0: पुगेपछि वर्षौँ अघिदेखि बसाइ सरेकाहरू पनि आफ्नै जन्मथलो फर्किन थालेका छन्। चौबिसे गाउँपालिका चार फलामे टारका सबिना लकान्द्री,
1: करिडोरसँगै विकास परिवर्तनहरू केही न केही भएको छ। जस्तै जो पहिला यहाँबाट बसाइ सरेर जानुभएको थियो उहाँहरू चाहिँ यहाँ गाउँमा आएर पुनर्गर्दा हुन्छ गर्दा सकिन्छ भन्ने एक खालको उदाहरण दिनुभएको
0: छ। सडकले केवल दूरी मात्रै घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। अहिले फलामेटारको मुहार नै फेरिएको छ। स्थानीय महेन्द्र न्युपाने,
2: तमर कोरिडोरले गर्दाखेरि त्यहाँको जनजीवन पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ।
0: फलामेटार सहित धनकुटाको मूलघाटदेखि तमर नदीको किनार क्षेत्र कुनै बेला धनकुटाकै दुर्गम क्षेत्रको रूपमा चिनिन्थ्यो। तर 2064 सालमा साबिक कुरीले तेनुपाका हेमराज भण्डारी संविधान सभामा निर्वाचित भएपछि तमर करिडोर बन्न थालेको थियो। त्यस यता तमर नदी आसपासमा कायापलट नै भएको छ। तमर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
3: असाध्यै पछाडि परेको तल्लो क्षेत्रको जनताको जीवनमा त्यो धनकुटादेखि ताप्लेजुङसम्म नै समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको, त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन् भन्दा एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई त्योभन्दा ठुलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
0: फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले सडकसँगै विद्युत, खाने पानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन सहजै बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यसले फलामेटार मात्रै होइन तमर करिडोर अन्तर्गत पर्ने सदामटार, हङ्समोरङ र भैँसेपाटी जस्ता बस्तीमा पनि बसाइ सरेका परिवारहरू फर्किने क्रम सुरु भएको छ।
4: विश्व ब्याङ्कको प्रतिवेदनले विकासशील देशले विद्युत, इन्टरनेट, सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट एक दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ। विश्व ब्याङ्कको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व ब्याङ्कले स्वास्थ्य, शिक्षा, कृषि, न्याय सेवा, कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरी एआईले देशबीचको दूरी बढाउने, असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। विश्व ब्याङ्कले एआईको लाभ लिन विद्युत पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। अब खबर फटाफट।
5: ताप्लेजुङमा 91% धान रोपाई सकियो। ताप्लेजुङको 5,666 हेक्टर धान खेत मध्ये अब 510 हेक्टरमा रोपाई गर्न बाँकी। पश्चिम चितवनका बस्ती छिरेको चितुवा छोप्न भरतपुर 15 गोपालचोकको अविनाश पोल्ट्री फार्म र त्यसको 1 किलोमिटर पर कुकुर राखेर खोर थापियो। यसअघि खोरमा परेको चितुवाको बच्चोलाई सौराहाको खोरमा राखियो। यसपालि खोर थापेपछि चितुवा वरपरि आएन। गएको वर्ष दिनमा रसुवा भन्सारबाट 43.73 अर्ब करोडको माल सामान नेपाल भेत्रियो। 13.64 अर्ब करोड राजस्व संकलन यो वर्ष 25.5 अर्ब उठाउने लक्ष्य। मनाङको चामे 3 र 5 जोड्ने गरी मर्स्याङदीमा बेलेब्रिज निर्माण। करिब 54 मिटरको बेलेब्रिज राखेपछि नारपा भूमिका बासिन्दाको आवत जावत र डुवानीमा सहज। बजारमा ग्यासको अभाव र कालो बजारी रोक्न कास्की प्रशासन अनुगमनमा निस्कँदै ग्यास लुकाएर नराख्न उद्योग र विक्रेतालाई चेतावनी सहित बाँडेका उपभोक्ताको नाम, ठेगाना, सम्पर्क र परिवहनको विवरण समेत उपलब्ध गराउन निर्देशन।
4: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी सँगै बाँचौँ न मङ्की टेम्पलको यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र ब्रुनाईको समय अहिले बिहानको 8:10 गएको छ। यो लाल शाही फेरि पनि हाजिर भइसकेको छ र यहाँहरू सबैलाई स्वागत गर्दै अब कार्यक्रमको दोस्रो घण्टालाई म अगाडि बढाउँछु र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट आजको विषयवस्तु रहनेछ युके विशेष। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल आजको राशिफल सुरु गरौँ मेष राशिबाट। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने 7 दिनहरू बढ्नेछन् अनि 8 काम बन्नुका साथै मनज्ञ धन आर्जन हुनेछ मेष राशि हुनेहरूको। आज वृष राशि, सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ अनि केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिथुन राशि, नयाँ काम प्रारम्भ हुनेछ। गरेको कामले राम्रै लाभ दिलाउनेछ अनि साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ मिथुन राशि हुनेहरूको। कर्कट राशि, विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ अनि शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। सिंह राशि, परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिएला अनि आफ्नो कमजोरीको फाइदा अरूले उठाउने कोसिस गर्नेछन्, सचेत रहनुहोला। कन्या राशि, परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्नेछ अनि सामान्य काममा धन र श्रम खर्च हुनुपर्ला। तुला राशि, काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ अनि विभिन्न सहयोग र उपहार आदि प्राप्त हुनेछन्। वृश्चिक राशि, रोकिएका काम पुनः प्रारम्भ गर्न सकिएला। ईर्ष्या गर्नेहरूले हार खानेछन् अनि प्रतिस्पर्धामा विजय भइनेछ। धनुराशि, समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्च हुनुपर्ला अनि अवसर आए पनि नयाँ काम थाल्न नसकिएला। मकर राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झानेछन्। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ अनि टाढिएका आफन्तजन नजिकिन सक्छन्। कुम्भ राशि, परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ कुम्भ राशि हुनेहरूको। मीन राशि, काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचे जस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ अनि केही अवसर प्राप्त हुनेछन् तर काम पुरा गर्न भने समय लाग्ने देखिन्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ सुरज राणाको समुद्र।

0: SBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

Savin Rai and the Pharaoh ko samjhanchu. Aba UK bishesh. Aile UK ko jaldo baldo samasya bhaneko mausam nai ho. Khadeeri laayeko laayekai cha. Aag lagekaa ghatnaharu kehi bhayeka chhan dadeloka. Ra Europe bhari nai testo awastha cha. Hamile hijo pani karyakramma choto charcha gareka thiyau. 1836 saal yatakai एकदमै ड्राइएस्ट जुलाई भनेर भनियो. अहिले युकेका पाकहरू सुकेका छन्, हरिया हरिया देखिने पाकहरू अहिले परालसरी भएका छन् र यस्तो अवस्थामा आगलागी हुने डर, त्यो जोखिम एकदमै बढी छ र तपाईँहरू युकेवासी यसो ध्यान पुर्याउनु होला. वरपर आगलागी कति बेला हुनसक्छ भन्नै सकिँदैन. र हिजोको दिन अलिकति हल्का वर्षा भएको रहेछ लन्डन इलाकामा. मानिसहरू यति खुसी यति खुसी कुरा गरी साध्य छैन. र मानिसलाई जब कुनै कुरो खट्किन्छ, कुनै कुरो अभाव हुन्छ र त्यो केही हदसम्म पनि पूर्ति हुँदाखेरि खुसीको सीमा रहँदैन रहेछ. त्यसको एउटा ज्वलन्त उदाहरण तपाईँले अनलाइन मा देख्न सक्नुहुन्छ. मैले एउटा यो डेली मेलबाट साभार गरेको हुँ. एउटी महिला पानीको छिटा आफूमा पर्दाखेरि कस्तो खुसी र एकदमै खुसी व्यक्त गरेकी छिन् उनले. र त्यस्तो अवस्था पनि आउँदो रहेछ. तर युकेमा त प्रायः जसो सधैँ मौसम धुम्मिराखेको, पानी अलिअलि सिमसिम परिराखेको त्यस्तो भइरहने बेला हो. तर यसपालिको समर अति नै कष्टकर भएको छ. युकेमा तपाईँहरूले याद गर्नुभएको छ कि छैन, अहिले जताततै सुपर मार्केटहरूतिर पसलहरूतिर पङ्खा किन्ने होडबाजी छ र आउट अफ स्टक धेरै ठाउँमा भएका छन् र मानिसहरू हारालुस गरिरहेका छन् पङ्खा किन्नको लागि. किनभने युकेका घरहरूमा पङ्खा बनाइएको हुँदैन, एयर कन्डिसनिङ युनिट राखिएको हुँदैन. अब ठुला ठुला अफिस ब्लकतिर सायद होला, तर साधारणतया घरमा पङ्खा पनि हुँदैन, सिलिङ फ्यान अनि अर्को कुरो एयर कन्डिसनिङ युनिट त राख्ने कुरै भएन झन्. र यस्तो अवस्थामा अहिले गर्मी बढेर अब 35 डिग्री सेल्सियस पुगिरहेको छ ठाउँ ठाउँमा. त्यस्तो अवस्थामा कति गाह्रो भयो होला हामी सहजै अन्दाज गर्न सक्छौँ. गार्डन्स, पार्क्स, गल्फ कोर्सहरू पुराका पुरा अहिले एकदमै पराल सरी सुकेको हामी देख्न सक्छौँ. फुटबल पिचहरू हेर्नुहोस्, पहिला हरियो देखिने फुटबल पिच अनि साना साना फुलहरू पनि फुल्थे सेता सेता सेता. त्यस्ता ग्राउन्डहरू अहिले पुरै पराल भएको छ सुकेर. र युकेमा अहिलेको अवस्थामा हल्का पानी पर्दाखेरि पनि मानिसहरू खुसी त्यसै भएका होइन रहेछन्. र यसपालि युकेमा मुख्यतया 7 इलाकामा पानी बिल्कुलै परेको छैन, एकदमै ड्राउट नै भएको छ भनेर भनिएको छ. ती इलाकाहरू हुन् इस्ट एङ्ग्लिया, हार्टफर्डसायर र लन्डन पुरै हो, थेम्स भ्याली, ह्याम्पसायर, आयल अफ वाइट, डेभन एन्ड कर्नवाल, द वेस्ट मिडल्यान्ड्स अनि वेसेक्स. यी इलाकाहरू एकदमै सुक्खा र खडेरी लागेको अवस्थामा छ र यी इलाकाहरूमा केही ठाउँमा आगलागीका घटनाहरू पनि भएका छन्. हुन त अब सुक्खा भएपछि अब आगलागीको जोखिम बढ्छ, त्यही माथि हेल्थ चेकराइ गर्ने मानिसहरूले चुरोट खाएर जताततै फालिदिँदाखेरि झनै बर्बाद हुने अवस्था छ, आगलागी हुने सम्भावना छ र युकेमा त्यस्ता केही घटनाहरू हामीले देखेका छौँ, सुनेका छौँ. हुन त अहिले लन्डनको प्रसङ्ग मैले अघि कट्याएँ, हल्का पानी पर्दाखेरि पनि मानिसहरू खुसी भएको भनेर. लन्डनमा अब टेम्परेचर त अहिले अलिकति घटेको रहेछ, तर पनि
यो गर्मीको अवस्था पक्का गइसकेको भने छैन। किनभने अब आउँदो हप्ताहरूमा, आउँदो दुई हप्तासम्ममा एकदमै ड्राई नै रहने सङ्केत छ लन्डन। र इङ्ल्यान्डका, विशेष गरी इङ्ल्यान्डमा अनि वेल्समा भएका नदीहरूको सतह एकदमै घटेको छ अहिले, एकदमै रनिङ लो भनेर भनिएको छ। वाइल्ड फायरको रिस्क बढिरहेको छ अनि मानिसहरूलाई अहिले रेस्ट्रिक्सनमा राखिएको छ, पानी एकदमै कम प्रयोग गर्न सुझाइएको छ। यहाँहरूले युकेमा अहिले जताततै होस पाइप ब्यान गरिएको छ। घरमा तपाईँले केही प्लान्टहरू रोप्नु भएको छ वरपर भने होस पाइपले पानी हाल्न पाउनुहुन्न। अलिअलि यसो बरु बाल्टिनमा लगेर हल्का रूपमा हाल्नुभयो भने ठिकै छ, नभए होस पाइप पूर्ण रूपले ब्यान गरिएको छ धेरै ठाउँमा। र त्यस्तो अवस्थामा पानी अलि जोगाउनु पर्ने पनि हुन्छ, किनभने जताततै सुक्खा भइरहेको छ, नदीका सतहहरू घटिराखेका छन्। वाटर कम्पनीहरू अहिले एकदमै अप्ठ्यारो अवस्थामा परेका छन्, किनभने पब्लिकलाई सप्लाई गर्नुपर्नेछ, सोर्स घट्दैछ अनि उनीहरूको ट्याङ्क एकदमै घटेर तल पुगिसकेको अवस्था छ। यस्तो बेलामा निकै गाह्रो छ, सबैले मितव्ययिता अप्नाउनु पर्ने अवस्था छ युकेमा। हजुर, युकेमा पहिले पहिले हामी यस्तो बिल्कुलै सुन्थेनौँ र यस्तो महसुस पनि गर्थेनौँ, अनुभव भएको थिएन। पहिला पहिला यता कता हुने गर्दथ्यो, तर एभरेजमा यस्तो खालको समस्या युकेवासीले भोग्नु परेको थिएन। तर अहिले पर्याय नै भएको छ, किनभने जताततै यो ग्लोबल वार्मिङको असर हो भन्दा फरक नपर्ला, युरोपका देशहरूमा, धेरै देशहरूमा खडेरी आगलागी भइरहेको छ, हामीले समाचारतिर पनि सुनिरहेका छौँ। त्यही भएर यस्तो अवस्थामा हामी सबै आफ्नो तह तप्काबाट वातावरण जोगाउनको लागि अग्रसर हुनुपर्ने अवस्था छ। तपाईँहरू सबै यो विषयमा अलिकति गम्भीर हुन पनि जरुरी छ। हजुर, आजको सन्दर्भ युकेको सन्दर्भ थियो, युके विशेषमा, र युकेको अहिले जल्दो बल्दो समस्या भनेकै सुक्खा मौसम, खडेरी अनि डढेलो तथा आगलागी। र यसबाट हामी एकदमै सचेत हुन जरुरी छ र आफ्नो स्तरबाट जे गर्नुपर्ने हो त्यो पक्कै गर्नुपर्ने हुन्छ युकेवासीले। हुन त युकेवासीलाई मात्रै यो कुरा लागू होइन, विश्वभरि नै हो। हामी जहाँ रहे पनि यी कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ अनि के सावधानी अपनाउनु पर्ने ती कुराहरू सबै गरौँ, ताकि कुनै दुर्घटना नघटोस्। अब गीत सुनाऊ वर्षा कर्माचार्य अनि सुशान्त खत्रीको जानी नजानी।

जानी नजानी वर्षा कर्माचार्य फिचरिङ सुशान्त खत्रीको गीत सुन्दै हुनुहुन्थ्यो. ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी 31 जुलाईदेखि सुरु भएको हो जेरुडोङ पार्क ब्रुनाईमा. र ब्रुनाईमा पहिलोपल्ट सर्कस आउँदाखेरि यदि तपाईँ परिवारसँग जाने इच्छा छ भने यो राम्रो मौका छ, नचुकाउनुहोला. सोमबारदेखि बुधबार बेलुकी 8:15 हुनेछ सो, अनि शुक्रबारदेखि आइतबारसम्म दुईवटा सोहरू हुनेछन्, 4:15 एउटा, अर्को 8:15. र टिकट खरिद गर्न सक्नुहुन्छ अनलाइन greatbritishcircus.com गएर. र टिकट दरहरू 15-95 डलरसम्म छन्, त्यसमध्ये आफूलाई पाएक पर्ने गरिकन लिन सक्नुहुन्छ. अनि कुन दिन गएर हेर्ने हो त्यो रोजी रोजी तपाईँले टिकट काट्न सक्नुहुन्छ. आउँदो 23 अगस्तसम्म जेरुडोङ पार्कमा ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी हुनेछ, नछुटाउनुहोला. अहिले यो बिदाको समयमा राम्रो मौका पनि छ, फुर्सदिलो पनि हुनुहुन्छ, परिवारसँग गएर हेर्न सक्नुहुन्छ. यदि टाढा टाढा तपाईँ अहिले हलिडेमा जाँदै हुनुहुन्न भने, अथवा गएर आएपछि पनि तपाईँ जान सक्नुहुन्छ. अब गीत सुनौ सुशान्त केसीको झ्यालबाट.

0: BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

मलाई पछ्याइरहेछ ज्योति घिमिरेले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो. Storytelling and Children's Library at Children's Library आउँदो 10 अगस्तमा हुँदैछ यो कार्यक्रम. ब्रिटिश फोर्सेस बनाइबासेका लागि चिल्ड्रेन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा रहेको छ र यो ठाउँमा 10 अगस्तमा बिहान 10 बजे हुनेछ स्टोरी टेलिङ. याद गर्नुहोला, स्टोरी टेलिङ विथ टाम्जिन, बिएफएस इङ्ग्लिस सर्भिसकी टाम्जिनसँग नानीहरूको स्टोरी टेलिङ कार्यक्रम राखिएको छ चिल्ड्रेन्स लाइब्रेरीमा 10 तारिक. तपाईँहरूको डायरी अपडेट गर्दै गर्नुहोला. ब्रिटिश फोर्सेस बनाइवासीले एन्ड अफ समर फ्यामिली इभेन्ट हुँदैछ 27 अगस्तमा, बिहिबारको दिन हो 27 अगस्त. बेलुकी अर्थात् दिनकै भनौँ 4:30 बजे सुरु हुनेछ चौतारीमा र समर हलिडेको एन्ड सेलिब्रेट गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको हो. स्क्याभेन्जर हन्ट हुँदैछ 4:30 बजेदेखि 6 बजेसम्म अनि टिम एनी साइजेस भनेर भनिएको छ र त्यसको लागि पुरस्कारको पनि व्यवस्था छ. टप 3 टिम्सका लागि चिल्ड्रन्स प्राइजेस पनि राखिएका छन् अनि बिएफएस क्विज बेलुकी 6:30 बजेदेखि सुरु हुनेछ. यो कार्यक्रम एन्ड अफ समर फ्यामिली इभेन्ट 27 अगस्तका दिन बेलुकी 4:30 बजे नाफीको चौतारीमा.

क्षितिजको घाम स्नेहाको हामी सुनिरहेका थियौँ र यो गीतको साथमा कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु विनोद लामा र सुभाष तामाङको एउटा गीतबाट ओ सानी नानी भन्ने गीत छ. इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ.

0: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारमा सहभागी हुने वा नहुने बारे निर्णय गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा प्रदेश सरकारको समीकरण बारे छलफल हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनु भएको छ। प्रदेश सरकार निर्माणको रस्साकसी चलिरहेका बेला राप्रपाको भूमिका बागमती गण्डकी र कोशीमा निर्णायक देखिएको छ। विशेष गरी बागमतीमा एमाले नेकपा गठबन्धनलाई बहुमत पुर्याउन राप्रपाको समर्थन आवश्यक छ। 104 सदस्यीय बागमती प्रदेश सभामा एमालेसँग 25 र नेकपासँग 26 सांसद छन् भने राप्रपासँग 12 सांसद छन्। राप्रपाले साथ दिए एमाले नेतृत्वको सरकार बन्न सक्छ भने समर्थन नगरे कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने सम्भावना छ। गण्डकीमा पनि राप्रपाका 2 सांसद निर्णायक अवस्थामा छन्। राप्रपाको समर्थनले कांग्रेस नेतृत्वको सरकार टिक्न सक्छ भन्ने निर्णय परिवर्तन भए नयाँ सत्ता समीकरण बन्न सक्छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत इन्टरनेट सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट एक दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
1: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य शिक्षा कृषि न्याय सेवा कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरी एआईले देशबीचको दूरी बढाउने असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। विश्व बैंकले एआईको लाभ लिन विद्युत पहुँच इन्टरनेट डेटा कम्प्युटिङ क्षमता दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
0: नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक परालले ग्यास आयातमा कमी नभएको भन्दै समस्या वितरण प्रणाली र उपभोक्ताको सञ्चय प्रवृत्तिका कारण देखिएको बताउनु भएको हो। बरालले 14.2 किलोको पूर्ण सिलिण्डर बजारमा पठाएपछि एकैपटक खाली सिलिण्डर भर्न खोज्दा कृत्रिम चाप बढेको दावी गर्नुभयो। उहाँले टिकुमा एउटै व्यक्तिले पटक पटक ग्यास लिन आएको भन्दै बजारमा देखिएको अभावलाई हल्लासँग जोड्नुभयो। तर उपभोक्ताको अवस्था भने फरक देखिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डिलरबाट ग्यास नपाएपछि सर्वसाधारण टेकु स्थित निगमको वितरण केन्द्रमा लामो लाइन बस्न बाध्य छन्। कतिपय उपभोक्ताले हप्तोसम्म ग्यास नपाएको, इलेक्ट्रिक भाँडामा खाना पकाएर गुजारा चलाउनु परेको र ट्याक्सी भाडा तिरेर ग्यास खोज्न आउनु परेको गुनासो गरेका छन्। डिलरहरूले सर्वसाधारणलाई ग्यास नदिए पहुँचवालालाई दिने गरेको आरोप समेत उपभोक्ताले लगाएका छन्। सरकारले विद्युत महसुलमा लाग्ने 5% भ्याट छुटको सीमा 50 युनिटबाट बढाएर 150 युनिट पुर्याउने तयारी गरेको छ। ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गर्दै यसबारे गृह कार्य अघि बढाएको जनाएको छ। हाल 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने घरेलु उपभोक्ताले भ्याट तिर्नुपर्ने व्यवस्था छ। सीमा बढाएर 150 युनिट पुर्याउँदा करिब 46,92,000 घरेलु उपभोक्ता भ्याट मुक्त हुने र कर तिर्ने उपभोक्ताको संख्या घटेर करिब 6,16,000 सीमित हुने अनुमान छ। अध्ययन अनुसार 150 युनिटसम्म भ्याट छुट दिँदा सरकारको वार्षिक भ्याट राजस्व करिब 2.2 अर्ब रुपियाँले घट्नेछ। 50 युनिटसम्म छुट कायम राख्दा वार्षिक करिब 12.42 अर्ब भ्याट उठ्ने अनुमान छ।
2: Very tough to do what we have planned. Still.
0: अहिले समका खबर यति नै, नमस्कार।
3: यो बी TFBS, Gorkha Radio.

नमस्ते, फेरि पनि स्वागत गरेँ यहाँहरू सबैलाई जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै एउटा मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टामा पनि अगाडि बढिसकेका छौँ। करण परियार र इन्दिरा जोशीले गाउनुभएको गीत सपनीमा, यो मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टा अगाडि बढ्यो। र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। समय छ, अझै हामीसँग केही समय बाँकी छ कार्यक्रमको, र आफ्ना मनका भावना व्यक्त गर्न, गीत सङ्गीत सुन्न सुनाउन वा आफ्नो अनुभव हाम्रा श्रोतासँग सेयर गर्ने तपाईँलाई मन छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल

जति दुःख परे पनि तिम्रो लागि हाँसिदिउँला, प्रमोद खरेलले गाउनुभएको निकै मर्मस्पर्शी गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 9:25 जान आँटेको छ र हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। यतिखेर कार्यक्रमको यो तेस्रो घण्टा हो, तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस बनाई बाँचेका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको समर प्रोग्राम अन्तर्गत आज फ्यामिली क्राफ्ट हुँदैछ। बुधबारको दिन हो आज, 5 तारिक, बिहान 10-12 बजेसम्म हुँदैछ यो कार्यक्रम। अब धेरै समय बाँकी रहेन। यदि तपाईँले आफ्नो छोराछोरीलाई यो एक्टिभिटीमा नाम रेजिस्टर गरिदिनु भएको छ भने त्यहाँ समयमै पुर्याइदिनु पऱ्यो। 10 बजे सुरु भइहाल्छ चिटच्याट कम्युनिटी सेन्टरमा, र यसका लागि $6 लाग्छ भनेर भनिएको छ। तपाईँले पक्कै पनि क्युआर कोडमा आफ्नो बच्चाको नाम रेजिस्टर गरिसक्नु भएको होला। 10 बजे सुरु हुन्छ फ्यामिली क्राफ्ट, र आजको यो फ्यामिली क्राफ्टमा एक्टिभिटी हुनेछ ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ, ब्रेसलेट्स बनाउने, की चेन्स, क्युट आइरन बिड डिजाइनहरू गर्ने आदि इत्यादि। तपाईँका छोराछोरीले धेरै नौलो कुरो सिक्नेछन्, यसमा पक्कै पनि इन्करेज गर्नुहुनेछ। ब्रिटिस फोर्सेस बनाइबासीका लागि पिसिएमएफको सूचना छ। यदि तपाईँले प्रेस्क्रिप्सन मुताबिक रेगुलरली औषधि कलेक्ट गर्दै गर्नुभएको थियो डिस्पेन्सरीबाट भने, तपाईँले अब यो बिदाको समय आउन आँट्यो भन्दाखेरि पनि पिसिएमएफ पनि अब फुल वर्किङ आवरमा हुँदैन। त्यही भएर त्यस्तो रिपिट प्रेस्क्रिप्सन्स छन् भने गुड टाइममा तपाईँले इमेलद्वारा जानकारी गराउन सक्नुहुन्छ डिस्पेन्सरीलाई पिसिएमएफको, अनि त्यसपछि औषधि कलेक्ट गर्नुपर्ने हुन्छ समयमा। तर याद गर्नुहोला, 48 आवर्स मिनिमम लाग्छ प्रोसेस गर्नका लागि, र त्यसपछि मात्रै औषधि प्राप्त गर्नुहुनेछ। त्यही भएर औषधि सकिनै आँटेको छ भने भोलि सकिन्छ, आज तपाईँले पठाएर हुँदैन रिक्वेस्ट। केही समय अगाडि नै, कम्तीमा पनि 5 दिन जति अगाडि पठाउनु भयो भने ठिक्क समयमा पाउनुहुनेछ। त्यो विचार पुर्याउनु होला। चाइनाको रेल अब गाउँदै हुनुहुन्छ सन्तोष लामा यो गीत।

चाइना करेल ब्रुनाईको मौसम केही उतार चढाव भइरहेको छ. बिहान निकै पानी परेको थियो, हुन त हामीलाई पानी चाहिएको धेरै दिन भइसकेका थियो. एकदम सुक्खा सुक्खा मौसम थियो र पानी परेर अलिकति भए पनि राहत मिलेको छ र आज अलिकति शीतल पनि भएको छ. तर दिन खुल्न सकिरहेको छैन, अब बिस्तारै हेर्दै जाउँ, खुल्दै जान्छ होला. तर पनि अहिलेसम्म यत्तिको ठिकै छ. पानी पनि नपरोस्, घाम पनि नलागोस्, यत्तिकै मौसम भयो भने बडो आनन्द हुन्थ्यो, तर भनेको जस्तो कहाँ हुन्छ र. एउटा फ्याक्ट अफ द डे म सेयर गर्न चाहेँ. कुरा धेरै वर्ष अगाडिको हो, 1889 कुरा. मार्गरिटा पिज्जा, तपाईँलाई इटलीको कलर थाहा छ होला, झन्डाको हरियो, सेतो अनि रातो हुन्छ. र 1899 सालमा एउटा यस्तो पिज्जा क्राफ्ट गरिएको रहेछ जसले इटलीलाई पनि सिम्बलाइज गरोस्, अनि क्विन मार्गरिटा, त्यति बेलाको क्विन मार्गरिटालाई पनि त्यो एउटा राम्रो उपहार होस् भनेर मार्गरिटा पिज्जा क्राफ्ट गरिएको रहेछ 1899 सालमा. ठ्याक्कै तिनवटा इटलीको कलरलाई सिम्बलाइज गर्ने गरिकन, टमाटो रातो कलरको हुन्छ, मोत्सरेला चिज सेतो कलरको, अनि बाजल हरियो कलरको, ठ्याक्कै इटलीको फ्ल्यागसँग मेल खाने गरिकन मार्गरिटा पिज्जा सुरु गरिएको रहेछ 1899 सालमा. त्यति बेला इटलीमा क्विन मार्गरिटा रहेको भन्ने बुझियो. र मार्गरिटा पिज्जा अझै पनि चलिरहेको छ र हाम्रो यहीँ ब्रुनाईमा पनि मार्गरिटा पिज्जा ठाउँ ठाउँमा पाउनुहुन्छ तपाईँले. 1899 सालमा सुरु भएको रहेछ.

Mirsara Timi, Sarin Deoza featuring Ratsana Dahal. दिदीबहिनीहरुको अब रमाइलो दिन तीज पनि आउन आट्यो र तपाईहरुको डायरी अपडेट गर्दै गर्नु होला. सेप्टेम्बरको 12 तारिक ब्रिटिश फोर्सेस ब्रुनाईका हाम्रा दिदीबहिनीहरुको लागि तीज नाइट हुने भएको छ. बीएफपी लेडीज तीज नाइट शनिबार 12 सेप्टेम्बरका दिन हुनेछ. यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा बेलुकी 5 बजे सुरु हुन्छ र यसका लागि अवश्य पनि तपाईहरु तयार भएर आउनु हुनेछ. अहिले म पूर्व सूचना गराइहालौँ, 12 सेप्टेम्बर हो. आफ्नो डायरी अपडेट गर्दै गर्नुहोला, क्यालेन्डर मेन्टेन गर्दै गर्नुहोला. ब्रिटिस फोर्सेस ब्रुनाई लेडिज तीज नाइट शनिबार 12 सेप्टेम्बर. जिमी राईको भरोसा अबको लहरमा.

0: ஸ்டேட்டஸ் கோர்கா ரேடியோ. கோர்கா ரேடியோ
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
0: BFBS गोर्खा रेडियो.

हजुर, आजभन्दा कम्तीमा पनि 20 वर्ष अगाडि सुनेको गीत हुनुपर्छ यो फाल्गुनी पाठकको। बडो मिठो गीत र अहिले पनि ताजै लाग्ने गीत। त्यति बेला पनि मिठो लागेको हो र अहिले पनि उत्तिकै ताजा लाग्ने गीत सुन्यौँ फाल्गुनी पाठकको स्वरमा मिठो गीत। हामीले अचेल टेक्नोलोजीको सहाराले गर्दाखेरि पुराना कुराहरू बिस्तारै हामीले प्रयोग गर्दै गरेका कुराहरू, हाम्रा दैनिकीका कुराहरू बिस्तारै भुल्दै आएको हो कि भन्ने कता कता लाग्न थालेको छ। कि हामीले रियल कन्भर्सेसन गर्न छाडेकै हौ त, घर परिवारमा पनि त्यस्तो कन्भर्सेसन भएको देखिन्न अचेल, किनभने सबैको हातमा स्मार्टफोन छ, आफ्नो आफ्नो तौरले, आफ्नो आफ्नो ढङ्गले, आफ्नो आफ्नो साथीभाइसँग अनि आफ्नो आफ्नो रोजाइको विषयवस्तु कोट्याउँदै गरेको मात्रै हामी देख्छौँ घरमा पनि। अब यङ्गर जेनेरेसनका हाम्रा छोराछोरीहरूको त झन् कुरै छाडौँ, आफ्नो आफ्नो कोठामा आफ्नो ढङ्गले चलिरहेका हुन्छन्। रियल कन्भर्सेसन भनेको हुनसक्ने भनेको मिल टाइम्समा मात्रै हो, खाने बेलामा। तर खाने बेलामा पनि खालि त्यस्तो कुरा के होस्? अहिले बिस्तारै कन्भर्सेसन हराउँदै गएको छ र हामी जे पनि टेक्स्ट मार्फत, भोइस नोट्स आदि इत्यादि मार्फत गर्छौँ, अनि कोही कोहीले फेस टु फेस कन्भर्सेसन गर्ने गर्दछन्। तर पनि पहिले जस्तो परिवार मिलेर गफ गर्ने अथवा साथीभाइसँग गफ गर्ने, बाहिरको टोटल स्ट्रेन्जरसँग पनि गफ हुन्थ्यो पहिले तर अहिले हुँदैन, त्यो सब हरायो। र के हाम्रो यङ्गर जेनेरेसन फोन कल गर्न धरी एकदमै कम्फर्टेबल नभएको हो त? फोन कल पनि त्यति गर्दैन नचेलकाहरूले। अनि तपाईँले कहिल्यै कल आन्सर गर्न अभोइड गर्नुभएको छ? बरु त्यसको साटो मेसेज पठाउँछु भनेर मेसेज पठाउनु भएको छ, सायद गर्नुभएको होला, किनभने अचेल फोन गर्नभन्दा धेरै जसो मेसेजमै टुङ्ग्याउने गर्दछन् मानिसहरूले कन्भर्सेसन। र तपाईँको एकदमै मेमोरेबल कन्भर्सेसन केही छ त भन्ने खालको, अहिलेसम्मको कुनै टोटल स्ट्रेन्जरसँग त्यस्तो गर्नुभएको छ? सायदै गर्नुभएको होला, किनभने अहिले यो जमाना नै यस्तो भयो, के गर्ने? हुन त जमानालाई मात्रै दोष दिएर भएन, आफैमा परेको कुरा हो, आफैले गर्ने कुरा हो, र हामी समयको मागसँग चलिरहेको भन्ने कि हामीले

तिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुने आँटे। जाँदा जाँदै ब्रिजेस श्रेष्ठ एन्ड हकिमको यो गीत चिसो चिसो यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि बिना गुरुङ आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर। म पनि बिदा हुन्छु। हस्त, नमस्ते, बाई।

0: खोटाङका यातायात व्यवसायले सिन्धुली हुँदै काठमाडौँ आउजाउगर्ने यातायात बन्द गरेका छन्। सिन्धुलीमा बसको ठक्करबाट सुनकोसीमा कार खस्दा तीनजना बेपत्ता भएको विषयलाई लिएर पीड़ितले मध्य पहाड़ी लोकमार्ग अवरुद्ध पारेपछि व्यवसायले अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरेका हुन्। साउन 18 गते फिक्कल गाउँपालिका 2 नवलपुरमा सड़क किनारमा रोकेर राखिएको कारलाई बसले ठक्कर दिँदा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर नदीमा बेपत्ता छन्। पीड़ित पक्षले उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै मध्य पहाड़ी लोकमार्ग अवरुद्ध पारेका कारण यातायात सेवा स्थगित गरिएको खोटाङ यातायात प्रणालीका महासचिव राम कुमार हिङमाङले बताउनुभयो। सड़क अवरुद्ध गरिएका कारण पूर्वबाट काठमाडौँ आउजाउ गर्ने सयौं यात्रु मारमा परेका छन्। खोटाङबाट काठमाडौँ आउँदै गरेको कारलाई काठमाडौँबाट खोल्दा ढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार सड़कबाट 30 मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टोली परिचालन गरिएका छन्। तर हालसम्म बेपत्ता फेला पार्न नसकेको प्रहरीले जनाएको छ। गैराती, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 60-88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मध्यम वर्षा भइरहेको छ। आज कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी तथा पहाड़ी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा आरी खोप्टे पानी पर्न सक्ने अनुमान गरिएको छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत, इन्टरनेट, सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट 1 दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
1: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य, शिक्षा, कृषि, न्याय सेवा, कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरी एआईले देशबीचको दूरी बढाउने, असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। विश्व बैंकले एआईको लाभ लिन विद्युत पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
0: बेलायतमा गरिएको नयाँ अध्ययनले 50 वर्षभन्दा कम उमेरका स्तन क्यान्सरको जोखिममा रहेका करिब 95% महिलालाई आवश्यक स्क्रिनिङका लागि सिफारिस नगरिएको देखाएको छ। अनुसन्धानकर्ताका अनुसार हालका स्क्रिनिङ मापदण्डहरू मुख्यत वंशाणु गतमा आधारित छन्। उनीहरूले जीवनशैलीसँग सम्बन्धित जोखिमका कारणहरूलाई पनि समेटेर मापदण्ड अध्यावधि गर्नुपर्ने आवश्यकता औल्याएका छन्। क्यान्सर रिसर्च युकेका अनुसार नासे र तुराबीले समयमै स्क्रिनिङ गर्न सकेमा लक्षण देखिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने भएकाले उपचारको सफलता बढ्ने बताउनुभयो।
2: The current guidelines find about 4 or 5% of women who will go on to get breast cancer. But these new guidelines, if they are implemented, would capture about 35% of people who would go on to get breast cancer.
0: रूसी अधिकारीहरूले युक्रेनले गरेको ड्रोन आक्रमणमा विभिन्न गोदामहरूमा क्षति पुगेको तथा कम्तीमा 5 जनाको मृत्यु भएको बताएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, शुभ प्रभात, गुड मर्निङ अनि स्वागत छ सम्पूर्ण बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोताहरूलाई। कार्यक्रम मझेरीमा म तपाईँकै कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट, र आज भने हामी मझेरी कार्यक्रमको बसाइमा चाहिँ यो 3 घन्टे बसाइमा चाहिँ ब्रुनाईको समय बिहानको 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुनेछ, र कार्यक्रम अवधिभरि चाहिँ विभिन्न गीत सङ्गीत, मनोरञ्जन, रोचक तथ्य अनि केही तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू भने पक्कै पनि साझा गर्नेछु। त्यस कारणले आउनुहोस् कार्यक्रम मझेरी कार्यक्रम हामी चाहिँ सुरुवात गरौँ आजको बुधबारको बिहानीसँगै। आज भने बुधबारको दिन परेको छ 5 अगस्त 2026 साल, तदनुसार साउन महिनाको 20 गते 2083 विक्रम सम्बत। हजुर, अनि अहिले ब्रुनाईमा भने समय भएको छ बिहानको 10 बजेर 11 मिनट। श्रोता, अब लागौँ आजको मौसमी विवरणतर्फ। सेरिया ब्रुनाईमा भने अहिलेको तापक्रम रहेको छ 27 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 23 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ, मेघ गर्जनसहित वर्षा अनि मन्दगतिमा हावा बहनेछ। बिहान पनि पानी परेको थियो, त्यस कारणले गर्दाखेरि आज सेरियाको मौसम चाहिँ एकदमै शीतल पनि रहेको छ। हजुर, यसै गरी काठमाडौँ नेपालको समय भने अहिले बिहानको 8 बज्नका लागि केवल 3 मिनट बाँकी रहेको छ श्रोता, र काठमाडौँ पनि एकदमै वर्षाको मौसम छ साउन महिना, त्यस कारणले गर्दाखेरि अहिलेको तापक्रम भने रहेको छ 24 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 26 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। नेपाल काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ, मेघ गर्जनसहित मन्दगतिमा हावा बहनेछ। हजुर, अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। त्यहाँ भने मध्यरात कटिसकेको छ र बिहानको 3 बजेर 12 मिनट गएको छ, र मौसम भने त्यहाँ अहिले लाइट क्लाउड एन्ड जेन्टल ब्रिज भनिएको छ, हल्का बदली छ अनि मन्दगतिमा हावा बहँदैछ। त्यहाँको तापक्रम भने अहिले 19 डिग्री सेल्सियस रहेको छ, र लन्डनमा भने सूर्योदय हुनेछ 5 बजेर 28 मिनटमा। हजुर, यो मौसमको जानकारी पछि कार्यक्रम अगाडि बढाउँ, र हामीले आज मझेरी कार्यक्रमको पहिलो प्रस्तुति अथवा गीत भने विपुल छेत्रीको आवाजमा आशिष भन्ने एकदमै मन छुने गीत बजाएका थियौँ। आशा छ तपाईँहरूलाई मन पर्यो होला। अब गीत सङ्गीतलाई नै निरन्तरता दियौँ, र अब भने बज्न गइरहेको छ तिमी मेरो भन्ने गीत बी8 को।

0: να σου τσαμάει Αθήνα ως σε ράτημα Ρούνο μπορεί ρούμα τσοκολόν ηχόν η χάσιμα.
1: 허즈쇼다 비에틀레 가이고 티미메로 보는 기츠니 할로보요 가르크롬 머제리마 허즈쇼다 페리프니 스와가처 머제리 가르크롬코 포힐로 컨테 바사이마 총 아자 하미로 아자 부드바르코 딘 아미레지 비피나 비세버스도 허르마 जानकारीहरु ल्याउने गर्छौं र आज भने हाम्रो विषयवस्तुमा परेको छ फूड एन्ड कल्चर र त्यससँग सम्बन्धित चाहिँ हामी हाम्रो मजेरी कार्यक्रमको दोस्रो घण्टे बसाइमा चाहिँ पक्कै पनि चर्चा गर्ने नै छौं यसका साथसाथै यदि हामीसँग जोडिन चाहनुहुन्छ आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ केही सन्देशहरू पठाउन चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोस् कन्ट्याक्ट डिटेल्सहरू स्टुडियोमा दुईवटा नम्बर रहेका छन् 3224167 3220098 ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड हाल्न नबिर्सिनु होला यसै गरी मिलिट्रीको एक्सटेन्सन नम्बर रहेको छ 3284 इमेल गर्न सक्नुहुन्छ बिएफबिएस गोर्खा एट बिएफबिएस डट कममा अनि फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा पेजमा गएर हामीसँग जोडिन सक्नुहुन्छ हजुर श्रोता अब गीत सङ्गीतलाई नै निरन्तरता दियौँ र अब भने बज्न गइरहेको छ भेक यावेश थापा अनि विजयनको आवाजमा बेकाबु
2: JP God.

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर विक्की गुरुङले गाउनुभएको डर लाग्छ भने एकदमै मन छुने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, आज बुधबारको बिहानी 5 अगस्तमा चाहिँ तपाईँहरूलाई एउटा थट फर द डेबाट चाहिँ कार्यक्रम अगाडि बढाउँ र आजको थट फर द डे रहेको छ बिलिभ यु क्यान एन्ड यु हाफ वे देयर भनेर चाहिँ थियोडोर रुजवेल्टले भन्नुभएको छ। यसको अर्थ हुन्छ तपाईँले यदि म गर्न सक्छु भनेर चाहिँ आफ्नो आफूप्रति विश्वास राख्नुभयो भने चाहिँ तपाईँ चाहिँ आधा बाटो चाहिँ अलरेडी पार गरिसक्नु भएको छ। हामीले जीवनमा सामना गर्ने धेरै चुनौतीहरू बाहिरभन्दा पहिले हाम्रो मनभित्र हुन्छ श्रोता। जब हामी आफूलाई विश्वास गर्न थाल्छौँ असम्भव जस्तो लाग्ने काम पनि सम्भव बन्न थाल्छ। त्यसैले आज आफूमा विश्वास राख्नुहोस्, सकारात्मक सोच्नुहोस् र आफ्नो लक्ष्यतर्फ चाहिँ एक कदम सधैँ अगाडि बढ्दै जानुहोस्। र यति भन्दै आज भने 5 अगस्तमा चाहिँ नेपाली सेलिब्रिटिजहरूमा चाहिँ आर्यन सिग्देल त नाम सुन्नुभएको छ होला, उहाँ जस्तै एउटा चर्चित नेपाली अभिनेताको चाहिँ आज जन्मदिन पर्न गएको छ। यसै गरी संचारकर्मी रिमा विश्वकर्मा, अहिले त उहाँ पोलिटिसियन पनि भइसक्नु भएको छ, उहाँ चाहिँ विशेष गरी नेपाल आइडलको चाहिँ प्रेजेन्टर पनि हुनुहुन्छ उहाँ चाहिँ, अनि उहाँको चाहिँ आज जन्मदिन पर्न गएको छ। त्यस कारणले दुवैजनालाई ह्याप्पी बर्थडे। हजुर श्रोता, यति भन्दै अब भने जे अथर अनि एकदेव लिम्बूको आवाजमा नयाँ गीत फनफनी सुन्नुहोस्।

हजुर श्रोता, फन फनी भन्ने यो एकदमै नयाँ गीत तपाईँहरूलाई कस्तो लाग्छ पक्कै पनि हामीलाई भन्नुहोला। हजुर श्रोता, बिएफपी परिवार यानि कि ब्रिटिस फोर्सेस फ्यामिलीहरूको लागि चाहिँ आज भने चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुन गइरहेको छ फ्यामिली क्राफ्ट अथवा ज्वेलरी मेकिङ एन्ड आयरन बिडिङ। र आज 5 अगस्तको दिन बिहान 10 बजेदेखि 12 बजेसम्म चाहिँ यो कार्यक्रम सेसन चलिरहेको छ र प्रत्येक बच्चा चाहिँ 6 ब्रुनाई डलर चाहिँ लिएर जानुहोला। र अर्को कुरा श्रोता, आज अगस्त 5 यानि कि विश्वभर चाहिँ अन्तर्राष्ट्रिय ट्राफिक लाइट दिवस मनाइँदैछ। र तपाईँलाई थाहा छ सन् 1914 चाहिँ पहिलो पटक विद्युतीय ट्राफिक लाइट चाहिँ सञ्चालनमा आएको थियो र यो दिनको सम्झनामा चाहिँ आज यो दिवस पनि मनाइँदैछ। हजुर, अब सुन्नतर्फ लागौँ सञ्जीव प्रधानको सिरीमा सिरी।

हजुर, सञ्जीव प्रधानले गाउनुभएको यो निकै नै पुरानो तर रमाइलो गीत सिरीमा सिरी सुन्नुभयो श्रोता। आशा छ तपाईँहरूले इन्जोय गर्नुभयो होला। हजुर श्रोता, हाम्रो बिहानीको कार्यक्रम प्रभातकालीन आवाजमा भने परदेशी घिमिर माइलो जी चाहिँ हामीसँग जोडिनु भएको थियो र समयको अभावले गर्दाखेरि चाहिँ हाम्रा दाई लाल दाईले चाहिँ बजाउन पाउनु भएन यो गीत। उहाँले अनुरोध गर्नुभएको गीतको बोल भन्ने रहेको छ, के लत बस्यो मलाई, तिलक सिंह पेलाको आवाजमा। र हजुरको अनुरोधमा दाई अनि सम्पूर्ण श्रोताहरूको लागि यो गीत बजाउन चाहे, के लत बस्यो मलाई।

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। BFBS गोर्खा रेडियो।

हजुर श्रोता, यो एकदमै मिठो गीत सुनिहाल्नुभयो। इलामे सहर चियाबारी राम्रो भन्ने गायिका सुनिता थेगिम अनि गायक अशोक मुकारुङको आवाजमा। हजुर श्रोता, अहिले हामी मजेरी कार्यक्रमको पहिलो घण्टामा छौँ र अहिले ब्रुनाईमा 11 बज्नका लागि केवल 13 मिनट बाँकी रह्यो र हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि भोलि भने किड्स समर प्रोग्राम अन्तर्गत अन्डर 5 प्यारेन्ट्स एन्ड टडलर सेसन हुन गइरहेको छ बिहानको 10 बजेदेखि 12 बजेसम्म। र यो चाहिँ मुमङ कम्युनिटी सेन्टरमा हुन गइरहेको छ र प्रत्येक बच्चालाई चाहिँ 2 ब्रुनाई डलर चाहिँ लानुपर्ने हुन्छ। यसै गरी अर्को सोमबार यानि कि 10 अगस्तको बिहानीको 10 बजे चाहिँ चिटच्याट कम्युनिटी सेन्टरको मेन चिल्ड्रन लाइब्रेरीमा चाहिँ हाम्रो इङ्ग्लिस सर्भिसका प्रेजेन्टर प्रिन्सिपल प्रोग्रामर टामसिनले चाहिँ स्टोरी टेलिङ गर्दै हुनुहुन्छ चिल्ड्रन्स लाइब्रेरीमा बिहानको 10 बजे। हजुर, यो जानकारीको साथसाथै मैले हिजोको मेसेजेस पढ्ने क्रममा चाहिँ कार्यक्रमको अन्तमा चाहिँ टङ्क शेर्जनजी चाहिँ जोडिनु भएको थियो अनि उहाँले चाहिँ गुड मर्निङ बहिनी, सन्चै हुनुहुन्छ, म पनि तपाईँको रमाइलो कार्यक्रम सुनिरहेको छु भनेर भन्नुभएको थियो। मिल्छ भने रिमा गुरुङले गाएको तिमी जुन बन्यौ गीत बजाइदिनु भए आभारी हुने थिएँ। हालै पाकिस्तान ब्रोडपिकको हिम पहिरोमा परि ज्यान गुमाएका निर्मल पूर्जा लगायत दसैँजना योद्धाहरूको सम्झनामा सुनाउन चाहन्छु, धन्यवाद भन्नुभएको छ। र टङ्क शेरचन्दजीको अनुरोधमा अब भने बस्दैछ रिमा गुरुङको आवाजमा तिमी जुन बन्यौ कि।

हजुर श्रोता, यो गीत भने टङ्क सरजनजीले रिक्वेस्ट गर्नुभएको थियो, सुन्नुभयो। हजुर, कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइमा छौँ श्रोता, अनि अहिले भने ब्रुनाईको समय 11 बज्नका लागि केवल 6 मिनट बाँकी रह्यो र मजेरी कार्यक्रमको पहिलो घन्टाको अन्त्यमा पनि आइसकेका छौँ। र मेसेजेस पढ्ने क्रममा चाहिँ हाम्रो लोक सुब्बाजी जोडिनु भएको छ। उहाँले नमस्कार बिना बहिनी लौ हाजिर जनाए है, अनि समय मिले सविन राईको बेइमानी भन्ने यति बेला सुनेर बसेका सम्पूर्ण श्रोता र मित्रहरूमा सुनाइदिन आग्रह गर्दछु। धन्यवाद लोक सुब्बा रिडिङ भन्नुभएको छ। हजुर, दाईको अभिरुचिमा बेइमानी सविन राई एन्ड द फरोवाले गाएको गीत भने बजाउने नै छु र त्यस गीत लगतै नेपालबाट प्रसारण हुने 11 बजेको नेपाली ताजा समाचार सुन्नुहुनेछ। त्यस लगतै कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाइमा म फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु। तबसम्मको लागि हाम्रो बिएफएस गोर्खा रेडियो सुनेर साथ दिनुहोला र विश्वका सबै गुनाबाट हाम्रो बिएफएस गोर्खा रेडियो मन पराएर सुनिदिनु हुने श्रोताहरूलाई पनि हार्दिक धन्यवाद। र अब बस्न गइरहेको छ तिमी जुन माफ गर्नुहोस् बेई।

0: नारायणगढ मुगलिन सड़क खण्डको सिमताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो बन्साउने काम शुरू भएको जानकारी दिनुभयो। हेलो सरकारमा नागरिकको गुनासोको चाङ लागेको छ। फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायले कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 69,624 पुगेका छन्, अर्थात 53,156 गुनासा थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासोको समाधान गरिएको छ। विपक्षी दलहरूले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्।
1: नेपाली काँग्रेस, एमाले, नेकपा लगायत पार्टीका सांसदहरूले न्यायिक समिति गठन गरी घटनाको छानबिनको माग गरेका हुन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राई,
2: यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्। त्यसपछि हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई लगायत धार्मिक समुदाय, स्थानीय सरकार, नागरिक समाज, महिला, युवा र सुरक्षा निकायको सम्मान प्रतिनिधित्व होस्। घटना भइसकेपछि मात्र होइन, तनावका प्रारम्भिक संकेत देखिने साथ यस्ता खालका संयन्त्रले संवाद सुरु गरियोस्। सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गरियोस्। सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानून अनुसार कारवाही गरियोस्, तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराखियोस्।
1: बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गर्नुभयो।
3: यस दिशातर्फ गम्भीर हुने र त्यसको लागि न्यायिक छानबिनको प्रक्रिया पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौं र यो सम्पूर्ण दुर्भाग्यपूर्ण दुर्घटनाको यथोचित कारण पत्ता लगाएर दिगो र स्थायी समाधानको दिशातर्फ लागौं। यही दिशामा आज देशको भलाइ छ र कल्याण छ। यसमा हठतारा असहज परिस्थिति उत्पन्न गर्ने खालका तरिकाहरू कतै स्वीकार्य छैन। सभामहोदय,
1: देवानगंज घटना र त्यसपछि मधेसभर फैलिएको साम्प्रदायिक भड्काउको सत्य तथ्य छानबिनका लागि विश्वसनीय आयोग गठन हुनुपर्ने नेकपाकी सांसद बलावती शर्माको माग छ।
4: देशमा एकपछि अर्को दुःखद घटनाहरू घटिरहेका छन्। सुनसरीको देवानगंजमा घटेको घटना पश्चात मधेसभरि फैलिएको साम्प्रदायिक भड्काउलाई जिम्मेवारी राजनैतिक दल, नागरिक समाज र सरकार विभिन्न संघ संस्थाको सचेत पहलमा अहिले नियन्त्रण उन्मुख भएको छ। उचित क्षतिपूर्तिको माग गर्दै विश्वसनीय एउटा आयोग बनाएर छानबिन गर्नको लागि, सत्य तथ्य बाहिर ल्याउनको लागि पनि म सरकारसँग माग गर्दछु।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरुङले छलफल गर्नुभएको छ। उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृत परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Konkan Radio.
1: हजुर श्रोता, मेलिना राई अनि समीर खरेलको आवाजमा सुन्नुभयो यो निकै नै नयाँ गीत, एकदमै सबैले मन पराउनु भएको गीत सिक्का नोटैमा। र यस गीत सँगै हामीले कार्यक्रम मजेरीको दोस्रो घण्टा पनि सुरुवात गरिसकेका छौँ। त्यसकारणले सबैजनालाई हार्दिक स्वागत कार्यक्रम मजेरीको दोस्रो घण्टे बसाइमा। र तपाईँ म रेडियो प्रस्तोता बिना गुरुङको साथमा हुनुहुन्छ र आज पनि बुधबारको दिन चाहिँ हामी विभिन्न विषयवस्तुमा चाहिँ कुराकानी गर्छौँ र आजको विशेष विषयवस्तु भनिरहेको छ फुड एन्ड कल्चर। कार्यक्रम अवधिभरि सुनेर हामीलाई साथ दिनुहुन्छ भन्ने पक्कै आशा गरेकी छु। र त्योभन्दा अगाडि हामी गीत सङ्गीत नै सुन्नतर्फ लागौँ। तृष्णा गुरुङले गाउनु भएको लैभरी लैभरी।

कल्पना गुरुङको लैभरि लै भन्ने गीत सुनिहाल्नुभयो र आशा छ तपाईँलाई मन पर्यो होला यो गीत र तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ कार्यक्रम मझेरी बिएफबिएस गोर्खा रेडियोमा। हजुर श्रोता, मानिसको सबैभन्दा ठुलो धन भनेको नै उसको स्वास्थ्य हो अनि स्वास्थ्य हुनुको लागि चाहिँ शारीरिक स्वास्थ्य हुनु जरुरी छ, त्यसको साथसाथै मस्तिष्क पनि स्वास्थ्य हुनु जरुरी छ। त्यसको लागि भने तपाईँले केही महत्त्वपूर्ण कामहरू चाहिँ सधैँ गर्न सक्नुहुन्छ। आफ्नो मस्तिष्क स्वास्थ्यपट्टि चाहिँ सधैँ सजग बन्नुहोस् र अरूलाई पनि सचेत गराउनुहोस् र दैनिक आफ्नो खानामा चाहिँ सन्तुलित आहार चाहिँ खाने गर्नुहोस्, नियमित व्यायाम गर्नुहोस्, पर्याप्त निन्द्रा लिनुहोस्, यसै गरी मानसिक रूपमा सक्रिय रहनुहोस्, पुस्तक पढ्ने, नयाँ सिप सिक्ने, पजल गेमहरू खेल्ने तथा रचनात्मक काममा चाहिँ संलग्न हुने बानी पनि बसाल्नुहोस्। यसले गर्दाखेरि चाहिँ तपाईँको तनाव व्यवस्थापनमा पनि धेरै मदत पुर्याउँछ। यसै गरी धुम्रपान र मदिरापानको अत्यधिक सेवनबाट पनि टाढा बस्नुहोस्। सामाजिक रूपमा सक्रिय हुनुहोस्। साथीभाइ, परिवार र समुदायको सम्पर्कले मानिसको मानसिक स्वास्थ्यलाई चाहिँ एकदमै सुधार्न मदत गर्छ। यसै गरी बढ्दो उमेरसँगै रक्तचाप, चिनी र कोलेस्ट्रोल नियन्त्रणमा पनि ध्यान राख्नुहोस्। यो बिहानीको एउटा स्वास्थ्य टिप्स पछि हामी कार्यक्रमलाई निरन्तरता दियौँ अभय एन्ड द स्टिम इन्जिन्सले गाएको सधैँभरि सुनेर।

0: Star Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो.
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
1: ए ल ल हुन्छ हुन्छ.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.

हजुर श्रोता, यो निकै नै मिठो गीत रचना रिमाल अनि प्रवीण भेटवालको आवाजमा सुनिहाल्नुभयो, उनको प्रीति पहिले हो कि। हजुर, कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा छौँ श्रोता हामी अहिले, र ब्रुनाईमा भने अहिले समय भएको छ 11:23, र अब गीत सङ्गीत सुन्ने क्रममा अर्को गीत सुनौ, इन्द्रकला राईको आवाजमा हितैको माया।

हजुर श्रोता, इन्द्रकला राईको आवाजमा यो अनि सुकुम पोखरेलको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत हितैको माया भन्ने। श्रोता, आज बुधबारको विषयवस्तुमा पर्न गएको छ फुड एन्ड कल्चर। मैले हिजो चाहिँ सोचिराखेको थिएँ तपाईँहरूलाई चाहिँ फुड एन्ड कल्चर भोलिको टपिक रहेको छ, त्यस कारणले कुन देशको फुड एन्ड कल्चरको बारेमा कुरा गरौँ भनेर चाहिँ मनमा आइरहेको थियो, तर समय बित्दै जाँदाखेरि चाहिँ मैले भुसुकै बिर्सेछु। तर एनिवे, आजको लागि भने फुड एन्ड कल्चर विषयवस्तुमा चाहिँ मैले ब्रुनाईकै फुड एन्ड कल्चरको बारेमा थोरै चर्चा गर्नेछु र आशा छ तपाईँहरूलाई यो एकदमै अभिरुचिको विषय पनि हुनसक्छ, किनभने ब्रिटिस फोर्सेस ब्रुनाई चाहिँ अब ब्रुनाईमा चाहिँ 2 RGR अनि 1 RGRको युनिटहरू चाहिँ हरेक 3 वर्षमा चाहिँ स्वाप हुने गर्छौँ र हामी चाहिँ ब्रुनाईको संस्कृतिमा पनि यी अवधिहरूमा चाहिँ बिस्तारै भिज्दै गइरहेको पनि हुन्छौँ र आशा छ मेरो जानकारीले चाहिँ तपाईँहरूले पक्कै पनि केही सिक्ने मौका पाउनुहुनेछ। कुनै पनि देशलाई चाहिँ चिन्ने सबैभन्दा सजिलो बाटो चाहिँ त्यो देशको खानाले नै हो। श्रोता, मलाई पनि त्यस्तै लाग्छ, किनभने हाम्रो नेपालको खाना चाहिँ एकदमै युनिक छ, त्यस्तै अन्य देशहरूको पनि एकदमै मौलिक खानाहरूको कारणले गर्दाखेरि नै विश्वभरि नै चर्चित हुने गर्दछ। अनि खाना भनेको चाहिँ केवल स्वादको विषय मात्र नभइकन यसमा चाहिँ इतिहास, संस्कृति, परम्परा र जीवनशैलीको पनि कथा जोडिएको हुन्छ, त्यस कारणले गर्दाखेरि यो एकदमै इन्ट्रेस्टिङ हुने गर्दछ र आज हामी दक्षिण पूर्वी एसियाको सानो तर सांस्कृतिक रूपमा निकै समृद्ध राष्ट्र ब्रुनाईको यो खाना अनि संस्कृतिको बारेमा चर्चा गरौँ। जब विभिन्न समुदाय, भाषा अनि परम्परा एकै ठाउँमा भेटिन्छन्, त्यहाँ नयाँ स्वादहरू जन्मिन्छ। ब्रुनाईमा पनि त्यस्तै मलाय, चाइनिज अनि आदिवासी समुदायहरूको प्रभावले चाहिँ विभिन्न ब्रुनाईको चाहिँ खानाहरू चाहिँ विशेष बनेको छ। त्यसमा चाहिँ मलेसिया, इन्डोनेसिया, भारत र मध्य पूर्वको स्वाद पनि मिसिएको छ। ब्रुनाईमा भात र माछा चाहिँ दैनिक भोजनका रूपमा खाइने गर्दछ। इस्लाम धर्मको प्रभावका कारण चाहिँ यहाँका खानाहरू चाहिँ हलाल सिद्धान्त अनुसार तयार गरिन्छ। त्यसैले खाना भने केवल स्वादका लागि मात्र नभएर धार्मिक र सांस्कृतिक मूल्यसँग पनि जोडिएको हुन्छ। हजुर श्रोता, यदि तपाईँ ब्रुनाईमा, हामी त हाम्रो गोर्खाली परिवारहरू चाहिँ ब्रुनाईमा नै हुनुहुन्छ, तर यदि अन्य नेपालीहरू चाहिँ ब्रुनाईमा आउनुभयो भने चाहिँ सबैभन्दा पहिले तपाईँले चाख्नै पर्ने परिकार चाहिँ आम्बुयात हो। यो चाहिँ ब्रुनाईको राष्ट्रिय परिकार हो। सागोको स्टार्चबाट बनाइने यो परिकारले चाहिँ स्थानीय जीवनशैली र परम्पराको पनि प्रतिनिधित्व गर्छ। मैले पनि यो रेसिपी चाहिँ, यो डिस चाहिँ सबैभन्दा पहिला देख्दाखेरि, यहाँ ब्रुनाई आउँदाखेरि देख्ने क्रममा चाहिँ मलाई पनि एकदम अचम्म लागेको थियो। यो चाहिँ कसरी एउटा चोप जस्तै, तर यहाँका बासिन्दाहरूले चाहिँ आफ्नै तरिकाले बनाउनुहुन्छ। यदि तपाईँले गुगलमा गएर आम्बुयात भनेर सर्च गर्नुभयो भने चाहिँ एकदमै हेर्दाखेरि चाहिँ सेतो खालको अनि एकदमै टाँसिने खालको स्टिकी टाइपको चाहिँ यो रेसिपी हुने गर्छ। त्यसपछि ब्रुनाईको एकदमै फेमस अनि सबैले मनपर्ने खाना भने नासी कातोक नै हुनुपर्छ। साधारण भात, फ्राइड चिकन र साम्बाल चटनीको संयोजनमा बनेको उक्त सिम्पल तर एकदमै यमी डिस चाहिँ साधारण देखिए तापनि यो परिकार चाहिँ ब्रुनाईका मानिसहरूको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको छ र विशेष गरी हामी नेपाली गोर्खाली परिवारहरूलाई पनि यो चाहिँ एकदमै मनपर्ने खानाको रूपमा रहेको छ। त्यसै गरी अन्य खानाको कुरा गर्नुपर्दाखेरि चाहिँ बिफ रेन्डाङ, हात्ती बुया र केलुपी जस्ता परिकारहरूले चाहिँ स्थानीय स्वाद र परम्परागत पाककलाको सुन्दर झलक पनि दिने गर्दछ। ब्रुनाईको खाद्य संस्कृतिको सबैभन्दा सुन्दर पक्ष भनेको चाहिँ यहाँको सामूहिकता हो। परिवार, साथीभाइ र छिमेकीहरू एकै ठाउँमा बसेर खाना बाँडेर खाने चलन यहाँ पनि नेपालमा जस्तै रहेछ श्रोता। अनि यहाँ चाहिँ खाना केवल परिकार नभइकन सम्बन्ध जोड्ने पुलको रूपमा पनि लिइन्छ। हजुर, आजको तीव्र गतिमा चलिरहेको संसारमा हामी कहिलेकाहीँ सँगै बसेर खाना खाने संस्कार बिर्सिरहेको पनि हुन्छौँ, तर ब्रुनाईको खाद्य खानाको संस्कृतिले हामीलाई यो हाम्रो नेपाली संस्कृति पनि हो, एकै ठाउँमा बसेर खाना खाने, भोजन गर्ने, यो चाहिँ सेम रहेछ भन्ने चाहिँ हामीले पनि बुझ्यौँ। अनि खानाले चाहिँ केवल शरीरलाई मात्र नभइकन सम्बन्धलाई पनि पोषण दिन्छ भन्ने चाहिँ एउटा महत्त्वपूर्ण प्रेरणा पनि दिन्छ श्रोता।
हजुर, यो थियो ब्रुनाईको खाना अनि संस्कृतिसँग सम्बन्धित थोरै जानकारी। आशा छ तपाईँलाई आजको विषयवस्तु मन पर्यो होला। र यति भन्दै आजको विषयवस्तु फुड एन्ड कल्चर चाहिँ म यहीँ टुङ्ग्याउन चाहे र कार्यक्रम निरन्तर गरे नेहा कक्कर अनि एकदेव लिम्बूको आवाजमा छिमछिम।

हजुर श्रोता, एकदेव लिम्बूको ओरिजिनल गीत झिमझिमबाट चाहिँ यो चाहिँ नेहा कक्कड इन्डियाका एकदमै चर्चित गायिकासँग कोलाबमा बनिएको झिमझिम भन्ने गीत सुनिहाल्नुभयो र उक्त गीतको भने अहिले चाइनिज भर्जनमा पनि फेरि अर्को संस्करण निस्केको चाहिँ हिजो मैले सोसियल मिडियाजहरूमा देखेको थिएँ। तपाईँहरूले सुन्नुभयो कि भएन? हजुर, यसका साथसाथै आजको विषयवस्तु फुड एन्ड कल्चरमा तपाईँलाई ब्रुनाई अनि ब्रुनाईका खाना परिकारको बारेमा भनेको जानकारी कस्तो लाग्यो, तपाईँलाई मन पर्यो परेन, अनि अर्को हप्ता भने म यस्तै फुड एन्ड कल्चर चाहिँ कुन देशको फुड एन्ड कल्चरको बारेमा चाहिँ चर्चा गरौँ भनेर चाहिँ मलाई सल्लाह सुझावहरू चाहिँ पक्कै पनि दिन सक्नुहुनेछ। त्यस कारणले नहिचकिचाइकन मेसेजेसमा मलाई पठाउनुहोला र तपाईँहरूलाई जान्न मन लागेको फुड एन्ड कल्चरको बारेमा पक्कै पनि केही सुझाव सल्लाहहरू चाहिँ दिनु नै होला। यति भन्दै अब एस्टी म्यान फिचरिङ यङ 22 पिक नोर्जाको काली काली सुन्नुहोस्।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नचुडौ।
1: यो BFPS कुल कारवाही दियो हो।

हजुर श्रोता, जोन च्यामलिङ राईको एकदमै गहिरो भावनाले भरिपूर्ण उक्त गीत रहेको थियो, के गरौँ। उहाँको गीतमा भने केवल मायासँग सम्बन्धित के गरौँ थियो होला, तर हामी हाम्रो जीवनमा धेरै पटक यस्तो के गरौँ भन्ने सिचुएसन चाहिँ पक्कै पनि आउने गर्छ, र त्यस्तो सिचुएसनमा चाहिँ तपाईँहरू चाहिँ निडर भएर चाहिँ अगाडि बढ्दै जानुहोस् भन्ने सुझाव दिन चाहन्छु। हजुर श्रोता, गीत सङ्गीत मनोरञ्जन यसको साथसाथै रोचक तथ्य अनि जानकारीहरूले तपाईँहरूलाई भरपूर मनोरञ्जन गर्नलाई म उपस्थित भएकी छु आजको कार्यक्रम मझेरीमा। आशा छ अहिलेसम्मका कन्टेन्ट्सहरू तपाईँहरूलाई मन पर्यो होला, र बाँकी समय पनि यस्तै रोचक कुराहरू अनि कुराकानीहरूबाट पक्कै पनि तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गर्ने नै छु। मोबाइल एप्स अनि अनलाइन रेडियो बाट यसै गरी स्ट्रिमिङ सर्भिसेस, वेबसाइट अनि यसै गरी स्मार्ट स्पिकरहरूबाट चाहिँ हामीलाई सुन्दै गर्नुहोला। कार्यक्रम हो मझेरी, बिएफएस गोर्खा रेडियोको ब्रुनाइको प्रसारणबाट सञ्चालन हुने यो कार्यक्रम, र हामीलाई रेगुलर लिसनर दाई छवि थापा मगरले चाहिँ नमस्ते बिना बहिनी, म पनि हजुरको मिठो स्वरमा लोकप्रिय कार्यक्रम सुनेर साथ दिइरहेको छु भन्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद छवि थापा मगरजी। उहाँ चाहिँ युके फोक्सटनबाट जोडिनु भएको छ, अनि कार्यक्रम सुन्दै गर्नुहोला, पक्कै पनि तपाईँहरूलाई गीत सङ्गीत मनपर्नेछ। त्यसको साथसाथै कन्टेन्टहरू पनि केही सल्लाह सुझावहरू भए पक्कै पनि हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। अब सुन्न लागौँ उजन साक्यको मन की परी।

मनकी परी उजन साक्यले गाउनु भएको यो गीत पक्कै पनि मन पर्यो होला र कार्यक्रम मजेरीमा फेरि पनि स्वागत हजुर श्रोता हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र हाम्रो गोर्खाली परिवारहरूको लागि युकेमा रहनुहुने जति पनि भूतपूर्व गोर्खा सैनिकका परिवारहरू हुनुहुन्छ यसका साथसाथै सबै एकदमै प्राउड नेपाली कम्युनिटी हाम्रो गोर्खाली इतिहासदेखि चाहिँ एकदम प्राउड नेपाली कम्युनिटीहरूको लागि चाहिँ बोर्नियो कन्फेडरेसनको 60 वर्ष गोर्खा वीरताको गौरवगाथा भनेर चाहिँ बेलायत स्थित विन्चेस्टरमा द गोर्खा म्युजियम ट्रस्टले चाहिँ बोर्नियो 60 यानि कि बोर्नियो 60 अन्तर्गत बोर्नियो कन्फेडरेसनको अन्त्य भएको 60 वर्ष पुरा भएको अवसरमा विशेष स्मृति कार्यक्रम सुरु गरेको छ हजुर गोर्खा म्युजियम ट्रस्टले विश्वभरका पूर्व सैनिक परिवार अनि इतिहास प्रेमी र समर्थकहरूलाई चाहिँ बोर्नियो 60 कार्यक्रममा सहभागी भई गोर्खाहरूको गौरवपूर्ण योगदानलाई चाहिँ सम्झन अनि नयाँ पुस्तासम्म पुर्याउन चाहिँ आग्रह गरेको छ र यसको लागि चाहिँ निशुल्क पारिवारिक गतिविधि दिवस पनि मनाइँदैछ उक्त गोर्खा म्युजियम ट्रस्टमा यो चाहिँ 6 अगस्तदेखि लिएर 26 अगस्तसम्म चल्नेछ यो दिवस चाहिँ बिहानको 10:30 बजीदेखि बेलुकीको दिउँसोको 4 बजेसम्म बिहानको 10:30 बजीदेखि बेलुकीको 4 बजेसम्म आफ्नो बालबालिका अनि परिवारहरू चाहिँ सबैजना जान सक्नुहुन्छ यो दिनमा चाहिँ बोर्नियो कन्फ्रन्टेसन समाप्त भएको 60 वर्षपछि चाहिँ बोर्नियोमा गोर्खाहरूले लेखेको महत्त्वपूर्ण भूमिकाको बारेमा जान्न सक्नुहुन्छ यसका साथसाथै हट जङ्गल कोल्ड वारबाट प्रेरित निशुल्क पारिवारिक कार्यक्रमहरूमा बालबालिका तथा युवाहरूले चाहिँ पुल निर्माण लेगो चुनौती अनि सृजनात्मक हस्तकला गतिविधि र साहस र रोमाञ्चक घटनाका प्रेरणादायक कथाहरूको खोजी गर्ने अवसर पनि पाउनुहुनेछ त्यसैले यो गतिविधिमा भाग लिन पक्कै पनि जानुहोस् अगस्तको 6 तारिकसम्म बिहानको 10:30 बजीदेखि 4 बजेसम्म हुनेछ हजुर यति भन्दै हामी कार्यक्रम मजेरीको दोस्रो घण्टाको अन्त्यमा आइसकेका छौँ ब्रुनाईमा अहिले समय भएको छ 12 बज्नका लागि केवल 5 मिनट बाँकी अनि अब बज्न गइरहेको गीतको बोल भने रहेको छ सिने गुरुङको तिम्रो मायामा त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ त्यस लगत्तै कार्यक्रमको तेस्रो अनि अन्तिम घण्टामा चाहिँ म फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु इन्जोय गर्नुहोस्

0: Pelaajan Buddy.
1: On Air.
0: App-ma.
1: Ani Smart Speaker-ma bannhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: Hello, Sakama Nagariko Gunasu Kutsang Lagi Kusha Phone, Website, Facebook, WhatsApp, Instagram, Email Lagat Kabibina Madhyabata Nagarikle Gunasu Garne Gareka Chhan. Nishulka Telephone Number Marfat Aune Gunasalai Sambandhit Mantralay Wa Nikayako Call Center Ma Sidhai Pathaune Byabastha Samet Garne Taiyari Chha. Hello, Sarkar Ma एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 र 82-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 69,724 पुगेका छन्। 53,156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेखीय रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणाबाट सरकारबीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणाबाटको टोले बीचको निरन्तर वार्तापछि राणाबाटले आफ्नो सत्याग्रह अन्त्य गर्ने निर्णय गर्नुभएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिम नर्स बिरामी अनुपातलाई प्रभाव कारी रूपमा कार्यान्वयन गरिने पाएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10, र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मेड वाइफ अनामीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्यांकन गर्ने सहमति पत्रमा उल्लेख छ। पूर्वी नाका काकर भित्ताबाट आर्थिक वर्ष 2082-83 मात्रै 4,91,66,00,000 बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने भएको छ। उत्पादन खर्च बढ्दै जाँदा आमदानी भने अपेक्षा अनुसार नहुने भएकाले किसानले जुट खेती छाडेर धान लगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुट खेती खुम्चिएर करिब 5,000 हेक्टरमा मात्रै हुँदै आएको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दू तेलुगु तमिल तथा नेपाली फिल्म उद्योगमा काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृङ्खला महाभारतमा अशोक थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुलधर्म रेडियो हो।

0: Gorkha Radio.
1: हजुर नमस्कार, सुप्रभात। अनि ब्रुनाईमा भने गुड आफ्टरनुन भइसकेको छ। बिहानको मध्य दिन कटेर 12:09 गएको छ र बाँकी ठाउँहरूमा नेपाल लगायत युकेतिर चाहिँ स्टिल मर्निङ भएको कारणले गर्दाखेरि फेरि पनि गुड मर्निङ अनि पुनः स्वागत छ कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा। हजुर श्रोता, तेस्रो घन्टे बसाइ हामीले सुरुवात गऱ्यौँ एकदमै मिठो गीतबाट। न्याउली बनाइमा भन्ने शान्तिश्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा, आशा छ तपाईँहरूलाई गीत मन पर्यो होला। हजुर, कार्यक्रम मझेरीमा हामी गीत सङ्गीतको साथसाथै केही रोचक जानकारी अनि केही विषयवस्तुमा आधारित भएर तपाईँहरूलाई उपयोगी जानकारीहरू दिने प्रयास भने निरन्तर गरि नै रहन्छौँ र आजको कन्टेन्ट पनि तपाईँहरूलाई पक्कै पनि मन पर्यो होला। प्रतिक्रियाको लागि बिएफबिएस गोर्खा रेडियोसँग जोडिन नहिचकिचाउनु होला। त्यसको साथसाथै हामीलाई आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि रिक्वेस्ट अनुरोध गर्न सक्नुहुन्छ र कार्यक्रम अवधिभरि तपाईँहरूको मेसेजेस अनि रिक्वेस्टहरू बजाउने नै छु। र अब भने कार्यक्रम मझेरीको तेस्रो घन्टा अनि अन्तिम घन्टा निरन्तर गरौँ। यो मिठो गीतबाट सुगम पोखरेल अनि निकिता थापाको आवाजमा मायाले बोलेको बोली मिठो हो।

हजुर, सुगम पोखरेल अनि निकिता थापाको आवाजमा सुनिहाल्नुभयो यो एकदमै मिठो गीत मायाले बोलेको। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी हुँदैछ 31 जुलाईदेखि 23 अगस्त 2026 साल। यो चाहिँ जेरुटोङ पार्कमा चलिरहेको छ। सो टाइम्सहरू भने सोमबारदेखि बुधबारसम्म चाहिँ बेलुकीको 8:15 बजेबाट सुरु हुन्छ भने शुक्रबारदेखि आइतबारसम्म चाहिँ बेलुकीको 4:15 सुरुवात हुन्छ अनि अर्को सेसन चाहिँ 8:15 बजेबाट। हजुर श्रोता, यो जानकारी पछि तपाईँहरूले पक्कै पनि आफ्नो नानी बाबुहरू लिएर यो मानिसहरू मात्रै इन्भल्भ भएको यो 2 घन्टे लाइभ सर्कसमा चाहिँ सहभागिता जनाउनु हुनेछ होला अनि यो बिदाको मौका पारेर यो समयमा चाहिँ तपाईँले पक्कै पनि इन्जोय गर्ने मौका पाउनुहुनेछ। टिकटको रेन्जहरू भने $15-95 रहेको छ। यो चाहिँ विशेष गरी तपाईँहरूको सिटिङको लागि चाहिँ छुट्याइएको जस्तो लाग्छ। तपाईँहरूले चाहिँ फोन गरेर सोध्न पनि सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेरिया नजिकै जेरुटोङ पार्कमा भइरहेको यो कार्यक्रम रहेको छ। डेट्स याद गर्नुहोस्, अहिले चलिरहेको छ श्रोता 31 जुलाईदेखि 23 अगस्तसम्म, यानि कि हाम्रो बालबालिकाहरूको स्कुल छुट्टी सकिनुभन्दा अगाडि ठक्कसम्म चाहिँ यो सर्कस चलि नै रहनेछ। हजुर, यो जानकारी पछि हामी गीत सङ्गीत सुन्नतर्फ नै लागौँ। यो गीतको बोल भने रहेको छ, म गीत हुँ तिम्रो, कमल खत्री अनि सिम्पल खरेलको आवाजमा।

0: थियो हजुर।
1: अँ राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
3: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
5: BFPS, गोर्खा रेडियो।

हजुर श्रोता, राहत फतेह अली खान अनि श्रेया घोषालको आवाजमा एकदमै चर्चित हिन्दी गीत सुनिहाल्नुभयो, तेरी ओर भन्ने। हजुर, कार्यक्रम मजेरीको तेस्रो अनि अन्तिम घण्टामा फेरि पनि स्वागत छ हाम्रा बिएबिएस गोर्खा रेडियो प्रति माया गर्नुहुने अनि साथ दिनुहुने श्रोतालाई। र आजको कार्यक्रममा हामीले विभिन्न विषयवस्तुमा कुराकानी गऱ्यौँ, फुड अनि कल्चरको बारेमा कुराकानी गऱ्यौँ, गीत सङ्गीत त छँदैछ, त्यसको साथसाथै केही रोचक विषयहरूमा पनि कुराकानीहरू भने पक्कै गर्छौँ। र आज भने छोटो कुराकानी गरौँ यो पर्वतारोहण अथवा उच्च हिमाली भेगहरूमा चाहिँ भ्रमण गर्नेहरूको बिचमा चाहिँ देखा पर्ने यो अल्टिट्युड सिकनेसको बारेमा। हजुर, हाम्रो नेपालमा चाहिँ विश्वकै अग्लो चुचुरो हिमाल माउन्ट एभरेस्ट अथवा सगरमाथा रहेको छ, अनि हाम्रो देश चाहिँ पर्वतारोहण अनि उच्च हिमाली क्षेत्रको सुन्दरताको लागि चाहिँ एकदमै परिचित अनि फेमस छौँ, अनि हाम्रो हिमाली क्षेत्रमा चाहिँ भ्रमण गर्ने पर्यटकहरूको संख्या पनि त्यति नै बढ्दै गएको छ वर्षै पछि। अनि हिजोको समाचार हो कि क्या हो, मैले चाहिँ तथ्याङ्क सुनिराखेकी थिएँ, पहिलो वर्षको जुलाई महिनाभन्दा चाहिँ यो वर्षको जुलाई महिनामा चाहिँ पर्यटक संख्याको चाहिँ दोब्बर वृद्धि भएको छ भन्दै थियो। उचाइसँगै एउटा महत्त्वपूर्ण स्वास्थ्य चुनौती पनि आउँछ श्रोता, त्यसलाई चाहिँ उचाइजन्य रोग अथवा अल्टिट्युड सिकनेस भनेर चिन्छौँ। सामान्यतया यो समस्या चाहिँ समुद्री सतहबाट 2500 मिटर अर्थात् करिब 8200 फिट भन्दा माथि देखिन सक्ने एउटा समस्या हो। उचाइ बढ्दै जाँदा चाहिँ हावामा अक्सिजनको प्रतिशत लगभग उस्तै रहे पनि हावाको चाप घट्ने भएकाले शरीरले उपयोग गर्न सक्ने अक्सिजनको मात्रा पनि कम हुँदै जान्छ। यही कारणले गर्दा टाउको दुख्ने, थकान हुने, वाकवाकी लाग्ने वा रिङ्गटा लाग्ने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन्। अनि विशेषज्ञहरूका अनुसार भने उचाइजन्य रोगबाट बच्न चाहिँ सबैभन्दा प्रभावकारी उपाय भनेको नै बिस्तारै उचाइ बढाउनु हो। 3000 मिटर भन्दा माथि पुगेपछि राति सुत्ने उचाइ प्रतिदिन 500 मिटर भन्दा बढी नबढाउन चाहिँ सल्लाह गर्नुहुन्छ विशेषज्ञहरू। साथै हरेक 3 देखि 4 दिनमा चाहिँ 1 दिन आराम गर्दा शरीरलाई नयाँ वातावरणसँग घुलमिल हुन मद्दत पनि पुग्छ। त्यसकारणले गर्दा श्रोता, यदि तपाईँहरू चाहिँ अब नेपाल छुट्टी जाने क्रममा हुनुहुन्छ भने चाहिँ, यदि अग्लो ठाउँहरूमा हाइकिङ जाँदै हुनुहुन्छ अथवा माथि मनाङ मुस्ताङ भेगतिर चाहिँ जाँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि यो कुरा चाहिँ ध्यानमा लिनुहोस्। प्रतिदिन चाहिँ तपाईँ 500 मिटर भन्दा बढी चाहिँ नबढाउनुहोस् यदि तपाईँ 3000 मिटर भन्दा माथिको उचाइमा हुनुहुन्छ भने। र अर्को महत्त्वपूर्ण कुरा हुन्छ पर्याप्त पानी पिउनु। उचाइमा चाहिँ सास फेर्ने गति एकदम बढ्ने भएकाले शरीरबाट पानी पनि बढी निस्किन सक्छ, डिहाइड्रेसनको समस्याहरू आउन सक्छ। त्यसकारणले गर्दा पहिलो 1 वा 2 दिन चाहिँ मदिरा सेवन पनि नगर्नुहोस्, किनभने मदिराले चाहिँ तपाईँलाई डिहाइड्रेट गराउँछ। र अत्यधिक शारीरिक गतिविधि पनि नगर्नुहोस् किनभने तपाईँलाई त्यो ऊर्जा चाहिँ पछि चढ्ने क्रममा चाहिँ आवश्यक हुनसक्छ। यदि तपाईँको टाउको दुख्ने, वाकवाकी लाग्ने र निन्द्रा नलाग्ने अथवा अत्यधिक थकान महसुस हुन थाल्यो भने चाहिँ त्यसलाई सामान्य ठान्नु भन्ने हुँदैन। अझ लक्षण बढ्दै गएमा चाहिँ विशेष गरी सास फेर्न कठिन हुने वा हिँडडुल नै असन्तुलित हुने अवस्था आयो भने चाहिँ तपाईँ तुरन्त तल झर्नुपर्ने हुन्छ। र यो उचाइजन्य रोग अथवा अल्टिट्युड सिकनेसले चाहिँ हेप अर्थात् हाई अल्टिट्युड पल्मोनरी इडेमा अनि हेस अर्थात् हाई अल्टिट्युड सेरिब्रल इडेमा हुनसक्छ। यी दुवै अवस्थामा चाहिँ तपाईँको फोक्सो अनि तपाईँको दिमागमा चाहिँ असर हुनसक्छ। त्यस कारणले गर्दाखेरि आफ्नो ज्यान समेत जोखिममा चाहिँ पार्ने गरी चाहिँ नचढ्नुहोस्। यी कुराहरूमा चाहिँ ध्यान पक्कै दिनुहोस्। हजुर, आशा छ यो छोटो जानकारी तपाईँहरूलाई उपयोगी भयो होला। अब भने गीत सङ्गीततर्फ नै जाउँ। द फिरन तेले गाएको बुढो भइयो सुन्नुहोस्।

BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, झ्यालैमा भने यो निकै नै मिठो गीत गाउनु भएको थियो केहर सिंह लिम्बुले। श्रोता कार्यक्रम मजेरीमा हामी हजुरहरूकै मेसेजेसहरू पढ्ने गर्छौँ र आफ्नो रुचिको चाहिँ गीत सङ्गीतहरू पनि बजाउने गर्छौँ। यसै क्रममा मेसेन्जरमा आज पनि हाम्रा रेगुलर लिसनर खर्क गुरुङ मामा आइपुग्नु भएको छ र उहाँको सन्देशमा गुड आफ्टरनुन / गुड मर्निङ, उहाँलाई थाहा छ होला अहिले ब्रुनाईमा चाहिँ आफ्टरनुन भइसक्यो भनेर, त्यस कारणले गुड आफ्टरनुन मामा, सलामत तेङ्गाहरी सलामत पगी भन्नुभएको छ। सलामत तेङ्गाहरी मामा, बिना भान्जी रेडियो सुन्दैछु, रमाइलो भइरहेछ र सधैँ चाहिँ समय मिलेमा एउटा कौडा गीत सुन्न र सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ। उहाँको अभिरुचिको गीत रहेको छ दमौलीमा झरे है कान्छु, अनि गायक हुनुहुन्छ मौसम गुरुङ अनि सुनिता बुढाथोकी छेत्री। सम्झना हजुर लगायत सम्पूर्ण कौडा गीत मनपर्ने श्रोताहरू धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। हजुर, दमौलीमा झर यो गीत खर्क गुरुङ मामाको अभिरुचिमा अनुरोधमा सुन्नुहोस्।

हजुर श्रोता, दमौलीमा झर मौसम गुरुङ अनि सुनिता बुढाथोकी छेत्रीको आवाजमा सुन्नुभयो खर्क गुरुङ मामाको अनुरोधमा यो गीत। हजुर, हामी कार्यक्रम मजुरीको अन्तिम घण्टामा छौँ र अहिले ब्रुनाईमा समय भएको छ 1 बज्नका लागि केवल 10 मिनट बाँकी। हजुर श्रोता, र अहिले भने म बोर्नियो कन्फ्रन्टेसनको बारेमा छोटो चर्चा गर्नेछु, किनभने मैले कार्यक्रमको अवधिभरि तपाईँहरूलाई यो गोर्खा म्युजियम ट्रस्टले गर्न आयोजना गर्न गइरहेको विभिन्न पारिवारिक गतिविधि दिवसको बारेमा चाहिँ मैले भनेकी थिएँ। 6 अगस्तदेखि लिएर 26 अगस्तसम्म चाहिँ यो कार्यक्रम हुन गइरहेको छ, बिहानको 10:30 बजेदेखि 4 बजेसम्म। र यससँग सम्बन्धित हाम्रो बोर्नियो कन्फ्रन्टेसन चाहिँ 60 वर्ष पुरा भइसकेको अवसरमा चाहिँ यो विशेष कार्यक्रम चाहिँ सुरु गर्न गइरहेको छ। अनि यो बोर्नियो कन्फ्रन्टेसन भन्नाले चाहिँ यो अवधि चाहिँ 1962 1966 रहेको थियो, 2 वर्षको अवधि। अनि यसमा चाहिँ इन्डोनेसिया र नवगठित मलेसिया महासङ्घ बिच चाहिँ द्वन्द्व भएको थियो, जसमा चाहिँ बेलायत र कमनवेल्थका सेनाले चाहिँ मलेसियालाई समर्थन गरेका थिए। र यो भने कोल्ड वार यानि कि शीत युद्ध अमेरिका र सोभियत सङ्घ बिचको राजनीतिक तथा सैनिक प्रतिस्पर्धाको कालको समयमा भएको थियो। र यहाँ चाहिँ यो अभियानमा भने गोर्खा सैनिकहरूले घना वर्षा वनमा असाधारण साहस, सहनशीलता र युद्ध कौशल चाहिँ प्रदर्शन गर्नुभएको थियो। हजुर, इतिहासकारहरूका अनुसार चाहिँ बोर्नियो अभियानले मलेसियाको राष्ट्रिय पहिचान बलियो बनाउन, इन्डोनेसियाका राष्ट्रपति सुकर्णोको शासन कमजोर बनाउन तथा सीमित सैनिक हस्तक्षेप मार्फत क्षेत्रीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। यस अभियानमा गोर्खा सैनिकहरूका साथै सिग्नलर्स, सैन्य सञ्चार विशेषज्ञहरू चाहिँ इन्जिनियर र यसका साथसाथै रसद व्यवस्थापन टोलीले चाहिँ महत्त्वपूर्ण योगदान दिएका थिए। र अभियानका क्रममा सञ्चालन गरिएको अपरेसन क्लारेट इन्डोनेसियाली क्षेत्रमा गोप्य सीमापार सैनिक कारवाहीलाई चाहिँ सैन्य इतिहासमा सफल रणनीतिक अभियानको रूपमा पनि लिइन्छ। हजुर, उक्त युद्धमा भने एकमात्र भिक्टोरिया क्रस बेलायती सेनाको सर्वोच्च वीरता पदक चाहिँ 10औं प्रिन्सेस मेरिज ओन गोर्खा राइफल्सका लान्स कर्पोरल रामबहादुर लिम्बू

संरक्षणमा विभिन्न उक्त ट्रस्टमा चाहिँ विभिन्न रेनोभेसनको कार्यक्रमहरू भइरहेका छन्। त्यस कारणले गर्दाखेरि आफ्नो इतिहासलाई जोगाउनको लागि तपाईँहरू आफ्नो तर्फबाट चाहिँ सक्दो सहयोग पनि दिन सक्नुहुन्छ। हजुर, यो थियो छोटो चर्चा, यो हाम्रो बोर्ने कन्फ्रन्टेसन 60 औं वर्षको विषयमा। आशा छ सुन्नुभएका हाम्रा भूतपूर्व गोर्खा सैनिकहरूले चाहिँ यो बारेमा चाहिँ अझ बढी थाहा होला। हजुरको आफ्नै केही विचार अनुभवहरू छन् भने पक्कै पनि बिएफपिएस गोर्खा रेडियोलाई सुनाउन सक्नुहुन्छ। अब यति भन्दै हाम्रो गीत सङ्गीतलाई नै निरन्तर गरौँ श्रोता। अब सुन्नुहोस् घुम्न जाउन भेक अनि आशिरा शाहको आवाजमा।

हजुर श्रोता, सुनिहाल्नुभयो वेक अनि आशिरा शाहको आवाजमा यो निकै नै मिठो गीत घुम्न जाउन। र ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू पनि अहिले समर हलिडेको कारणले गर्दाखेरि विभिन्न ठाउँमा घुम्दै जाँदै गर्दै गरेको चाहिँ देख्न पाइराखेकी छु। आशा छ तपाईँहरूलाई भरपूर इन्जोय भइरहेको छ होला अनि आफ्नो फ्यामिली टाइम चाहिँ मजाले बिताउनु होला अनि रिल्याक्स गर्नुहोला। तपाईँहरूले दुःख गर्नुहुन्छ, त्यसको साथसाथै तपाईँहरूले केही रिल्याक्स गर्ने मौका, केही आराम गर्ने मौका पनि यही हो भन्न चाहन्छु श्रोता। हजुर, यति भन्दै हाम्रा रेगुलर लिसनर विष्णु गुरुङ दाईले चाहिँ गुड मर्निङ बिना बहिनी, विष्णु गुरुङ ब्ल्यान्डफोर्ड युके भनेर भन्नुभएको छ। गुड मर्निङ विष्णु दाई, कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि अब भने मैले कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ, किनभने कार्यक्रम मजेरीको अन्तिम घण्टा पनि समाप्त भइसकेको छ। अहिले 1 बज्नका लागि केवल 2 मिनट बाँकी रह्यो श्रोता।

र अब भने एउटा हिन्दी गीत बजाउँदै कार्यक्रमबाट बिदा लिन चाहे। आजको कार्यक्रममा सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भोलि फेरि मजेरी कार्यक्रम बिहानको ब्रुनाई समय 10 बजे पुनः उपस्थित हुने नै छु भन्दै आजको लागि भने बिदा दिनुहोस्। नमस्कार अनि बाय।

0: માં અને સ્માર્ટ સ્પીકર માં ભન્હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો
1: સંસારીકુ દિવાનગંજ ગાઉંપાલિકા તીન કપ્તાનગંજ માં ભયંકર ઘટનામાં ખાઈતી ભયર ઉપચાર ક્રમમાં હિજ જ્યાન ગુમાયા રવિન્દ્ર કુમાર મહેતાકા આફંતસંગ ગૃહમંત્રી સુદન ગુરુંગલે છલફલ ગર્નુભએકો છ उहाँले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको साउन 10 गते भएको राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीले गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अञ्चलमा बसेकी नर्स ज्योति राणावाट र सरकार बीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणावाटको टोली बीचको निरन्तर वार्तापछि राणावाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानुनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ। पूर्विनाका काकर भित्ताबाट आर्थिक वर्ष 2082-83 मात्रै 4,91,66,00,000 बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेल कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ। उत्पादन खर्च बढ्दै जाँदा आमदानी भने अपेक्षा अनुसार नहुने भएकाले किसानले जुट खेती छाडेर धान लगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुट खेती खुम्चिएर करिब 5,000 हेक्टरमा मात्र हुँदै आएको छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत इन्टरनेट सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट 1 दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
2: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउने तर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य शिक्षा कृषि न्याय सेवा कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार
0: BFBS Gorkha Radio.
1: नमस्कार।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी भगवान लक्ष्मीपति विष्णुको उपासना गर्ने गर्दछौँ। पालनकर्ता देवता, मुक्तिदाता देवता र जीवनदाता देवताको रूपमा भगवान विष्णुको उपासना हुने गर्दछ र भगवान भनेर जसलाई भनिन्छ वास्तवमा भगवान उहाँ नै हो र भगवान विष्णु नै हो र विष्णु नै भगवान हो। त्यसैले भगवानको हामी विशेष रूपमा दैनिक रूपमा सधैँ नै उपासना गर्ने गर्छौँ र उहाँको कृपा प्रसादबाट नै मनुष्य जीवन प्राप्त गरेका छौँ। उहाँको चरणमा कोटि कोटि साष्टाङ्ग दण्डवत प्रणाम गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। जुन चर्चाले हामीलाई एउटा उमङ्ग दियोस्, हृदयमा सान्त्वना दियोस् र एउटा सामान्य सुखको अनुभूति अथवा आनन्दको अनुभूति दियोस् र त्यहाँ रहेका मैलहरूलाई मिचेर निकालिदियोस्, वास्तवमा यही उद्देश्य छ हामीले यी कार्यक्रमहरू सुन्ने, बनाउने र भन्ने। त्यसैले हामी यतैतर्फ अगाडि बढिरहेका छौँ र आज सानो सानो हुँदाखेरि गाउँ खाने कथाको रूपमा हामीले सुनेको एउटा प्रसङ्ग, जो शास्त्रीय रूपमा त्यसको चर्चा यहाँ प्रस्तुत गर्नेछु। त्यो गाउँ खाने कथा अर्थात् सुनेको पहिले सुनेको यो एउटा श्लोक अथवा पद्य अथवा एउटा भनाइ छ, त्यसैबाट कार्यक्रम प्रारम्भ गरौँ। जेठो बाबुतिर हुन गयो कान्छो तामातिर, माहिलो बेचिनेतिर हुन गयो बेचिदिए आखिर। वास्तवमा यो एउटा शास्त्रीय पक्ष रहेछ र शास्त्रमा उल्लेख भएको एउटा विशिष्ट अवस्थामा रहेको यो एउटा विषयलाई गाउँघरमा पनि शास्त्रलाई कसरी पक्रिएर बसिएको छ, वास्तवमा यो एउटा विचित्र अवस्था यहाँ देखिन्छ। अयोध्याका राजा अम्बरीशले गरेको यज्ञको लागि तयार पारिएको यज्ञ पशु स्वर्गका राजा इन्द्रले हरण गरेपछि गुरुको आज्ञा लिएर यज्ञ पशु खोज्न संसारभरि घुमेका महाराज अम्बरीशले भृगुतुङ्ग पर्वतमा आफ्ना पुत्र तथा पत्नीका साथमा रहेका ऋषि ऋचिक आश्रममा पुगेर उनका पुत्रलाई यज्ञ पशुको रूपमा बेच्न प्रार्थना गरे। यो लामो प्रसङ्गलाई मैले एउटै वाक्यमा यहाँ राखेँ। वास्तवमा अयोध्याका राजा एकजना भगवत भक्त जो अम्बरीश हुनुहुन्थ्यो, उहाँले एउटा यज्ञ गर्न लाग्नुभएको थियो र त्यस्तैखेरको समयमा पनि यज्ञको रूपमा, यज्ञमा बलि दिने पशुको रूपमा मनुष्यलाई यो बलि दिने चलन रहेछ। त्यो वास्तवमा यो शास्त्रीमा उल्लेख भएको विषय रहेछ र त्यस बलि दिने जो विषयलाई कसरी शास्त्रले बचाउँछ बलिबाट, त्यसको पनि हामी चर्चा गर्नेछौँ। बलि दिने भनेर छपाछप काट्ने कुरो अवश्य पनि होइन, यहाँ त्यसको एउटा साङ्केतिक जो उल्लेख गरिएको छ शास्त्रले, बलि कदापि मनुष्यको बलि अर्थात् कुनै पनि जीवको बलि शास्त्रसम्मत हुन सक्दैन भन्ने कुरामा नै शास्त्र घुमेको छ। तर उल्लेख शास्त्रमा नै भएको छ, यसलाई गलत तरिकाले हामीले समाजमा यदि चर्चा गऱ्यौँ भने त्यसले हामीलाई पापको भारी बोकाउनेछ भनेर पनि उल्लेख गरिएको छ। स्वर्गका राजा इन्द्रले त्यो यज्ञ पशुलाई हरण गरेर लगिदिए, कहाँ लगे थाहा भएन, धेरै खोजियो तर भेटिएन। त्यसपछि गुरुको आज्ञा लिएर अर्को यज्ञ पशु खोज्न राजा संसारभरि, किन त्यतिखेर पृथ्वीका राजा हुनुहुन्थ्यो अम्बरीश, भृगुतुङ्ग पर्वतमा पुगेपछि आफ्ना पुत्र तथा पत्नीका साथमा बसेका ऋषि ऋषिको आश्रममा पुगे र उनीसँग रहेका पुत्रहरू जो यज्ञका लागि उपयुक्त देखेर यज्ञको पशुको रूपमा बेच्नका लागि र म मागे अर्थात् जति भन्नुहुन्छ त्यति मूल्य दिएर किन्छु, तपाईँका पुत्रहरू मलाई दिनुहोस् भनेर यसरी भने ऋषिलाई। सर्वे परिगता देशा यज्ञम न लभे पशुम धातु महर्षि मूल्येन सुतमेक मितो मम भनेर यो वाल्मीकि रामायणको यो प्रसङ्ग हो आदरणीय श्रोता। राजाको यस्तो कुरा सुनेर ऋचिक मुनिले भने, म मेरो जेठो छोरालाई कुनै पनि हालतमा बेच्दिनँ। अनि पतिले जेठो छोरालाई बेच्दिन भनेको सुनेपछि उनकी पत्नीले त्यस्तो कुरालाई सुनेर भनिन्, म मेरो कान्छो छोरा कदापि बेच्दिन, किनभने मलाई कान्छो पुत्र अति नै प्रिय छ। ममापि दैतम विद्धि कनिष्ठम सुनकम प्रभो तस्मात् कनियसम पुत्रम न दास्ये तव पार्थिव भनेर पत्नीले, जो ऋषिकी पत्नी थिइन्, उहाँले पतिले जेठो छोरा दिन भन्नुभयो, म पनि कान्छो छोरालाई बेच्दै बेच्दिनँ किनभने
म कान्छो छोरासँग अत्यन्तै धेरै प्रेम गर्छु भनेर भन्नुभयो र राजाले भनेपछि वास्तवमा नाई नास्ति गर्ने स्थिति किन रहँदैन भने राजाले जुनसुकै रूपमा पनि आफूले चाहेको विषय अथवा वस्तु जे छ त्यो लिन सक्छ, उसले साम दान दण्डभेद उसँग अधिकार छ, राजासँग बल छ, बुद्धि छ, सबै भएको हुनाले नै ऊ राजा भएको हो भनेर उल्लेख गरिएको छ। राजाले पतिसँग जो छोरा दिन अनुरोध गरे, बेच्न अनुरोध गरे र छोरा जेठो छोरा नदिने राजाले बताएपछि रानीले फेरि भनिन्, महाराज प्रायः जेठो छोरा पितालाई र कान्छो छोरा मातालाई अत्यन्त प्रिय हुन्छ, अत म आफ्नो कान्छो छोराको अवश्य रक्षा गर्नेछु, कुनै हालतमा पनि पशु बलिको रूपमा बेच्ने छैन। प्रायेण हि नरश्रेष्ठ ज्येष्ठा पितृषु वल्लभाः मातृणां च कनियांसस् तस्मात् रक्षे कनियसम् भनेर रानीले अड्डी कसिन्। त्यसपछि माता पिताको यस्तो कुरा सुनेर जो माइलो छोरा थिए, सुनह सेप नाम गरेका माइलो छोरा स्वयंले माता पिताको कुरा सुनेर भने, पिता ज्येष्ठ म विक्रेयम माता चाहम कनियसम विक्रेयम मध्यमम मन्ये राजपुत्र नयस्वमाम। हे राजन, पिताले जेठो र आमाले कान्छो छोरा बेच्न योग्य छैन भन्नुभयो, अब बाँकी रहेको म छु र म नै बेचिन योग्य छु, मलाई नै लैजानुहोस्। आफै माइलो छोरा जो सुनह सेप नाम गरेका थिए उनीहरूले नि जेठो पिताजीले नबेच्ने, कान्छो माताले नबेच्ने, अब मेरो को रह्यो र त्यसैले उहाँहरूको एउटा भनाइ साङ्केतिक रूपमा मलाई नै बेच्ने जस्तो देखिन्छ, त्यसैले मलाई नै लिएर जानुहोस्, मै बेचिन तयार छु भनेर सुनसेपले राजाको अगाडि आत्मसमर्पण गरे, अर्थात् बेचिन तयार भए, अर्थात् यज्ञ पशुको रूपमा काटिन तयार भए भन्न सकिन्छ। सुनसेपको त्यस्तो कुरा सुनेर प्रसन्न भएका राजाले 1 करोड स्वर्ण मुद्रा, धेरै रत्नहरू तथा 1 लाख गाई दिएर सुनसेपलाई यज्ञ पशु बनाउन खरिद गरेर लगे भनेर उल्लेख गरिएको छ। 1 करोड स्वर्ण मुद्रा अर्थात् सुनको रुपैयाँ अर्थात् सुनको मोहर अर्थात् सुनको सिक्का जे भने पनि त्यो 1 करोड सङ्ख्यामा रहेको स्वर्ण मुद्रा अनि रत्नहरूको ठुलो सङ्ख्यामा धेरै थुप्रो रत्नका थुप्रै थुप्रो भनेर उल्लेख गरिएको छ र 1 लाख गाई दिएर उनीहरूले एउटा राजा ऋषिका पुत्रलाई यज्ञ पशुको रूपमा बलि दिनका लागि खरिद गरेर लिएर हिँडे भनेर उल्लेख गरिएको छ। यसरी मनुष्यलाई पशुको रूपमा सिँगार गरेर यज्ञमा बलि दिने जो विषय छ त्यसलाई नै यज्ञ पशु भनिएको छ र यज्ञ पशु बनाउने अहिले पनि हामी कता कता चोरी चकारीबाट मनुष्यहरूलाई झुक्क्याएर छलेर लगेर बलि दिएर आफ्नो अभिष्ट सिद्धि गर्ने प्रयत्नहरू गर्ने समाचारहरू हामी सुन्ने पढ्ने गर्छौँ। वास्तवमा यो अत्यन्तै निन्दनीय छ, किनभने कुनै पनि हालतमा कुनै पनि जीवको हत्या शास्त्रले समर्थन गर्दैन, मनुष्यले त्यो गर्नै हुँदैन भनेर शास्त्रले निरन्तर रूपमा सचेत गराइरहेको छ र यदि त्यसो गरिन्छ भने त्यसको फल रूपमा प्राप्त हुने भयङ्कर यातनाको सहन गर्नका लागि, पीडा सहन गर्नका लागि तयार भएर मनुष्य जीवन सम्पन्न गर्न अराइरहेको छ शास्त्रले र यदि त्यो गर्न जो त्यो यातना सहन तयार छैन अगाडि भविष्यको जन्ममा भने अहिले जीव हिंसाबाट अलग रहेर बस्नु नै श्रेयस्कर छ भनेर शास्त्रले उल्लेख गरेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफ यस गोर्खा रेडियो अन्तर्गत शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र यो शुभजागरण कार्यक्रममा हामी महाराज अम्बरीशको यज्ञ पशु इन्द्रले चोरेर लगिदिए, हरण गरेर लगिदिए र पुनः एउटा ऋषिको छोरा जो सुनसेप माइला थिए, हामीले वास्तवमा यो माइला बेचिनेतिर भनेर जो एउटा प्रसङ्ग थियो त्यसैको हामी चर्चा गर्न अगाडि गइरहेका थियौँ र सुनसेपले आफैलाई जो बेचिन तयार भएको बताएर राजासँग जान अगाडि सरे र राजाले लिएर पुष्कर तीर्थमा पुगे र त्यहाँ विश्राम गर्ने सन्दर्भमा सुनसेप खिन्न र दुखी भएर रहिरहेका थिए। त्यसै सन्दर्भमा उनका मामा पर्ने जो विश्वामित्र हुनुहुन्थ्यो उहाँ ब्राह्मण क्षत्रिय राजा भएर ऋषि भएर पनि ब्राह्मणत्वको प्राप्तिका लागि कठोर तपस्या गर्न पुष्कर क्षेत्रमा बस्नुभएको थियो र तपस्या गरिरहनु भएको थियो। उनै ऋषि विश्वामित्रको शरणमा गएर सुनसेपले मेरो रक्षा गर्न भने, किनभने मलाई माता पिता दुवैले त्याग गर्नुभयो र मलाई बेचेर यज्ञ पशु बनाउन मलाई यी राजाले लगिरहेका छन् र राजाले ल्याएर मलाई अब मार्नेछन्, बलि दिनेछन्, यसबाट बचाउने सामर्थ्यवान तपाईँ नै हुनुहुन्छ भनेर विश्वामित्रको शरणमा गए र विश्वामित्रले पनि निकै सोच विचार गरेर उनलाई बचाउने आश्वासन दिएर भने अरू उपाय छैन, राजाको यज्ञ पनि सम्पन्न हुनुपर्दछ र तिम्रो पनि जीवन रक्षा हुनुपर्दछ, त्यसैले तिमीले जाऊ यज्ञ पशु बनाए बनाउन्जेली शृङ्गार गरुन्जेली सम्पूर्ण रूपमा तिमी शान्त भएर बस र जब तिमीलाई यज्ञमा सङ्कल्प गरिन्छ अब तिमी यज्ञ पशुको रूपमा तिमीलाई बलि दिनको लागि जो तयार गरिन्छ त्यतिखेर तिमीले यो स्तुति भन्नु र यो स्तुतिबाट प्रसन्न भएका इन्द्रले तिम्रो मनोकामना पुरा गर्नेछन् भनेर ऋषिले एउटा स्तुति अर्थात् एउटा मन्त्र दिए र त्यही मन्त्र लिएर उनी सुनसेप जो यज्ञ पशुका लागि खरिद गरिएका माइला छोरा थिए उनी राजासँग गए र यज्ञमा श्रृङ्गार गरेर यज्ञ पशुको रूपमा उपस्थित भए र त्यहाँ जब उनलाई यज्ञ पशुको रूपमा बलि दिन तयार पारियो त्यतिखेर उनले विश्वामित्र ऋषिले दिएको जो मन्त्र छ त्यसको स्तुति गरे र त्यसबाट प्रसन्न भएका इन्द्रले आएर सुनसेपलाई दीर्घायुको आशीर्वाद दिए र राजाको यज्ञ सम्पन्न भएको भाग फल पनि ग्रहण गरेर यज्ञलाई पनि सम्पन्न गरिदिए र जो ऋषिको कृपाले एउटा यज्ञमा बेचिएर काटिने अवस्थामा पुगेको एउटा सुनसेप जो ऋषिका पुत्र थिए उनको पनि रक्षा भयो, रक्षा मात्रै भएन दीर्घायु प्राप्त भयो। यसरी शास्त्रले अनेक उपायबाट कसै न कसै गरेर राजाहरूलाई एउटा यज्ञ गर्ने अधिकार दिएको छ, अनेक वेदमा उल्लेख गरिएको छ, सकाम यज्ञहरू उल्लेख गरिएका छन् जो राजाहरूले मात्रै गर्न सक्छन्, उनीहरूले मात्रै गर्नुपर्ने हुन्छ र त्यो वास्तवमा शास्त्रीय छ तर त्यो पनि निन्दनीय छ किनभने त्यो स्वर्गको कामनाले गरिने यज्ञ हो, त्यसैले त्यस्तो गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि बलि नदिइकन पनि यज्ञ सम्पन्न भयो र बलि दिनेर तयार पारिएको जो व्यक्ति थिए उनको जीवन रक्षा भयो, दीर्घायु प्राप्त भयो। त्यसैले बलि कुनै हालतमा पनि शास्त्रले सम्मान गर्दैन, बलिको कुनै पनि पशु कुनै पनि प्रकारले हत्या मान्दैन शास्त्रले, त्यसैले यसमा भ्रममा पर्नु हुँदैन। कसैले जस्तो सुकै तर्क गरेर पनि यदि कसैलाई मारेर कसैको उन्नति हुन्छ भन्छ भने त्यो कुनै हालतमा हुँदैन, कुनै पनि शास्त्रमा यो प्रकारको व्यवस्था छैन। यी तामसिक शास्त्रहरूको सहारा लिएर मनुष्य जीवनलाई नष्ट गर्ने एउटा अज्ञानपूर्ण काम हो भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले यो एउटा लोकोक्ति थियो, बेचिने तिर माइलो हुन गयो, बेचिदिए आखिर, यो हामीले पनि सुन्ने गर्थ्यौँ, हामी पनि माइलै पुत्रका रूपमा यस धरतीमा आएका हौँ, त्यसैले यो एउटा हृदयमा छोएको प्रसङ्ग भएको र शास्त्रमा पनि रहेको र बेचिएर पनि त्यसको रक्षा शास्त्रले गरेको प्रसङ्ग वास्तवमा एउटा आनन्ददायक छ, त्यसैले यो यहाँहरू समक्ष प्रस्तुत गरे। आजलाई यहीँ विश्राम दिन्छु, हवस् त आजलाई यो कार्यक्रम सञ्चालक लेस पण्डित दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्,
श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम नमस्कार।

0: एक्सप्रेस गोरखा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

FBS Korkar Video Karikram Mel Hami Namasi UK Ma Sound Shroda Sad Bazakala Git Tira Minute Bakita Rayu Gitu Anjapanta Rananda Gurunga Wasma Janam Janam Ra Aza 5th of August 2026 Wednesday Yeniki Buddha Barkudin Rekusa Bibina Tower Bata Tabele Hamle BFBS Korkar Video Tuning Gare Sunira Nabakusa 105.4 megahertz tuning gare hamla Folkestone basile sunna saknu huncha era tapako area ma radio access nabeko khanda ma simply BFBS app download garna saknu huncha tapako apple device athawa android ma era bibhinna stations harma de BFBS garka select garera sunna saknu hunecha smart speaker marfat pani hamlai play BFBS garka bhanera sunna saknu hunecha र कार्यक्रमको अवश्य पनि म दोस्रो घण्टामा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु र आज एक्सचेन्ज रेट गोल्ड प्राइस अनि सिल्भर प्राइसको जानकारी पनि रहनेछ सदा चाहिँ 7:28 जाँदा र कार्यक्रमको थर्ड आवरमा पनि तपाईँले हेल्थ पोडकास्ट सुन्न सक्नुहुन्छ डाक्टर सुप्रिया राईसँग रहेको कुरा जसरी उहाँ चाहिँ कार्डियोलोजिस्ट हुनुहुन्छ पार्ट वान यो एपिसोड 3 सिरिजको साथमा 8:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र यसको साथमा अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी पनि रहनेछ मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई मनोरञ्जन पनि गराउँदै गर्नेछु श्रोता र यसको साथमा आउनुहोस् अहिले अगाडि बढ्नेछौँ स्वप्निल शर्मा र यसै गरी जन राईको आवाजमा बादल सरी

0: Pelaajan Buddy. On Air. Appma. Ani Smart Speaker ma bannhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. बाँकेको नेपालगञ्ज उपमहानगरपालिका 19 भैयापुरमा इच्छा भच्चाको पर्खाल भत्किँदा दुईजना मजदुरको ज्यान गएको छ। भच्चाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय बर्सादी लोदको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते 45 वर्षीय राम फेरन कोरीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोदको सब पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको सब पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मकवानपुरको भीमफेदी 2-3-4 तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ट्रक चालक घाइते भएका छन्। ट्रक सडकबाट 100 मिटर तल चिन्नी खोलामा खस्दा ट्रकमा सवार राक्सीराङ 9 36 वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ट्रकका चालक रञ्जित कार्कीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पालुङबाट वीरगंजतर्फ तरकारी बोकेर जाँदै गरेको 6 चक्के डिब्बा आज बिहान ओह्रालो सडकमा चिप्लेर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। हेलो सरकारमा नागरिकको गुनासोको चाङ लागेको छ। फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी गरिएको छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासा बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 69,724 पुगेका छन्। अर्थात 53,156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट 85 अर्ब बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार निक्षेप संकलनका लागि आज दिउँसो 3 बजीसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याज दर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सामा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकले निक्षेप संकलन को बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ। एउटै संस्थाले फरक फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेश गर्न सक्नेछन्। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। आज सुनको भाव तोलामै 4,200 रुपियाँले बढेको छ। आज सुन तोलाको 2,88,000 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,83,800 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रुपियाँले बढेको छ। आज चाँदी 4,475 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पूर्वी नाका काकर भित्ताबाट आर्थिक वर्ष 82-83 मात्रै 4,91,66,62,000 बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेल पछि कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ, सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो।
1: अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग थाल्न नसक्दा त्यही भारत र बङ्गलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFBS गोर्खा रेडियो कार्यक्रम मैले हामी छौँ नमस्ते युकेको यो दोस्रो घण्टामा नबोली तिमी बुझिदेऊ स्वप्न सुमनको आवाजमा समय 7:10 गएको छ र आज 5th of August 2026 वेन्सडे यानि कि बुधबारको दिन रहेको छ. विभिन्न ठाउँहरूबाट बिएफएस गोर्खा रेडियो टेनिङ गरेर सुनिरहनु भएको छ र कार्यक्रम नमस्ते युके यो मर्निङ ब्रेकफास्ट सो रहेको छ. हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ बिहानको 6:30 to 9:00 2.5 घन्टाको कार्यक्रम. र अहिलेको यही समयमा हामी अवश्य पनि यो दोस्रो घन्टा राख्ने नै छु. तपाईँको माझमा अब यो गोल्ड एन्ड सिल्भर प्राइस पनि रहनेछ, एक्सचेन्ज रेट पनि म राख्ने छु. आज 7:28 जाँदा अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहने नै छ. र कार्यक्रमको दोस्रो घन्टामा पनि तपाईँले हेल्थ पडकास्ट पाउन सक्नुहुन्छ सिरिजितको साथमा. र यो चाहिँ हुनेछ 8:28 जाँदा पार्ट वान, भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ. र कार्यक्रममा अब भने आउनुहोस् हामी अगाडि बढौँ. फेरि पनि अहिलेलाई पनि यो मिठो गीतको साथमा सुशान्त केसी र झुमा लिम्बूको आवाजमा पर्खन.

0: BFB सरकार भिडियो र यो मिठो गीत रहेको थियो सुशान केसी र छुमा लिम्बुको आवाजमा पर्खन समय हामीसँग 7:15 गएको छ र यो हप्ताको प्रश्न पनि तपाईँलाई म राखिदिने छु र हाम्रो वान अफ द लक्की विनर फ्राइडेको दिनमा अनाउन्स हुनेछ र यो प्रश्न म तपाईँको माझमा राख्ने छु र यो प्रश्नको उत्तर चाहिँ तपाईँले हामीलाई पठाउनु पर्नेछ र प्रश्न यस प्रकार रहेको छ अवश्य पनि सुन्नुहोला
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन के हो
0: र अवश्य पनि यसको सही जवाब तपाईँले हामीलाई सोचेर पठाउनुहोला श्रोता सोमबार यो शुक्रबार सधैँ छ तपाईँलाई वान अफ द लक्की विनर अनाउन्स गर्ने क्रम पनि सो यसै अनुसार तपाईँको उत्तर तपाईँले हामीलाई सबैभन्दा सहज तरिका चाहिँ हाम्रो बिएफएस गोर्खाको मेसेन्जरमा पठाउन सक्नुहुँदैछ र त्यसअनुसार हामी वान अफ द लक्की विनर फ्राइडे अनाउन्स गर्ने नै छौँ र अहिलेलाई भने यो मिठो गीतको पलाइसकेको छ खुसीका फुल बटुलेर रहेको छ नेपाली चलचित्र खुस्माबाट

0: गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आईडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युके

BFBs gorkar videos in the end and sounds for that I have you summy gary crumb namaste you giggle second arma ra bivin town bata tabile hamle BFBs gorkar video tuning got is need on a bike sub lazy crumb ma bani palai sake sa tabiko mazama azako exchange rate sate gold and silver price ko bare ma jankari rakhne samay pani aisakeko cha ra bani hami sarvapratham chai yo samay ma chai jankari rakhne nai chhau ke kasto azako exchange rate chai raheko cha yes anusar avashya pani rahne cha ra sarvapratham chai ma yo samay US dollar ko rakhne chu as a US dollar को खरीद दर से रहेको छ जसरी 152 रहेको छ भने 152.3 रहेको छ भने अहिलेको यस समयमा चाहिँ बिक्री दर रहेको छ 153.3 रहेको छ त्यसैगरी अहिलेको यो समय युरोपियन युरो को पनि जानकारी राख्ने छु र खरीद दर से रहेको छ 175.3 र यसैगरी बिक्री दर से रहेको छ 176 यस अनुसार जानकारी लिन सक्नुहुन्छ र युके पाउन्ड स्टर्लिङको खरिद दर चाहिँ 204.7 भने बिक्री दर 205.5 रहेको छ र अब गोल्ड एन्ड सिल्भर प्राइस पनि म राख्ने छु अहिले यो वेडिङ सिजन एकदमै रहेको छ त्यसै कारणले गर्दाखेरि चाहिँ निकैजनालाई चाहिँ अहिले यो अब सुन अब दिने क्रमहरू पनि झन् हुन्छ होइन अब फ्यामिलीजहरूलाई त झन् दिनै पर्ने पनि अवस्था हुन्छ र यसै अनुसार पनि आज यो जानकारी रहने नै छ र अहिलेको यस समयमा चाहिँ गोल्ड प्राइस चाहिँ निकै नै घटेको पनि छ होइन अस्ति एकदमै महँगी बढेको थियो यसको तर अहिले अलिकति कम भएको अवस्थामा चाहिँ यो अलिक बेनिफिसियल चाहिँ हुन्छ जो जतिले चाहिँ विशेष गरी अहिले गोल्ड किन्दै हुनुहुन्छ र आज चाहिँ नेपाली यो रुपियाँमा रहेको छ एज अफ टुडेको रहेको छ र आज गोल्ड प्राइस चाहिँ रहेको छ नेपाली रुपियाँ 288,000 रहेको छ र यस अनुसार अवश्य पनि आजको छ गोल्ड प्राइस र चाँदीको भाव पनि रहेको छ नेपाली रुपियाँ 4,475 रहेको छ यस अनुसार अवश्य पनि आजको एक्सचेन्ज रेट र साथै गोल्ड एन्ड सिल्भर प्राइसको जानकारी र कार्यक्रममा अब पनि आउनुहोस् हामी फेरि पनि पालाइसकेको छ श्रोता अर्को एउटा मिठो गीत राख्ने क्रम यो समय रहेको छ गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन लिइरहनु भएको छ र अहिलेलाई पनि यो मिठो गीत एकदेव लिम्बु र समीर श्रेष्ठको आवाजमा रहेको छ तिम्रो मुस्कान

0: पिएफबी स्कोरका रेडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय नमस्ते युकेको सेकेन्ड आवरमा र 8 बजेको लागि अब पनि हामीहरूसँग बाँकी रहेको छ 25 मिनट। यी समयमा विभिन्न ठाउँहरूबाट लिसनर्सहरूले सुनेर साथ पनि दिइरहनु भएको छ। त्यसै गरी टिका पूर्जा उहाँ दाजुले पनि गुड मर्निङ सोनिया बहिनी कार्यक्रम सुन्दैछ है हजुर भनेर जानकारी गराउनु भएको छ। र तारा प्रसाद चेमजुङ दाजुले पनि सेवाहरू शुभ बिहानी शुभ दिन बहिनी भन्नुभएको छ, थ्याङ्क यू सो मच। तपाईँहरूलाई पनि म भन्न चाहन्छु। र यसै गरी यसको यस समयमा यहाँ विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सोनिया बहिनी, अहिले युकेमा नमस्ते युके कार्यक्रम सुनिरहेको छु ब्ल्यान्फोर्ड युकेबाट भन्नुभएको छ। र शोभा गुरुङ दिदीले पनि उहाँले गुड मर्निङ सोनिया बहिनी अनि सबैलाई ह्याप्पी वेन्सडे भन्नुभएको छ। र ज्ञानु गुरुङ उहाँ दिदीले पनि नमस्ते शुभ बिहानी सोनियाजी एन्डोभरबाट सुन्दैछु भन्नुभएको छ। नीता कोइ राई आन्टीले पनि गुड मर्निङ गुड डे अल भनेर भन्नुभएको छ। र यसै गरी हामीलाई यो समयमा चाहिँ ब्राक्नेलबाट पनि सुनिरहनु भएको छ कला राई। र यसै गरी खर्क बाबुले पनि हामीलाई यो समयमा चाहिँ आशिषको साथमा गुड मर्निङमा चाहिँ कार्यक्रम सुनिरहेको छु भनेर चाहिँ जानकारी गराउनु भएको छ। र अवश्य पनि यो मर्निङ ब्रेकफास्ट सोमा सबैको प्रेजेन्सहरू अहिले उहाँहरूले जनाइरहनु भएको छ र फेरि पनि आन्सर पनि पठाइरहनु भएको छ। र तपाईँको माझमा चाहिँ म यो हप्ताको प्रश्न राख्ने नै छु, आन्सर गर्नुहोला। यो क्वेसनको चाहिँ आन्सर के रहेको छ?
1: एउटा यस्तो फल जो अत्यन्त मिठो भएर पनि बजारमा बिक्री हुँदैन, के हो?
0: र अवश्य पनि यसको हामीलाई सही जवाब तपाईँले पठाउनुहोला श्रोता। र अहिलेलाई पनि यो मिठो गीत सुन्ने क्रमतर्फ लागौँ। विपुल छेत्रीको आवाजमा रहेको छ अल्लारे जवान।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

FBS गोर्खा रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय अहिले कार्यक्रम नमस्ते युकेको यो दोस्रो घण्टा रहेको छ. यसै गरी यो समयमा अब भने अपकमिङ इभेन्टको बारेमा फेरि पनि केही जानकारी राखिहालौँ. र हुन गइरहेको छ यो प्रतिभा नक्षत्र जुन चाहिँ अगस्त 16 हुन गइरहेको छ. नेपाली कल्चरलाई सेलिब्रेट गर्नको लागि युकेमा लाइभ पर्फर्मेन्सेस, ट्रेडिसनल फुड, आर्ट एन्ड क्राफ्ट एन्ड कल्चरल एक्जिबिसन हुन गइरहेको छ. यो चाहिँ रग्बी ग्राउन्ड ओल्ड मिल रोड लन्डनमा हुनेछ सन्डे 16 अगस्त 2026. स्टार्टिङ टाइम चाहिँ बिहानको 10 बजेदेखि बेलुकी 8 बजेसम्म. र कन्ट्याक्टको लागि चाहिँ तपाईँले 07578 9517 56 मा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ. र कुनै क्वेरी छन् भने इमेल पनि गर्नुहोला pradbhanasatra2018@gmail.com. र यसै अनुसार यो प्रतिभा नक्षत्रमा तपाईँ पनि भाग लिन सक्नुहुनेछ. टिकट प्राइस चाहिँ £5 रहेको छ. र यसै अनुसार अब पनि आउनुहोस् फेरि पनि हामी कार्यक्रममा अगाडि बढिहाल्नौँ. अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि रहेको छ गीत सङ्गीतहरूको साथमा तपाईँले भरपूर मनोरञ्जन पनि लिइरहनु भएको छ श्रोता. र कार्यक्रमको थर्ड यानि कि फाइनल आवरमा पनि केही क्षणमा हुने नै छ अहिले इन्टरभ्यू फिचर पनि जुन राख्ने नै छु. र अहिलेलाई भने जुनी जाला रहेको छ सरुन गुरुङ र यसै गरी उषा गुरुङको आवाजमा इन्जोय गर्नुहोस्.

FBI scorecard video kari kram you namaste yuki ko dusro ghanta shrota ra 8 baje ko lagi aba pani hamro sanga 4 minute baki raheko cha ra kari kram ko tesro ghanta ma pani tapai pauna saknu hune cha health podcast series it ko sath ma hune cha dr supriya rai ko sath ma ra wasi cardiologist hununcha part 1 8 baje ra 28 minute jada pani part 2 9 baje ko lagi 13 minute baki da hune cha रेसीको साथमा कार्यक्रमको यो दोस्रो घण्टाबाट बिदा लिने समय आएको छ श्रोता र मिठो गीत राख्नेछु मुटुमै बसेछ समीक्षा अधिकारी रेसी गरी प्रिजा श्रेष्ठको आवाजमा इन्जोय गर्नुहोस् यो मिठो गीत पनि स्टे ट्युन समाचार पश्चात हामी कार्यक्रमको आखिरी घण्टामा भेट्ने नै छौँ

0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर:
1: अहिले त प्रवक्ताज्यू, सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
2: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै त्यो ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
1: अन्त्य कुरा त कसरी मान्ला र फेरि?
2: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यौँ भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा, उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
1: एक हप्ताभित्र यो समस्या समाधान होला? एक
2: हप्तादेखि 10 दिनभित्रमा, हजुर,
1: म्याक्सिमम 10 दिन,
2: हजुर।
0: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। गैर आवास्य नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै हिम पहिरोमा परेर निधन भएका 9 जना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डरसटको पिसेन्स गार्डन्समा श्रद्धांजलि कार्यक्रम गरेको छ। पिसे कुलवीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिस गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित 1,000 जना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धांजलि अर्पण गरेको एनआरएनए युकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचाले जानकारी दिनुभएको हो। दिवंगत पूर्जाका साइला दाई, कम्बल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बाल बालिकाले मैनबत्ती बालेर श्रद्धांजलि दिएका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा 2 जना मजदूरको ज्यान गएको छ। भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोथको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोथको सब पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको सब पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रले 62 जिल्ला शाखाहरूलाई लामो समयदेखिको बकेउता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ। महामन्त्री ऋषि रमण खनालले पत्र काटेर 21 दिनभित्र अनिवार्य रूपमा बकेउता रकम बुझाएर प्रमाण पठाउन भन्नुभएको छ। विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषदको सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख छ। ती शाखाहरूबाट ब्लड ब्याग किट लगायतका विभिन्न शीर्षकमा 25 वर्षदेखिको झन्डै 2 करोड बकेउता रहेको छ। दिएको समय सीमामा रकम जम्मा नगरी संस्थाको विधान अनुसार थप कारवाही अघि बढाइने महामन्त्री खनालले बताउनु भएको छ। लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरोजुका विषयमा प्रश्न उठ्दै आएको सन्दर्भमा नयाँ नेतृत्वले चालेको यो कदमले केन्द्र र जिल्ला शाखाहरू बीचको आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ। आज सुनको भाव तोलामै 4,200 रुपियाँले बढेको छ। आज सुन तोलाको 2,88,000 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,83,800 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रुपियाँले बढेको छ। चाँदी आज 4,475 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणावाट र सरकार बीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणावाटको टोली बीचको निरन्तर वार्तापछि राणावाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफपी सरकार भिडियो कार्यक्रमले हुनुहुन्छ नमस्ते हिकेको तेस्रो घण्टा यसै गरी अपकमिङ इभेन्टको बारेमा फेरि पनि केही जानकारी तपाईँको माझमा यो समय राख्ने नै छु. 32nd यो इन्टरनेसनल इन्डिजिनियस फेस्टिभल फेयर हुन गइरहेको छ र यो चाहिँ यही शनिबारको दिन स्याटरडे 8th of August हुनेछ. बिहानको समय रहेको छ, यो चाहिँ पाउन सक्नुहुन्छ 10 बजेदेखि बेलुकी 8 बजेसम्म. र स्थान चाहिँ रहेको छ किरात हाउस, क्याम्बल्स लेन, वकिङ सरेमा हुन गइरहेको छ. र यसै गरी प्रोग्राममा विभिन्न हाइलाइट्सहरू पनि रहेको छ, भरपुर प्याकेज रहेको छ जसमा तपाईँ इन्जोय गर्न सक्नुहुनेछ श्रोता. र स्टल बुकिङ पनि ओपन छ तपाईँले बुक गर्न चाहनुहुन्छ भने. र कुनै क्वारिज छन् भने स्टल बुकिङदेखि लिएर अरू इन्क्वायरिजहरूको लागि कल गर्नुहोला 07562164666 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा अब भने हामी अगाडि बढ्ने नै छौँ. हेल्थ पोडकास्ट हुनेछ ज्ञान 8:28 जाँदा पार्ट 1 भने पार्ट 2 चाहिँ रहनेछ यो 9 बजेको लागि 13 मिनट बाँकी हुँदा. र कार्यक्रममा आउनुहोस् र त हामी अगाडि बढ्ने नै छौँ. अहिलेलाई पनि यावेश सापको आवाजमा रहेको छ फेरि फेरि इन्जोय गर्नुहोला.

0: SBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
0: यो BFBS गोरखा रेडियो हो।

0: हजुर आदरणीय श्रोतावृन्द, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यतिखेर हामी अब भने आजको यो हेल्थ पोडकास्टको बसाइलाई सुरु गर्दैछौँ र गत केही सप्ताहदेखि मसँग हुनुहुन्छ डाक्टर सुप्रिया राई, कार्डियोलोजिस्ट हुनुहुन्छ। उहाँ लन्डनमा कार्यरत हुनुहुन्छ र हामीसँग यो बसाइमा मुटुसँग सम्बन्धित विभिन्न प्रकारका कुराहरूमा उहाँले हामीलाई जानकारी गराउँदै हुनुहुन्छ र तपाईँ हामीलाई पनि गत केही सप्ताहको यो बसाइले धेरै जानकारी गरायो होला भन्ने मैले आशा गरेको छु। यट अगेन सुप्रिया, वेलकम ब्याक भन्न चाहे मैले है, थ्याङ्क यू सो मच। र अब हामीले लास्ट विक अनि द विक बिफोर हामीले मुटु भनेको के हो, सिम्टम्सहरू, मुटु रोगको के हुन्, कारक तत्त्वहरू के हुन्, सबै कुरा गऱ्यौँ र फाइनली अब आउनु पर्दाखेरि चाहिँ नि मुटु रोगहरूको डायग्नोसिस कसरी गरिन्छ र गरिसके पश्चातको ट्रिटमेन्ट कस्तो हुन्छ र ट्रिटमेन्ट पछिको मान्छेको लाइफ चेन्जेसहरू कस्तो हुन्छ भन्ने कुरा गरौँ। त्योभन्दा अगाडि चाहिँ नट टु फर्गेट टेस्ट फर अर्ली डिटेक्सन, अलिकति मैले यो कुरा गर्न चाहेँ। अब अहिले त हरेक प्रकारको रोगको लागि टेस्टहरू उपलब्ध छ, म्याक्सिमम् रोगहरूको लागि भनेर भनौँ न, सबैलाई त म भन्न सक्दिनँ। म्याक्सिमम् रोगहरूको लागि चाहिँ अर्ली डिटेक्सन टेस्टहरू छ जुन चाहिँ एनएचएसले अफर पनि गरिरहन्छ सर्टेन एज क्याटेगोरीमा परिसकेको मान्छेहरूलाई, सो द्याट प्रिभेन्सनको लागि केही गर्न सकियोस् अथवा त्यो छ भने अर्ली डिटेक्सन होस् भन्ने हिसाब किताबले। अब त्यसमा त मुटु त एकदमै महत्त्वपूर्ण एउटा चाहिँ अर्गन र कार्डियोभास्कुलर जुन सिस्टम छ महत्त्वपूर्ण हाम्रो प्रणाली भइहाल्यो शरीरमा, यसको लागि पनि यस्तो खालको केही अर्ली डिटेक्सन टेस्टहरू हुनुपर्ने हो जस्तो लाग्छ मलाई। यट अगेन फेरि एकदमै इग्नोरेन्ट पर्सपेक्टिभबाट कुरा गर्दैछु, एज अ प्रोफेसनल म तपाईँबाट चाहिँ जान्न चाहेँ यदि यस्तो छ भने यसको चाहिँ एक कस्तो कस्तो टेस्टहरू छन् अनि एक्सेस गर्नु परेको खण्डमा चाहिँ कसरी यो टेस्टहरू गर्न सक्छ त एउटा पेसेन्टले, अथवा एउटा कसैलाई चिन्ता छ उसकोमा चाहिँ अब अलिकति मुटुको रोग हुनसक्छ भन्ने, उसले चाहिँ कसरी यसलाई एक्सेस गर्ने त?
1: हजुर, द्याट्स अ भेरी गुड क्वेस्चन। आई थिङ्क कार्डियोभास्कुलर डिजिजको चाहिँ एउटा के हो भने ट्रिटमेन्ट इज क्योर, प्रिभेन्सन इज क्योर, एभ्रिथिङ फल्स अन टु दिस वान फाइभ थिङ्स। त्यो रिस्क फ्याक्टर्सको कुरा गर्यो नि हामीले, जहाँ चाहिँ ब्लड प्रेसर, सुगर्सहरू होइन, अब त्यो डाइट्री इन्टेक, सो ब्लड प्रेसर, सुगर्स, कोलेस्ट्रोल लेभल्स, यो तिनवटा, अनि त्यो वेट, हाइट होइन, दिज आर द थिङ्स क्या, दिज आर द ओन्ली थिङ्स यु क्यान प्रोबेब्ली डु फर युर सेल्फ, आफूले आफूलाई पनि टु प्रिभेन्ट, बट अल्सो दिज आर द ओन्ली सर्भेलेन्स टेस्ट भनौँ न अब होइन। सो अब इट्स भेरी इम्पोर्टेन्ट हजुरहरूले, अब स्पेसली पिपल ब्लड प्रेसर अलरेडी छ भने टु मेक स्योर, इट्स भेरी इम्पोर्टेन्ट है टु मेक स्योर आफ्नो ब्लड प्रेसर कन्ट्रोलमा छ भनेर, एन्ड टु डु एभ्रिथिङ वी क्यान टु optimize bunza medications. So this man say GP zada hunza, and some pharmacist also has regular to free blood pressure checks. And I let the GP come and go even. I don't know Ashwati the kota sa, I mean, London tira based too. So GP ma zana bitike, there's like your health bit sake. Then there's a height, weight, afili lino sakno hunza, and it's to am eta ale, there's a blood pressure cover, ma afi blood pressure pen lida hunza, and then to GP come appointment zada head, it's a to tike ya teadi da hunza. So to blood pressure the fairy, it's very easy as well, because you can get monitoring, home monitoring devices, I know. So I think the main thing is, unfortunately, there is no fancy test to detect heart disease in the long run.
0: Okay.
1: So I think it all depends on your lifestyle, your risk factors, and then being on top of them by regularly checking your blood pressure, regularly checking your cholesterol at least once a year. The cholesterol is very important because there's different targets for people who've already had heart disease or who haven't had heart disease. There's different targets and it's important. Ekdam mahatwapurna huncha tyo targets meet garnu. So early cholesterol checkup, sugar as well, diabetes ko rog chha bhane tyo pani control ma garne ekdam important ho, and then height and weight to be the, you know, the BMI bhitrama to be part, afno BMI bhitrama range ma hunu is very important. Tara testo specialist test haru agadi nai malai yo mera heart disease chha ki chaina bhan dekhaunu bhane testo chai hudaina. Then after these tests chai, obviously there are cardiovascular cardiology test haru chai huncha, tara that depends hajur ko symptoms ke ho, hajur ko sign ke ho.
0: ओके, सो अब यो नर्मली बिपीहरूको कुरा गरिरहँदाखेरि जिपीमा पनि गयो भने बिपी अलिकति हाई छ यताउता भन्यो भने चाहिँ उहाँहरूले दबाई त प्रिस्क्राइब गर्नु नै हुन्छ, बट एट द सेम टाइम दे डु प्रिस्क्राइब इसिजी टेस्ट एज वेल। त्यो चाहिँ भाइमध्ये धेरैले आई थिङ्क वी अन्डरगन द्याट टेस्ट एज वेल। सो त्यो चाहिँ किन गरिन्छ अनि त्यसबाट के देखिन्छ?
1: हजुर, सो High blood pressure is a silent killer. Tapalaya joli shadi le mani bani saknu baya hola, aina. So high blood pressure le se ECG garam dahe se kiri nu chahe ko chha bane se. Unwa le se structural changes in the heart air le nu chahe ko unsa unwa le se. Kini ki high blood pressure le se kiri korsa bane se. Abo amro heart bano mena duita chamber unsa mathi duita chamber tala unsa. Ani high blood pressure etto धेरै प्रेसरले चाहिँ त्यो मसल काम गर्नुपर्छ नि त अगेन्स्ट द्याट प्रेसर अनि के गर्छ भने चाहिँ जति नै प्रेसर छ त्यति नै मसल फुल्लिँदै जान्छ मसल जिम गएको जस्तै हो क्या अब जति नै काम गराए पनि त्यो जति हेभी लिफ्टिङ गरेर त्यो मसल बढ्दै जान्छ नि त्यसरी नै त्यो पार्ट अफ द हार्ट मसल पनि बढ्दै जान्छ त्यो प्रेसरलाई उयो गर्नु क्या काउन्ट्र्याक्ट गर्नु तर समटाइम्स द्याट्स नट गुड बिकज that really changes the structure of the heart the model le change garcha ani tei bhayera chai heart ko function alikati weaker hunu thalcha ani ecg ma chai ke dekhauncha bhane chai yo hypertrophy bhancha haina yo muscle yo heart ko muscle alikati phulleko jasto dekhcha ki dekhdaina changes bhanera chai ecg ma herchha kya tara ecg itself is not bread and butter bhanda huncha bhaneko chai abo इसिजी राम्रै छ है भनेर अब केही पनि छैन भन्ने पनि हुँदैन फेरि इसिजीमा पनि सबै पनि देख्न सक्छ क्या इट्स अ भेरी इट्स इट डेफिनेटली ह्याज टु बी इन्टरप्रिटेड बाई अ प्रोफेसनल त्यो चाहिँ हो होइन तर द्याट्स वाई हाई ब्लड प्रेसरले गर्दाखेरि चाहिँ इसिजी चाहिँ डेफिनेटली गराउँछ अनि त्यो अनुसार एकोकार्डियोग्रामहरू गराउँछ क्या
0: ओके त्यही त किनभने त्यहाँनिर चाहिँ धेरैको त्यस्तो भएको छ होइन र त्यो इसिजी चाहिँ फर्स्टमा गराउँदाखेरि मान्छेलाई के हुनसक्छ भने अब ब्लड प्रेसरको कारणले गर्दाखेरि ब्लड प्रेसरको समस्याले गर्दाखेरि किन इसिजी गरायो त कतै मेरो मुटुलाई केही भएको देखियो कि भन्ने खालको त्यो मान्छेमा एउटा डर हुनसक्छ अगेन डरबाट एङ्जाइटी एन्ड स्ट्रेस अनि स्ट्रेसबाट फेरि अगेन सेम ब्याक टु भिसियस साइकल हो नि त यो त्यो कारणले गर्दाखेरि मैले तपाईँलाई यो सोध्न चाहन्छु
1: अनि जस्ट वान मोर थिङ कि हाई ब्लड प्रेसरमा चाहिँ मान्छेहरूले चाहिँ अब थाहा हुँदैन होइन ब्लड प्रेसर अब हस्पिटलमा जाँदा हाई नै हुन्छ कसले चाहिँ डक्टर हेर्नु मन गराउँछ होइन अब डक्टरले मलाई के पो भन्छ कि मलाई त मेरो ब्याड न्युज दिन्छ कि भन्ने आतिले नै हुन्छ त्यो स्ट्रेसले गर्दाखेरि ब्लड प्रेसर एलिभेट नै हुन्छ माथि नै जान्छ जिपीमा गए पनि माथि नै हुन्छ सो मेरो पेसेन्ट मेरो क्लिनिकमा आउँदाखेरि अब यसो हेर्छु है 140 छ माथिको नम्बर होइन अब हाई त भयो नि त तर यसो हेर्दाखेरि होइन अब मलाई पनि आएको छ मलाई भेट्न आएको छ अब डक्टरहरूसँग डराउँछ कतिजना मान्छेहरू नभए यति हिँडेर आएको हुन्छ अनि त्यो प्रेसर अलिकति माथि नै भएको हुन्छ सो माई एडभाइस टु एभ्रीबडी चाहिँ म क्लिनिकमा के भन्छु भने प्लिज रेकर्ड यो ब्लड प्रेसर डु इट ट्वाइस अ डे होइन एउटा चाहिँ बिहान गर्नुहोस् अनि एउटा चाहिँ सुत्नुभन्दा अगाडि गर्नुहोस् अनि त्यो चाहिँ दुई हप्ताको लागि गर्नुहोस् त्यसपछि चाहिँ हजुरको जिपीकोमा गएर भन्नुहोस् यो यस्तो छ मेरो ट्रेन्ड ब्लड प्रेसरको किनकि त्यो जिपीलाई पनि फर्स्ट टाइम जाँदाखेरि त एउटा ब्लड प्रेसर रिडिङले मात्र त उहाँहरूले पनि काम गर्नु सक्नुहुन्न अब मेडिकेसनको अब साइड इफेक्ट्स पनि हुन्छ बिना बाथामा यतिकै दिनु पनि अलिक गाह्रो नै हुन्छ अनि त्यही भएर जिपीलाई पनि हेल्प हुन्छ नि त त्यसरी चाहिँ आफ्नो रेकर्ड ट्रेन्ड देख्यो भने क्या अनि यसो गऱ्यो भने अब एक दुई दिन त अब फ्लक्चुएट हुनसक्छ नि त अब आज राम्रो हुन्छ भोलि नराम्रो हुन्छ तर ओभरअल ट्रेन्ड चाहिँ कस्तो छ भनेर चाहिँ राम्रो हुन्छ अनि हामीलाई पनि सजिलो हुन्छ जिपीलाई पनि डक्टरहरूलाई सजिलो हुन्छ क्या यो अनुसार चाहिँ अलिक हाई नै रहेछ है भनेर ब्लड प्रेसरको दबाईहरू यताउता माथि तल गर्नु पनि
0: ए हजुर हजुर इट मेक्स सेन्स त्यही भएको हुनाले हामीलाई पनि अब जिपीले चाहिँ दुई हप्ताको चाहिँ रिडिङ लिएर आउनु भनेर भन्नुहुन्छ नि त प्रायः होइन त्यही कारणले होला र साँच्चै नै हो अब मैले लास्ट टाइम ज्योतिषासँग पनि यही कुरा गरेको थिएँ सधैँ नै जिपी प्र्याक्टिसमा जाँदाखेरि चाहिँ किन लिटल बिट हाई हुन्छ हाम्रो रिडिङ घरमा भन्दा भन्ने कुरा गर्दाखेरि उहाँले पनि त्यही उत्तर दिनुभएको र त्यसमा चाहिँ अलिकति हामीले डराउनु भएन होइन एनिवे अब भने हामी कुराकानीलाई अगाडि बढाउनु पर्दाखेरि अलिकति यो डायग्नोसिस र ट्रिटमेन्टको कुरा गरौँ यो अब विभिन्न प्रकारको यो रोगहरूलाई चाहिँ अब कसरी डायग्नोस गर्छ त अब मुटुको जति पनि तपाईँको समस्याहरू लिएर आउँछन् मान्छेहरू अब सिम्टम्सहरू त नर्मली एउटै हुन्छ तर त्यसमा चाहिँ विभिन्न प्रकारको चाहिँ तपाईँले दुई तिनवटा चाहिँ क्याटेगोरीमा राख्नुभएको थियो नि त होइन त्यो कारणले गर्दाखेरि तिनीहरूको चाहिँ अब यो डायग्नोसिस गर्ने तरिका त्यो ट्रिटमेन्ट प्लान पनि फरक फरक हुन्छ होला सो how do you go about it?
1: The main thing is history huncha hajurko history तपाईँले भनेको चाहिँ सिम्टम्सहरू विभिन्न पाराले पनि आउन सक्छ अर्को अर्गनहरूलाई एफेक्ट गरेको सो मेन थिङ इज हिस्ट्री तपाईँको हिस्ट्री सुन्छौँ हामीले सेकेन्ड थिङ इज कार्डियोलोजीको एउटा कार्डियोभास्कुलर अब तपाईँको मुटु रोग नभए रक्त नलीको रोगको हामीलाई अलिकति सस्पिसन छ भने इसिजी त गरिहाल्छौँ हामी अनि इसिजी अब नर्मल भए पनि ननर्मल भए पनि हिस्ट्रीले अब अलिकति हामीलाई अलिकति सस्पिसन लाग्यो भने चाहिँ एको कार्डियोग्राम गर्छु एको कार्डियोग्राम चाहिँ के हो भने चाहिँ त्यो pregnant hunch ani manche haru female haru pregnant hudai the ultrasound garcha ni is basically that for the heart so it's an ultrasound of the heart and it's a quick tyo aya thakei pani hudaina quick 30 minute scan huncha and tele chai eti dher information dinu sakcha ke hamilai jastai ki number 1 hamro structure ke cha heart ko haina ya kunai area of the heart ma kei asar pareko cha ki bhanne dekhincha kun yo heart ko function kati cha dekhincha kati majale pump gareko cha ki chaina kamti pump gareko pani dekhauncha it shows us त्यो कुन कुन part of the heart wall or move अब जस्तो गर्नु पर्ने हो त्यसै गरेको छ कि छैन त्यसो के it gives us a lot of information so त्यो echocardiogram पनि हेर्छु त्यो पनि request गरिन्छ त्यसपछि चाहिँ it really depends क्या अब हजुरहरूले अब मलाई यस्तो चेस्ट पेन दुखेको छ मलाई एकदम दुख्छ यस्तो गर्दा अनि मलाई चाहिँ ओ ओके यो चाहिँ मलाई डर लागिरहेछ है यसको चाहिँ पक्का पनि हार्ट डिजिज नभए यो प्लम्बिङको चाहिँ अलिकति त्यो डिजिज छ होला भन्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ त्यो हार्टको रक्तनलीहरूमा हेर्ने तरिकाको स्क्यान गरिन्छ सिटी स्क्यान हुन्छ नभए चाहिँ इन्भेजिभ एन्जियोग्राम भन्छ त्यो चाहिँ यो रिस्टबाट चाहिँ क्याथेटर एउटा पाइप जस्तो हाल्छ अनि त्यो पाइपभित्र हालेर चाहिँ मुटुको त्यो रक्तनलीहरू देखाउने खालको प्रोसिजर हुन्छ सो इट रियली डिपेन्ड्स हजुरको सिम्टम्स के छ अनि तपाईँको हिस्ट्री क्या तपाईँले मलाई के भन्नुहुँदैछ क्या तपाईँको रोगको बारेमा तपाईँले कस्तो खालको त्यो दुखिरहेको छ नभए त्यो हार्ट रेसिङहरू हुन्छ नि मलाई यस्तो मेरो हार्ट एकदम त्यो चलेको जस्तो लाग्छहरू त्यो डिपेन्डिङ अन देम क्या तर बेस लाइन चाहिँ इसिजी एकोकार्डियोग्राम एन्ड देन पछि चाहिँ विचेभर तपाईँले अब कस्तो खालको मलाई सस्पेसन दिलाउनु भयो त्यही अनुसार फर्दर इन्भेस्टिगेसन हुन्छ
0: सो अन दिस नोट हामी फेरि पनि एउटा छोटो ब्रेक लिन्छौँ अनि त्यसपछिबाट चाहिँ हामी अलिक ट्रिटमेन्ट प्लानको कुरा गर्छौँ है त
1: हुन्छ
2: गोर्खा रेडियो
3: गोर्खा
2: रेडियो

0: रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: Scorecard Radio. हजुर आदरणीय श्रोतावृन्द बिएबिएस कुखुरा रेडियोमा आज हाम्रो यो हेल्थ पोडकास्टको बसाइ चलिरहेको छ, जस अन्तर्गत डाक्टर सुप्रिया राईसँग हामी मुटुको रोगको बारेमा कुरा गर्दैछौँ। ब्रेकभन्दा अगाडि हामीले चाहिँ यसको डायग्नोसिसको पनि कुरा गऱ्यौँ, अनि साथसाथमा चाहिँ यसको चाहिँ प्रिभेन्सनको लागि के टेस्टहरू छन् कि भन्ने कुरा गर्दाखेरि उहाँले मजाले त्यसमा सम्झाइदिनु भएको छ हामीलाई, र त्यसतर्फ त अब हाम्रो अवेरनेस बढी नै सकेको छ, हामी त्यसमा ध्यान दिनेछौँ। अब यो डायग्नोसिस भइसके पश्चातको ट्रिटमेन्टको कुरा गरौँ। अब कुनै पनि रोगको ट्रिटमेन्टले अभियसली मान्छेको लाइफमा एकदमै एउटा ठुलो इम्प्याक्ट पार्छ, होइन? अब निको हुनको लागि अब ट्रिटमेन्ट त गर्नै पऱ्यो, बट ट्रिटमेन्टको साथसाथमा अन्य कुराहरू पनि अफेक्टेड हुन्छ लाइफको क्वालिटी, विशेष गरिकन अब जस्तो कि दबाई नै दिँदाखेरि पनि त्यसको साइड इफेक्ट्सहरू हुन्छ, अनि अब अपरेसन्सहरू गऱ्यो भने त्यस पश्चात आफ्टर केयर अनि आफ्टर उहाँहरूको अपरेसन पछिको पोस्ट अपरेटिभ एउटा लाइफ त्यसमा पनि अफेक्ट पर्छ होला। त्यो सबै कुरालाई जोडेर हेर्दाखेरि अब यो यसको ट्रिटमेन्ट प्लानको कुरा गरौँ, अनि त्यस पश्चातको लाइफको क्वालिटीको कुरा गरिदिनुहोस् न, मुटुसँग
1: हजुर। सो कार्डियोलोजीमा चाहिँ मलाई यसरी हेर्नु मन हुन्छ क्या, नम्बर वान इज प्रिभेन्सन भइहाल्यो, नम्बर टू इज ट्याब्लेट्स जहाँ चाहिँ तपाईँलाई दबाई दिएर हेल्प गराउँछ तपाईँको कार्डियोभास्कुलर डिजिज अब अलिकति कम गराउनु नभए हेल्प गराउनु सपोर्ट गर्नु, होइन? सो ट्याब्लेट्स हुन्छ। थर्ड थिङ चाहिँ तपाईँले भनेको जस्तै अब मोर अग्रेसिभ अपरेसनहरू जस्तै हुन्छ क्या। सो यो तिनवटा क्याटेगोरीमा ब्रेकडाउन गरौँ, होइन? एभ्री जुनै पनि रोग भयो हजुरहरूलाई, होइन, त्यो प्रिभेन्सन त आउँछै आउँछ त्यहाँ, होइन? मेडिकेसन भिन्दता चाहिँ कसरी हुन्छ भने चाहिँ अब यो तपाईँको प्लम्बिङको उयो हो कि इस्यु हो कि तपाईँको यो विक हार्टको इस्यु हो कि अथवा अरिथमियाको इस्यु हो, होइन? त्यही अनुसार हुन्छ। म चाहिँ के भन्छु भने चाहिँ ट्रिटमेन्टमा चाहिँ हामी अघि मैले भनिसकेँ गोर्खाली भएर एकदम स्ट्रङ छु, वी भेरी हामीले कति विथस्ट्यान्ड गर्न सक्छु कि आफ्नो पेनहरू, होइन? हाई थ्रेसोल्ड हुन्छ। सो एउटा ट्याब्लेट तपाईँलाई अहिले दिएको छ भने कोलेस्ट्रोल कम्ती गर्नु लागि स्ट्याटिन्स, होइन, अटोभर स्ट्याटिन नभए सिम्भास्ट्याटिन भन्छ। अब एउटा ट्याब्लेट तपाईँलाई अब ए तेरो त कोलेस्ट्रोल अब अलिकति हाई रहेछ यो खानु इट विल प्रिभेन्ट हार्ट एट्याक्सहरू भनेर दिनुहुन्छ होला, त्यो खानुहोस् क्या। नभए हार्ट एट्याक भयो भने पाँचवटा दबाई एड हुन्छ क्या, यु नो। सो अब फर्स्टमा हाइपरकोलेस्ट्रोलेमियामा तपाईँलाई स्ट्याटिन दिन्छ, तर इफ यु हेभ हार्ट एट्याक युल हेभ समथिङ कल बाइसोप्रोलोल, युल हेभ समथिङ कल रामिप्रोल, देन युल हेभ टु मेडिकेसन तपाईँको हार्ट एट्याकलाई ट्रिट गर्नु, देन यु हेभ स्ट्याटिन्स, होइन? त्यो स्ट्याटिन पनि सक्सेसफुल भएन भने टु तपाईँको कोलेस्ट्रोल लोवर गर्नु, देन यु हेभ एजेटमेब। सो एउटा ट्याब्लेट खानु नै राम्रो हो नि त छ भन्दा त, सो मेडिकेसनपट्टि जान्छ। देन हार्ट एट्याकहरू भयो भने वी लुक एट योर हार्ट आर्टरिज, होइन, त्यो रिस्टमा गएर अघि मैले तपाईँलाई भनेको जस्तो। सो यो सबै जेनरल एनेस्थेटिकमा गर्दैन, सो आफू अवेक नै हुन्छ, लोकल एनेस्थेटिक दिन्छ भनेपछि पेन अलिकति कम, पेन चाहिँ यु वोन्ट फिल इट, होइन? एन्ड देन क्विक 10 to 15 minute प्रोसिजर हो क्या, हार्ट आर्टरिजमा हेर्छ, अनि त्यसपछि ब्लकेजेसहरू छ कि छैन भनेर हेर्छ। ब्लकेजेस छ भने स्टेन्ट हाल्छ नभए बलुन भन्छ क्या, त्यसले चाहिँ अब त्यो जहाँ चाहिँ अब्स्ट्रक्सन छ नि, जहाँ चाहिँ त्यो बुचेको छ त्यसलाई चाहिँ त्यो बलुनभित्र हालेर चाहिँ यस्तो इन्फ्लेट गर्छ क्या, त्यो बलुनले चाहिँ त्यो अब्स्ट्रक्सनहरूलाई चाहिँ अलिकति त्यो साइडमा राखिदिन्छ भनौँ न, त्यो फ्लो उयो गर्नु क्या,
2: त्यो फ्लो चाहिँ खुला बनाउनको लागि।
1: सो देयर्स अ लट अफ इन्टरभेन्सन्स, तर इट रियली डिपेन्ड्स अन तपाईँको के रोग हो, मुटु रोग, बिकज लाइक आई सेड इट्स अ अम्ब्रेला टर्म नि त, त्यसो चाहिँ हार्ट एट्याक गर्नु सक्छ। को चाहिँ अब हार्ट फेलियरहरू भन्ने हुन्छ सम्बन्धी, होइन, त्यो चाहिँ हार्ट फेलियर भनेको चाहिँ ऑल इट इज विकनेस अफ द हार्ट मसल इट्सेल्फ। त्यो चाहिँ केले गर्दा हुन्छ भनेको, द मेन कज इज यो प्लम्बिङ इस्युले गर्दा हुन्छ क्या। तर त्यसको लागि पनि इदर यो प्लम्बेट प्लम्बरले गर्छ नि त्यो केहरू हाल्ने त्यो गर्नुहोस्, नभए चाहिँ मेडिकेसन दबाई दिनुहोस् क्या, नभए चाहिँ बोथ टुगेदर। सो अल्टिमेटली आई थिङ्क कार्डियोभास्कुलर हेल्थ, हाम्रो यो मुटु रोग अनि रक्तनली रोगमा चाहिँ तिनवटा क्याटेगोरी हुन्छ, एउटा प्रिभेन्सन, दिस इज द मेन पार्ट के, देन अनफोर्चुनेटली तपाईँको केही अब मुटु रोगहरू लागि नै हाल्यो भने
2: ट्याब्लेट्स
1: खानै पर्ने जरुरी हुन्छ, अनि त्यसमा केही स्कोप छ भने अपरेसनहरू जस्तो गर्नु, देन देयर इज अनदर उयो थर्ड उयो क्या। तर अगेन द होल पोइन्ट इज प्रिभेन्सन इज क्योर भन्छु म चाहिँ,
2: त्यही नै हो, त्यही नै हो। तर अनफोर्चुनेटली त्यो तपाईँ हामी मध्ये धेरैले गरिरहेको हुन सक्दैनौँ, त्यस कारण गर्दाखेरि विल हेभ टु गो टु द सेकेन्ड एन्ड देन
0: थर्ड स्टेज होइन तर त्यो नहोस् भन्नुको लागि नै यस्तो कुराकानी हाम्रो भइरहेछ सो द्याट वी आर वेल अवेर है र अब यो डायग्नोसिस र ट्रिटमेन्टको त हामीले कुरा गऱ्यौँ अब यो मुटु रोग लागिसके पश्चात भनौँ न अब ट्रिटमेन्ट रन भइरहेछ मेडिकेसन लिइराख्नु भएको छ अथवा तपाईँले चाहिँ नि यु हेभ अन्डरगन थ्रु सर्जरी त्यस पश्चातको लाइफस्टाइलमा कस्तो खालको चाहिँ इम्प्याक्ट पर्छ बिरामीको अनि कस्तो तरिकाले चाहिँ उहाँहरूले चाहिँ आफ्नो लाइफलाई अगाडि बढाउने अब एउटा यसको साइकोलोजिकल एउटा मेन्टल साइड अफ थिङ्स पनि हुन्छ फिजिकल साइड अफ थिङ्स पनि हुन्छ उहाँहरूले गर्न सक्ने गर्न नसक्ने कुराहरू खान हुने खान नहुने कुराहरू यस्तो कुराहरू पनि अलिकति प्रकाश पारिदिनुहोस् न ओभरअल
1: हजुर आई थिङ्क टु समराइज आफ्टर अब एनी वान हु गोज थ्रु सच अ इभेन्ट होइन लाइफ चेन्जिङ नै हुन्छ तर एज अ कार्डियोलोजिस्ट वाट मलाई चाहिँ के पास गर्नु मन छ भने लिसनर्सहरूलाई चाहिँ यु आर भेरी स्ट्रङ होइन आफ्नो बडी एकदम स्ट्रङ हुन्छ सो यु क्यान अगेन गो ब्याक टु द्याट लाइफ द्याट यु ह्याड क्या तपाईँको त्यो सेम क्वालिटी अफ लाइफ तर अलिक बी केयरफुल सो थिङ्स लाइक नम्बर वान अघि प्रिभेन्सन भनेकै कुराहरू हो खासमा होइन अब मेकिङ स्योर तपाईँको कोलेस्ट्रोलहरू चेक गरिरहनुहोस् जिपीकोमा भेरी इम्पोर्टेन्ट टार्गेट्सहरू हुन्छ ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् सुगर कन्ट्रोल गर्नुहोस् अलिकति त्यो एल्कोहलहरू कम गर्नुहोस् स्मोकिङ छोड्नुहोस् त्यो त भए पनि हाल्यो द्याट्स द मेन थिङ द सेकेन्ड थिङ इज एक्सर्साइज गर्नु चाहिँ प्लिज डोन्ट बी अफ्रेड मलाई स्पेसली मेनहरू मेरो क्लिनिकमा चाहिँ क्या हार्ट एट्याक भएर स्टेन्ट परेर आएको छ वान स्पेसिफिक केस भेरी डिप्रेस्ड होइन अब साइकोलोजिकली इफेक्ट भयो आई क्यान अन्डरस्ट्यान्ड होइन क्यानआई डक्टर लाइक क्यानआई म एक्सर्साइजहरू गर्नु सक्छु म के गर्नु सक्छु के गर्नु सक्दिनँ भन्ने खालको कुरामै आयो तपाईँले मलाई प्रश्न सोधेको जस्तो तर त्यसमा चाहिँ के हो भने मैले तपाईँलाई

0: सरकारले सुनसरी सिराहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। यी साउन 10 गते सुनसरीमा भएको घटनापछि सुनसरीमा 3 र सिराहामा 1 जनाको ज्यान जानका साथै 1 दर्जन बढी घाइते भएका छन्। नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन गएको 19 गतेदेखि अनसन बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनु पर्ने मुख्य माग राख्नु भएको छ। त्यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ। संघका अध्यक्ष डाक्टर बद्रु रिजाल र महासचिव डाक्टर विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ। गैरआवासीय नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै इम्पायरमा परेर निधन भएका 9 जना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डर्सर्टको फ्रेन्सिस गार्डन्समा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। बीसी कुलवीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिश गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित 1000 जना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धाञ्जली अर्पण गरेको एनआरएन युकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रकाश थापा काउचाले जानकारी दिनुभएको हो। दिवंगत निम्स पूर्जाका साइलादाई कमल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बाल बालिकाले मैनबत्ती बालेर पाइपरसहित श्रद्धाञ्जली दिएका छन्। नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
1: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
0: अनि त्यो कुरा त कसरी मान्ला र फेरि?
1: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यो भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
0: स्वास्थ्य मन्त्रालयले मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको जानकारी दिएको छ। हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुस यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 र कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। वर्षासँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ। पीडित मामला सम्बन्धी बेलायतकी मन्त्री एलेक्स डेभिस जोन्सले यौन पीडक जेफरी एफस्टिनका बेलायतसँग सम्बन्धित गतिविधिबारे सार्वजनिक छानबिन गर्ने विषयमा प्रधानमन्त्री एन्डी बनहमले गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिनुभएको छ। यौन अपराधीका रूपमा चिनेका एफस्टिनले निजी विमान मार्फत बेलायती सैन्य अड्डाहरूमा कसरी आवत जावत गर्न सके भन्ने विषय पनि समेटिन सक्ने खबर छ। मन्त्री डेभिस जोन्सले प्रधानमन्त्री एफस्टिन का पीडितहरूसँग भेट्न तयार रहेको पनि जानकारी दिनुभएको छ। एफस्टिनले आफूलाई निजी टापु लैजाँदै गर्दा यौन दुर्व्यवहार गरेको आरोप दिशा फिलिप्सले लगाउनु भएको छ। अवस्था खबर यति नै।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई काठमाडौँको सौगात कार्यक्रममा। सदाजे आज पनि तपाईँको यो 9 बजेदेखि भनौँ न युकेको समय अनुसार 9 बजेदेखि 11 बजेसम्म काठमाडौँको सौगात कार्यक्रममा तपाईँ हामी सँगै रहनेछौँ। आज पनि तपाईँको साथमा छु म रूपा राणा। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै आजको तिथिमितितर्फ जाउँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 20 गते, तदनुसार आज बुधबार 5 अगस्त सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी कामना गर्दछौँ। हजुर, आउनुहोस् अब यो कार्यक्रममा एकैछिन हामी मौसम सम्बन्धी जानकारी लिनेछौँ र त्यसपछि भने तपाईँहरूले फटाफट लाइभ रिपोर्ट सुन्न सक्नुहुनेछ। आज भने लाइभ रिपोर्टको लागि हामी छवि पाण्डेजी हुनुहुन्छ हाम्रो बुटोलको संवाददाता। छवि पाण्डेजीसँग हामी बुटोलको सेरोफेरोको बारेमा जानकारी लिनेछौँ। अनि त्यसै गरी धरानबाट निलिफा सुब्बा हुनुहुन्छ हाम्रो संवाददाता। अनि धरानमा के कस्तो एक्टिभिटिजहरू भइरहेका छन् अनि यो समयमा उहाँले दिनुहुने यो लाइभ रिपोर्टमा हामी विस्तृत रूपमा जानकारी लिनेछौँ श्रोता। अनि त्यसै गरी नेपालगञ्जबाट हाम्रो दिलबहादुर केसीजी हुनुहुन्छ हाम्रो संवाददाता। उहाँले पनि बाँके र बर्दिया निकुञ्जमा पर्यटकहरूको सङ्ख्या वर्षेनी बढ्दो क्रममा रहेको पाइन्छ र मानिसहरू पाटे बाघ हेर्नको लागि अहिले यो समय उपयुक्त महसुस गर्छन् र मानव र वन्यजन्तु बीचको द्वन्द्व भने एकदमै डेन्जर छ, च्यालेन्जिङ छ, होइन, चुनौतीपूर्ण छ र यसले गर्दा त्यहाँ के कस्तो सावधानी अप्नाइएको छ हामी लाइभ रिपोर्टमा सुन्नेछौँ नेपालगञ्जबाट दिलबहादुर केसीजी। अनि त्यसै गरी हाम्रो दैनिक समीक्षा त सधैँ छ। आजको पत्र पत्रिकाको फ्रन्ट पेजमा अथवा हेडलाइनमा के कस्ता विषयहरू रहेका छन् दैनिक समीक्षामा हाम्रा सहकर्मी साथी भीम आत्रेयजीबाट हामीले दैनिक समीक्षा सुन्नेछौँ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ एउटा रमाइलो प्रसङ्गबाट। हजुर, खासै यो रमाइलो त होइन, होइन, मैले रमाइलो भनिहालेँ, वास्तवमा रमाइलो भन्दा पनि मान्छेले बुझ्नुपर्ने कुरा हो र अहिलेको यो समयमा हामी अरूको कुरा सुन्न एकदमै धैर्य छैन हामीसँग, होइन, अरूको कुरालाई महत्त्व दिँदै ध्यानपूर्वक सुन्नु भनेको एउटा राम्रो पक्ष पनि हो तर अरूको रुचि बुझेर अनि व्यवहार गर्न सकियो भने त झन् उत्तम नै हुन्छ। तर आजभोलि हामीलाई अरूको कुरा सुन्ने, होइन, आफूभन्दा ठुला बडाको अर्थी उपदेश सुन्ने हामीसँग समय नै हुँदैन र आजभोलि एकदमै यो फास्ट समय छ, होइन, तपाईँ बरु तपाईँको स्मार्टफोन स्क्रोलिङ गरिराख्नुहुन्छ तर तपाईँ अरूको कुरा सुन्न एकदमै झिझो लागिरहेको हुन्छ। आजभोलि टिकटकमा 15 सेकेन्डको त्यो हेर्न पनि मान्छेलाई मान्छेले यस्तो स्मार्ट भइसक्नु भयो कि सबैजना, होइन, अब थाहा पाउन बित्तिकै अब सुरुको त्यो हेडलाइन्स अथवा टाइटल देख्न बित्तिकै तपाईँलाई थाहा हुन्छ यो मेरो लागि सुटेबल छैन, होइन, त्योभन्दा बेस्ट हामी अर्को हेरौँ यस्तो भइरहेको हुनसक्छ। र आफ्नो मात्र कहिलेकाहीँ मानिसहरू फेरि यस्ता पनि हुन्छन् कि यो त भयो हामीले सोसल मिडियाको कुराकानी गऱ्यौँ र कतिपय मानिसहरू भने आफ्नो मात्र रुचिको कुरा गरेर अरूको अगाडि एकदमै भनौँ न आफू महत्त्वपूर्ण भएको छाप पार्न खोजिरहेका पनि हुन्छन्। वास्तवमा यो तर्क भनेको कहिले पनि अन्त हुँदैन र यसको अन्त्य हुँदै हुँदैन भनिन्छ नि, कुरो र कुलोलाई जहाँ पनि लैजान सकिन्छ भने जस्तै यो तर्क गरेर समय नष्ट गर्नुभन्दा बरु अरूको विचारको सम्मान गर्नु र आफ्नो गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु अनि यसो गर्दा आफ्नै व्यक्तित्वमा भनौँ न निखार त आउन सक्छ, आफ्नो व्यक्तित्व झल्कन सक्छ र व्यवहारमा शिष्टाचार अनि अनुहारमा मुस्कान र आत्मविश्वास छ भने त्यो मानिस जहाँ पनि सफल रहन सक्छ। अनि अर्को कुरा, सकारात्मक सोच राख्नै पर्छ, गल्ती भए क्षमा माग्न कन्जुस्याई पनि गर्नु हुँदैन र गल्ती ढाकछोप गर्ने, अरूमाथि दोष थुपार्ने र आफू स्वभावैले
भनौँ न पन्छिने कोसिस गरियो भने वास्तवमा आफ्नै व्यक्तित्वमा नकारात्मक असर पनि पर्न सक्छ। त्यसकारण मानिस सधैँ आफ्नो भन्दा पनि अरूको कुरा सुनेर अन्तमा विचार व्यक्त गर्न सकियो भने राम्रो कुरा भनिन्छ। एनिवे श्रोता, यो एउटा रोचक प्रसङ्ग सँगसँगै आउनुहोस्, अब म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु। दिपेश किशोर भट्टराईको स्वरमा रहेको यो गीत सुनाऊ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो अन्जु पन्त र सिडी विजय अधिकारीको स्वरमा। सिडी विजय अधिकारी र अन्जु पन्तले गाउनुभएको यो गीत पछि भने समयको जानकारी लियौँ। समय बिहानको 9:25 गएको छ अनि नेपालमा पनि दिनको 2:10 गयो र ब्रुनाईमा पनि दिनको 4:25 गएको छ। बिएबिएस गोर्खा रेडियो सोन क्लिपबाट तपाईँ काठमाडौँको सौगातमा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। र आज हामी प्राय गरेर जति पनि रिपोर्ट छन् ती सबै रिपोर्टहरू हामी लाइभ लिनेछौँ र यसै क्रममा अब हाम्रो निशा गुरुङजी हुनुहुन्छ काठमाडौँमा। उहाँले फटाफट हाम्रा विभिन्न संवाददाताहरूसँग सम्पर्क गर्नुहुनेछ र हामीसँग कनेक्ट गरिदिनुहुनेछ। थ्याङ्क यू निशा बहिनी, म तपाईँलाई अग्रिम रूपमा शुभकामना दिन चाहन्छु र अहिलेको लागि शुभकामना अनि धन्यवाद पनि तपाईँलाई होइन। अहिलेको लागि भने आउनुहोस् अब काठमाडौँको मौसम। आज प्राय गरेर घाम लागे तापनि मेघ गर्जन सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 26°C र न्यूनतम तापक्रम भने 20°C रहनेछ। आज काठमाडौँमा बिहानको 5:32 सूर्योदय भएको थियो भने सूर्यास्त बेलुकी 7:00 लागि 6 बाँकी छँदा हुनेछ। अनि भोलि पनि मौसम आज जस्तै मिश्रित वेदर देखा पर्न सक्ने अनुमान गरिएको छ र भोलिको दिनमा पनि घाम लागे तापनि समय समयमा वर्षा हुनेछ र भोलिको लागि अधिकतम तापक्रम 27°C पुग्नेछ। अनि त्यसै गरी हामी ब्रुनाईतर्फ लागौँ र ब्रुनाईमा पनि आज घाम लागिरहेको थियो। अबको केही समयपछि भने घाम हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। आजको लागि अधिकतम तापक्रम 30°C हो, अहिले भने 29°C झरेको छ र बिस्तारै बिस्तारै भने अब आजको न्यूनतम तापक्रम 23°C झर्नेछ। अनि भोलि बिहिबार बिहिबारको दिनमा भने अधिकतम तापक्रम ब्रुनाईमा 33°C हुनेछ। प्राय गरेर 31-33°C रहने गर्छ ब्रुनाईमा। र त्यसै गरी आज युकेको मौसमको बारेमा पनि तपाईँहरूले बिहानै सुन्नु भएको थियो। युकेमा पनि विभिन्न स्थानहरूमा भनौँ न आज बिहानीमा स्कटल्यान्ड र केही स्थानहरूमा विशेष गरेर स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा भने बिहानी पख पानी परिरहेको थियो। स्कटल्यान्ड र इङ्ल्यान्डको उत्तरी भूभागमा पनि यसको प्रभाव केही बाँकी रह्यो भने बाँकी स्थानहरूमा मौसम सुक्खा रहेको छ र घाम लागिरहेको छ। उत्तरी क्षेत्रतिर भने यो उत्तरी भूभागको समुद्री क्षेत्रतिर भने पानी पर्ने सम्भावना रहेको छ। आजको लागि अधिकतम तापक्रम भने 25°C हो। आज युकेमा सूर्योदय बिहानको 5:30 भयो र सूर्यास्त भने बेलुकी 8:43 हुनेछ। अनि आज रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा भने मौसम सुक्खा रहनेछ। विशेष गरेर उत्तरी भूभागका विभिन्न स्थानहरूमा जोडसँग चिसो हावा चल्ने र पानी पर्ने अनुमान गरिएको छ र बाँकी स्थानहरूमा भने रातको समयमा मौसम सुक्खा नै रहनेछ। अनि भोलि बिहिबार युकेका विभिन्न स्थानहरूमा बिहानी पख भने घाम लाग्नेछन् र बिस्तारै बिस्तारै हल्का बादल देखा पर्नेछ। अनि भोलिको दिनमा पनि केही स्थानहरूमा भने पानी पर्ने सम्भावना रहेको मेट अफिसले जानकारी गराएको छ। भोलिको लागि अधिकतम तापक्रम 23°C पुग्नेछ र भोलि धेरैजसो स्थानहरूमा घाम नै लाग्नेछ र हल्का बादल अनि घाम देखा पर्नेछ। एक दुई स्थानहरूमा मात्रै हल्का वर्षा हुन सक्ने मेट अफिसले जानकारी गराएको छ र भोलिको दिनमा पनि यदि मौसममा कुनै परिवर्तन भएमा हामी तपाईँको साथमा राख्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने सागर आले र मेलिना राईको स्वरमा यो गीत सुनाऊ।

0: हजुर हुन्छ रे हुन्छ रे पिरतीमा यस्तै हुन्छ रे भन्ने कलाकारहरू थिए श्रोता सागर आले र मेरिना राई. उहाँहरू दुवैजनाले गाउनुभएको यो मिठो गीत हामीले सुनिरहेका थियौँ. अब भने हामी फटाफट हाम्रा विभिन्न स्थानमा हुनुभएका संवाददाताहरूबाट हामी जानकारी लिनेछौँ र यसै क्रममा हामी बुटोलतर्फ लाग्दैछौँ. बुटोलबाट हाम्रा संवाददाता हुनुहुन्छ संवाददाता छवि पाण्डेजी. ओके, उहाँलाई हामी स्वागत गरिहालौँ. हेलो छविजी, नमस्ते.
1: हजुर हजुर, नमस्ते नमस्ते.
0: आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर ठिकै छ नि.
0: ठिक छ. र तपाईँले मिडियामा काम गर्नुभएको पनि धेरै लामो भइसक्यो है?
1: ए, अब रिटायर हुने बेला बसेको.
0: तर तपाईँको आवाज मैले सुन्दा सुरुदेखि अहिलेसम्म त्यस्तै छ छविजी.
1: हजुर हजुर
0: पचास बाहन्न वर्ष के रिटायर्ड उमेर हो र होइन. हुन त आज पनि मानिसहरू अर्ली रिटायर्ड हुन्छन्, त्यो आफ्नो ठाउँमा छँदैछ होइन. जिन्दगीलाई कसरी बुझ्ने कसरी लिने भन्ने कुराहरू छँदैछ. एनिवे, तपाईँको यो लामो अनुभव छँदैछ पत्रकारितामा, अब हामी तपाईँको रिपोर्ट सुरु गरौँ.
1: हजुर धन्यवाद. पश्चिम तराईमा एकदमै गर्मी बढेको छ. तराईमा पानी पर्दा पनि र नपर्दा पनि चाहिँ वाफ वाप्ती गर्ने बढ्दछ. तराईमा पानी परेपछि पानी जमिनमा मुनि पर्दाखेरि चाहिँ त्यो जमिन मुनिबाट आउने बाफले गर्दाखेरि चाहिँ झन पानी झन चाहिँ गर्मी बढ्ने सम देखिएको छ. त्यसै गरी पछिल्लो समय चाहिँ पश्चिम तराईमा औसत पानी परेको छ. यो वर्ष पानी कम परेकोले त्यसै पनि रोपाई धेरै पछि सरेको छ. तथापि जिल्ला कृषि ज्ञान केन्द्र रूपन्देहीका अनुसार यो वर्षको चाहिँ रोपाई चाहिँ औपचारिक रूपमा सकिएको छ. रोपाई त सकियो तर किसानले चाहिँ यो वर्ष मल नपाएरै रोपाई गर्नुपर्ने बाध्यता रहेको थियो. अझै पनि किसानले मलका लागि हार गुहार गरिरहेका छन् तर सरकारले मल वितरण गर्न सकेको छैन, जसका कारण यो वर्ष चाहिँ धान उत्पादन कम हुने कृषकहरूको चिन्ता छ. सत्तारूढ खास गरी चाहिँ अब यो अर्को प्रसङ्ग, भैरवमा अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल बनेपछि लुम्बिनीको पर्यटन विकास हुने आशामा यो क्षेत्रमा अरबौँ लगानीमा खुलेका पाँच तारे र तारे होटलहरू, डिलक्स होटलहरू र अरू होटलहरू अहिले चाहिँ के अरे चाहिँ यो बन्दको अवस्थामा पुगेका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी फ्लाइट विदेशी उडान नहुँदाखेरि चाहिँ लुम्बिनीको पर्यटन विकासमा चाहिँ ठुलो असर परेको छ. अरबौँ लगानी डुब्ने चिन्ता छ. तर पछिल्लो समय यही विषयलाई लिएर चाहिँ लुम्बिनीको टुरिज्मलाई अब कसरी चलायमान बनाउने भन्ने विषयमा चाहिँ फेरि बहस सुरु भएको छ. पछिल्लो पटक चाहिँ आरोग्य पर्यटनको रूपमा चाहिँ कुरा आएको छ. लुम्बिनीको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ बहस भइरहेको बेला पछिल्लो पटक लुम्बिनीलाई अब आरोग्य पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा चाहिँ विकास गर्नुपर्छ भनेर चाहिँ कुरा उठेको छ. लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गरी आरोग्य पर्यटनलाई अघि बढाउनु पर्ने कुरा उठेको हो. हालै लुम्बिनी होटल सङ्घले लुम्बिनीमा गरेको कार्यक्रममा पर्यटन विज्ञ तथा सरकारवालाहरूले आरोग्य पर्यटन बनाउनु पर्ने विचार प्रकट गरेका छन्। लुम्बिनी परिसरमा गरिएको लुम्बिनी परिसरको वातावरण आध्यात्मिक हुनुपर्ने, लुम्बिनीमा नियमित योग ध्यान पूजापाठको कार्यक्रम हुनुपर्ने र लुम्बिनीलाई बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनाउँदै ध्यान गर्न एक पटक लुम्बिनी पुग्नै पर्ने भन्ने चाहिँ एउटा वातावरण चाहिँ बनाउनु पर्नेमा जोड दिएको छ. त्यसबाट चाहिँ लुम्बिनीको विकासमा थोरै भए पनि के अरे चाहिँ सुधार हुन्छ अथवा विकास हुन्छ भन्ने कुरो चाहिँ लुम्बिनीका होटल व्यवसायहरूको चाहिँ एउटा आशा अपेक्षा रहेको छ. खास गरी भैरवमा अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल बने पनि अन्तर्राष्ट्रिय फ्लाइट नहुँदाखेरि चाहिँ लुम्बिनीको टुरिज्मले अहिले चाहिँ गति लिन नसकेको अवस्थामा चाहिँ यो आरोग्य पर्यटनको कुराले चाहिँ निश्चित रूपमा चाहिँ एउटा आशा पलाएको छ र लुम्बिनीका होटल व्यवसायले चाहिँ यसमा फेरि पनि चाहिँ अब आफ्नो चाहिँ अरबौँ लगानी डुब्ने जुन चिन्ता थियो त्यसमा केही सुधार हुन्छ कि भन्ने चाहिँ एउटा चाहिँ विश्वास कायम गरेका छन्। त्यसै गरी चाहिँ सरकारको करोडौँ लगानीमा स्थापना गरिएका भ्यू टावरहरू कङ्क्रिट महल बन्दै गएका छन्। बुटवल नजिक तिलोत्तमाको शङ्कर नगर वन वाटिकामा निर्माण सम्पन्न भएको 11 तले तिलोत्तमा भ्यू टावर अहिले खण्डहर बनेको छ. आजभन्दा 5 वर्ष अघि विक्रम सम्बत 2078 साल चैत 15 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यो भ्यू टावर अहिले बन्द अवस्थामा छ. भ्यू टावर सञ्चालन गर्न सरकारले पटक पटक टेन्डर गरे पनि सञ्चालनका लागि कोही पनि व्यवसायी इच्छुक नहुँदाखेरि चाहिँ यो सरकारले अरबौँ लगानी करोडौँ अरबौँ लगानी गरेर निर्माण गरेका भ्यू टावरहरू अहिले चाहिँ बन्दको अवस्थामा र कङ्क्रिट महल जस्तै बनेका छन्। यसै गरी अर्को प्रसङ्ग छ, सिद्धबाबा सुरुङ मार्ग कार्तिकदेखि सञ्चालनमा आउने भएपछि यो क्षेत्रमा यात्रा गर्ने हजारौँ यात्रुहरूमा खुसी छाएको छ। हरेक वर्ष वर्षायाममा माथिबाट पहिरो खसेर कार, मोटरसाइकल, बस र ट्रकहरू समेत सुरक्षित थिएनन्। बस, ट्रक र कारमाथि पहिरो खस्दा ठुलो मानवीय क्षति बेहोर्नु परेको अवस्था थियो। अब दसैँपछि लगत्तै सञ्चालनमा आउने निश्चित भएको छ। सुरुङ मार्गको 70% काम सम्पन्न भएको छ र अब बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत र पोखरासम्म जाने यात्रुलाई अब ठुलो राहत पुग्ने भएको छ। त्यो क्षेत्रमा यात्रा गर्ने यात्रुलाई जोखिमबाट चाहिँ मुक्ति गर्नको लागि चाहिँ यो सुरुङ मार्ग चाहिँ एउटा चाहिँ कोसी ढुङ्गा साबित हुने भन्ने कुरा विश्वास गरिएको छ। खास गरी बुटवलदेखि दोबानसम्मको करिब 5 किलोमिटर सडक पहिरोको जोखिमले भरिएको छ र त्यो क्षेत्रमा हरेक वर्ष मोटरसाइकल, कार, बस र ट्रकहरू समेत चाहिँ पहिरोमा च्यापिएको अवस्था चाहिँ विगतमा थियो। त्यसै गरी रूपन्देही जिल्लामा पछिल्लो समय अपराध धेरै बढेको छ। यद्यपि रूपन्देही जिल्ला त्यस्तो जिल्ला हो जहाँ नेपाल भारत सीमा क्षेत्र खुल्ला छ, त्यसले गर्दा पनि अपराधको घटना यहाँ स्वतः रूपमा बन्ने नै भयो। तर पनि चाहिँ गएको एक महिना दुई महिनाको अब रिपोर्ट हेर्दाखेरि चाहिँ बुटवलमा नक्कली नोट छाप्ने मेसिन सहितदेखि अहिले पनि फेरि चाहिँ रूपन्देहीबाट चाहिँ नक्कली नोटको कारोबार गर्ने गिरोह समेत पक्राउ परेको छ। अस्ति मात्रै भैरवबाट चाहिँ नक्कली नोट सहित दुईजना पक्राउ परेका थिए। अर्कोतर्फ सुन लुटपाट गर्ने गिरोह समेत अहिले चाहिँ रूपन्देहीमा सक्रिय भएको छ। अब जस्तै गरी खास गरी बुटवलको हाट बजार र रूपन्देही जिल्लाका विभिन्न स्थानमा हुने हाट बजारमा चाहिँ त्यो गिरोह पुग्ने र त्यो गिरोहले चाहिँ महिला, खास गरी महिलाहरूले लगाएको घाँटीमा लगाएको सुङ्गो सिगरी चाहिँ लुटेर चाहिँ फरार हुने गरेको चाहिँ यो देखिएको छ। प्रहरीले प्रकाशित गर्ने हरेक सूचनामा यस्तै प्रकारका अपराधको घटना जोडिएका छन्। 3 लाखको सुन लुटपाट गर्न 50 लाखको स्कर्पियो कार समेत प्रयोग भएको देखिएको अवस्थाले गर्दाखेरि चाहिँ रूपन्देही जिल्ला चाहिँ पछिल्लो समय अपराधको घटनामा धेरै अगाडि देखिएको छ। यद्यपि चाहिँ रूपन्देही जिल्ला, कपिलवस्तु, नवलपरासी, नवलप्रासी यी सबै चाहिँ यो क्षेत्रको चाहिँ यो सीमा क्षेत्र खुल्ला भएको कारणले गर्दा चाहिँ यहाँ कुनै न कुनै हरेक दिन चाहिँ आपराधिक घटनाहरू हुन्छन् र जसमा चाहिँ स्थानीय यो भारतीय क्षेत्रका आपराधिक प्रवृत्तिका मानिसहरू र नेपालका चाहिँ सीमावर्ती क्षेत्रका मानिसहरू चाहिँ यसमा जोडिएको चाहिँ धेरै देखिएको अवस्था चाहिँ छ। हजुर,
0: ओके छविजी, थ्याङ्क यू भेरी मच। र यहाँले अघि आरोग्य पर्यटन वातावरण पनि भन्नुभएको थियो, यसको मतलब योगा, ध्यान, प्राणायाम अनि बौद्धिक विधि अथवा हिन्दू विधि, अब कुनै पनि हाम्रो आस्था सम्बन्धीको पूजा आजा गर्ने स्थलको बारेमा कुराकानी गर्नुभएको होला होइन यहाँले?
1: हजुर, एकदमै यो चाहिँ खास गरी चाहिँ लुम्बिनीको पर्यटन विकासमा चाहिँ अब यो यद्यपि चाहिँ अलिक चाहिँ बर्खाको याम छ, तर चाहिँ यति बर्खाको याममा चाहिँ पर्यटकहरू लुम्बिनीमा अलिक कम आउँछन् हरेक वर्ष। तर चाहिँ पर्यटक आउने सिजनमा समेत चाहिँ लुम्बिनी चाहिँ चलायमान हुन सकेन, लुम्बिनी चाहिँ सुनसान भयो, त्यो के कारणले भयो भन्नेको विषयमा चाहिँ यहाँ बस हरेक महिना हरेक दिन यहाँ बस भएर आउँछ। खास गरी सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, रूपन्देही उद्योग व्यापार सङ्घ, यो लगायतका चाहिँ व्यापारिक सङ्घ संस्थाहरू अनि पर्यटन व्यवसाय सङ्घ, होटल व्यवसाय सङ्घहरू हरेकले तिनीहरूले चाहिँ चिन्ता जाहेर गरिरहेका हुन्छन्, खास गरी लुम्बिनीको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ। तर चाहिँ यसको एउटै निचोड के छ भन्दा चाहिँ अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल जुन भैरवमा बनेको छ, त्यो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सञ्चालन नहुँदाखेरि, अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदाखेरि चाहिँ यो सबै प्रभाव परेको छ। र यो प्रभावका अतिरिक्त पनि चाहिँ अब लुम्बिनीलाई चाहिँ यसरी चाहिँ यो भएन, अब कसरी यसको चाहिँ उठाउन सकिन्छ भन्ने विषयमा विकल्पको रूपमा चाहिँ लुम्बिनीमा चाहिँ आरोग्य पर्यटनको कुरा चाहिँ आएको छ। र खास गरी चाहिँ आरोग्य भनेको चाहिँ उनीहरू चाहिँ लुम्बिनीको जुन धार्मिक र बौद्धिक चाहिँ एउटा चाहिँ आस्थाको केन्द्र छ, जस्तो गौतम बुद्ध सँग जोडिएका हजुर विश्वमा अर्बौँ अर्बौँ के अरे यो बौद्ध धर्मावलम्बीहरू छन्, उनीहरूलाई चाहिँ एकपटक भए पनि चाहिँ लुम्बिनीमा ल्याउन सकियो भने र लुम्बिनीमा गएर चाहिँ तिमीहरूले ध्यान गर्न गर्नुपर्छ अनि बल्ल तिमीहरूको मुक्ति हुन्छ भन्ने किसिमको चाहिँ एउटा चेतना जागरण फैलाउन सकियो भने चाहिँ लुम्बिनीको विकासमा त्यो लुम्बिनीको पर्यटन विकासमा चाहिँ महत्त्वपूर्ण योगदान पुग्छ। र यहाँ विदेशबाट चाहिँ बौद्ध मार्गीहरू यहाँ आयो भने चाहिँ लुम्बिनीको पर्यटन क्षेत्रको विकास र लुम्बिनीको होटल क्षेत्रको विकास लगायत चाहिँ यहाँ स्थापना भएका ठुला ठुला करोडौँ लगानीका चाहिँ अर्बौँ लगानीको होटलहरू चाहिँ चलायमान हुन्छन्, उनीहरू चाहिँ गरी गुजार हुन्छन् भन्ने आशा र विश्वासले चाहिँ र त्यसमाथि चाहिँ लुम्बिनीको आफै पनि चाहिँ लुम्बिनीको पर्यटन क्षेत्रको विकासको लागि चाहिँ यो चाहिँ एउटा कोसी ढुङ्गा हुन्छ कि भन्ने विषयमा चाहिँ यो आरोग्य पर्यटनको कुरा चाहिँ पछिल्लो पटक चाहिँ आएको छ र यो जोडिएको छ।
0: पक्कै पनि यसमा बौद्ध भिक्षुहरू हिन्दूहरू मात्र होइन अन्य सबै आस्था राख्ने मानिसहरू पनि एकपटक होइन लुम्बिनीमा जानुभयो भने त्यहाँको वातावरण अनि त्यहाँ विभिन्न देशहरूले यो बुद्धको आकृतिमा मूर्तिहरू बनाउनु भएको छ त्यो पनि हेर्न सक्नुहुनेछ. ओके हजुर छविजी तपाईँको समयको लागि धेरै धेरै धन्यवाद. हस् थ्याङ्क यू बाबाई. हजुर आदरणीय श्रोताहरू अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो छवि पाण्डेजी हुनुहुन्थ्यो भुटोलको संवाददाता र उहाँले भुटोलमा अन्तर्राष्ट्रिय विमानस्थल अनि तिलोत्तमा भ्यू टावरको विषयमा त्यस्तै गरी सिद्ध बाबा सुरुङ मार्गको विषयमा पनि प्रकाश पार्नुभयो. अब त्यसपछि हामी फेरि धरानतर्फ लाग्नेछौँ. हाम्रो निलिफा सुब्बाजी हुनुहुन्छ धरानमा. हामी त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनेछौँ. अहिलेको लागि भने म तपाईँलाई एक देव लिम्बूको स्वरमा रहेको यो गीत सुनाउँछु.

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: हजुर ए हजुर मर्जी होस् होइन अविशेष अविरल र साथीहरूले स्वर भर्नुभएको थियो यो मिठो गीतमा. अब यो गीतपछि भने हामी दिल केसीजीको रिपोर्ट सुन्नेछौँ. उहाँ नेपालगञ्जदेखि आउनुभएको छ. हेलो दिल केसीजी, नमस्ते.
1: नमस्ते.
0: हजुर हामी एकदमै सन्चै छौँ. तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदम मलाई पनि ठिकठाक छ.
0: ओके, ठिकठाक छ होइन? त्यहाँको वातावरण कस्तो छ? वातावरण ठिक छ कि छैन?
1: एकदमै अब यो नेपालगञ्ज भन्ने बित्तिकै पश्चिम तराईको एकदमै गर्मी हुने ठाउँ हो होइन. स्वाभाविक रूपमा दुई चार दिनदेखि गर्मी बढेको थियो, तर आज चाहिँ तपाईँसँग अहिले कुराकानी गर्दाखेरि अहिले पानी परिरहेको अवस्था छ. मौसम एकदमै चिसो छ होइन. राहत उखरमलो गर्मीले आक्रान्त यहाँका स्थानीयहरूलाई केही राहत चाहिँ महसुस गराएको छ होइन. अलिक सहसा चाहिँ भएको छ. खास गरिकन यो क्षेत्रमा तराई क्षेत्र भएको कारणले गर्दाखेरि अलि बढी चाहिँ पानी परिरहेको थिएन, जसले गर्दाखेरि खेतीपाती गर्ने किसानहरूलाई पनि अलि समस्या भइरहेको थियो. तर पानी परेका कारणले गर्दाखेरि भर्खरै रोपेको धान बालीमा केही चाहिँ राहत पुर्याएको छ.
0: एकदमै खुसीको कुरा सुनाउनु भयो. पक्कै पनि एकदमै यो गर्मीमा चौतर्फी गर्मीले अकाल भएका मानिसहरू भनौँ न एकदमै अस्तव्यस्त भइरहेको अवस्थामा उहाँहरूले राहत महसुस गर्नुभएको रहेछ दिलजी. र अब बाँकी प्रसङ्ग सुरु गर्नुहोस्.
1: यो अलिकति आज हामीले खास गरिकन बाँके बर्दिया राष्ट्रिय निकुञ्जहरूमा पर्यटनहरू बढेको विषयसँग जोडिएर केही कुराकानी गर्न खोजिरहेका थियौँ होइन. खास गरिकन बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाको लागि अत्यन्तै महत्त्वपूर्ण निकुञ्जका रूपमा रहेका छन् र पाटेबाग संरक्षणकै रूपमा यी पहिचान बनाएका निकुञ्ज पनि हुन्. 2067 सालमा बाँकेको निकुञ्ज स्थापना भएसँगै पाटेबाग संरक्षणका दृष्टिकोणबाट एकदमै उल्लेखनीय प्रगति चाहिँ भएको छ होइन. बाँके राष्ट्रिय निकुञ्ज, त्यसै गरेर बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लापाठा आरक्ष्य यी क्षेत्र भनेका चाहिँ पर्यटक पाटेबाग हेर्नका लागि पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा रहेका छन्. पछिल्लो बाघ गणना भर्खरै मात्र सकिएको छ. बाघ गणनाका क्रममा सुरुवातमा चाहिँ बाँके राष्ट्रिय निकुञ्जमा 2067 सालमा 4 मात्रै पाटेबाघ थिए. अहिले चाहिँ यो सङ्ख्या बढेर 54 पुगेको छ र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या चाहिँ बढोत्तरी छ. अहिले केही घटेको जस्तो देखिन्छ, 118 बाघको सङ्ख्या छ होइन. योभन्दा पहिला चाहिँ अलिकति बढेको अवस्था थियो. तथापि यो अहिलेको मौसम भनेको पाटेबाघ हेर्नका लागि अत्यन्तै चाहिँ उपयुक्त मौसम चाहिँ हो. पाटेबाघहरू अहिले विचरणका लागि यो समतल भागहरूमा चाहिँ आउने र यो पानीका जहाँ मुहानहरू छन् त्यहाँ चाहिँ पाटेबाघहरू अलि बढी समय बिताउने भएको कारणले गर्दाखेरि बर्दिया राष्ट्रिय निकुञ्जमा त प्रायः दैनिक जसो नै पाटेबाघहरू हेर्न सकिने अवस्था चाहिँ छ. अहिले पर्यटकहरू आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरू जस्तो यो क्षेत्रमा आउने भनेको भारतीय पर्यटकहरू होइन, त्यसै गरेर बङ्गलादेश, त्यसै गरेर तिनबाट बढी चाहिँ आउनुहुन्छ. यो क्षेत्रमा पछिल्लो पटक यो बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगैसँगै जोडिएका भएको कारणले गर्दाखेरि बर्दियामा आउने पर्यटकहरू बाँकेको पनि अवलोकन गरेर जानुहुन्छ. त्यसै गरी बाँके आइसकेपछि बर्दियाको पर्यटकीय क्षेत्रहरूको पनि अवलोकन गर्ने क्रम बढेको छ. यो पाटेबाघको सङ्ख्या बढेसँगै पर्यटकहरू भित्रिने क्रम पनि बढ्यो, तर मानव र वन्यजन्तु बिचको अलिकति द्वन्द्व चाहिँ बढ्दै गएको छ. हामीले बेला बेलामा रिपोर्टिङ पनि गरिरहेका हुन्छौँ होइन, हाम्रा चाहिँ श्रोताहरूलाई पनि सुनाइरहेका हुन्छौँ. खास गरिकन बाघको आक्रमणबाट मान्छेहरूको मृत्यु भयो भन्ने कुराहरू हामीले चाहिँ भनिराखेका हुन्छौँ होइन. पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै 22 नागरिकले चाहिँ ज्यान गुमाएका छन् बाघको आक्रमणबाट. हुन त्यस्ता एकदमै हिंस्रक बाघहरूलाई नियन्त्रणमा लिने काम त चाहिँ निकुञ्ज प्रशासन त्यहाँ खटिएको सेनाले गर्ने गरेको छ, तर अलि यसलाई चाहिँ छेकबार लाउने क्रम पनि पछिल्लो अवस्थामा अलिकति चाहिँ सम्बन्धित सरकारहरूले स्थानीय सरकार त्यसै गरेर वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न निकायहरूले कम्तीमा पनि निकुञ्ज आसपासका बस्तीहरूका मानिस

0: मात्रै स्थानीय सरकारले पनि त्यहाँ अलिक अलिकति बढी प्रभावित भनेको मधुबन गाउँपालिका नगरपालिका छ, त्यसरी ठाकुर बाबा नगरपालिका, यी क्षेत्रमा बढी चाहिँ वन्यजन्तुको आक्रमण हुने गरेको छ। किनकि यो चाहिँ जङ्गल क्षेत्रसँग पनि जोडिएको एकदमै कोर एरिया भएको कारणले गर्दाखेरि यहाँ चाहिँ बढी वन्यजन्तुहरू पनि प्रवेश गर्ने र यो सँगै चाहिँ बाघहरू पनि बस्तीमा प्रवेश गर्ने क्रमले बढेको कारणले गर्दाखेरि यो क्षेत्रमा चाहिँ प्रायोरिटी दिएर स्थानीय सरकारले पनि त्यसलाई चाहिँ उच्च प्राथमिकता दिएको छ। त्यसले गर्दाखेरि पनि तारजाली लगाउने क्रम चाहिँ अलिक प्रभावकारी ढङ्गबाट अगाडि बढाइएको छ। यो अलिकता चाहिँ स्थानीय सरकारहरूले कम्तीमा मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका सवालमा सचेतनामूलक कार्यक्रमहरू पनि अगाडि बढाएका छन् र यो चाहिँ अलि बढी जङ्गली जनावरहरू जस्तो बदेल, चितल होइन, यी जनावरहरूले बालीनालीमा बढी नोक्सानी पुर्याउने भएको कारणले गर्दाखेरि यी जनावरबाट जोगिने खालका बाली नालीहरू लगाउने क्रम पनि अहिले बढेको छ। जस्तो केरा खेतीहरू गर्ने होइन, त्यसै गरेर यो चाहिँ बदेल त्यसरी चितलले चाहिँ नोक्सान नपुर्याओस्
1: भनेर। हजुर, अनि अघि यहाँले भन्दै हुनुहुन्थ्यो नि अब एकदमै स्रग बाघहरूको आक्रमणबाट धेरै मानिसहरूको मृत्यु भयो, उहाँहरू विशेष गरेर यो वन्यजन्तु यो अवलोकन गर्नको लागि जानुभएको दर्शकहरू होइन, होइन त्यहाँको लोकल वासीहरू हुनुहुन्छ?
0: हो, एकदमै आन्तरिक पर्यटक र बाह्य पर्यटकहरू अहिलेसम्म त्यसरी चाहिँ आक्रमणको निशानामा चाहिँ पर्नु भएको छैन। तथापि केही जङ्गली हात्तीहरूले सफारीका क्रममा दुःख दिने गरेका छन् होइन, तर त्यहाँ चाहिँ गाइडहरू हुने भएको कारणले गर्दाखेरि सुरक्षार्थ नेपाली सेना नै खटिने भएको कारणले गर्दाखेरि पर्यटकहरूलाई त्यति चाहिँ असजिलो छैन होइन, तर चाहिँ सावधानी त अप्नाउनै पर्ने भयो। तर जहाँ चाहिँ स्थानीय बासिन्दाहरू छन् जो चाहिँ जङ्गलमा आश्रित छन् रोजीरोटीका लागि, उनीहरूले चाहिँ घाँस दाउरा आफ्ना जनावरहरू पालिराखेका छन् होइन, वन घरेलु जनावरहरू पालिरहेका छन्, त्यसको लागि घाँस दाउरा गर्नका लागि जो जङ्गलमा पुग्नुहुन्छ होइन, अब अलिअलि चाहिँ के छ भने एकदमै विपन्न समुदायहरू चाहिँ अब सागहरू खोज्नका लागि, च्याउहरू खोज्नका लागि पनि त्यहाँ जङ्गलमा जानुहुन्छ नजिकै होइन, उहाँहरू बढी चाहिँ आक्रमण पर्नुभएको छ। बढी आक्रमणमा चाहिँ अलिकति महिलाहरू बढी पर्नुभएको छ, किनकि यो घाँस दाउरा मेलापात जाने महिलाहरूको सङ्ख्या बढी भएको कारणले गर्दाखेरि महिलाहरू अलिक बढी चाहिँ जोखिममा परेको देखि होइन। हुन त चाहिँ अहिले पछिल्लो पटक यो चाहिँ अलिक बढी चाहिँ यो जङ्गली जनावरको आक्रमण हुन थाल्यो भने जस्तो बाघ मात्रै नभएर यहाँ चाहिँ हात्तीले पनि आक्रमण गरेर मानिसको ज्यान लिने गरेको छ होइन, र वरपरको त्यो झाडीहरूलाई सरसफाई गर्ने क्रम पनि अलिकति बढाइएको छ। पहिला यस्तो चाहिँ कामहरू गरिँदैन थियो किनकि त्यो जङ्गलमा लुकेर चाहिँ त्यो नदेखिने होइन जङ्गली जनावरहरू, त्यसले गर्दाखेरि आक्रमण गर्छ।
1: अहिले चाहिँ निकै राम्रो सुधार भएको कुरा पनि सुनियो। दिलजी, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अबको केही समयपछि हामी समाचार सुन्नेछौँ, फेरि नेक्स्ट टाइम हामी कुनै दिन तपाईँसँग भेट्नेछौँ। अहिलेको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू
1: बाबाई। हजुर, आदरणीय श्रोताहरू, नेपालगञ्जबाट दिलबहादुर केसीजी हुनुहुन्थ्यो। अबको केही समयपछि भने हामी समाचार सुन्नेछौँ।

सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई सरकारले राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा मृत्यु भएका र घाइतेलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यही साउन 10 गते सुनसरीमा भएको घटनामा 3 र सिराहामा 1 जनाको मृत्यु हुनुका साथै 40 जना भन्दा बढी घाइते भएका छन्। सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृतमा अर्थशास्त्री

0: कि ऊ क्याबलाई नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले ऊ क्याबलाई बोर्डको सिइओ नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। लगानी बोर्डको सिइओ सिफारिसका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन भएको थियो। बोर्डको सिइओका लागि ऊ क्याब सहित मनमान सिंह बस्नेत, जितेन्द्र अधिताल, मुकुन्द्र प्रसाद पौड्याल, सरोज कोइराला, बखत बहादुर शाही, मनोज पौडेल र मधु प्रसाद भेटवाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो। ऊ क्याबले प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीमा वरिष्ठ नीतिगत सल्लाहकारको रूपमा काम गर्नुभएको छ। त्यस्तै उहाँले फिजी, कम्बोडिया लगायत मुलुकमा रहेर राष्ट्रसङ्घीय नियोगमा काम गर्नुभएको छ। नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायत माग राखेर हरिजन हिजोदेखि आमरण अनसनमा बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग राख्नु भएको छ। यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ। संघका अध्यक्ष डाक्टर बद्री रिजाल र महासचिव डाक्टर विश्वराज दवाडीले विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकको आन्दोलनमा साथ दिने बताउनु भएको छ। गैर आवासीय नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै हिम पहिरोमा परिनिधन भएका नौजना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डरसटको प्रिन्सेस गार्डनमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ। विसी कुलवीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिस गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित हजारजना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धाञ्जली अर्पण गरेको एनआरएनएयुकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचाले जानकारी दिनुभएको छ। दिवंगत निम्स पूर्जाका साइला दाई कमल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बालबालिकाले मैनबत्ती बालेर पाइपर सहित श्रद्धाञ्जली दिएका छन्। मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
1: हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 र कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। वर्षासँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुराभावला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: पूर्विनाका काँकरभिट्टाबाट आर्थिक वर्ष 2082-83 मात्रै 4.91 अर्ब बढीको कच्चा जुट आयात भएको छछ।
2: अघिल्लो आर्थिक वर्षमा 4.34 करोड 12 लाखको जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57.54 करोड अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काँकरभित्ताबाट आयात हुने वस्तु मध्ये पेट्रोल र डिजेल पछि कच्चा जुट स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ, सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ।

हजुर, सञ्जय तुम्रुकले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ र उहाँको गीत सँगसँगै अब हामी कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गरिसकेका छौँ र कार्यक्रमको दोस्रो घण्टामा तपाईँले सुन्न सक्नुहुनेछ विभिन्न पत्र पत्रिकाको सङ्गालु दैनिक समीक्षा। सहकर्मी साथी भीम आत्रेयजीले तयार पार्नुभएको रिपोर्ट छँदैछ अनि त्यसै गरी हामी धरानबाट निलिफा सुब्बाजीसँग कुराकानी गर्ने विचार गरिरहेका छौँ। तर हाम्रो सहकर्मी साथी निशा गुरुङजी हुनुहुन्छ काठमाडौँमा, उहाँलाई धेरै प्रयास गरियो अझैसम्म कन्ट्याक्ट हुन सकिरहेको छैन भन्नुभएको छ। कहिलेकाहीँ पानी आयो भने, पानी पर्यो भने दिदी यस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो निशाजीले। हामी आशा गर्छौँ निलिफाजीसँग पनि हाम्रो कन्ट्याक्ट छिटै हुनेछ। यदि भएन भने हामी कुनै दिन उहाँसँग भोलि पर्सिका दिन पनि हामी सम्पर्क गर्नेछौँ। र यसै क्रममा आउनुहोस् अहिले नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, हामीलाई सम्झिनु भएको छ, थ्याङ्क यू नूतनजी। अनि धनु गुरुङ बहिनी हुनुहुन्छ फानबरोबाट र उहाँ लेख्नुहुन्छ रूपा दिदी मैले पनि यो कार्यक्रम सुनिरहेको छु, आज धरानको लाइभ रिपोर्टिङ हुँदैछ भन्ने कुरा मैले सुनेको छु र यो विषयमा ओके यो विषयमा त्यहाँको अहिलेको न्यू बस पार्कको विषयमा पनि जानकारी गराइदिनु हुन म अनुरोध गर्दछु भन्नुभएको छ। अनि त्यहाँको जनतालाई सजिलो सुविधा के कस्तो भइरहेको छ, पुरानो बस पार्क चाहिँ एकदमै बिजी हुन्थ्यो, अहिलेको न्यू बस पार्क कस्तो स्थितिमा छ त्यो बारे सोधिदिनु होला भन्नुभएको छ। धनु बहिनी पक्कै पनि हामी निलिफाजीसँग सम्पर्क भयो भने यो विषयमा हामी कुराकानी राख्नेछौँ। तपाईँको जिज्ञासाको लागि धेरै धेरै धन्यवाद। अनि मिनी कालीकोटी राईजी हुनुहुन्छ एसपोर्ट केन्टदेखि आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ र उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हाम्रो अर्को श्रोता हुनुहुन्छ ओम पूर्जाज्यू, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ अनि उहाँले विश्व प्रख्यात पर्वतारोही निम भाइ साथै हिम पहिरोमा परि दिवंगत हुनुभएका सम्पूर्ण उहाँका इन्टायर टिमलाई पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु भन्नुभएको छ ओम पूर्जाज्यू कोल सिस्टरबाट। अनि उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच। अनि त्यसै गरी हामीसँग तुलपुनज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच। पिटरबरोबाट उहाँले यो कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ममता पूर्जा तिलिजाजी हुनुहुन्छ, उहाँले पनि नमस्कार रूपा बहिनी मैले पनि सुनिरहेको छु है भन्नुभएको छ, थ्याङ्क यू सो मच। र उहाँले सम्पूर्ण साथीहरूलाई मिठो सम्झना पनि भन्नुभएको छ, यो समयमा रेडियो सुनिराख्नुभएका सबै सबैलाई मिठो सम्झना भन्दै आउनुहोस् अब एउटा कौडा भाकाको गीत पनि सुनौ होइन। यो गीत सुनेर इन्जोय गर्नुहोला र त्यो समयमा यदि धरानतिरबाट हामीलाई सम्पर्क भयो भने सबैभन्दा पहिला त हाम्रो निशाजी हुनुहुन्छ काठमाडौँमा बिएबिएस काठमाडौँबाट, उहाँले सम्पर्क गर्नुहुनेछ, त्यसपछि त्यो लिङ्क भने हामीलाई पठाइदिनुहुन्छ अनि हामी उहाँसँग प्रत्यक्ष कुरा गर्नेछौ। अहिलेको लागि भने यो कौडा भाकाको गीत सुनौ। हजुर, कौडा भाकाको गीतमा स्वर भर्ने कलाकारहरू रहेका छन् दीपक घरती र अनु चौधरी।

0: हजुर, मिठो गीत गौडा बागाको तिमीलाई पाउन सारा देवता भाकेको छु, संसारमा तिमी एउटैलाई मात्रै मागेको छु, होइन? अब सारा देवता भन्नाले पनि सारा देवता, अब 33 कोटी देवता छन् नेपालमा, होइन? एउटा न एउटा भगवान्ले कसो नसुन्नु होला त, होइन? यो मिठो गीत सँगसँगै अब भने हामी छोटो विश्राम लिउँ र त्यसपछि भने निलिफाजीसँग हाम्रो निशा गुरुङजी हुनुहुन्छ। थ्याङ्क यू सो मच निशाजी, तपाईँले हामीलाई सम्पर्क गरिदिनु भयो र हामी उहाँसँग कुराकानी गर्नेछौँ। तर त्यसभन्दा अगाडि भने छोटो विश्राम।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।
0: हजुर, बिएबिएस गोर्खा रेडियो नै हो। श्रोता, तपाईँ काठमाडौँको सौगातमा हुनुहुन्छ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामीलाई हाम्रो धनु बहिनी पनि हुनुहुन्थ्यो, उहाँले सोधेको प्रश्न पनि राख्नेछौँ। अहिले भने हाम्रो निलिफाजीसँग सम्पर्क भइसकेको छ। हेलो निलिफाजी, नमस्ते।
4: हजुर नमस्कार, सेवारो दिदी हजुरलाई।
0: सेवारो सेवारो बहिनी, तपाईँसँग है सुरुका दिनहरूमा काठमाडौँमा म छँदा तपाईँसँग भेटेको, होइन? स्टिल तपाईँको यो पत्रकारिता क्षेत्रमा भनौँ न, रेडियोमा तपाईँको कति लामो भयो?
4: 15-20 वर्षै हुन आइसक्यो दिदी। हजुर,
0: 15-20 वर्ष, होइन? ओके, ठिक छ, एकदमै लामो अनुभव छ तपाईँको पनि, होइन? म काठमाडौँमा सदा हाम्रो भेट भएको थियो, त्यसपछि भेट नपाइएको छैन। तपाईँको आवाज अहिले पनि त्यत्तिकै दमदार छ, गीत पनि गाउनु। ओके, निलिफाजी, तपाईँलाई हाम्रो एकजना श्रोता धरान निवासी हुनुहुन्छ, हाम्रो धनु गुरुङ बहिनी सायद चिन्नु पनि हुन्छ होला, होइन? नचिने पनि खैर केही छैन, उहाँ हाम्रो रेगुलर लिसनर हुनुहुन्छ। र उहाँले के सोध्नु भएको छ भने धरानमा अहिले नयाँ बसपार्क बनिसकेको छ र पुरानो बसपार्क भने एकदमै भिडभाड हुन्थ्यो, र यो नयाँ बसपार्क बनिसकेपछि जनताहरूलाई के कस्तो सुविधा मिलेको छ अनि कत्तिको चहल पहल छ, र यसको नयाँ भनौँ न बनिसकेपछि पक्कै पनि विकासका योजनाहरू बारेमा के कस्तो छ भन्नु भएको छ। हुन त तपाईँसँग अलरेडी तपाईँको रिपोर्ट तयारी छँदैछ होला अन्य विषयहरूमा पनि, र यो विषयमा पनि प्रभाव प्रकाश पारिदिनु होला। ओके,
4: हुन्छ, हस्, म यो विषयमा पनि भन्छु टोटली धरानको समग्र रिपोर्ट, त्यसमा पनि सुनसरी जिल्लामा के छ, सुनसरी जिल्लाभित्रको एउटा पार्ट धरान हो, यसै सन्दर्भमा समग्रमा गतिविधि रिपोर्ट दिन चाहन्छु। बाहिर हुनेहरूलाई अवश्य सुन्न मनपर्छ आफ्नो ठाउँको समाचारहरू के कस्तो छ भनेर। अहिले विशेष चलेको यो बस पार्क पनि हो, यस विषयमा पनि म जानकारी गराउने नै छु, त्यस पछिबाट के कस्तो भइरहेको छ भनेर। अब म अलिकति हाम्रो यो सुनसरी जिल्लाको गतिविधि रिपोर्ट दिनतर्फ लाग्न चाहन्छु, र विशेष गरी आज यो जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आज चाहिँ यो सार्वजनिक स्थानहरू जुन छ, सडकको विभिन्न ठाउँहरूमा चाहिँ यो प्रायोजन गरेका राखिएका झन्डा ध्वजाहरू छन्, यिनलाई चाहिँ 3 दिनभित्रमा चाहिँ निकाल्न भनेर पनि उहाँहरूले चाहिँ अपिल गर्नुभएको छ। यो सार्वजनिक ठाउँहरूमा चाहिँ विभिन्न यो सुनसरी जिल्लाका प्रमुखले जानकारी गराउनु भएको छ, यो विशेष गरी यो विभिन्न ठाउँहरूमा चाहिँ झन्डा सन्डा राख्ने कारणले गर्दाखेरि पनि यो जातीय धार्मिक संस्कृति तथा विभिन्न पहिचानका झन्डाहरू राखेकोले चाहिँ अलिकति राम्रो भएन भन्ने हिसाबले चाहिँ उहाँले चाहिँ आज यो 3 दिनको भित्रमा चाहिँ सबैले चाहिँ निकाल्नु होला भनेर पनि आह्वान गर्नुभएको छ, एउटा समाचार आजै भन्नुभएको छ। र त्यस्तै गरी यो ब्रिटिस गोर्खा भूपुज सैनिकहरूद्वारा सञ्चालित डिपो स्कुल जुन नयाँ संरचना निर्माण भएको छ, जुन कोशी प्रदेशले सहयोग गरेको थियो, जुन निर्माण गर्नुभएको जुन पैसाले चाहिँ अहिले धरानको डिपोट स्कुलमा चाहिँ यी लाइब्रेरीको उद्घाटन हिजो विकास मन्त्री हाम्रो धरानमा आउनुभएको थियो. उहाँले चाहिँ यो कोशी प्रदेशले सहयोग गरेको जुन डिपोट स्कुलमा चाहिँ उद्घाटन गर्नुभएको छ यी लाइब्रेरी, यो एउटा एकदमै राम्रो कुरा हो. उहाँ पञ्चकर्ण राईजी हुनुहुन्छ. पाँचकर्ण राई भने पनि प्रायः जस्तो सबैले नै चिन्नुहुन्छ उहाँलाई. अहिले माननीय आएर धरानमा उद्घाटन गर्नुभएको छ र हिजो चाहिँ विशेष गरी यो पाँचौँ श्रवण कुमार मेजर श्रवण कुमार लिम्बू मेमोरियल डिपोट बास्केटबल प्रतियोगिता चाहिँ प्रत्येक वर्ष खेलाउँदै आइरहेको सन्दर्भमा हिजो चाहिँ फाइनल खेल थियो. फाइनल खेलमा पनि धरानको प्रभात बोर्डिङ स्कुलले विजय हासिल गरेका छ भने उपविजेता चाहिँ यो प्याराडाइज स्कुल इटरीले चाहिँ प्राप्त गरेको छ. यो प्रत्येक वर्ष मेजर श्रवण कुमारको स्मृतिमा चाहिँ डिपोट स्कुलले गर्दै आइरहेको छ र उहाँको परिवार मेजर कुमारको परिवार र स्कुल मिलेर विशेष गरी यो गर्दै आएको पनि अहिले पाँचौँ स्तरमा पुगेको यो पनि जानकारी गराउन चाहन्छु. त्यस्तै गरी अहिले सुनसरी जिल्लामा जुन हिन्दू र मुस्लिम बिचको द्वन्द सबैलाई थाहा छ र अहिले अलिकति शान्त भइरहेको अवस्था छ. शान्तिका लागि चाहिँ धरान इटरी विराटनगरले चाहिँ विभिन्न संस्थाहरूले विभिन्न धार्मिक संस्थाले सबैजना मिलेर नागरिक समाजहरू मिलेर चाहिँ यो सद्भाव ऱ्यालीहरू गर्नुभएको छ. धरानमा पनि उद्योग वाणिज्य सङ्घको आयोजनामा गरेको थियो भने इटरीमा सचेत नागरिकहरूले गर्नुभएको थियो. यसरी सबैजनाले आफआफ्नो ठाउँबाट चाहिँ यो जुन घटना घट्यो त्यसमा चाहिँ यो सद्भाव ऱ्याली शान्ति ऱ्याली गरेपछि अलिकति शान्ति भइरहेको अवस्था छ. त्यस्तै गरी अहिलेको सन्दर्भमा सबैलाई सुन्न मनपर्छ र त्यो ठाउँमा चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले अलिकति शान्ति त भएको छ तर जुन जुन बोर्डर एरियाहरू छ बोर्डर एरियाहरूमा चाहिँ अहिले पनि अलिकति अशान्ति टाइपकै देखिने अवस्थाहरू छ. त्यहाँ सबैलाई जान आउन आवत जावतहरू गर्न पनि अहिले पनि रोकावट गरेको छ र सबैजनाहरू आवत जावत गर्न विशेष गरी बोर्डरहरूमा चाहिँ निगरानी गरिरहेको अवस्था छ र कसैलाई पनि जान आउन उताबाट आउन पनि दिएको छैन र यताबाट जान पनि नदिएको अवस्थाहरू चाहिँ विशेष बोर्डर साइडमा रहेको पनि जानकारी गराए. त्यस्तै गरी अहिले धरानमा चाहिँ धेरै राम्रो कामहरू पनि भएको छ. विशेष गरी के भयो भन्दाखेरि चाहिँ अहिले नम्बर वानमा भन्दै पर्दाखेरि चाहिँ यो स्मार्ट बस पार्क बनेको छ. अहिले नयाँ बस पार्क बनेपछि चाहिँ पुरानो बस पार्क जुन भानुचोक थियो त्यहाँ चाहिँ अहिले एकदमै राम्रो भएको छ, खुल्ला भएको छ, जसले गर्दाखेरि चाहिँ सबैजना मानिसहरूलाई चाहिँ आवत जावत गर्न पनि एकदमै राम्रो भएको छ. तर सुरुमा सार्दाखेरि चाहिँ व्यापारी व्यवसायीहरूले चाहिँ हामीलाई अलिकति घाटा भयो, हाम्रो व्यापार व्यवसायहरू चाहिँ घाटामा गयो भन्ने हिसाबले उहाँहरूले पनि स्थानीय सरकारलाई माग गर्नुभएको थियो. आवत जावतहरूमा चाहिँ यहाँ के गर्न सकिन्छ भनेर कतिपय लाइनहरूमा चाहिँ आन्दोलन पनि गर्यो. दुई दिनसम्म चाहिँ देशी लाइन जुन व्यापार व्यवसायीहरूले बन्द गर्यो. त्यसपछिबाट वान वे जुन थियो त्यसलाई टु वे गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो. त्यो मागलाई पनि उनीहरू सबैजना बसेर अहिले छलफल गरेर चाहिँ वान वेमै चलिरहेको छ. अनि बस पार्क सरिसकेपछि चाहिँ धेरै राम्रो देखेको छ. भानुचोकमा हेर्दाखेरि चाहिँ मान्छेहरूको आवाजावत गाडीहरू पनि जान आउने मात्रै भइरहेको कारणले गर्दाखेरि चाहिँ जुन पहिला चाहिँ साँगुरो थियो भानुचोकमा अहिले सारिसकेपछि स्मार्ट बस पार्क सारिसकेपछि चाहिँ एकदमै राम्रो छ. बस पार्क पनि राम्रो बनाउनु भएको छ अन्डरग्राउन्ड स्टाइलको. त्यहाँ अहिले नयाँ पनि भएर अनि त्यहाँ वरिपरिको विकासको कामहरू पनि हुन थालेको छ. छेउछाउमा दोकानहरू राम्रो राम्रो दोकानहरू पनि खुल्दै गरेकोहरू छ भने त्यहाँ धेरै व्यापार व्यवसायहरू पनि सार्न सारिरहेको छ कतिले भने कतिले चाहिँ नयाँ दोकानहरू पनि खोलिरहनु भएको छ. त्यो भएकोले गर्दाखेरि चाहिँ अब सुरु सुरुमा विकास गर्दाखेरि अलिअलि सबैलाई राम्रो नलाग्न सक्छ किनभने पुरानो व्यापारीहरूले काम गर्दै आइरहेको त्यही ठाउँमा बसेर व्यापार व्यवसाय गर्दै गरेको कारणले गर्दाखेरि पनि अलिक समस्या भएको थियो. तर अहिले शान्ति भइसकेको अवस्था छ. सबैजनाहरूले एकदमै राम्रैसँग चलाइरहेको अवस्था छ स्मार्ट बस पार्कको कुरा गर्दाखेरि. र अर्को भनेको चाहिँ यो जुन ज्येष्ठ नागरिक पार्क बनाएको छ धरानमा एकदमै राम्रो ज्येष्ठ नागरिक पार्क छ जसमा सबैजनाले सहयोग गर्नुभएको छ. स्पेसली ब्रिटिस गोर्खा भूपूर्व सैनिक जो युकेमा बसेर बेलायतमा बसेर र विभिन्न ठाउँमा बसेर चाहिँ बनाउनु भएको छ ज्येष्ठ नागरिक पार्क. यो एकदम सुन्दर छ हेर्दाखेरि र आफआफ्नो आमा बाउहरूको स्मृतिमा सानो सानो कटेजहरू बनाउनु भएको छ, कसैले चौतारो बनाउनु भएको छ. त्यो भएर पनि समग्र रूपमा त्यहाँ हेर्न जाँदाखेरि पनि एकदमै राम्रो छ. अहिले कम्प्लिटली बनिसकेको छैन, बन्ने काम भइसकेको छ. अब चाँडै नै त्यसको पनि सकिन्छ होला काम बन्ने काम र विभिन्न संरचना बनाउने कामहरू पनि धरानमा एकदमै राम्रोसँग भइरहेको छ. अब साउने पुल जुन थियो त्यो बुढेसुब्बाको छेउमा छ, दानाबारीदेखि वारिपारी गर्न धरान आउनलाई एकदम समस्या थियो भने अहिले त्यो पुल निर्माण भयो. निर्माण भइसकेपछि अहिले उद्घाटन पनि भइसकेको छ र आवत जावतमा धेरै सजिलो भएको छ. त्यहाँको जुन जोखिमपूर्ण उहाँहरू खोला तरेर आउनु पर्थ्यो भने अहिले पुल बनिसकेपछि एकदमै राम्रो भएको छ. यो पुलको लागि पनि स्पेसली ब्रिटिस गोर्खा भूकु सैनिकका परिवारहरूले चाहिँ सहयोग गर्नुभएको थियो र छिट्टै चाँडै नै यो उद्घाटन पनि भइसकेको छ. निर्माण कार्य पनि सफल भएको छ. यो धरानको एउटा संरचना निर्माणको राम्रो काम हो. त्यस्तै गरी अर्को छ, यो जेएनजी पार्क पनि बनिरहेको छ, बनिसकेको छैन, बनाउने काम भइरहेको छ. यो जेएनजी पार्क पनि एउटा राम्रो संरचनाहरू बनाउनु भएको छ, जहाँ जेएनजी पार्कको बिचमा जेएनजीको टाइममा जुन जुत्ता थियो ताको पनि उहाँहरूले चाहिँ एउटा स्टाचु बनाउनु भएको छ. यो एकदमै राम्रो हो. जेएनजी पार्कको लागि पनि जेएनजीहरू पनि लाग्नु भएको छ. यो विकास निर्माणको एउटा राम्रो संरचना हो. र त्यस्तै गरी अहिले यो धरानको इटरी र धरानको बीच जङ्गल छ, सबैले चिन्नुहुन्छ, सेउती खोला पुल जुन छ त्यहाँ चाहिँ एकदमै धेरै दुर्घटनाहरू हुने ठाउँ हो. जङ्गलको बिचमा त्यहाँ धेरै अहिले त्यहाँ मन्दिरहरू पनि थुप्रै मन्दिरहरू बनिसकेको अवस्थाहरू छ. त्यही क्रममा चाहिँ अहिले बाटो पनि टु वे भएर राम्रो बाटो बनाएको छ, ठुलो बाटो बनाएको छ र बिचबिचमा एक्सिडेन्ट हुने एकदमै जोखिम हुने ठाउँ भएको कारणले गर्दाखेरि पनि अहिले हिजो भर्खरै मात्र एउटा त्यहाँ लिम्बू समुदायहरूले यो सिलामसाकमा जो मृत्युको बाटो रोक्ने भन्ने छ सिलामसाकमाको प्रतीक राख्नु भएको छ, जसले गर्दाखेरि चाहिँ सबैजनाहरूलाई चाहिँ रक्षा गरोस्, त्यहाँनिर एक्सिडेन्ट नहोस्, दुर्घटना नहोस्, किनभने प्रत्येक वर्ष प्राय धेरै जसो दुर्घटनाहरू ठुलो ठुलो दुर्घटनाहरू नै हुने गरिरहेको अवस्थामा चाहिँ उहाँहरूले हिजो भर्खरै राख्नु भएको छ यहाँनिर. त्यो चाहिँ एउटा राम्रो काम गर्नुभएको छ. र यता सुम्लिमा पारुहाङको पनि बस पार्क निर्माणको कामहरू पनि धमाधम भइरहेको छ. श्रम दिनका लागि चाहिँ मानिसहरू पनि जाने गरेका छन् र सबै मिलेर त्यो पार्क पनि बनाउने कामहरू भएको छ. र धरानमा धेरै राम्रो राम्रो कामहरू पनि बनिरहेको अवस्थाहरू चाहिँ अहिले छ. र यसै क्रममा चाहिँ यो जसले राख्नुभयो हिजो भर्खरै सिलामसाकमा पार्कमा यो जुन एक्सिडेन्ट हुने ठाउँमा दुर्घटना हुने ठाउँमा उहाँहरूले चाहिँ यो किन राख्नुभयो के हो भनेर पनि राख्ने हाम्रा समाजसेवी हुनुहुन्छ. सेभेनजिआरका हाम्रा गोर्खा भूपुर सैनिक समाजसेवीको रूपमा पनि सबैले चिन्नुहुन्छ. ब्रिटिस गोर्खा भूपुर सैनिक हो, उहाँ धेरै काम गर्नुभएको छ धरानमा. र मोहन कुमार हुक्पा चोङबाङले संयोजन गर्नुभएको थियो यो सिलामसाकमा राख्ने काम चाहिँ. म उहाँलाई नै सोध्न चाहन्छु, मसँग पनि हुनुहुन्छ उहाँ र भेट भएको बेलामा उहाँलाई पनि सामान्य रूपमा सोध्न चाहन्छु. दाई हजुरलाई सबैभन्दा सुरुमा स्वागत छ हाम्रो बिएबिएस रेडियोमा.
5: धन्यवाद बहिनी तपाईँले मलाई सोध्नु भएकोमा. म चाहिँ मेरो नाम मोहन कुमार उपचङबङ हो. म एक्स सेभेनजिआर हो. मेरो नम्बर 2116756 र बहिनी हजुरलाई नमस्कार छ.
4: हजुर, यो सिलामसाकमा जुन राख्नु भएको छ तपाईँहरूले सिलामसाकमा पार्क पनि धरानमा बन्ने तयारीमा छ, तर त्यही क्रममा हिजो भर्खरै मात्र हजुरहरूले चाहिँ सिलामसाकमा राख्नुको मुख्य उद्देश्य के हो यो जङ्गलको बिचमा?
5: धन्यवाद बहिनी, यो हजुरले साह्रै जरुरी क्वेसन सोध्नुभयो. यो चाहिँ सिलामसाकमा भनेको चाहिँ किन भने हामीले पहिला यो यो इटारी र धरानको बिचमा नयाँ बसहरू आफै पल्टाउँथ्यो. दिउँसो नै पल्टाउँदाखेरि चाहिँ एउटा माथि विश्वकर्म मन्दिर भन्ने बनायो. अनि त्यो विश्वकर्म मन्दिर बनाएपछि चाहिँ त्यहाँ बसहरू दुर्घटना हुनु धेरै नै त्यो एरियामा चाहिँ राम्रो भएको थियो. अनि तर त्यहाँदेखि उँधो जुन पानी पिया इटारीबाट माथि आउँदा पानी पियादेखि माथि आउँदाखेरि इटारीदेखि यता के भन्छ सेउती पुल पुलदेखि यता आउँदाखेरि चाहिँ त्यहाँ दिउँसो नै मान्छेहरूले बुढी मान्छे कुद हिँड्दै गरेको धुपहरू बग्दै गरेको देख्थ्यो. अनि त्यहाँबाट मान्छे आफै बेहोस भएर लड्ने आफै त्यो एक्सिडेन्ट हुने भएको थियो. र अब राति चाहिँ तपाईँ बाइकमा गाडीमा आउँदाखेरि चाहिँ एउटा मान्छे मलाई लिफ्ट गर्नुहोस् भनेर चाहिँ लिफ्ट गर्थ्यो अरे. अनि गरेपछि आउँदाखेरि चाहिँ भरै रोक्नुहोस् भने त्यो त्यति धेरै दुर्घटना भएपछि चाहिँ मैले के विचार गरेँ भने यो एउटा हाम्रो सिलाङसाकमा चाहिँ रक्षा यो सिलाङसाकमा लाएपछि चाहिँ धेरै कुरा चाहिँ हामी उसबाट चाहिँ हामी जोगिन सकिन्छ भन्ने कुराले गर्दाखेरि चाहिँ मैले धेरै सँग पनि मैले सल्लाह गरेँ अनि धेरै सोचेर हिजो चाहिँ सिलाङसाकमा हामीले त्यहाँ सिलाङसाकमा चाहिँ हामीले रोप्यौँ. र त्यो सिलाङसाकमाले चाहिँ हामीले त्यहाँ जुन गाडी आउने या जो अब मान्छे हिँड्ने गाडी हिँड्नेले चाहिँ सुरक्षा र छेकथुन गरोस् भनेर नै शक्ति एउटा हामीले रोपेको
4: हजुर यो चिलाम साकमाको लिम्बू भाषामा के छ यसको प्रतीक?
5: लिम्बू भाषाबाट चाहिँ यो सिलाङ साकमा भनेको चाहिँ होइन अब सिलाङ भनेको अब त्यो ऊ नै भइहाल्यो, साकमा भनेको थुन्नु हो होइन, अनि त्यसलाई चाहिँ नराम्रोलाई थुन्ने होइन, थुनेर चाहिँ चाहिँ मृत्युको बाटो रोक्ने त्यो त्यो
4: भनाइ छ होइन, मृत्युको बाटो रोक्ने। यो जङ्गलको भित्रमा नै राख्नुको कारण किन, अरू साइडमा राख्दा पनि हुन्थ्यो?
5: होइन, यो जुन ठाउँमा धेरै घटना भएको थियो त्यही नै राखेको, विशेष गरी हामी त्यहाँबाट माथि त्यो विश्वकर्मा मन्दिरमा आउनु लगभग झन्डै 2 किलोमिटर माथि जानुपर्छ, त्यहाँदेखि तल तारा निस्किनु पनि झन्डै 3 किलोमिटर पर्छ, त्यो बिचमा चाहिँ यो सिलाङसाकमा राख्नुको अर्थ चाहिँ त्यो राख्यो भने मान्छेले त्यो सिलाङसाकमा देख्ने बित्तिकै हाम्रो रक्षा हामीलाई गर्ने यहाँ छ, हामीले यहाँबाट सहयोग पाउँछ भनेर नै मैले यो राखिदिएको।
4: यो ठाउँ चाहिँ कतिको जोखिम क्षेत्र छ?
5: यो ठाउँ एकदम ऊ नै हो, दिउँसो नै हाम्रो मान्छेहरू धेरै ऊ भएको थियो, त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ यो सिलाङसाकमा राख्नुको अर्थ नै त्यही हो मेरो।
4: भनेपछि यो सिलाङसाकमा राख्नु भएको छ जुन जङ्गलको बिचमा जहाँ धेरै दुर्घटनाहरू हुन्थ्यो, एक्सिडेन्टहरू हुने ठाउँ मध्येको एकदमै होइन यो जोखिम क्षेत्रको रूपमा चाहिँ चिनिन्छ यो ठाउँमा, र अहिले राखेर रा एकदमै राम्रो काम गर्नुभएको छ। र तपाईँ एउटा धरानवासी भएको हिसाबले अहिले धरानमा यो बस पार्क पनि सरेको छ होइन, नयाँ बस पार्क बनिया छ, यसबारे के भन्नुहुन्छ?
5: यो तपाईँले राम्रै क्वेसन सोध्नुभयो, यो हाम्रो स्मार्ट बस पार्क जब तल सरिसकेपछि चाहिँ हाम्रो यो भानुचोकमा चाहिँ अब अलिक सानो ठाउँ थियो, त्यसले गर्दाखेरि अब भानुचोकमा कुनै कार्यक्रमहरू गर्दाखेरि अब मान्छेलाई त्यहाँ साह्रो अप्ठ्यारो हुन जान्थ्यो, तर अहिले चाहिँ त्यो स्मार्ट तल बस पार्क सर्ने बित्तिकै भानुचोकलाई एकदम हामीले कुनै कार्यक्रम गराउनुको लागि चाहिँ एकदम सजिलो राम्रो भएको छ, र वान वे बाटो बनाएको छ, वान वे बाटो हुँदाखेरि चाहिँ तल जुन नयाँ बस पार्कमा पनि अहिले नयाँ नयाँ दोकानहरू बनिँदैछ, र उहाँ एकदम राम्रो आउँदैछ, र माथि भानुचोक चाहिँ एकदम हाम्रो अहिले कार्यक्रम चलाउनु गएको छ, राम्रो भएको छ, सबैको लागि राम्रो छ।
4: यो बस पार्क पनि जानु भएको छ, तपाईँले हेर्नु भएको छ होइन, त्यो अहिले बनेको नयाँ संरचना देख्नु भएको छ, कस्तो लाग्यो त?
5: मलाई चाहिँ अहिले एकदम यो किनभने हाम्रो यो सरकारले चाहिँ एकदम राम्रो विचार गरेर नै यो नयाँ बस पार्क बनाएको लागेको छ, र हामीले धरानवासी मात्रै नभएर अरू अरूले पनि यो धरानमा चाहिँ भानुचोक चाहिँ एकदम साँगुरो थियो, र तल नयाँ स्मार्ट पार्क बस पार्क बनाउँदाखेरि चाहिँ तलको बस पार्कले गर्दा तलको एरिया पनि अब धरानमा राम्रो भएर आयो, बस पार्क राम्रो भयो, अनि त्यहाँको गाउँठाउँलाई पनि राम्रो भएर आएको छ।
4: हजुर, आफ्नो व्यस्त समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। र अन्तमा जाँदा जाँदै तपाईँ सामाजिक एउटा अभियन्ता भएको हिसाबले के भन्न चाहनुहुन्छ?
5: धन्यवाद बहिनी, मैले चाहिँ भन्नु चाहिँ के हो भने अब देश विदेश छरिएर बसेको हाम्रो दाजुभाइहरूले अब यहाँ विकासको लागि यो धरानमा धेरै नै उहाँहरूको सहयोगले गर्दा नै हामीले सामाजिक काम गर्नु पनि हामीले राम्रो भइरहेछ, र म पनि एउटा एक्स लाउरे हो, मेरो छोराछोरी सबै युकेतिरै छन्, तर म चाहिँ किनभने बाहिर बसेर बाहिरको विकासहरू हेरेपछि चाहिँ म यहाँ नेपालमा आएर धेरै विकासमा म पनि सामाजिक उसमा लागिराखेको छु, त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने जति पनि बाहिरमा बसेको दाजुभाइ विश्वभर बसेर हामीले सहयोग गर्नुभएको छ, उहाँहरूले चाहिँ अब हाम्रो तर्फ र मेरो व्यक्तिगत तर्फबाट चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद सुनाउनु चाहन्छु र भन्न चाहन्छु, र हामी आशावादी नै छौँ, केही देशले बनाऊ भन्नेमै छौँ, र गर्दाखेरि उहाँले चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु।
4: हस्, धन्यवाद आफ्नो व्यस्त समय दिनुभएकोमा। उहाँ समाजसेवी मोहन कुमार हुक्पा चोङबाङज्यूलाई धन्यवाद दिँदै म निलिफा सुब्बा पनि बिदा लिन चाहन्छु। हस् नमस्कार।
0: हस्, थ्याङ्क यू निलिफाजी, तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर, आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले धरानबाट निलिफा सुब्बाजीले दिनुभएको रिपोर्ट हामीले सुनिरहेका थियौँ। धरानमा निकै विकास भएका कुराहरू, र अर्को कुरा चाहिँ उहाँको गेस्ट मोहनज्यूसँग पनि कुराकानी गर्नुभयो होइन, हामी नेपालीको प्राचीन समयमा प्रयोग गर्ने औषधि उपचारदेखि लिएर नराम्रो दोषहरू घटाउने होइन विभिन्न जात जातिहरूको आआफ्नै संस्कार छ क्या. हामी नेपालीहरू यति धेरै धनी छौँ होइन र उहाँले यो सिलाम साग्मा भन्ने जुन दिउँसै होइन बाटोघाटोमा अलि जङ्गलको बाटोमा हामीले पनि सुनेका छौँ कि यो एक्लै हिँड्नु हुँदैन है अथवा रात परेपछि नहिँड्नु भनेको पनि हामी सुन्छौँ होइन र त्यही भएर धेरैजसो बसहरूमा अथवा जति पनि सवारी साधनहरूमा हामीले देख्ने गर्छौँ त्यो सुरुको फ्रन्ट सिटभन्दा अगाडि ड्राइभरको सिटभन्दा अगाडि पनि लसुन खुर्सानी होइन लेमन झुन्ड्याएको हुन्छ कतिले चुरा झुन्ड्याउँछन् होइन र त्यस्तै गरी धामी झाँक्री एउटा छुट्टै विधा हो होइन जुन समयमा डक्टरहरू अहिलेको जस्तो अभाइलेबल थिएनन् त्यो समयमा चाहिँ धामी यो धामी झाँक्रीद्वारा पनि औषधो उपचार गरिन्थ्यो र विश्वास त्यति बेला सन्चो पनि हुन्थ्यो होला क्या निको हुन्थ्यो होइन डक्टर नभएपछि त्यही त हो नि उपाय र कति कुराहरू तपाईँले आफ्नो विश्वासमा लिनुभयो भने त्यो पुरा पनि हुन्छ. तपाईँले आफ्नो कहिलेकाहीँ बिरामी भइरहेको अवस्थामा म त्यो होइन भनेर मेडिटेसनमा जानुभयो र म अर्को तपाईँको ब्रेनलाई रिवायरिङ गरेर पनि केही कुराहरू छुटकारा मिल्छ भनेको पनि हामी सुन्छौँ होइन. यो ज जसले गर्नुभएको छ मेडिटेसन गर्नुहुन्छ उहाँहरूलाई थाहा होला ध्यान योगा प्राणायाम गर्नेहरूलाई. एनिवे श्रोता यति भन्दै आउनुहोस् अब म यो गीत सुनाउँछु तपाईँको लागि.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

0: हजुर, अर्कै स्क्वायरबाट यो मिठो गीत हामीले सुनिरहेका थियौँ। हामीलाई सम्पर्क गर्नुभएको छ मेघ मल्लज्यू अनि खर्क गुरुङ मामा, उहाँ ओल्डसर्टबाट हुनुहुन्छ। खर्क गुरुङ मामा भने ओल्डसर्टभन्दा धेरै टाढा, अलिकति टाढामा बस्नुहुन्छ ड्रन्स डबलबाट। हाम्रो मेघ मल्लज्यू सरप्राइज गुड मर्निङ रूपा बहिनी भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच दाई। र मलाई अघि पनि एकजना साथीले भन्दै हुनुहुन्थ्यो, विनिताजीले तपाईँ कहिले बिहान आउनुहुन्छ, कहिले डेमा, कहिले इभिनिङ, कहिले होइन, कहिले कहाँ भन्दै हुनुहुन्थ्यो। यस्तै हो जिन्दगी, कहिले कहाँ होइन। ओके, थ्याङ्क यू सो मच मेक मल्ल दाई, तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै आउनुहोस्। आजको हाम्रो अन्तिम सामग्रीतर्फ लागौँ। दैनिक समीक्षा छ, विभिन्न पत्र पत्रिकाको सङ्गालो हो। सहकर्मी साथी भीम आत्रेयजीबाट हामी सुनौँ।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल साउन 20 गते बुधबार, श्रावण कृष्ण पक्ष सप्तमी तिथि, नेपाल सम्बत 1146, तदनुसार अगस्त 5, 2026। सुरु गरौँ कान्तिपुर दैनिकको खबरबाट। साह गुमाउँदै गुप्तचर संयन्त्र शीर्षक राखेर कान्तिपुरले मुख्य खबर छापेको छ। गौरव पखरेलको बाइलाइनमा, सुनसरीमा दुई समुदायबीच भएको विवाद अरू जिल्लातिर फैलँदा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिनुभयो। 13 साउनमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा उहाँहरूसँग बेग्ला बेग्लै कुराकानी गर्दा उहाँले आफू माताहत रहेको मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाउनु भएन। दुई सुरक्षा प्रमुख सामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए, सुनसरीमा कसरी परिस्थिति नियन्त्रण बाहिर पुग्यो, गोली चलाउने अवस्था कसरी बन्यो, वाइफायर गर्दा कसरी नागरिकको ज्यान गयो। उहाँहरूको ब्रिफिङ अनुसार 10 साउन राति करिब 10:13 बजे दुई समूहबीच विवाद हुँदा सुरुमा कप्तानगञ्जको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठ कमान्डको टोली खटिएको थियो। विवाद बढ्न थालेपछि श्रेष्ठले थप मद्दतका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा खबर गर्नुभयो। त्यहाँबाट प्रहरी निरीक्षक राकेश राई सहित 8 प्रहरी कप्तानगञ्ज पुगे, तर उनीहरू स्वयं चिरपट ढुङ्गा र बाँसका लाठी बोकेको समूहबाट कुटपिटमा परेर फर्कनु पर्यो। आफू माथि नै आक्रमण हुन थालेपछि राईले साथमा भएको पिस्तोलबाट 3 राउन्ड हवाई फायर गर्नुभएको थियो। त्यसपछि खटिएको सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन 10:45 बजे कम्तीमा 20 राउन्ड हवाई फायर गरेको विवरण आइजिपी द्वयले प्रस्तुत गर्नुभयो। राष्ट्रिय अनुसन्धान विभागका एक पूर्व मुख्य अनुसन्धान अधिकृतका अनुसार नेपाल प्रहरी र सशस्त्र दुवैबाट गोली चलेको अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसँग समेत प्रधानमन्त्रीले भेटेको भए दुवै निकायभन्दा फरक सूचना पनि आउन सक्थ्यो। सिराहामा कसले गोली चलाएको हो भन्ने नै अहिलेसम्म पुष्टि भएको छैन। दुवै निकायले आफ्नो जवानले गोली चलाएको स्वीकारेका छैनन्। उहाँले भन्नुभयो, त्यस्तोमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रधानमन्त्रीलाई काम लाग्ने सूचना आउन सक्थ्यो। कार्यप्रकृति अनुसार राष्ट्रिय अनुसन्धान विभागले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना सङ्कलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना भइसकेपछि खटिने हुन्, राष्ट्रिय अनुसन्धान विभाग जस्तो निकाय घटना हुनु अगावै परिचालित हुने हो। विभागको कामबारे उसको वेबसाइटमा लेखिएको संक्षिप्त विवरणमा राष्ट्रिय सुरक्षा विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराध लगायत धर्म, संस्कृति, भाषा, समुदाय बीचको सद्भावमा खलल पुर्याउने पक्षसँग सम्बन्धित सूचना सङ्कलन पनि महत्त्वपूर्ण कार्यभार भएको भनिएको छ। तर राष्ट्रिय अनुसन्धान विभाग यही काममा पटक पटक चुक्दै आएको छ, जसका कारण गुप्तचरका प्रतिवेदन र विश्लेषणलाई राजनैतिक नेतृत्वले प्राथमिकता दिन छाड्दै गएको छ। त्यसको उत्कर्ष 23 भदौ 2082 भएको जेएनजी आन्दोलनकै बेला देखिएको थियो, जति बेला राष्ट्रिय अनुसन्धान विभागको कम्तीमा एक साता देखिएको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खोलेर हेर्नु भएकै थिएन। कान्तिपुरले मुख्य खबर बनाएर यो खबर पहिलो पानामा छापेको छ। 500 बढी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षक राखेर यज्ञ बेन्जाडेको बाइलाइनमा कान्तिपुरले फ्रन्ट पेजमै अर्को खबर पनि छापेको छ। सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन सुरु गरे पनि थप 500 भन्दा बढी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फिर्ता गर्ने सरकारको नीति छ, तर अहिलेसम्म 500 भन्दा बढी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेका छैन र सरकारको प्राथमिकतामा पनि छैनन्। संस्थाका सञ्चालक र उच्च व्यवस्थापक फरार छन्। बचतकर्ता भने पैसा फिर्ता माग्दै सडकमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म सङ्घीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 बढी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा फिर्ता नदिएको पीडितको दाबी छ। आफूहरूसँग 619 सहकारीका पीडित आबद्ध रहेको र तीमध्ये 500 बढी सहकारी सङ्कटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका केन्द्रीय अध्यक्ष कुशलभ केसीले बताउनुभयो। समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका 500 बढी सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन्। ती संस्थाका सञ्चालक फरार छन्। सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फिर्ता गर्ने भनेको छ। उहाँले भन्नुभयो, समस्यामा रहेका तर घोषणा नभएका सहकारीबारे सरकार मौन छ। तिनमा रहेको पैसा फिर्ताबारे पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ। ग्यास अभाव, व्यवस्थापकीय कमजोरी कि अत्यधिक सञ्चय शीर्षक राखेर कान्तिपुरले नै अर्को खबर छापेको छ। सीमा तामाङको बाइलाइनमा केही दिन यता काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ। उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन्। विगतमा जस्तै यसपालि पनि उनीहरूको उत्तर छ, उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्दा ग्यास अभाव सिर्जना भयो। तर उपभोक्तालाई देखाएर सरकारी निकाय, उद्योगी र विक्रेता आफ्नो कमजोरीबाट पन्छिन नमिल्ने सरकारवालाको भनाइ छ। यसपालि निगमले पूर्व तयारी नै नगरी आधा सिलिन्डरबाट भरि सिलिन्डरमा जाँदा समस्या आएको भन्दै उपभोक्तालाई दोष दिन नमिल्ने सरकारवालाले बताएका छन्। यसअघि पश्चिम एसियामा जारी तनावका कारण नेपालमा ग्यास अभाव भएको थियो। त्यसपछि हाल निगमले 29 फागुन 2082 आधा सिलिन्डर ग्यास 7.1 केजी बिक्री गर्ने निर्णय गरेको थियो। त्यसर्थ उद्योगीहरूले समेत आधा सिलिन्डर ग्यास बिक्री गर्दै आएका थिए। भारतबाट आपूर्तिमा कुनै समस्या नआउने भएपछि 31 असारदेखि निगमले साबिकै 14.2 केजी ग्यास दिने निर्णय गर्यो। त्यसर्थ फेरि ग्यास अभाव भएको हो कान्तिपुरको फ्रन्ट पेजको यो खबर। नागरिक दैनिकले पनि देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षक राखेर काठमाडौँ उपत्यका लगायत अहिले देशभर ग्यास अभाव चुनिँदा उपभोक्ताले खाली सिलिन्डर बुझाएर पनि 10 दिनसम्म 1 सिलिन्डर ग्यास पाउन सकेका छैनन्। नियामक निकाय नेपाल आयल निगमले काठमाडौँको आफ्नै कार्यालय परिसरबाट पनि ग्यास वितरण जारी राखेको छ। अहिले ग्यास अभावले सामान्य उपभोक्ता निकै मारमा परेका छन्। ग्यास अभाव चुलेका कारण घर परिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन्। यस्तो अभाव थेग्न नसक्ने अधिकांश उपभोक्ता विद्युतीय चुल्लो इन्डक्सन चलाउन थालेका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न समेत बाध्य भएका छन्। यस्तो अभावमा नेपाल आयल निगमले अनावश्यक सञ्चिति र आपूर्ति व्यवस्थापन समस्याका कारण अभाव देखिएको बताउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। नियुक्तिमा प्रतिस्पर्धा, नाम मात्र शीर्षक राखेर भुवन शर्माको बाइलाइनमा नागरिकले नै अर्को खबर छापेको छ। सरकारले गत जेठ 19 गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गर्दै एकैपटक 1534 पदाधिकारी हटाएको थियो। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएको 36 दिनपछि जारी अध्यादेश मार्फत 110 ऐन संशोधन गरी यो सङ्ख्यामा सार्वजनिक पदाधिकारी एकैपटक पदमुक्त गरिएका थिए। तर अयोग्य बनेर हटाइएका मध्ये केहीलाई जुन जुन निकायबाट पदमुक्त गरिएको थियो सोही सोही निकायमा नियुक्ति गरिएको छ। नयाँ नियुक्ति पाएकाहरू पनि कतिपय विवादमुक्त भने हुन सकेका छैनन्। विगतमा विवादित व्यक्तिहरूले पनि यसपटक नियुक्ति पाएका छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार एकैपटक हटाइएका 1534 पदाधिकारीमध्ये हालसम्म 40% हाराहारीमा नियुक्ति भइसकेको छ। सम्बन्धित मन्त्रालयहरूले नियुक्ति गरिरहेका छन्। यसको जानकारी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा दिने गरिएको छ। उहाँले भन्नुभयो, आवश्यकता अनुसार प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने गरिएको उहाँले दावी गर्नुभयो। उहाँका अनुसार विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान, सार्वजनिक खरिद पुनरावलोकन समिति लगायत विभिन्न सार्वजनिक पदमा नियुक्त गरिसकिएको छ भने केहीमा नियुक्ति गर्ने प्रक्रिया थालिएको छ। केही पदाधिकारी नियुक्तिमा कानुनको धज्जी समेत उडाइएको छ।

नयाँ पुस्तालाई जोडिराख्ने उद्देश्यले स्थापना भएका यस्ता विद्यालयले प्रवासी नेपाली समुदायमा छुट्टै पहिचान बनाइरहेका छन्। जापानका विभिन्न सहरमा नेपाली पाठ्यक्रम वा नेपाली भाषा तथा संस्कृति समेटेर शिक्षा प्रदान गर्ने विद्यालय सञ्चालनमा छन्। तीमध्ये एभरेस्ट इन्टरनेसनल स्कुल जापान नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रमुख विद्यालय मध्येको हो नागरिकको यो खबर। नागरिक दैनिकले नै मोदीलाई चुनौती बन्दै युवा आक्रोश शीर्षक राखेर भारतको खबर छापेको छ। भारतमा विभिन्न प्रवेश परीक्षामा प्रश्नपत्र पटक पटक चुहाट भएको विरोधमा जेएनजी पुस्ताका युवा सडकमा उत्रिएपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधान केही दिन अघि पदबाट राजीनामा दिन बाध्य हुनुभयो। प्रधानको राजीनामाले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई तत्कालीन सङ्कटबाट केही राहत दिए पनि युवामा बढ्दो असन्तुष्टि र बेरोजगारी समस्या सम्बोधन तथा शिक्षा प्रणालीमा सुधार ठूलो चुनौती देखिएको छ। प्रश्नपत्र चुहाटका घटनामा संलग्नमाथि छिटो कार्यवाही गर्न मोदी सरकारले फास्ट ट्र्याक अदालत गठन गरेको घोषणा गरेको छ। सरकारले परीक्षा प्रणालीमा सुधार गर्न प्रविधिविद नन्दन निलेकणीलाई नेतृत्व दिएको छ, तर विज्ञका अनुसार युवाको असन्तुष्टि सम्बोधन गर्न यति मात्र पर्याप्त छैन। युवाको गुनासो छ, अहिलेको प्रणालीले उनीहरूलाई पर्याप्त रोजगारी अवसर दिन सकेको छैन र रोजगारी पाउने किसिमको शिक्षा पनि छैन। नयाँ पत्रिका दैनिकले अभाव बीज ग्यासको मूल्यमा ठगिँदै उपभोक्ता चुपचाप, सरकार स्थानीय डिलरको कमिसन 50 र ढुवानी भाडा 40 रुपियाँ समेत जोडेर ग्यासको मूल्य प्रति सिलिन्डर 2060 कायम गरिएको हो, तर अहिले ग्यास नपाएर भौतारिँदै आएका उपभोक्तासँग पनि उद्योगले पुरै रकम वसुलिरहेको छ, सरकार र संसद मौन छन् शीर्षक राखेर खबर छापेको छ। स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आन्दोलन, नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनसनमा शीर्षक राखेर अर्को खबर छापेको छ। बागमती र कोशीमा दलको नेता बनाउन ओलीको अस्वस्थ चलखेल, ओलीको मानसिक दबाव थेग्न नसकेपछि बैठकमा बेहोस भए थपलिया, शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर छापेको छ। झापा इलाम सदरमुकाम जोड्ने सडक अवरुद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षा कर्मी, शीर्षक राखेर नयाँ पत्रिकाले नै अर्को खबर पनि छापेको छ। गोर्खापत्र दैनिकले ग्यास आपूर्ति सहज बनाउन पहल, 81 माग बढ्दा अभाव, शीर्षक राखेर खबर छापेको छ। सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री, विकास कार्ययोजना तयार गरिने, शीर्षक राखेर अर्को खबर छापेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श, अर्को खबर पनि गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका केही खबर र शीर्षकसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।

हजुर आदरणीय श्रोताहरू, सहकर्मी साथी भीमा आत्रेयजी सँगसँगै म पनि आजको काठमाडौँको सौगातबाट बिदा चाहन्छु। भोलि यही समयमा तपाईँ हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला। हामी भोलि भेटौँला। नमस्ते, बाबाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्य सम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान परिस्थितिमा राप्रपाले कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिनुभएको हो। उहाँले काँग्रेस एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको पनि बताउनु भएको छ। राप्रपाले निर्णय गर्नै पर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने उहाँले बताउनुभयो। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी संचित नगरेमा छिटै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर
4: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
5: हामी

0: उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
1: अन्त्य कुरा त कसरी मान्ला र फेरि
0: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ र यो जुन यो खाडल देखियो जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यौँ भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
1: एक हप्ताभित्र यो समस्या समाधान होला, एक
0: हप्तादेखि 10 दिनभित्रमा, हजुर
1: म्याक्सिमम 10 दिन,
0: हजुर।
2: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। विगत एक सातादेखि वीर अस्पताललाई आमरण अनसनमा बसेकी नर्स ज्योति राणा भाट र सरकारबीच 19 बुधे सहमति भएको छ।
3: स्वास्थ्य मन्त्रालय र राणा भाटको टोली बीचको निरन्तर वार्तापछि राणा भाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ।
2: पीड़ित मामिला सम्बन्धी बेलायतकी मन्त्री एलेक्स डेभिस जोन्सले यौन पीड़क जेफ्री एप्सटिनका बेलायतसँग सम्बन्धित गतिविधिबारे सार्वजनिक छानबिन गर्ने विषयमा प्रधानमन्त्री एन्डी बर्नमले गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिनुभएको छ। यौन अपराधीका रूपमा चिनिएका एप्सटिनले निजी विमान मार्फत बेलायती सैन्य अड्डाहरूमा कसरी आवत जावत गर्न सके भन्ने विषय पनि समेटिन सक्ने खबर छ। मन्त्री डेभिस जोन्सले प्रधानमन्त्री एप्सटिनका पीड़ितहरूसँग भेट्न तयार रहेको जानकारी दिनुभएको छ। एप्सटिनले आफूलाई निजी टापु लैजाँदै गर्दा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी लिसा फिलिप्सले उनीमाथि सार्वजनिक छानबिनको सम्भावनाप्रति खुशी व्यक्त गर्नुभएको छ।
4: We've been campaigning for a really long time to make this happen. I hope the Prime Minister's commitment to meet with us marks the beginning of a new chapter, one where survivors are heard, lessons are learned. Institutions are held accountable where appropriate, and lasting reforms help protect future generations.
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर छ हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम केही छिन अघिसम्म सनक्लिप स्टुडियो बेलायतबाट रूपा राणाको साथमा सुन्दै हुनुहुन्थ्यो र अब भने चाहिँ यहाँहरू बीएबीएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको उठान एउटा नेपाली चलचित्र, पुरानो नेपाली चलचित्र सन्तानमा समेटेको गीतबाट गरिसकेछु। किरण खरेलको गीत रचना अनि मनोहर सिंहको सङ्गीत रहेको प्रस्तुत गीतमा स्वर थियो प्रकाश श्रेष्ठ र दिपा नारायण झाको। अब लाग्नु सर, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 20 गते साउन कृष्ण सप्तमी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज अगस्त महिनाको 5 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोता, आज नेपालको धेरै जसो ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज बिहान 5:29 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:50 जाँदा हुँदैछ। अब लाग्नु श्रोता, आजको व्यवसायको बारेमा यहाँहरूलाई जानकारी दिनुपर्दा आज बुधबार र बुधबारको यो व्यवसायमा आज पनि सधैँ जस्तै नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका व्यक्तित्वहरूसितको कुराकानीको साथमा म उपस्थित भइसकेछु र आज पनि हाम्रो साथमा गीतकार सुभाष चन्द्र पौडेल भीमफेदियाको अलावा गायिका ऋतु कणेल हुनुहुन्छ। उहाँहरू दुवैजनाको संयुक्त सहकार्यमा एउटा नयाँ गीत पनि आइसकेछ, मायामा ढुङ्गा। पक्कै पनि मायामा ढुङ्गा भनेपछि त्यो अलिकति पीडादायी नै हुने गर्दछ। मायामा फुल अथवा मखमलीको फुलको कुराहरू उठ्दाखेरि त्यो सकारात्मक अर्थात् संयोगात्मक हुन्छ भने ढुङ्गा भन्ने छ, अलिकति व्योगान्त हो कि जस्तो हामीलाई पूर्व अनुमान लागेछ। पछि गीतकारले नै बताउनुहुन्छ यसको बारेमा र ऋतु कणेलको बारेमा चाहिँ धेरै बताइरहनु पर्दैन होला। केही समय अगाडि मैले कुराकानी पनि उहाँसित गरिसकेछु। नेपाली गीत सङ्गीतको क्षेत्रमा करिब करिब 1.5 दशक बिताइसकेकी गायिका हुनुहुन्छ। पुर्खौली थाकथलो बाग्नु भए तापनि उहाँको जन्म चाहिँ चितवनमा भएको हो र यति बेला भने काठमाडौँमै बसेर सङ्घर्ष गरिरहेकी गायिका हुनुहुन्छ। र आजका अर्का अतिथि सुभाष चन्द्र पौड्याल भीमफेदिया गीतकार हुन्छ। गीतकारको अलावा उहाँ पेसाले पत्रकारिता पनि गर्नुहुँदैछ र एउटा अत्यन्तै राम्रो पक्ष भनेको चाहिँ श्रोताहरू, उहाँले धेरै अगाडि अर्थात् उहाँ र श्रीराम बस्नेतको संयुक्त प्रयासमा विक्रम सम्बत 2044 सालमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अन्तर्वार्ताहरूको कृति यो त्रिवेणीको लहरहरू उहाँहरूले 2044 सालमै प्रकाशित गर्नुभएको छ, जसमा चाहिँ स्वर सम्राट नारायण गोपाल, तारादेवी, अमर गुरुङ, नातिकाजी गोपाल युञ्जल लगायत त्यो बेलाका नेपाली गीत सङ्गीतको यो 30 र 20 को दशकका अग्रज कलाकारहरूसितको इन्टरभ्यू उहाँहरूले प्रकाशित गर्नुभएको रहेछ, जहाँ 51 जना कलाकारहरूको अन्तर्वार्ता समेटेको रहेछ र त्यसको निकै लामो समय पश्चात यति बेला भने त्रिवेणीको अर्को लहर उहाँहरूले अर्थात् आजको अतिथि गीतकार पनि हुन्छ सुभाष चन्द्र पौडेल भीमफेदिया लगायतका केही व्यक्तित्वहरू मिलेर त्रिवेणीको अर्को लहर 58 जना कला साधकहरूलाई समेटेर भर्खरै साझा प्रकाशनबाट प्रकाशित भइसकेछ र यिनै विषयवस्तुमा केन्द्रित रहेर आज म कुराकानी गर्नेछु गीतकार सुभाष चन्द्र पौडेल भीमफेदिया र ऋतु
कडेल गायिकासित मैले सुभाष चन्द्र पौडेल भीमफेदिया भन्ने साथ उहाँको जन्मथलोको बारेमा यहाँहरूले अनुमान लगाइसक्नु होला। पक्कै पनि मकवानपुर जिल्लाको अत्यन्तै प्रख्यात ठाउँ पनि हो भीमफेदी, र भीमफेदीमा जन्मेको आजका स्रष्टा सुभाष चन्द्र पौडेल भीमफेदियासितको कुराकानी यहाँहरूले सुन्न सक्नुहुन्छ, र उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत म गर्नेछु। र तपाईँ पनि यो छुने बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ नि, यहाँहरू जोडिन सक्नुहुन्छ र तपाईँका जिज्ञासाहरू पनि यहाँहरूले राख्न सक्नुहुन्छ, र तपाईँका जिज्ञासा जस्ताको तस्तै म आजको अतिथिद्वय समक्ष राख्ने नै छु। तर उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नभन्दा अघि एउटा गीत राख्न चाहन्छु, भर्खरै उहाँहरूको सहकार्य रहेको छ सुभाष चन्द्र पौड्याल भीमफेदिया र गायिका ऋतु कडेलको साङ्गीतिक सहकार्य रहेको छ। जुन गीतमा स्वर सङ्गीत ऋतु कडेलको रहेको छ भने गीत रचना भने चाहिँ सुभाष चन्द्र पौडेलको रहेको छ। भीमफेदिया उहाँको आफ्नै थाक थलोलाई नै समेटेर टाइटल नेम राख्नु भएको छ भीमफेदिया, उहाँको रचना रहेको यो गीत हामी राख्नेछौँ, र त्यस पश्चात भने म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्नेछु।

0: SBS Gorkha Radio.
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सोडेमसँग म फेरि पनि सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा गीतकार सुभाष चन्द्र पौडेल भीमफेदिया र गायिका, अनि पछिल्लो समय त सङ्गीतकारको पनि आफ्नो परिचय बनाइसकेकी गायिका हुनुहुन्छ ऋतु कडेल, उहाँहरू द्वय हुनुहुन्छ। अब नि म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। भर्खरै मैले सुभाष चन्द्र पौडेलजीले लेख्नुभयो गीत मायामा ढुङ्गा पनि गल्दो रहेछ। अघि मैले गीतको शब्दलाई बोल्दै गर्दा यो ढुङ्गा भन्ने अलि प्रतीकात्मक शब्दले ढुङ्गा भन्ने कुरा कठोरै हुन्छ, तीर भन्ने साथ धार भन्ने साथ चाहिँ अलिकति रेटिने कुरा आइहाल्छ, घोस्ने कुरा आउँछ, फुल भन्ने साथ चाहिँ अलिकति कोमलताको बिम्बको रूपमा प्रयोग गरिन्छ भनेर बोलिहालेको थिएँ। तर यहाँ चाहिँ मायाले ढुङ्गा पनि पग्लिन्छ भन्ने एउटा अर्थमा यो गीत लेख्नु भएको रहेछ गीतकार सुभाष चन्द्र पौडेलजीले। र अब भने म उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। ऋतुजी, यहाँलाई स्वागत छ।
3: हजुर, नमस्ते सबैजनालाई, हाम्रो बिएपिएस रेडियो सुनेर बस्नुभएका सबै मेरा श्रोताहरूलाई चाहिँ म एकदमै साङ्गीतिक अभिवादन होइन,
2: सुभाष सरलाई पनि म कार्यक्रममा स्वागत गर्न चाहन्छु।
4: हजुर, धन्यवाद, नमस्कार, यहाँलाई धेरै धेरै धन्यवाद।
2: आज पहिलोपल्ट तपाईँसँग कुराकानी गर्दैछु। हाम्रो ऋतु कडेल बहिनीसँग त धेरैचोटि हामीले कुराकानी गरि पनि सकेछौँ, आज पहिलोपल्ट तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि आज धेरै कुराको बारेमा पनि जानकारी तपाईँबाट लिनेछु। तर त्यसभन्दा पहिला यो भर्खरै यो मायामा ढुङ्गा पनि गल्दो रहेछ, यो गीतको बारेमा अलिकति बताइदिन्छु न, यो कस्तो प्रकारको गीत हो, कसरी सिर्जना भयो?
4: यहाँलाई विश्वास लाग्दा कि नलाग्ला है,
2: हजुर,
4: यो गीत मैले 30 को दशकमा लेखेको हुँ, 30 देखि 40 को दशकमा
2: हजुर
4: लेखेको। यो चाहिँ दुईवटा अन्तरा चाहिँ मायामा ढुङ्गा पनि गल्दो रहेछ र अँध्यारोमा आफ्नो छाया यो जुन छ नि यो अघि पछि लाग्दो रहेछ भन्ने, यो 30 को दशकमा लेखेको र यो अन्तिम अन्तरा जुन छ दुःखमा मात्र होइन रहेछ आँसु, खुसीमा पनि त झर्दो रहेछ, पीडामा मात्र होइन रहेछ आँसु, के अरे खुसीमा मात्र होइन रहेछ आँसु, पीडामा पनि देखा पर्दो रहेछ भन्ने चाहिँ यो अहिलेको दशकमा लेखेको यो।
2: ए, भनेपछि यो यो लेखन चाहिँ धेरै
4: पहिला यसलाई के गरेको थिएँ भने हजुरको मुक्तकको रूपमा मैले लेखेको थिएँ।
2: ए, यो मायामा ढुङ्गा पनि गल्दो रहेछ, यो चाहिँ तपाईँले 30 कै दशकमा लेख्नुभयो?
4: 30 कै दशकमा लेखेको,
2: यो त पाको गीत पो रहेछ त। हुन त शब्दहरू अथवा सिर्जनाहरू कहिले पनि बुढो हुँदैनन् भन्छन्,
4: त्यो बेलामा मैले लेखेँ र यो कुन चाहिँ पत्रिकामा सायद मधुपर्कमा हो कि केमा छापिएको पनि छ यो दुईवटा चाहिँ अन्तराको चाहिँ यो
2: हजुर
4: छापिसकेपछि मलाई त्यो अहिले आएर मैले त्यो उत्खनन गर्दै जाँदाखेरि मलाई यो दुईवटा अति नै मन पर्यो। मन परेपछि यसमा अर्को एउटा अन्तर थप्न पाए त र यसलाई गीत बनाउनु मिल्छ कि मिल्दैन होला भनेर मैले सोचिरहेको थिएँ र अन्तर एउटा थपेँ मैले लास्टको। थपिसकेपछि एक दिन बाई द वे हाम्रो ऋतु बहिनीसँग कुरा भयो, कुरा हुँदाखेरि चाहिँ यो बहिनी यस्तो यस्तो छ, यसलाई चाहिँ यो गीत बनाउन मिल्छ कि मिल्दैन। मैले त्यति बेला यो मुक्तको हिसाबले लेखाएको थिएँ तर मलाई यो चाहिँ आफूलाई पनि चित्त बुझेको कुरा यसलाई तपाईँले गीतमा ढाल्न सक्नुहुन्छ भन्दाखेरि म सक्छु भन्नु हो त गरौँ भनेर, अनि उहाँले यति राम्रो फ्लेभर दिनुभयो यसलाई र अलिकति शास्त्रीय सङ्गीत पनि आयो बिचमा, त्यसपछि यो गीत चाहिँ गीत पऱ्यो,
2: गीत भयो। तपाईँले
4: यसलाई मैले गीतैको रूपमा लेखेको थिएँ, थिइनँ पहिले त्यति
2: त्यो बेलामा लेख्नु भएको मुक्तको रूपमा लेखेको
4: थिएँ र अन्तिम अन्तरालाई चाहिँ मैले अब भएन यो दुईवटा टुक्रालाई एउटा अन्तिम अन्तरा दिएर चाहिँ यसलाई गीतमा परिणत गर्नु पर्यो भनेर मैले सोचेको थिएँ, त्यो कुरा चाहिँ साकार उहाँले गरिदिनु।
2: वास्तवमा सृजनाहरू कहिले पाएको हुँदैन, बुढो हुँदैन, सृजना लेख्ने सर्जकहरू बरु पाएको होला होइन, तर तिनका सृजनाहरू 80 वर्षको उमेरमा पनि कहिलेकाहीँ गीतकारले चाहिँ 16 वर्षे ठिटौली गीतहरू लेख्दै गर्दा सिर्जनाहरू तन्नेरी नै देखिन्छ होइन। भनेपछि त्यो 30को दशकमा त्यो एउटा तपाईँको उमेरमा लेख्नुभयो
4: लेखेको र एउटा कुरा यसमा हजुरले अब गहिराईमा बुझ्नुभयो भने त बुझ्नु गाल्नुहुन्छ, मायामा ढुङ्गा पनि गल्दो
2: रहेछ।
4: माया भने एउटा यस्तो चिज हो, फिलिङ्स हो, यसले मान्छेलाई ढुङ्गा पनि गाल्छ, फलाम पनि गाल्छ, सबै गाल्छ। भनेपछि माया त्यति पावरफुल चिज हो, पीडामा हिउँ पनि जल्छ, हिउँ भन्ने कुरा चाहिँ त्यो चिसो न चिज हो नि, जल्दो रहेछ।
2: त्यो चिजहरू चाहिँ गीतकारले मात्रै देख्छ, त्यो काव्य चेत भएका त्यो तेस्रो नेत्र भएका चिजहरूले देख्छ।
4: आफन्तबाट हराइएको बेला आफ्नै मनले पनि छल्छ, किनकि आफू हरा आफन्तबाट हराइन्छ, हराइन्छ भने यो हराइएको बेला मैले दुईवटा प्रश्न उसमा लेखेको छु प्रसङ्गमा, एउटा हराइएको भने लस्ट हुनु, आफन्त बिचबाट म हराउनु, अर्को चाहिँ पराजित हुनु।
2: हजुर,
4: आफन्तबाट हराइएको बेला भन्दाखेरि म आफन्तबाट म पराजित भएको बेलामा पनि अर्थात् म उनीहरूबाट मिसिङ भएको बेलामा पनि भनेर चाहिँ यहाँ लेख्नु खोजेँ, मैले बताउनु खोजेको छु।
2: सायद यही चाहिँ सबभन्दा राम्रो पक्ष होला है ऋतुजी, गीतकारहरूको शब्द अर्थात् त्यो बिम्बको रूपमा भावको रूपमा प्रस्तुत गरेको कति चिजहरू तपाईँ हाम्रो अर्थात् जोतैले बुझ्न सक्दा, अघि उहाँले भन्नुभयो ढुङ्गा पनि पक्रिन्छ मायामा, फलाम पनि पक्रिन्छ भन्ने कुरा कतिले वायात लाग्न सक्छ, तर वास्तविकतामा हो नि। जस्तो उहाँसँग त अब त्यति धेरै कलाकारहरूसँगको अन्तर्वार्ता अनुभव रहेछ, हरिभक्त कटवालसँग भेट भयो कि?
4: हरिभक्त कटवालसँग चाहिँ भेट भयो, सँगसँगै हामी कविता पाठ गर्ने ठाउँमा पनि पुग्यौँ, सडक कविता क्रान्तिमा पनि मैले धेरै ठाउँमा चाहिँ सहभागिता जनाए पनि एक दुई ठाउँमा पाठ गरेको थियो।
2: मैले हरिभक्त कटुवालको सन्दर्भ यस अर्थमा लिएँ कि तपाईँसँग त भेट भएर
4: भेट भयो, तर
2: उहाँको एउटा गीत जस्तै तपाईँले ढुङ्गा पग्लिन्छ भने जस्तै उहाँको एउटा गीत छ, डाली डाली फुल फुल्यो पाता पाता म भुल्यो, फुल भुल्यो भमरामा कुन्नी केमा म भुल्यो, यो फुल चाहिँ भमरामा कसरी घुम्छ भनेर पत्रकारहरूले उहाँलाई सोध्नु भएको थियो, भमरा पो फुलमा घुम्ने हो त, फुल चाहिँ भमरामा कसरी घुमे भन्दाखेरि हरिभक्त कटवालको जवाब चाहिँ एकदम सठिक थियो अरे, म कहिलेकाहीँ यहाँ उदाहरण दिने गर्छु रेडियोमा। अब यो भमरा फुलमा घुम्दै गरेको डुल्दै गरेको फुलको रस चुस्दै गरेको चाहिँ दृष्टि भएका सबैले देख्छन्, तर त्यो भमरा उड्दै आउँदा त्यो फुल मस्केको फुल लजाएको फुलले इसारा गरेको चिजहरू चाहिँ जसको काव्यिक चेतना छ उसले मात्रै देख्छ। यस अर्थमा मैले यो गीत लेखेको भन्नुभएको थियो, त्यस्तै तपाईँले ढुङ्गा पग्लेको देख्नुभयो, फलाम पग्लेको देख्नुभयो यो गीतमा होइन ऋतुजी। अब भनेपछि यो सहकार्यको चाहिँ प्रस्ताव पहल चाहिँ उहाँबाट अर्थात् गीतकार सुभाष चन्द्र पौडेलबाटै भएको रहेछ होइन, यो भेट कसरी भयो तर बताइदिनुहोस् न।
3: उहाँ साहित्यकार पनि होइन, राम्रो लेखक,
2: अलिकति अगाडि
3: हजुर, उहाँ राम्रो लेखक साहित्यकार, अनि हाम्रो साहित्यकार पत्र साहित्यिक पत्रकार सङ्घ छ कि, त्यहाँ चाहिँ साहित्यिक कार्यक्रमहरू भइरहन्छ होइन, त्यो कार्यक्रममा चाहिँ म पनि आफूले लेख्न रुचाउने भएको भएर चाहिँ म गइरहन्थेँ, गइरहँदाखेरि दाईसँग मेरो बारम्बार भेट भइरहन्थ्यो,
4: र हामी के भयौँ भने एकपल्ट सोलुङ यात्रामा सँगै पर्यौँ,
2: ए हजुर,
4: एउटै गाडीमा पर्यौँ, अनि बाटोभरि उहाँहरूले चाहिँ हामीलाई गीत गाएर नचाउँदै लैजानु भयो, अनि त्यहाँबाट त्यहाँ गएपछि पनि उहाँको तिन जुन सांस्कृतिक प्रोग्राम, उहाँले जुन साङ्गीतिक प्रोग्राम देखाउनु भयो, हामी प्रभावित भयौँ, अनि मैले चाहिँ ओहो उहाँ त एकदम मजा कुच्ने कलाकार हुनुहुँदो रहेछ, मिलनसार पनि होइन, अनि मिठो स्वर पनि, सबै कुराको चाहिँ उहाँको प्रतिभा देखेँ कि मैले, क्षमता देखेँ, त्यो देखेपछि उहाँलाई चाहिँ एउटा केही न केही त गीत गाउनु दिनु पर्ला भनेर सोचिरहेको थिएँ, नभन्दै चाहिँ हाम्रो पछि फेरि पछिल्लो भेटघाटहरूमा पाग्लिँदै गएपछि मैले चाहिँ उहाँलाई भने, त्योभन्दा अगाडि पनि मेरो गीतहरू त निस्किसकेको थियो।
3: त्यो गीतको कुरा गर्नुपर्दा चाहिँ हजुर के भयो भने उहाँले मलाई शब्द देखाउनु भयो होइन,
2: अघि
3: उहाँले चाहिँ देखाएपछि मलाई दुई तिनवटा उहाँले देखाउनु भएको थियो दाइले, अनि बहिनी, अनि मैले चाहिँ त्यो गीतहरूमा चाहिँ यही यो गीतलाई मैले छानेँ कि, किनकि मलाई यो माया मायामा ढुङ्गा पनि गल्दो रहेछ भन्ने त्यो शब्दले चाहिँ छोयो क्या हजुरको,
2: मायामा ढुङ्गा पनि गल्दो रहेछ
3: भन्ने शब्दले नै मलाई छोयो क्या होइन, त जुन छ नि शब्द एकदम मार्मिक लाग्यो, अनि होइन दाई म यो गाउँछु नि भने बहिनी यो त गीत होइन नि त, हुन्छ र मिल्छ र भन्नुभयो दाईले, भन्नुभयो अनि त्यसपछि यो त मैले गीत बनाएको होइन भन्नुभयो होइन, अरू पनि राम्रो थिए क्रिएसन, तर मलाई यही छाने होइन दाई म यसलाई कोसिस गर्छु नि दाई म मेहनत गर्छु मारिदिनुहोस् भने दाईलाई होइन, ल हुन्छ त बन्छ भने उहाँले विश्वासै थिएन कि दाईलाई यति राम्रो
4: यति राम्रो होला भने मलाई लाग्छ
3: उहाँले लास्ट अवस्थासम्म थाहा थिएन दाईलाई किन मैले सुनाएकै थिएन कि उहाँलाई जब गीत फाइनल भयो नि त्यसपछि बल्ल दाईले सुन्नुभयो कि गीतको
2: अब ऋतुजी त गाइरहेको मान्छे कम्पोज पनि मिठो गर्नुहुँदैछ अलिअलि राग पनि राखेको राख्नु भएको छ यो गीतमा है सुन्दाखेरि मजा आउने खालको है भनेपछि गीतकारज्यू हाम्रा सुभाष चन्द्र पौडेलजी पनि खुसी हुनु
4: होइन मलाई यो त्यही त्यो एउटा फ्लेभर जुन आयो नि त्यसमा शास्त्रीय सङ्गीतको त्यसमा साह्रै मन पर्यो क्या मलाई त्यो
2: हजुर
4: त्यसले अझ त्यसलाई बढी चिने जीवन्त राखे जस्तो लाग्यो कि मलाई अनि त्यसपछि मैले भने है एउटा राम्रो गर्नुभएको छ भने अनि यो गीत फाइनल्ली हामीले चाहिँ युट्युबमा हाल्यौँ धेरैले मन पराइरहनु भएको छ
2: अब हुन त अब धेरै कलाकारहरू हुनुहुन्छ धेरै यो क्षेत्रमा लागेका हाम्रा ऋतुजी जस्तै कलाकार धेरै हुन्छ ऋतुजीको कुन विशेषताले तपाईँलाई अलिक बढी सहकार्य गर्नको लागि प्रेरित गर्यो
4: यसो भयो उहाँसँग चिन्जान नहुँदाखेरि त मैले उनी गरिनँ होइन त्यसपछि उहाँलाई दिनुपर्छ भन्ने पनि थिएन जब हामी त्यो सैलुङमा यात्रामा गयौँ अनि उहाँको व्यवहार हुन्छ नि सबैजनासँग घुलमिल हुने अब कलाकार भनेपछि कोही फुल्ने अलिकति आफूलाई मै मन ठान्ने होइन अलिकति भाउ खोज्ने हुन्छन् जस्तो लागेको थियो तर त्यो मैले पाइनँ एकदम सरल व्यवहार लाग्यो कि मलाई उहाँको सरल व्यवहार मिठो भाषा मिठो बोल्ने
2: अब तपाईँले यो भाव खोज्ने भन्ने कुरा गरिहाल्नुभयो तपाईँको यो त्रिवेणीको लहरको बारेमा पछि कुराकानी गर्नुहोला तर तपाईँले त स्वर सम्राट नारायण गोपाल तारा देवी होइन नाति काजी गोपाल युञ्जनदेखि अहिलेको पुस्ता होइन ऋतु कडेलसम्म देख्नु भएको छ नि कलाकारलाई त्यतिखेरको कलाकार अहिलेको कलाकारमा के देख्नु भएको छ यो भाव खोज्ने भन्ने शब्द हो
4: भाव खोज्ने यस्तो छ
2: उहाँहरू कस्तो हुनुहुन्थ्यो
4: होइन साह्रै सिम्पल हुनुहुन्थ्यो उहाँहरू पनि तर नारायण गोपाल दाई त अलिकति मुढी हुनुहुन्थ्यो उहाँ चाहिँ अलिकति उहाँसँग कुरा गर्दाखेरि धक मानेर कुरा गर्नुपर्थ्यो डर लाग्थ्यो उहाँसँग बोल्नलाई किनभने उहाँसँग अन्तर्वार्ता लिन चाहिँ जाँदाखेरि हामीले चाहिँ उहाँको घर चाहिँ मार्गन्ज हो होइन
2: तपाईँ र श्रीराम सिंह
4: भट्ट जाँदाखेरि सम्पर्क राख्न गयौँ अनि पहिले त उहाँले भेट्नै चाहनु भएन हामीलाई अनि दुई तिनचोटि गयौँ फेरि अनि बल्ल उहाँले चाहिँ के गर्न आउनुभयो भने यसो त अहिले पत्रकारहरूको मलाई विश्वास छैन भन्नुभयो
2: अहिलेको जस्तो अनलाइन पत्रकारहरू उहाँको झन् के गर्नुहुन्छ
4: भन्यौँ हामीले पत्रिकामा चिन्ने के इन्टरभ्यू लिएर जान्छन् कोहीले छाप्दै छाप्दैनन् कोहीले छाप्छन् बङ्ग्याएर फाप्छन् मलाई विश्वास छैन भन्नुभयो
2: हजुर
4: अनि हामीले भन्यौँ यो पत्र पत्रिकामा निस्किने अन्तर्वार्ता होइन यो किताबमा
2: निस्किने
4: होइन त्यो हराएर जाँदैन यो किताबको रूपमा निस्किन्छ हामीले यतिजनासँग चाहिँ लिइसक्यौँ अब दाईको चाहिँ यो हो गीतकारको के अरे धेरैजना छ भनौँ नाम माधव घिमिरेदेखि लिएर क्षेत्र प्रताप अधिकारी सबको नाम सुनायौँ सुनाएपछि उहाँ अलिकति सफ्ट हुनुभयो अनि त्यसपछि ल सांस्कृतिक संस्थानमा आउनु भन्नुभयो नाचघरमा घरमा गयो त्यहाँ त झन् गाह्रो सधैँ मान्छेले घेर राखेँ भने अहिले घरमा आउनु भन्ने घरमा गयो कहिले रियाज गरिरहेको बेलामा पर्ने कहिले भोजन पर्ने कहिले के बेलामा पर्ने गर्दा गर्दा गर्दा बल्ल बल्ल एउटा शनिबार चाहिँ नि हामीले इन्टरभ्यू लियौँ लिइसकेपछि चाहिँ नि अब त्यति बेला त फेरि अहिलेको जस्तो मोबाइल पनि थिएन क्यामेरा पनि थिएन हामीसँग अनि फोटो त चाहियो
2: गर्ने होला होइन
4: अनि त्यो त हो अनि फोटो छाप्नलाई त फोटो लिँदैन फोटो लिनलाई मात्र मैले एक महिना दाएँ नान्दाइका अनि बल्ल बल्ल त्यो पनि लियौँ लिइसकेपछि हामीले अनि हेटौँडामा राजाको सवारी भएको थियो वीरेन्द्र सरकारको त्यति बेला मलाई एकडी मिले चाहिँ कविता गोष्ठीमा लिएर पनि गएको थियो म वास्तवमा राजालाई भेट्ने भनेर गएको दर्शन भेटको लागि होइन दर्शन भेटको लागि म जाँदाखेरि मेरो नाम चाहिँ पनि यहाँ एकडिएमबाट पर्याएर छ कविता सुनाउनेमा म त्यसमा पर्याएको थिएँ अनि त्यसपछि राजाको भेटमा चाहिँ हामीले वास्तवमा भन्यो भने त्रिवेणीको लहरहरू चाहिँ राजाको हुकुम प्रभाङ्गीबाट छापिएको
2: त्यसको बारेमा हामी कुराकानी गरौँला होइन अब यो अहिले हामी यो गीत मायामा ढुङ्गा पनि गल्दो रहेछमा कुराकानीमा केन्द्रित छौँ अघि तपाईँले कलाकारहरूको बिहेभको बारेमा कुरा गर्दाखेरि त्यो एउटा पुस्तासँग अग्रज पुस्ता जो अहिले हामी माझमा हुनुहुन्न उहाँहरूलाईसँग पनि सङ्गत गर्नुभएको थियो र यो पुस्ता सङ्गत गर्नुभएको कारण यो प्रश्न सोधेको थिएँ होइन र अब ऋतुजी उहाँले मुक्तक शैलीमा लेखेको यो गीतलाई सङ्गीतमा ढाल्नु कति गाह्रो भयो किनकि भावको दृष्टिले होइन लयको दृष्टिले कति कुराहरू त
3: होइन अरू
2: धुनमा भर्नु ल्याउनु पर्छ नि
3: यसमा चाहिँ अलिकति सिरियसली नै लिएँ मैले किन दाईले चाहिँ मलाई मुक्त दिनुभएको थियो होइन फेरि च्यालेन्ज पनि थियो किनकि मैले दर्शक श्रोताको मन जित्नु थियो सर्वप्रथम मैले दाईको मन जित्नु थियो कि
2: उहाँले
3: मलाई विश्वासमा दिनुभएको छ अनि एउटा गीत सङ्गीतमा लागेको मान्छे म होइन अलिकति पढेर आएको व्यक्तित्व अनि मैले राम्रो गीत गर्न सकिनँ भने भोलि दाईले पनि मलाई के भन्नुहुन्छ, किनकि उहाँसँग त धेरै साहित्यिक व्यक्तित्वहरू, एकदम अग्रज व्यक्तित्वहरू, राम्रा व्यक्तित्वहरू पनि जोडिनु भएको छ नि त सुभाष दाईसँग, त अरू जस्तो होइन होइन. अनि मैले यो गर्न सकिनँ त भोलि त उहाँले अरूलाई सुनाउनुहुन्छ. अनि जति म प्रति उहाँहरूको एउटा रेस्पेक्ट छ, उहाँहरूले मलाई जुन तरिकाले मलाई उहाँहरूले मूल्याङ्कन गर्नुभएको छ नि त, त्यसमा गिरेँ भने त मेरो त मजा आउँदैन भन्ने मलाई एकदम टेन्सन भयो क्या. हेरिरहे लिन त लिएँ, तर मैले कतिसम्म न्याय गर्न सकुँ त भन्ने मलाई चिन्ता चाहिँ लागिरह्यो. अनि भन्नुपर्दा अनि त्यसपछि मैले हाम्रो एरेन्जकोलाई हाम्रो मनोहर सुनाम दाईसँग कुरा गरेँ. मनोहर दाई एकदम मनपर्ने
2: मलाई,
3: असाध्यै राम्रो उहाँको एरेन्ज हुन्छ. अनि दाई मेरो यस्तो यस्तो गीत छ, मैले यस्तो मिठो छ बहिनी यो कम्पोज गर्नुहोस् भन्नुभयो. मैले कम्पोज चाहिँ दाईलाई सुनाएँ कि दाईमा हजुरले एरेन्ज गरिदिनु पर्यो, तर मैले कतिको न्याय गरेको छु दाई भन्दा राम्रो गरेको छु बहिनी, राम्रो छ, अब ठिक छ, तिमी अगाडि बढ भन्नुभयो. कतिपय कुरामा दाईलाई मैले यहाँनिर कस्तो छ दाई भन्दा ठिक छ, योबाट यो गर भन्नुभयो होइन. दाईले एकदमै मलाई त्यो कुरामा चाहिँ इन्करेज गर्नुभयो. अनि लगभग मैले एक वर्ष लाग्यो दाई, एक वर्ष लाग्यो यो गीत गर्नुलाई. एक वर्ष
4: जापान जानुभयो, कता कता जानुभयो,
3: यो काम पनि अलिअलि हुँदै थियो हजुरको होइन. अनि एक वर्ष लाग्यो, बिचमा त दाई र मेरो यसो ट्याकेटको हल्का फुल्का नि भयो, किनकि अब हुन पनि हो एउटा होइन आफ्नो सृजना त्यहाँ छ होइन. एक वर्ष हुन लागिसक्यो, गीत तयारी छैन, केही छैन, अलिकति होइन उहाँलाई पनि टेन्सन हुनु नि स्वाभाविकै थियो नि त. मिसअन्डरस्ट्यान्डिङ जस्तो भयो. अनि मैले दाईलाई चाहिँ सम्झाएँ, किनकि म सानो हो नि त दाई होइन दाई, अनि यता त सम्झाएँ दाई यस्तो हो भने चाहिँ उहाँले कुरा बुझ्नुभयो. त्यसपछि अनि अब होइन दाई सबै बिर्सिनु भयो.
4: अनि
3: होइन मेरो सम्बन्ध एकदम राम्रो छ, हामी दाजुबहिनी सम्बन्ध होइन. दाईले कति कति कुराहरू मलाई भन्नुहुन्छ साहित्यिकतिर पनि एकदमै
4: यस्तो हुन्छ. कलाकारहरू
3: बुझ्नुभयो,
4: कलाकार किनभने हामीले त त्यो रेकर्डिङ लाइभ रेकर्डिङ हेरेर आएको मान्छे हौ होइन. अहिले त गीतकार र सङ्गीतकार गायक गायिकाको भेट पनि हुँदैन नि वास्तवमा भन्ने हो भनेदेखि होइन. अहिले त हामी त भेटेर आएको छौँ होइन, त्यो यस्तो ट्र्याक गाउने अथवा चाहिँ यो कम्प्युटर मिलाउने जमानामा छौँ. अब यो हजुरले भन्नुभयो नि त्यति बेलाको कलाकारहरू पनि एक सय कलाकार हो. हामीले त्यति बेला यस्तो चाहिँ उहाँहरूसँग बसेर लियौँ, त्यति बेलाको उहाँहरूको पीडा, उहाँहरूको चाहिँ सङ्घर्ष, त्यो त अहिलेको जेनेरेसनले त्यति गर्न परेको छैन. नपरे पनि के छ भनेदेखि सबै त नराम्रो के अरे नराम्रो त भन्नु मिल्दैन होइन, राम्रो पनि धेरै हुनुहुन्छ. र कोही कोही चाहिँ कस्तो पनि चाँडै नै पपुलारिटी कमाउने हिसाबमा ड्याङडुङ गर्ने हुन्छ, त्यतातिर चाहिँ हामी लाग्दैनौँ, त्यति चिन्ता हुँदैनौँ.
2: यहाँनिर हामीलाई कुराकानी को यो सम्वाद सुनेर धेरै श्रोताहरूले प्रतिक्रिया पनि लेख्नु भएको छ. मानबहादुर थापा मगर जो बेलायतबाट हुन्छ, फक्सटनबाट, तुलसीजी रितु बहिनीलाई त मैले चिन्न सकेँ अनि अर्का श्रष्टालाई चिन्न सकिनँ, यद्यपि उहाँलाई नमस्कार भनेर लेख्नु भएको छ. र उहाँ चाहिँ गीतकार, पत्रकार अनि पुराना नेपाली कलाकारहरूको चाहिँ 2044 सालमै उहाँले चाहिँ अन्तर्वार्ता लिनुभएको छ. 51 त्यतिखेरको वरिष्ठ कलाकार जो धेरै त अहिले हामी माझ हुनुहुन्न,
4: उहाँहरूको 8 मात्रै हुनुहुन्छ
2: अहिले 8, त्यो उहाँले लिनुभएको 51 मध्ये 8 मात्रै जीवित हुनुहुन्छ अरे. र उहाँ चाहिँ हुनुहुन्छ गीतकार पनि हुनुहुन्छ. उहाँको नाम चाहिँ सुभाष चन्द्र पौडेल भीमफेदिया, भीमफेदी मकवानपुरको हुनुहुन्छ. र धेरै यहाँ गायिका निर्मला घिसिङ देखिरहेको छु, देवी आलेजी युकेबाटै हुनुहुन्छ, उहाँहरू सबैजनालाई हाम्रो नमस्कार. शर्मिला अधिकारीजी कनेक्टिकट युएसएबाट हुनुहुन्छ, सबैजनालाई. ओमप्रसाद थापा काउजु दाई बेलायतबाटै हुनुहुन्छ, सबलाई हाम्रो नमस्कार छ होइन. अब यो गीत चाहिँ तपाईँले आफ्नै युट्युब च्यानलबाट राख्नु भएको रहेछ है, सुभाष चन्द्र पौडेल
4: हजुर
2: भीमफेदिया युट्युब च्यानलबाट
4: हजुर.
2: अहिलेको प्रविधिसँग पनि सिक्दै हुनुहुन्छ, रमाउँदै हुनुहुन्छ?
4: सिक्दैछु, अलिअलि म सिक्दैछु अहिले पनि. अहिले पनि बाटोमा हामी टिकटक सम्बन्धी कुरा गर्दै आएको थियौँ, टिकटक सिक्दैछु म अहिले उहाँसँग चाहिँ. त्यो कतिपय कुरा टिकटकमा पनि राख्दै जानु पर्छ भन्ने कुरो भयो.
2: टिकटक, एआई, अहिले त धेरै चिज छ होइन,
4: समय अनुसार त चल्नै पर्यो
2: हजुर. र अब यो गीत को आउटपुट आइसकेको, श्रोता दर्शकहरूले कुन रूपमा लिनुभयो तपाईँले? होइन,
4: मलाई
2: सुन्नेहरूले,
4: मेरो यस्तो छ, दुई थरीका चाहिँ श्रोताहरू हुँदो रहेछन्, एउटा बौद्धिक, एउटा साधारण. बौद्धिक क्षेत्रका साथीहरू जो चाहिँ साहित्यकारहरू हुनुहुन्थ्यो, उहाँहरूले त्यो गीत सुन्नसाथ पहिले नै एकदम मन पराउनु भयो. अनि अरूले चाहिँ साधारण श्रोताले पनि यसो हेर्दाखेरि नराम्रो होइन, राम्रो छ, तर चाहिँ के यो साँच्चै हुनुहुन्छ र भन्ने जस्तो कि है, हजुरले भनेको थियो नि मायामा ढुङ्गा पनि गल्दो रहेछ र गल्छ.
2: मैले हरिभक्त कटालको उदाहरण दिएँ नि होइन,
4: मैले भने गल्छ, त्यो चाहिँ एउटा फिलिङ्स हो, त्यो फिलिङ गरेर हेर्नुहोस् न तपाईँ माया भन्ने चिज कति पावरफुल हो र कति चाहिँ
2: संसारै
4: अडिएको छ महत्त्वपूर्ण कुरा हो पनि मैले भने, तर मिश्रित प्रतिक्रियामा पनि के छ भने अहिलेसम्म कसैले पनि नराम्रो भनेका छैनन्, शब्दलाई पनि उनीहरूले जोड दिएका छन् राम्रो छ भनेर। अब यहाँ प्रेरणीय कुरा आयो, शब्द सङ्गीत र गायन तिनटै चिज मिल्यो यसमा। शब्द मैले लेखेँ, उहाँले सङ्गीत पनि राम्रो दिनुभयो र गायन पनि राम्रो गरिदिनु भयो। यो तिनवटा चिज मिलेपछि त राम्रो हुने नि भयो। अब मेरो शब्द मात्रै के अरे उहाँले गाएर मात्र राम्रो त हुँदैन थियो होला, शब्द नराम्रो भइदियो भने त उहाँले जतिसुकै राम्रो गाए पनि के गाएको यो भनिन्थ्यो होला। त्यसमा फेरि सङ्गीत पनि थपियो, त्यसले गर्दाखेरि अहिलेसम्मको प्रतिक्रिया चाहिँ मैले
2: राम्रै पाउनु भएको छ होइन। र हाम्रो दिवाकर खड्का दाईले पनि सुन्दैछ भन्नुभएको छ, दाईलाई पनि नमस्कार छ होइन। र यसबिचमा एउटा छोटो विश्राम लिन्छु र त्यसपछि म ऋतुजीको अर्को पनि एउटा नयाँ गीत आएको छ होइन, लाउरे दाई होइन, यो गीत राख्नेछु है त।
0: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
5: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
5: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर श्रोताहरू, लाउरेदाइ मात्तिन पाइँदैन यो गीत राखे मैले यहाँहरू माझमा। आजको अतिथि गायिका रितु कडेलको स्वरमा उहाँलाई साथ दिनुभएको थियो निहार बुढाथोकीजीले। यो गीत पश्चात यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ। रितुजी, यो गीतको बारे थोरै बताइदिनुहोस् न, तपाईँको आफ्नै युट्युब च्यानलमा राख्नु भएको छ।
1: हजुर हजुर, यो गीत चाहिँ हाम्रो निहार बुढाथोकी र मैले मेरो दुईजनाको भोकल रहेको छ होइन,
0: यता अलिकति लेभल पुग्दैन।
1: ए हजुर, बिर्सिँदो रहेछ म त। एमा चाहिँ निहार बुढाथोकी र मैले दुईजनाले गाएको छौँ, र शब्द सङ्गीत चाहिँ हाम्रो निहार बुढाथोकीज्यूकै छ होइन भाइको। अनि मेरो एउटा गीत पञ्ची बाजा गीत गर्ने सिलसिलामा चाहिँ उहाँसँग भेट भएको थियो, अनि उहाँले धेरै गीतहरू गर्नुभएको रहेछ, अनि त्यही बेलामा चाहिँ मलाई यो शब्द उहाँले पछि पठाउनु भयो कि दिदी, एउटा गीत शब्द मैले लेखेको छु, शब्द सङ्गीत एकचोटि सुन्नु न भनेपछि अनि राम्रो हुन्छ गरौँ भन्ने भयो। यस्तो मलाई सुन्दा पनि राम्रै लाग्यो, रमाइलो लाग्यो होइन, अनि त्यो पछि सहकार्य गरे
0: मिठो बनाएर
1: हजुर। अनि भर्खरै यो चाहिँ रिलिज भएको छ, धेरै भएको छैन होइन, र सबैजनाले चाहिँ रितु कडेल युट्युब च्यानलमा गएर खोलिदिनु होला, लाइक सेयर सब्सक्राइब, र त्यो लाउरी दाई माथि नपाइदिनेको तल गएर कमेन्ट चाहिँ प्लिज सबैले गरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला।
0: भिडियो पनि
1: आइसकेछ।
0: अब गीत सङ्गीतकै कुराकानी गर्दै गर्दा सुभाष चन्द्र पौडेलजी आज हाम्रो साथमा हुनुहुन्छ। झन्डै 37-38 वर्ष अगाडि तपाईँले 2044 सालमा तपाईँ लगायत श्रीराम सिंह बस्नेत, जो चाहिँ राष्ट्र छ रिटायर हुनुहुन्छ, दुईजना भएर चाहिँ यो त्रिवेणीका लहरहरूमा 51 कलाकारहरूको चाहिँ इन्टरभ्यू राख्नुभयो, त्यो एउटा दस्तावेजीकरण निकाल्नुभयो, र अघि भनिहाल्नुभयो 51 मध्ये अब जीवित चाहिँ 8 मात्रै बाँकी छ भन्नुभयो। अब स्वर सम्राट नारायण गोपालको कुरा गरिहाल्नुभयो, उहाँसँग गएर चाहिँ टाइम लिने टाइम महिनौ लाग्यो फोटो लिनु पनि भनिहाल्नुभयो होइन,
2: त्यसको लियो तर खुसी हुनुभयो पछि पनि खुसी हुनुभयो, र अनि अरू पत्रकारले जस्तो त्यो पत्रिकामा निकाल्ने फाल्ने त्यस्तो होइन रहेछ, यो किताबको रूपमा आयो भनेर त्यो किताब निस्केर हामीले पुर्याउन गएर हामीले जुन दस्तखत लिँदाखेरि यति खुसी हुनुभयो उहाँ, सबभन्दा बढी खुसी हुनुभयो कि उहाँ।
0: त्यसपछि तारा देवी, नातिकाजी होइन, धेरै
2: गणेश रसी
0: सबैजना
2: हिरण्य भोजपुरे, रविन्द्र शाहको पनि लियौँ,
0: रविन्द्र शाह गीतकार
2: त्यो पनि लियौँ
0: हामी, रविन्द्र शाह भन्ने साथ अब दरबारकै
2: मान्छे त्यहाँ पनि पुगेर लियौँ।
0: त्यतिखेर चाहिँ उहाँहरूले कुन रूपमा लिनुहुन्थ्यो यो, अघि भनिहाल्नु भने नारायण दाईले चाहिँ पत्रकारिता अहिले अहिले चाहिँ अब हुन्छ, यहाँ पनि एउटा अनलाइनसँग नजिक हुनुहुन्छ, तर कहिलेकाहीँ यो भ्युज र यो पैसाकोले गर्दाखेरि फेक न्युजहरू बढी, टाइटल एउटा राख्ने न्युज अर्को बनाइदिने
2: बङ्गाइदिने
0: छ होइन, सबै खालि भ्युज र को लागि मात्रै हो, तर त्यतिखेर कलाकारहरूसँग यसरी अन्तर्वार्ता लिँदै गर्दाखेरि सबैभन्दा धेरै मजा चाहिँ कोसँग भएको थियो तपाईँलाई?
2: धेरैजनासँग भयो, जस्तो निर्विक्रम प्यासी
0: हजुर
2: है, उहाँ आर्मीकै मान्छे हुनुहुन्छ, उहाँसँग जाँदाखेरि पनि उहाँले घन्टौँसम्म हामीलाई राखेर चिया नाता खुवाएर छोरीलाई बोलाएर चाहिँ नि चिया लिएर हुन, ए बाबा पढ्दैन भने होइन खो लिएर भन्नुहुन्थ्यो, चिया र पिसो खुवाउनुपर्ने, त्यत्तिकै उहाँलाई त्यस्तै रमाइलोसँग गर्नुपर्ने, हामीले धेरैजनासँग त्यसो गऱ्यौँ है। अलिकति भनौँ न गाह्रो भएको भनेको चाहिँ हाम्रो चाहिँ नान्दाको सुरुमा चाहिँ, तर पछि उहाँले पनि खुलेर दिनुभयो, अनि त्यसपछि अब अरू त्यस्तै भन्दाखेरि गणेश दाई, गणेश रसिकले पनि बडा राम्रोसँग उहाँ पनि खुसी हुनुभयो, यसरी तपाईँले राम्रो काम गर्नुभएको छ भने, हिरण्य भोजपुरी पनि त्यसमा हुनुहुन्थ्यो, अहिले अमेरिकामा हुनुहुन्छ है, अनि त्यसपछि चाहिँ त्यति बेलाको चाहिँ माधव घिमिरे हुनुहुन्छ
0: राष्ट्रकवि,
2: अब उहाँ पनि त्यहाँ एकदम खुसी हुनुहुन्थ्यो,
0: जस्तै तारा देवी, नातिकाजी होइन, गोपाल योञ्जन अमर गुरुङ, यो नेपाली सङ्गीतको एउटा विशिष्ट व्यक्तित्व,
2: विशिष्ट दिग्गज छ होइन,
0: उहाँहरूसितको अन्तर्वार्ताको अलिकति प्रसङ्ग बताइदिनु, कस्तो रह्यो उहाँहरूसँग?
2: होइन, उहाँहरूसँग चाहिँ कस्तो भनेदेखि उहाँहरू पनि सबैले त्यति बेला के थियो भनेदेखि यो किताब निकाल्ने भन्ने कसैको कन्सेप्टै रहन्छ क्या, सबैले लिने पत्रिकामा त आउँथ्यो उनीहरू, पत्रकारहरू जाने लिने, अनि त्यो चाहिँ साप्ताहिक अथवा दैनिक पत्रिकामा छापिन्थ्यो, अब त्यो पत्रिका कहाँ हराउँथ्यो त्यो पनि थाहा छैन, त्यसको अभिलेख पनि हुँदैन थियो, के पनि हुँदैन थियो, फेरि उयो हजुरले भनेको थियो, हल्का फुल्का गर्थ्यो, अनि त्यहाँबाट चाहिँ उहाँको फोटो राख्थ्यो गऱ्यो, तर हामीले त गहिरामै पुगेर गऱ्यौँ, उहाँहरूले गर्नुभएको सङ्घर्ष होइन, उहाँहरूले सोच्नुभएको, उहाँले अब जस्तो नारायण दाईले गीत गाउँदाखेरि कहिले पनि उहाँले कम्प्रोमाइज गर्नु भएन, आफ्नै साथीभाइको गीत पनि उहाँले गाउनु भएन, किनभने उहाँले वर्ड्सहरू हेर्नुहुन्थ्यो, शब्दहरू हेरेर त्यो शब्द राम्रो छ भने उहाँलाई चाहिँ त्यो जुस सकेको भए पनि गाउनुहुन्थ्यो भले होइन, तर शब्द हेर्नुहुन्थ्यो, त्यसै गरी उहाँले चाहिँ शब्द कस्तो छ होइन त्यसमा कस्तो लय हाल्न सकिन्छ, सङ्गीत कस्तो गर्न सकिन्छ, यसले चाहिँ पछि गएर चाहिँ के फिडब्याक दिनसक्छ भने त्यति गहिराइमा पुगेर चाहिँ शब्दहरू केलाउने, गाउने, सङ्गीत हाल्ने उहाँहरूको चाहिँ ऊ थियो. अब उहाँहरू चाहिँ के खुसी हुनुभयो भनेदेखि एकजना दुईजना हामी त्यति बेला भर्खर युवा भएमा थियौँ, हामी चाहिँ आफै जागिरको सङ्घर्ष गरिरहेको टाइममा. म चाहिँ त्यति बेला वास्तवमा भन्ने होला म जागिरै पनि थिइनँ, स्कुलमा मास्टर हुनुहुन्थ्यो, म यताउति पत्रकारिता गर्थेँ, पछि म गएर नेपाल ब्याङ्कमा जागिर खाएँ अनि त्यसपछि कन्टिन्यू फेरि त्यसमा पनि.
0: यो त्रिवेणीको लहरहरू यो जुन दस्तावेजीकरण किताब अन्तर्वार्ताको प्रकाशित भयो नि त्यतिखेरको चाहिँ अहिलेको चाहिँ एकाडेमी भनौँ न,
2: एकाडेमी त्यति बेलाको नेपाल राजकीय
0: प्रतिष्ठानबाट
2: निस्कियो
0: अहिले पनि यसको केही कपीहरू त छन्,
2: प्रज्ञा प्रतिष्ठानमा चाहिँ बरु छैनन् होइन, उनीहरूले एक दुई कपी होला, त्यो हामीले गएर पछि बुझ्न गएको थियौँ. हामीलाई त्यति बेला लेखस्व भनेर त्यो 50-60 कपी दिएको थियो, 51 त हामीले उहीँ दिइहाल्यौँ सबैलाई, एक कपी मास्टर कपीमा राख्यौँ अनि अलिकति कपी चाहिँ हामीले त्यहीँबाट पछि चाहिँ हामीले लियौँ रामशरण दर्नाल मार्फत, अनि त्यसपछि त हामीले पाएनौँ. पछि एउटा हामीले अनलाइनमा एउटा देख्यौँ फलानु ठाउँमा छ भनेपछि हामीले त्यो त्यति बेलाको 57 रुपियाँको चाहिँ त्यो किताबलाई हामीले 300 रुपियाँ हालेर किन्यौँ.
0: ए तर त्यतिखेरको 57 ठुलै थियो,
2: ठुलै थियो
0: होइन,
2: 57 रुपियाँको त्यो किताब त्यति बेलाको. पछि हामीले 300 रुपियाँ हालेर किनेर पनि हामीले बाँड्यौँ साथीहरूलाई त्यसरी चिन्ने.
0: अब यो 51 कलाकारलाई समेट्नु भएछ है, एउटा नाम म सोध्छु है त, सितिमिति उहाँ अन्तर्वार्तै दिँदै दिनुहुन्न भन्ने सुनिन्छ, पच्चु कैलाश
2: होइन, दिनु भएन पर्नु भएन,
0: हामीले
2: सम्पर्क राख्न गएन त्यति बेला, हामी चाहिँ गएको तर उहाँले मान्नु भएन, उहाँ चाहिँ प्रचार प्रसारबाट एकदम फर, तर उहाँको जस्तो राम्रो फेरि कसैको पनि थिएन, तर उहाँ चाहिँ त्यति
0: मान्ने भएन, मान्ने भएन अहिले पनि र त्यही भएर यसपालि मान्नुहुन्न भनेर. अब यो बुढौली उमेरमा घरमै हुनुहुन्छ होला,
2: अनि हामीले फेरि दुई दिन पनि चाहेनौँ,
0: त्यही भएर
2: चाहेनौँ. अब यसमा पनि अब भन्नु होला कतिजना छुट्टे किन छुट्टे भन्नु कसैले गर्दा, त्यो अब हामीले भूमिकामा लेखेको छौँ,
0: पछि हामी कुरा गर्छौँ यसको बारेमा. हामी त्रिवेणीको लहर 2051 यो यो यो कृति ल्याउने चाहिँ सोच कसरी आयो त्यतिखेर तपाईँहरूमा?
2: यो के थियो भने मेरो म चाहिँ दाईको घरमा शरणार्थी भएर बसेको थिएँ डेरामा,
0: ए
2: जागिर थिएन, ठुलो दाई वाणिज्य ब्याङ्कमा जागिर हुनुहुन्थ्यो बालाजुमा, उहाँको डेरामा चाहिँ म शरणार्थी जस्तो भएर भन्नु दाईको डेरामा म उहाँको हन्डी खाएर बसेको थिएँ. अनि त्यही बेलामा श्रीराम सिंह बस्नेतसँग भेट भयो, श्रीराम सिंह बस्नेतको घर चाहिँ बालाजु वनस्थलीमा, अनि बालाजु वनस्थलीबाट ऊ चाहिँ त्यहाँ ठ्याक्क बालाजुको चाहिँ यो औद्योगिक क्षेत्रको गेट अगाडि हामी जम्मा हुन्थ्यौँ वाणिज्य ब्याङ्कनिर चिया पसलनिर, त्यहाँ चिया पसलमा चिया खाँदै गएको अरे हामी केही व्यक्तिहरू थियौँ. त्यो क्रममा चाहिँ अनि मलाई पनि साहित्यमा रस भएको, इन्ट्रेस्ट लाग्ने, बस्ने जिल्ला पनि त्यही रहेछ, उहाँ त्यति बेला स्कुलमा टिचर हुनुहुन्थ्यो, अनि उहाँको र मेरो कुरो मिल्यो, अनि हामीले दुईजना मिलेर एउटा पत्रिका पनि निकालेँ मैले कुरौटे साहित्यिक त्रैमासिक भनेर, त्यो पनि केही अङ्क चलेपछि अब यो खल्तीबाट पैसा हालेर नसकिने भएर त्यो पनि बन्द गऱ्यौँ हामीले. अनि अब के गर्नु त, हामी त लाग्नु पऱ्यो केही न केही गर्नु पऱ्यो भनेपछि हामीले के गर्यो भने ल होइन, अब गीतकार सङ्गीतकारहरूसँग अन्तर्वार्ता लिउँ भनेर प्रपोजल राख्ने चाहिँ भट्टजी हो, किनकि उहाँले डाफे रेडियो श्रोता सङ्घ भन्ने एउटा चाहिँ दर्ता गर्नुभएको थियो,
0: डाफे रेडियो श्रोता सङ्घ,
2: श्रोता सङ्घ त्यो रेडियो नै हो त्यो एक किसिमको चाहिँ त्यो श्रोता सङ्घ हो, त्यहाँबाट चाहिँ त्यो गीतहरू आदि इत्यादि फर्मासहरू के लिएर रेडियो नेपालमा पनि त्यस्तो चाहिँ किसिमले मिलाउनु भएको थियो उहाँले है, डाफे रेडियो श्रोता सङ्घसँग उहाँ आबद्ध हुनुहुन्थ्यो, अनि उहाँले नि त्यो कुरा निकालेपछि ल गरौँ त भने, अनि को गर्ने भनौँ भन्दाखेरि त्यति बेलाका नाम चलेका नारायण गोपाल, तारा देवी, बच्चु लास होइन, अनि ब्राह्मण त्रिषित है, माधव घिमिरे क्षेत्र प्रताप अधिकारी, रविन्द्र शाह हुनुभयो, छिन्नलता शाह अस्ति मात्रै उहाँको पुरस्कार दियो नि, रमला देवी शाह उहाँसम्म पनि लियौँ हामीले होइन, अनि त्यो सबै हामीले जस्तो भैरवनाथ रिमाल कदम त्यति बेलाको सबै भनौँ न गीतकार सङ्गीतकार गायिकाहरूसँग
0: नेपाली सुगम सङ्गीतको एउटा भनौँ न इतिहास
2: हजुर,
0: अर्थात् जसको अभावमा नेपाली गीत सङ्गीत सुगमधार चाहिँ अपुरो रहन्छ, अधुरो रहन्छ, उहाँहरू सबलाई समेट्नु
2: समेट्यो.
0: अब नि तपाईले आफ्नै थाकथलोलाई बिम्ब बनाएर लेख्नु भएको एउटा गीत राख्छ है त तृप्ति खड्का र विजय गुरुङले गाउनु भएको छ
2: हजुर हजुर हजुर
0: त्यसपछि हामी समाचार हुन्छ समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि कुरा गर्ने गर्छौं
2: त्यो मैले मेरो भीमबेदीको लागि सम्झेर लेखेको थिएँ
0: आफ्नै गाउँलाई सम्झेर
2: गाउँलाई

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सिराहाको गोलबजार घटनामा क्षति बेहोरेका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने बताएका छन्। साउन 14 गते भएको हिंसात्मक घटनामा पसल र व्यवसायमा क्षति बेहोरेका मुस्लिम समुदायका व्यवसायीहरूले सरकारबाट क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको माग गरेका छन्। व्यवसायीहरूले आन्दोलनका क्रममा आफ्नो समुदायलाई लक्षित गर्दै पसल घर तथा धार्मिक स्थलमा तोडफोड आगजनी र लुटपाट भएको दावी गरेका छन्। घटना भएको एक साता बितिसक्दा पनि सरकार स्थानीय तह व्यापार संघ तथा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्न कोही नआएको उनीहरूको गुनासो छ। गोलबजार 11 का वडाध्यक्ष सोएब अनवरले गोलबजारका करिब 80% व्यवसायी मुस्लिम समुदायका रहेको जानकारी दिनुभएको छ। गोलबजारमा वर्षौंदेखि कपडा जुत्ता होटल मल तथा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरू अहिले गोलबजार छाडेर विस्थापित हुने सोचमा पुगेको वडाध्यक्ष अनवरको भनाइ छ। मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। आज दुवैलाई छाड्न आदेश आएको सुरेश प्रसादका छोरा अविनाश सिंहले जानकारी दिनुभएको हो। 17 असारमा 2 बोरा युरिया र 6 बोरा डिएपी मल लिएर घर फर्कँदै गरेका सिंह दाजुभाइलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। भारतीय अधिकारीहरूले उनीहरूमाथि मल तस्करीको आरोप लगाएर सोनवर्षा थाना पुर्याएका थिए। पछि उनीहरूलाई सीतामढीको डुमरा स्थित कारागार चलान गरिएको थियो। न्यायाधीश विदामा बसेका कारण आज बल्ल सुनवाई भएको हो। अदालतमा सिंह

0: दाजुभाइको तर्फबाट डुम्राका वकिल सञ्जय कुमार झा र किरण चौधरीले बहस गर्नुभएको थियो। वकिल झाले न्यायाधीशबाट बेलको आदेश आएपछि अब दुई दिनभित्र दुवै दाजुभाइ जेलमुक्त हुने जानकारी दिनुभएको छ। मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
1: हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा दुईजनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72, कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। वर्षासँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: हेलो सरकारमा नागरिकको गुनासाको चाङ लागेको छ।
2: फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी गरिएको छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082/83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासा बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081/82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082/83 69,724 पुगेका छन्, अर्थात 53,156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ।
0: नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेप्से 4.79 अङ्कले बढेर 2667.97 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो 4.07 अर्ब सेयर कारोबार भएकामा आज यो रकम बढेर 4.40 अर्ब रुपियाँ पुगेको छ। आज 122 कम्पनीको सेयर मूल्य बढेको छ भने 143 घटेको छ। यस्तै 11 कम्पनी स्थिर छन्। आज सोलु हाइड्रो पावर, रिडी पावर, खानीखोला हाइड्रो पावर, एभरेस्ट कलर र सेन्ट्रल फाइनान्सको रकमको आधारमा धेरै कारोबार भएको देखिएको छ। आज सुनको भाउ तोलामै 4,200 रुपियाँले बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर आदरणीय श्रोताहरू, स्वर सम्राट नारायण गोपालको स्वर सङ्गीत अनि वरिष्ठ गीतकार कालीप्रसाद रिजालको गीत रचना रहेको गीत राखेँ मैले आँखा छोपी नरौ भनी भन्नु पर्या छ। यो गीतको साथ कार्यक्रम स्वर्णिमसँगको बसाएको दोस्रो खण्ड दोस्रो घन्टामा पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुनुहुन्छ गीतकार सुभाष चन्द्र पौडेल, भीमफेदिया र गायिका ऋतु कडेल दुवैजना अतिथिहरू हुनुहुन्छ र पेसाले चाहिँ उहाँ पत्रकारिता पनि गर्नुहुँदो रहेछ। 2044 सालमै उहाँहरूले 51 कलाकारहरूको चाहिँ अन्तर्वार्ता लिइसक्नु भएको रहेछ। स्वर सम्राट नारायण गोपालदेखि लिएर चाहिँ धेरै त्यतिखेरका नेपाली गीत सङ्गीतका दिग्गज व्यक्तित्वहरू र ती 51 अब करिब करिब 8 मात्रै जीवित छन् भनेर अघि उहाँले बोलिनै सक्नु भएको छ। र दोस्रो खण्डमा यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ।
1: हस् धन्यवाद।
0: ऋतु बहिनी, अब एउटा ऐतिहासिक व्यक्तित्वसँगकै सहकार रहेछ नि त तपाईँको, हाम्रो सुभाष चन्द्र पौडेलजीसँग आज मेरो पहिलोपल्ट कुराकानी भयो। उहाँको बारे मलाई धेरै थाहा थिएन, अघि अफियरमा कुराकानी गर्दा यही त्रिवेणीको लहरबाटै मलाई थाहा भएको। उहाँ त्यो बेला नेपाली गीत सङ्गीत जुन 20-30 र 40 दशकसम्मको चाहिँ युगलाई चाहिँ नेपाली गीत सङ्गीतको सुगम सङ्गीतको एउटा स्वर्णिम काल भनिन्छ होइन। त्यो कालका ती दिग्गज व्यक्तित्वहरूसँग सहकार्य गरिसक्नु भएको, उहाँहरूको कुरा सुनिसकेको, उहाँहरूको कुरा कानी सार्वजनिक गरिसकेको एकजना व्यक्तित्वसित तपाईँको साङ्गीतिक सहकार्य भएको छ, यसलाई कुन रूपमा लिनुहुन्छ? तपाईँको साङ्गीतिक करियरको लागि पनि एउटा राम्रै पक्ष हो नि।
2: हजुर, एकदम एकदम। उहाँ त एकदमै बौद्धिक व्यक्तित्व होइन, एकदम मिलनसार व्यक्तित्व।
0: हजुर।
2: र दाईका लेखनहरू र कार्यक्रममा पनि न्युजहरू दाईले एकदम छिटो न्युज बनाउने दाई नै हो होला। साहित्यिक कार्यक्रमहरू हुन्छ होइन, यो हाम्रो साहित्यिक पत्रकार सङ्घ दाई थियो, हाम्रो राजेश्याम लेखाली दाई त्यहाँको अध्यक्ष हुनुहुन्छ होइन। त्यो कार्यक्रममा चाहिँ बारम्बार म गइरहन्छु। धेरै साहित्यकारहरूसँग म जोडिएको छु, धेरै माया गर्नुहुन्छ। त्यो मध्ये हाम्रो सुभाष दाई चाहिँ अरू चाहिँ सुन्नमा व्यस्त हुन्छ, उहाँ चाहिँ हात चलिरहन्छ क्या दाईको, एकदम क्रिएटिभ लाग्छ क्या मलाई चाहिँ।
0: अहिले पनि डिजिटलको माध्यम भयो सबैसँग होइन, विभिन्न किसिमका अहिले प्रविधिहरू छ। हिजो त उहाँले स्वर सम्राट नारायण गोपालकै इन्टरभ्यूको लागि एउटा फोटो लिनुलाई 1 धाए भन्नुभयो होइन। इन्टरभ्यूको त त्यो समय नि, कतिचोटि घरमा गए, कतिचोटि सांस्कृतिक संस्थानमा गए, बल्ल बल्ल लिए भने त्यतिखेर लेखेर लिने चलन
1: थियो होइन।
0: अहिले चाहिँ पत्रकारिता गर्नुलाई सजिलो छ है?
1: अहिले यसो छ, अहिले चाहिँ लिँदाखेरि हामीले सबैजनासँग चाहिँ यो रेकर्ड गरेनौँ। राजेन्द्र थापा जीसँग चाहिँ एउटा गऱ्यौँ, उहाँले नै भन्नुभयो रेकर्ड गरेर भन्नुभयो, अनि मैले हामी टिप्छौँ नि भनेको
0: अहिलेको त्रिवेणीको
1: अर्को लहरमा चाहिँ उहाँ चाहिँ, अनि मदन कृष्ण श्रेष्ठसँग चाहिँ अलिकति हामीले चाहिँ उहाँको रेकर्ड गऱ्यौँ। त्यो ब्याग त अरू हामीले सबैले आफूले टिपोट गरेर उहाँसँग सोध्दै जाने, पूरक प्रश्न पनि हुन्छ, अनि हाम्रो स्ट्यान्डर्ड प्रश्न हुन्छ, पूरक प्रश्न पनि उठ्दै जान्छन्, अनि त्यसपछि त्यो बातचितको क्रममा, वार्तालापको क्रममा उठेका जिज्ञासुहरूलाई उहाँले फेरि चाहिँ जुन भन्नुहुन्छ फेरि अर्को कुरा उठ्छ। त्यति बेला चाहिँ हामी टिपेरै गर्थ्यौँ र हामी तुरन्तै त्यसलाई चाहिँ बेलुका गएर के गर्थ्यौँ भनेदेखि आफ्नो तर्फबाट चाहिँ लेखिहाल्ने।
0: जस्तै भर्खर मैले एउटा गीत राखेँ, कालीप्रसाद रिजालले लेख्नुभयो गीत, उहाँलाई चाहिँ तपाईँले त्यो 51 समेट्नु भएको थियो
1: त्यति बेला? उहाँ त 51 हुनुहुन्थ्यो।
0: उहाँको गीत, कुनै गीतहरूको कुरा गर्नुपर्दा, यही भर्खरै बजेको गीतको कुरा गर्नुपर्दा, अघि तपाईँले भन्नुभयो म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठा कविता म सबमा हेटौँडा गएको थिएँ, राजा वीरेन्द्रलाई नि भेट्नु गएको थिएँ भन्नुभयो। तर गीतकार अघि भने नि तपाईँले ढुङ्गा पनि बोल्छ गल्छ मायामा पग्लिन्छ भने, जस्तै कालीप्रसाद रिजालले लेख्नुभएको गीत भर्खरै मैले बजाएँ, मुटुमाथि ढुङ्गा राखी आँसु परेछ, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्किआउने हो कि होइन केही थाहा छैन। यो गीत चाहिँ उहाँले सुन्दाखेरि एकदम मिठास मजा आउने गीत, तर प्रतीकात्मक रूपमा लेख्नु भएको थियो अरे पञ्चायतको विरोधमा। त्यतिखेर चाहिँ अब पञ्चायतको विरोध गर्दा, राज संस्थाको विरोध गर्दा सिधै गोली खाने है, गीतैबाट लेख्दै गर्दा पनि बा बुझी गएर चाहिँ भोलि बा फर्किआउने हो कि जिउँदो रहन्छ कि रहन्न भनेर चाहिँ लेख्नु भएको थियो अरे। यो चिज त उहाँले नारायण गोपाललाई भन्नुभयो कि भएन?
1: त्यति बेला भने त्यति खुलेर बोल्नु हुँदैन थियो कि त्यसरी भन्दाखेरि, हामीले सोध्नु पनि भएन किन, त्यति बेलासम्म उनी थियो नि, पञ्चायतै काल थियो नि होइन, त्यो भएन। अनि हामी चाहिँ के भनेदेखि
0: कस्ता प्रश्न गर्नुहुन्छ त्यसमा,
1: त्यतिखेर त यस्तै उहाँको प्रेरणाको स्रोतहरूदेखि लिएर उहाँले कुन अवस्थामा लेख्नुहुन्छ, यो कसरी आउँछ, त्यसमा लेख्ने कुनै टाइम हुन्छ कि, अथवा कुनै किसिमले क्लिक गरेर लेख्ने हो कि भन्नु। जस्तो मैले अघि हजुरले मेरो गीत बजाउनु पनि माया लाग्छ कति कति, म अस्ट्रेलियामा छँदाखेरि मैले चाहिँ कोरेको गीत हो त्यो, मैले सम्झेँ आफ्नो गाउँलाई,
0: ए त्यो भीमफेदीको
1: भीमफेदीको मलाई त्यति बेला क्लिक गर्यो. मलाई सपनामा पनि देख्थेँ, मैले काठमाडौँ देख्दैनथेँ, मैले भिमफेदी नै देख्थेँ, मेरो पुरानै घर देख्थेँ, त्यही गाउँ देख्थेँ, त्यही खोला नालामा खेलेको देख्थेँ, त्यही मन्दिरहरू गएको देख्थेँ. अनि त्यो मलाई त्यो के भन्ने मलाई क्लिक गर्यो, अनि मैले त्यो नै भिमफेदीको सम्झना त्यहाँ बसेर लेखेँ.
0: तपाईँलाई काठमाडौँ हुँदाखेरि भिमफेदीको सम्झना आएन होइन?
1: आएन. जब कि मलाई बाहिर
0: मकान पनि हुँदा आएन भने तब जब अस्ट्रेलिया पुग्नु त्यतिखेर चाहिँ तपाईँलाई भिमफेदीको सम्झना भनेपछि परिवेश चाहिँ एउटा बेग्लै ठाउँमा पुग्यो भने बेग्लै परिवेशमा बस्दै गर्दाखेरि कहिलेकाहीँ भनिन्छ नि देश त्यतिखेर धेरै माया लाग्छ देशको जब देशको भूगोल छोडेर पर पुगिन्छ भने जस्तै. तपाईँ अस्ट्रेलियामा बस्दै गर्दा देश सम्झनुभयो, देश सम्झँदै गर्दा गाउँ
1: सम्झेँ मैले. अनि त्यस्तै गरेर चाहिँ उहाँहरूले पनि के हुनुहुन्थ्यो भने क्लिक गर्छु कुनै बेला बाटोमा हिँड्दा हिँड्दै पनि. जस्तो ईश्वर बल्लभ दाईले,
0: ईश्वर बल्लभ दाई पनि अठाउनु भयो साथी
1: एकाउन्नमा. ईश्वर बल्लभ दाईले चाहिँ कुनै कुनै त त्यो उसमा पनि लेख्नुहुन्थ्यो, त्यो के सानो टुक्राका हातमा लेखेर खल्तीमा हाले हुनुहुन्थ्यो. जस्तो हरिभक्त कोटवालको कुरा गर्नुभयो, उहाँले चुरोडको बट्टामा लेख्नुहुन्थ्यो.
0: मलाई नसोध्दा त उहाँले चुरोडको
1: बट्टामा लेख्नुहुन्थ्यो. उहाँले चुरोडको बट्टामा लेख्नुहुन्थ्यो अनि कतिजनालाई गाउन दिनुभएको थियो उहाँलाई पनि थाहा हुँदैन थियो. अनि कति त दुई तिनजनालाई पनि पर्ने, सङ्गीतकार पनि दुई तिनजना पर्ने, गायक पनि दुई तिनजना पर्ने, अनि एउटै गाइसिस यत्रो मलाई पनि दिएको थियो भन्ने हुन्थ्यो.
0: त्यतिखेर धेरै स्रष्टाहरू चाहिँ भूगोल पार्कमा भेला हुन्थ्यो भन्छ.
1: हाम्रो भेटघाटै हुने त्यही हो.
0: तपाईँले हरिभक्तको प्रसङ्ग निकाल्नु, मैले भूगोल पार्कको किन सम्झेँ, एउटा गीत हरिभक्तको खुब चलेको गीत नारायण गोपालले गाउनु भएको छ होइन, पोखिएर घामको झुल्को भारी सङ्गारामा तिम्रो जिन्दगीको ढोका खोलुङ खोलुङ लाग्छ. यो गीत चाहिँ उहाँले भूगोल पार्कमै बसेर यसरी कविहरू कलाकारहरू भनौँ साहित्यकारहरू बसेर गर्दै गरेर माथि त्यो भूगोल पार्क भन्ने साथै निरोड होइन
1: पिपलकोट
0: पारिपट्टि एउटा घरबाट चाहिँ नुहाएर अब ऋतु बहिनीहरू जस्तै उमेरकी एकजना महिला चाहिँ कपाल छर्किँदै गएर त्यो त्यतिखेर अहिले जस्तो थिएन होला, अनि कपाल यसरी पानी छर्दै गर्दाखेरि चाहिँ त्यो देखेपछि चाहिँ अनि उहाँले लेख्नु भएको थियो त्यो गीत भने जस्तै. त्यो कतिजना चाहिँ तपाईँहरू भूगोल पार्कमै भेट होला त्यसो.
1: हजुर हजुर हजुर.
0: त्यो भूगोल पार्कको पनि एउटा इतिहास चाहिँ छ है,
1: बेग्लै इतिहास छ त्यो. हामी त्यति बेला अहिलेको जस्तो फोन थिएन, मोबाइल त कुरै गरौँ छोड्थ्यौँ, त्यो ल्यान्डलाइन फोन पनि कम थियो. जस्तो आरुबारीमा रमेश विकल्प हुनुहुन्छ नि, आरुबारीमा चाहिँ कार्यक्रम छ, कविता गोष्ठी छ आउनु भनेर चाहिँ खबर भएपछि न्युरोडको पिपलकोबाट म थाहा हुन्थ्यो, अनि त्यहीँबाट सुनेर हामी जान्थ्यौँ बौद्धसम्म गाडीमा जान्थ्यौँ बल्ल बल्ल. अनि बौद्धबाट चाहिँ खेतको आली आली आली डिल डिल डिल डिल भएर चाहिँ आरुबारीमा गएर कविता गोष्ठीमा भएको लिएर आउँथ्यौँ हामी.
0: हजुर.
1: होइन त्यो अवस्थामा थियो कि, त्यस कारण त्यसको मेन जक्सनै साहित्यकार पत्रकार कलाकार सबै भेट हुने नै न्युरोडको पिपलको बोट हो.
0: रविन्द्र शाहको अघि कुरा गरिहाल्नुभयो तपाईँले होइन, त्यतिखेर पञ्चायतमा अब दरबार त के दरबारमा काम गर्नेहरूकै एउटा रभाव थियो भने त अब दरबारकै एकजना व्यक्तिसँगको इन्टरभ्यू लिँदाको प्रसङ्ग अलिकति बताइदिनु न. रविन्द्र शाहसँग
1: रविन्द्र शाहसँग हाम्रो एउटा के नाम बिर्सेँ मैले, हेमन्त हो कि के समथिङ छ उहाँको नाम. उहाँ त्यो त्यहाँको उहाँको भनौँ न एउटा चाहिँ नि त्यहाँभित्रको चिन्जानको सचिव जस्तो अथवा के हुनुहुन्थ्यो
0: दरबारका,
1: उहाँको मार्फतबाट चाहिँ हामीले सम्पर्क गरेर भेट्न गयौँ. सुरुमा त अलिकति गाह्रै भएको थियो, जस्तो नारायण गोपाल दाईलाई हामीले कन्भिन्स गर्न गाह्रो भएको थियो नि, त्यसै गरी उहाँलाई पनि हामीले चाहिँ दियौँ चिठी दियौँ पहिला, यसरी हामी यसरी आएछौँ अनि तपाईँले चाहिँ के सोध्नुहुन्छ भन्नुभयो त्यहाँ चाहिँ, नत्र अन्त चाहिँ त्यसरी प्रश्न पहिले लियो भन्नु पनि भन्दैन थियो कसैले पनि, कुनै पनि गीतकारले सङ्गीतकारहरूले चाहिँ यो गीतको प्रश्नको प्याटर्न के हो भनेर चाहिँ सोध्नुहुन्न थियो. तर उहाँले चाहिँ प्याटर्न सोध्नुभयो के कस्तो गीतहरू के प्रश्नहरू तपाईँ राख्नुहुन्छ. हामीले टेन्टेटिभ आठ दसवटा चाहिँ पठायौँ. पठाएपछि अब त्यसमा के भनेको थियौँ भने पूरक प्रश्नहरू उठ्न सक्छन्, जस्तो उहाँले हामीले सोधेको जवाफमा दिएको कुरामा हामीलाई थप सोध्नु मन लाग्यो.
0: उहाँका गीतहरूको बारेमा प्रश्न गर्नुभयो
1: गऱ्यौँ.
0: कुन गीतको बारेमा गर्नुभयो
1: त्यो त अहिले मलाई एक्ज्याक्ट चाहिँ म त्यो नहेरिकन भन्न सक्दिनँ. अहिले त्यो मैले तयारी गरेर आएको छुइनँ, तर उहाँलाई त्यो भन्दाखेरि अनि उहाँले टाइम माग्नुभयो, मागेपछि कतिपय चाहिँ उहाँले लेखेर राख्नु भएको रहेछ, अनि पछि अर्को भेटमा चाहिँ उहाँले हामीलाई डिटेल भन्नुभयो भनेपछि त्यो गऱ्यौँ.
0: त्यसरी
1: त्यो हाम्रो लागि चाहिँ ठुलो सङ्घर्ष थियो. म अर्को एउटा कुरा नलुकाइ भन्यौँ, हामीले चाँदनी शाहलाई पनि चाहिँ सम्पर्क गरेका थियौँ, तर चाँदनी शाह कहाँबाट चाहिँ हामीलाई के खबर आयो भनेदेखि अहिले चाहिँ नि इन्टरभ्यू दिने उ भइसकेका छैन भन्ने कुरा. त्यो जवाफ आयो हामीलाई दरबारभित्रबाट
0: भर्खर भर्खर अब चार इन्च गीतहरू रेकर्ड हुँदै थियो र नातिगाको सङ्गीतमा तारा देवी नारायण गोपाल होइन
1: गाइरहनु भएको थियो नि तारा देवीले गाइसक्नु भएको थियो भनेर अनि त्यसपछि हामीले त्यो किताब निस्केपछि लगाएर चाहिँ नि दरबारमा बुझायौँ बुझाएको रिसिप्ट चाहिँ हामीलाई आयो मेरो नाममा आयो बोधार्थ चाहिँ बस्ने जिल्ला गयो तपाईँहरूले चाहिँ यहाँ श्रीपाद बडा महारानी ऐश्वर्याज्य लक्ष्मी देवी शाहको चढाउनु भएको छ सधन्यवाद प्राप्त भएको जानकारी गराउँछ भनेर उसबाट आएको चिठी मसँग अहिलेसम्म छ
0: त्यसो भने चाहिँ एउटा ऐतिहासिक दस्तावेज जस्तो थियो होइन
1: तर उहाँले चाहिँ दिन चाहिँ त्यति बेला अलिकति के अनुकूल भएन उहाँलाई होइन अहिले चाहिँ जिनी बेला भाषेन भन्ने जस्तो चाहिँ संवाद सचिवालय के भन्छ नि उनीहरूको नानीटी रात दरबारको संवाद सचिवालयबाट त्यो खबर आयो हामीलाई
0: त्यही भएर पनि त्यो चाहिँ त्यो अन्तर्वार्ता त छापिएन
1: छापिएन उहाँको परेन
0: 51 मध्ये अघि धेरैको नाम लिइहाल्नुभयो होइन तारादेवी
1: अरुणा लामा
0: मीरा राणा सबैजनाको लिनुभएको रहेछ अब बाँचेका केही नामहरू तपाईँलाई थाहा छ आठजना भन्नुभयो अघि
1: आठजनामा मैले भने किरण खरेल कालीप्रसाद रिजाल नगेन्द्र थापा हिरण्य भोजपुरे
0: हजुर
1: मीरा राणा खनाल जी बाबु माधव खनाल बाबु
0: छजना
1: छजना अब दुईजना पुगेन
0: दुईजना ठ्याक्कै सम्झना आएन
1: छट्टै सम्झना आएन
0: निरसासँग पनि लिनुभएको थियो
1: निरसा अहिले
0: अहिले
1: पढ्नुपर्छ
0: यो त्रिवेणीको अर्को लहरमा चाहिँ
1: निरसाले अस्ति हामीलाई त्यो किताब बुझाएर हामीले अटो लिँदाखेरि के भन्नुभयो भने यो किताबको महत्त्व अब 100 वर्षपछि हुन्छ
0: दिनेश अधिकारी भयो निरसा यादव खरेलहरू बल्ल पर्नुभयो चेतन कार्की छुट्नु पर्छ
1: चेतन कार्की छुटेकोमा मैले अस्ति चेतन कार्की स्मृतिमा मैले त्यो बकायदा गिल्टी फिल गरेर लेखाएको छु हामीले सम्पर्क गर्न खोजेको गरेको पनि अब अहिलेको जस्तो फोन नै गएर भेटेर पनि गरेको हो तर के भनेदेखि चाहिँ नि उहाँ ठ्याक्कै चाहिँ नि सायद इन्डिया जानुभयो उहाँ धेरै जानु है कहाँ जानुभयो होइन जानुभएको बेलामा पर्यो त्यसपछि त्यत्तिकै भयो लिन पाइएन किताब यसो भयो फेरि त्यो 51 त्यो लिस्ट चाहिँ हामीले चाहिँ उहाँ दियौँ एकाडेमीमा त्यसको कहानी छ सर त्यसलाई बेग्लै अर्को
0: इन्टरभ्यू
1: किन कति सङ्घर्ष गर्नु पर्यो 7 वर्ष लाग्यो हजुर त्यो किताब तयार भएको छापिन
0: छापिने
1: 7 वर्ष त्यो राजा वीरेन्द्रको हुकुम प्रवाङ्गीबाट पछि एकाडेमीले छापेको थियो
0: त्यो घरबारबाट भएपछि मात्रै
1: उहाँले छापिदिनु भनेपछि छापे हो मैले दर्शन भेट पाएपछि अनि के को लागि आएको भनेर त्यहाँ त कुरा भयो मैले बिन्ती पत्र पनि लिएर गएको थिएँ हेटौँडामा अनि भन्दाखेरि चाहिँ सरकार हामी भर्खर जागिर भर्खर भर्खर सुरु हुँदैछ हाम्रो छैन राष्ट्रको लागि एउटा गीत सङ्गीत र चाहिँ कला क्षेत्रमा लाग्नेहरूको चाहिँ एउटा चाहिँ जुन कलाकारहरूको चाहिँ एउटा बायोग्राफी एउटा चाहिँ एउटा चाहिँ इन्टरभ्यूको सङ्घर्ष चाहिँ हामीले निकाल्न खोजिरहेछौँ पहिला हाम्रो साझाले पनि हुन्छ भनेको थियो एडिएमले पनि हुन्छ भनेको थियो पछि बजेट छैन प्रोसेस भएन यो भएन भन्यो अब हामी चाहिँ अप्ठ्यारो पऱ्यो तयारी भइसक्यो 1-2 वर्षमा त हाम्रो तयारी भइसक्यो अब हाम्रो भनेपछि रात भएन अनि मलाई त्यसलाई इसारा पाइसकेको थिएँ अब किनभने सचिव त्यो एडिसीले भयो सिद्ध भयो पुग्यो भन्ने अनि राजाले बोलाउँथ्यो त्यो भनेसित मलाई अलिकति हौसला बढाएको थियो अनि पशुपति भक्त महर्जन चाहिँ स्वकीय सचिव अनि उनले टिपिरहेको थिएँ आँखाले राजाको इसारा देखिहालेँ मैले देखेपछि चाहिँ नि
0: भन्नुभयो
1: अनि त्यसपछि भोलिपल्टदेखि त मलाई खोज्न थालिहालेँ सवारी शिविरमा चाहिँ सुभाष कहाँ छ भनेर म त्यही बेला भीमफेदी गएको थिएँ अनि भीमफेदीमा मलाई फेरि राष्ट्रसको चाहिँ सम्पादक गएर मलाई भन्न गएर म त पत्रकार गएर मलाई भन्न गएर ल तिमीलाई खोजिरहेछ भने त्यही बेला मेरो फेरि नाम लिस्टमा पनि गाएर छ कविता गोष्ठीमा अनि फेरि दोस्रोचोटि पनि भेट भयो राजासँग अनि त्यति बेला चाहिँ त्यो भएर चाहिँ निस्कियो
0: हुन्छ हामी कुराकानीलाई पनि फेरि जोड्दै जान्छ छोटो विश्राम लिन्छ है
1: हजुर
0: धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर आदरणीय श्रोता, यो रमाइलो रोइला गीत राखे, रोइला भाका राखे। आजको अतिथि गायिका ऋतु खनेलले गाउनु भएको थियो, उहाँलाई साथ दिनुभएको थियो श्री देवकोटाले। र यो रोइला गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ,
1: धन्यवाद।
0: यो रोइला गीत चाहिँ अब ऋतुजीले गाउनु भएको छ। रोइला भन्ने साथ यो धौलागिरी क्षेत्रमा अलिक बढी गाइन्छ, सायद तपाईँ पनि बागलुङकै त्यो
2: मेरो गीतले भने
0: थाकथलो भएको हुनाले पनि होइन, चितवनमा जन्मे पनि तपाईँ त बागलुङको बुवा मात्र होइन,
2: गलकोट घर चितवन हो
0: भनेर, गलकोट हो घर, यसबाट पनि थाहा हुने रहेछ
1: गीतले,
2: गीतको शब्दले भनेको छ नि त, बागलुङ गलकोट घर। मेरो मामाहरू फेरि चितवन सरेका छन् कि होइन, बागलुङ गलकोट घर चितवन हो मा होला, दिल बिसाउने कहाँ होला।
0: अब यो लोकगीत बज्दै गर्दाखेरि सुभाष चन्द्र पौडेलजीलाई सोधिहाल्छु, यो 51 कलाकारहरूमा लोक सङ्गीतका व्यक्तित्वहरू पनि पढ्नु भएको थियो त्यतिखेर?
1: पढ्नु भएको छ, मैले जस्तो कुमार बस्नेत त लोक गायक नि
0: हुन्छ, ए जिउँदो मध्येमा 8 उहाँ पनि एकजना,
1: उहाँ हो, अझ एकजना मेरो नाम बिर्सेँ मैले होइन, त्यति बेला पनि लोक पनि पढ्नु भएको छ, त्यो मैले सर नाम बिर्सेँ।
0: मिरा दिदीले पनि लोकगीत त गाउनु भएको छ, मेरो नाम पनि
1: पढ्नु भएको छ। अहिले पनि हामीले लोक शास्त्रीय सबै समेटेका छौँ, शास्त्रीयमा अहिले अम्बिका रिमाल लक्ष्मीप्रसाद देवकोटाको छोरी,
0: यो अर्को यसको बारेमा कुराकानी गर्नुले श्रोताहरूको प्रतिक्रिया पढिहाल्छु है त, म उहाँहरूलाई धन्यवाद दिनुहोला। रघु भट्टराईजी लेख्नुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ, अमेरिकाबाट हुनुहुन्छ, पुस्तान्तरण गर्न मात्र होइन नयाँ पुस्ता र प्रविधिसँग समेत भिजेर आफ्ना प्रतिभाहरू सृजनाहरू हामीलाई दिइरहनुहुने सुभाष चन्द्रजीका अनुभवहरू र ऋतुजीका आवाजका मिठा मिठा सुन्दै यताको बिहानी अर्थात् युएसएको बिहानी सुरु भइसकेको छ है भने लेख्नु भएको छ है। अनि उहाँले चाहिँ यस्ता दिग्गज गीतकारलाई रेडियो कार्यक्रममा प्रस्तुत गर्नुभएको तुलसीजीलाई पनि धन्यवाद भन्नुभएको छ, अमेरिकाबाट हुनुहुन्छ है उहाँ,
1: धन्यवाद है।
0: रघु भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ जर्मनीको हम्बर्गबाट लेख्नुहुन्छ है बेबेस सुनेर, उहाँ द्वारिका थापा मगर हुनुहुन्छ। नमस्कार तुलजी, साथै आजको स्वर्णिमसँग कार्यक्रममा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दछु। साथै आजको पाहुनाहरू गायिका ऋतु कडेल अनि गीतकार सुभाष चन्द्र पौडेलप्रति नमस्कार। हजुरहरूको यो कुराकानी सुनिरहेको छु र सफलताको कामना गर्दछु। तुलसीजी भला कुसेरको साथ मिठा मिठा गीत सङ्गीत सुनेर आनन्द पनि लिँदैछु है, परदेशी जीवन बिताइरहेको छु भनेर लेख्नु भएको छ। द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनु भएको छ, उहाँलाई पनि धन्यवाद। अनि इजरायलबाट गीतकार हुनुहुन्छ नूतन भुषालजी, लेख्नुहुन्छ नमस्कार सर, साथै वरिष्ठ गीतकार सुभाष सर साथै गायिका ऋतुजीलाई पनि नमस्कार भन्नुभएको छ। नूतनजीलाई धन्यवाद दिन चाहन्छु। मेनी कालीकटे रायजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले आसपोर्ट क्यान्ड युकेबाट हुनुहुन्छ, नमस्ते तुलजी, साथै आजको दुवै पाहुनाजीहरूमा नमस्कार छ, सुरुबाटै सुनिरहेको छु भन्नुभएको छ है।
2: थ्याङ्क यू सो मच हजुरलाई, समय निकालेर हामीलाई सुनिदिनु भएको छ होइन, बाहिर रहेर पनि थ्याङ्क यू सो मच हजुरलाई।
0: अनि यहाँ यशोदा थापा, यशोदा सुवेदी भनेर लेख्नु भएको छ, उहाँ पनि गजलकार गीतकार हुनुहुन्छ, उहाँ चाहिँ बेल्जियमबाट नमस्ते भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ,
1: धन्यवाद है, जसलाई माया गर्नुभएको छ यहाँहरूले।
0: कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुलजी, आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर ऋतु कडेल दिदी अनि लिरिस्ट सुभाष चन्द्र पौडेल भीमफेदिया सर, हजुरहरू दुवैजनालाई नमस्ते, हजुरहरूको रमाइलो भलाको सारी सुनेर कार्यक्रम स्वर्णिमसँगको इन्जोय लिइरहेछु। सिङ्गर ऋतु कडेल दिदीबाट एउटा लाइभ गीत सुन्न मन लाग्यो भन्नु भएको छ है, अनि दुवैजनालाई सफलताको शुभकामना भन्नुभएको छ,
1: धन्यवाद।
0: कैलाश अन्ता लिम्बूलाई धन्यवाद दिँदै ऋतुजी, अब एउटा गीत तपाईँको यही हाम्रो सुभाष चन्द्र पौडेलजीले लेख्नुभएको यही मायामा ढुङ्गा पनि गल्दो रहेछ।

0: थ्याङ्क यू.
1: मिठो
2: मिठो
1: हिउँ पनि जल्दो रहेछ है.
0: हजुर
1: हिउँ त चिसो कठाङ्ग्रिने होइन थरथर कमाउने है. यस्तो बिम्ब यस्तो भनौँ न भाव अहिलेका श्रोता दर्शकले कुन रूपमा बुझिरहेको पाउनु भएको छ? अहिले त एकदम सरल खोज्छ.
2: सरल भन्दा पनि अहिले त फेरि दुई अर्थी तिन अर्थी अनि त्यो
1: दो भाषे
2: कस्तो कस्तो सुनिन्छ है अलिकति. तर अब त्यो हामीलाई चाहिँ अलिकति ऊ लाग्छ. तर मलाई चाहिँ के भनेदेखि आफ्नो शब्द भएर मात्र पनि होइन कि
1: हजुर
2: यसो अलिकति भाव पनि गहिरो हुनु पर्यो होइन. साहित्यिक हुनु पर्यो, बिम्ब प्रयोग हुनु पर्यो. अब बुझ्न त गाह्रो त छैन जस्तो लाग्छ यो गीतमा.
1: हजुर
2: कुनै क्लिष्ट त छैन होला, भारी शब्द पनि छैन होला. तर सजिलो शब्दमा आफ्नो मनको भाव पोख्नु चाहिँ सक्या सुकी
1: जस्तो लाग्छ.
2: कुरामा चाहिँ उहाँले न्याय गर्नुभएको छ.
1: हरिराईजी लेख्नुहुन्छ, फेल्तम लन्डनबाट हुनुहुन्छ उहाँ चाहिँ. उहाँ आफै पनि गायक पनि हुनुहुन्छ, गीतकार पनि हुनुहुन्छ. उहाँ लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है. आजको अतिथिजीहरू दुवैजनालाई हार्दिक स्वागत तथा अभिवादन. साहित्यकार सुभाष सरको गीत साह्रै राम्रो लाग्यो. ऋतु मेमको आवाज को त कुरै नगरौँ, गीत र आवाज साह्रै मिठो रहेछ. दुवैजनालाई हार्दिक बधाई तथा शुभकामना भनेर लेख्नु भएको छ. अनि तपाईँहरूको गीत र आवाज नेपाली साङ्गीतिक आँखामा सधैँभरि चम्किरहोस् भन्नुभएको छ.
2: हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद. बाहिर बसेर पनि यति हाम्रो सुनिदिनु भएको छ, माया गरिदिनु भएको छ,
1: धन्यवाद छ होइन. गीतकार, साहित्यकार, कवि अनि समाजसेवी घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरले पनि बेलायतबाट कार्यक्रम सुनिरहनु भएको छ. थुल्सर नमस्कार. र आजको अतिथिद्वय वरिष्ठ गीतकार, पत्रकार, गायिका, सङ्गीतकार समेतको कुराकानी सुनेर मनोरञ्जन लिइरहेछौँ है. उहाँहरू दुवैजनालाई हार्दिक नमन भन्नुभएको छ र उहाँहरूको साङ्गीतिक यात्राले आकाश चुमोस् धन्यवाद भनेर लेख्नु भएको छ. घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. सुनिदिनु भएको र सुनेर हामीसित जोडिनु भएको छ यहाँहरू दुवैजनालाई धन्यवाद. कहिलेकाहीँ झुक्किनु पनि हुन्छ होला है तपाईँको नामसँग. अर्को छ चर्चित गीतकार सुभाष चन्द्र ढुङ्गेल है. मलाई सुभाष चन्द्र ढुङ्गेल पौडेल है कहिलेकाहीँ. त्यही भएर पछाडि भिम्फे दिएर राख्नु भएको के
2: हो? होइन यस्तो हो, उहाँसँग अस्ति यो उहाँ पनि अन्तर्वार्तामा पर्नु भएको छ यो अहिलेको नयाँमा.
1: ए हजुर
2: है. अनि उहाँसँग मैले कुरा गरेको थिएँ कि सुभाषजी तपाईँहरू मेरो नाम ऊ भयो, म चाहिँ सुभाष लेख्छु, भासको भास.
1: ए उहाँले सुभाष
2: भास लेख्नुहुन्छ,
1: मोटो स, तपाईँ चाहिँ पातलो स लेख्नुहुन्छ.
2: पातलो स र अनि भ र
0: भास काटेको
2: पेट फारेको छ. सुभाष भास भनेको भाषा लेख्छु. तपाईँ चाहिँ सुभाष लेख्नुहुन्छ, उहाँ चाहिँ सुभाष लेख्नुहुन्छ भाषमा. म मिठो भाषामा भन्छु,
1: उहाँ पेट काटेको स लेख्नु हुँदो रहेछ होइन सुभाष.
2: होइन पेट बलाई पेट फार्नुहुन्छ.
1: ए
2: सुभाष लेख्नुहुन्छ भनेपछि बाना
1: यस बलाई चाहिँ काट्ने, तपाईँ वा मात्रै लेख्ने भएर.
2: अनि मैले के भने अब हाम्रो नाम उस्तो उस्तै छन्, कतिले मलाई चाहिँ गीतकार भन्नु, मैले मेरो गीत आउनुभन्दा अगाडि मैले कतिलाई गीतकार म होइन भन्थेँ. अनि उहाँलाई चाहिँ फेरि चाहिँ मेरो मुक्त कविता सुनेर चाहिँ बधाई है भन्दो रहेछ मलाई. हुन त उहाँले पनि अहिले मुक्त कविताहरू सबै लेख्नुहुन्छ होइन. त्यो उहाँलाई मेरो नाम र मेरो नाम मलाई चाहिँ नि उहाँको नाम चाहिँ मान्छेले भन्दो रहेछन्. हुन त सरलाई मैले अहिले यहाँ अहिले भनिहालौँ, 30 को दशकमा रेडियो नेपालमा त्यति बेला गीत पास गर्नुको लागि त्यहाँ पेस गर्नु पर्थ्यो, दर्ता गर्नु पर्थ्यो. चाँडा गीत मेरो पास भइरहेको छ, चाँडामा एउटा मिसप्लेस भयो जुनटा अहिलेसम्म मसँग सुरक्षित छ.
1: रेडियोमा पास भयो त्यतिखेर
2: पास भएको, तर गायक दिन पाथेन. एकजना त्यति बेलाको चर्चित गायक सङ्गीतकारलाई मैले दिएँ, एकजना मेरो भिनाजु मार्फत गएर दिएँ, उहाँले म गाइदिन्छु भनेर राख्नुभयो. 6 महिनासम्म पनि त्यो आएन प्रसारणमा. नआएपछि म एक दिन घरमा गएँ, गनिमत के भयो भने प्रभु सर त्यो मेरो गीत चाहिँ उहाँको खल्तीमा थियो. ठुलो चिज मेरो मेरो अभाग्य, किनभने त्यति बेला फोटो कपी गर्नु पनि 10 रुपियाँ पर्थ्यो, त्यो पनि क्षेत्रपाटीमा जानु पर्थ्यो. हामी त स्टुडेन्ट लाइफको बेलाको थियो त्यति बेला. त्यो फोटो कपी गर्ने बुद्धि पनि भएन, समय पनि भएन. उहाँलाई जिम्मा दिएको थिएँ मैले, धन्न उहाँको खल्तीबाट हराएको रहेनछ.
1: राख्नु
2: भएको रहेछ,
1: जतनै हुनु
2: जतनै हुनुहुँदो रहेछ. त्यो मैले 6 महिनापछि लिएर आएँ,
1: धन्यवाद दिनु होला
2: दिएँ. त्यो चाहिँ नि त्यो अहिलेसम्म मैले सुरक्षित राखेको छु. त्यसपछि मैले के भयो भने अब म गीत लेख्दा पनि लेख्दिनँ, गाउन दिन पनि दिन्न भनेर मैले बसेँ. मलाई गीत ऊ भयो, पीडा भयो, साह्रै पीडा भयो. चारै गीत पास भइरहेछ, एउटा गीत यहीँ होइन तपाईँको शब्द राम्रो छ म गाइदिन्छु भनिहाल्नु भयो, तर गाइदिनु भएन। अब मैले अरू कसैलाई चिनेको छैन, एकजना उहाँलाई पनि अर्को मान्छे मार्फत लिएर गएको। अब के काम रहन्छ भने मैले चिने, अब कविता सविता लेख्ने, कथा लेख्ने, छाप्ने, यताउति मधुपर्ग गोर्खापत्र छापिन्थ्यो, नामसामो हुन्थ्यो, आफूले पनि पत्रिका निकाल्यो, त्यसपछि बिचमा जागिर खाएर उता गइयो। अनि जब म रिटायर्ड भएर आइसकेपछि अब भएन, अब चाहिँ म मेरो आफ्नो प्रतिभालाई म मर्न दिन्न भनेर मैले चाहिँ सुरुको एउटा गीत त्यति बेला तिसकै दशकमा मेरो धेरै जस्तो गीतहरू चाहिँ तिस चालिसकै
1: दशकमा लेख्नु
2: लेखेँ, र अहिले अहिले आएर लेखेको चाहिँ जस्तो यो भीमपेटीको सम्झनामा अघि
1: अस्ट्रेलियाबाट
2: त्यो अस्ट्रेलियामा बस्दाखेरि मैले कोरेर त्यो स्थायी त्यहाँ बनाएँ, अरू अन्तराय यहाँ आएर थपेँ मैले होइन। त्यसपछि जिन्दगीको के भरोसा लेखेँ, अनि नयाँ नयाँ अरू पनि लेखेँ अरू भयो, अनि तिस चालिस दशकको चाहिँ गीतहरू मसँग अहिले पनि भयो, र यो दुईवटा अन्तरा त मैले भने तिसकै दशकमा लेखेको, एउटा अन्तरा पछि थपेको, चालिस वर्षपछि थपेको पनि त्यसलाई म्याच गरे, सिक्वेन्स मिल्यो। त्यो चाहिँ गायिकाको पनि कमाल हो, सङ्गीतकारको पनि कमाल हो, त्यो है त्यो सिक्वेन्स मिल्यो त्यो भनौँ न।
1: यहाँ मन दर्लामीजी लेख्नुहुन्छ, उहाँ अहिले युके नभएर फ्रान्सको प्यारिसबाट हुनुहुँदो रहेछ है, त्यता पुग्नु भएको छ। नमस्ते तुलसीजी, अहिले हामी दुई पुनम र म फ्रान्सको प्यारिसबाट रेडियो सुन्दैछौँ, र आजको बेबेसका पाहुनाहरूलाई पनि गोर्खे सलाम छ। प्यारिसको आइफल टावर मुनि बसेर रेडियो सुन्दैछु हजुरहरू, सबैको शुभ दिन भनेर लेख्नु भएको छ।
2: हाम्रो तर्फ पनि धेरै धेरै धन्यवाद, हामी विदेश पुग्यौँ, तपाईँहरू नेपाल आइपुग्नु भयो,
1: त्यही छ
2: भावना साथ साथ।
1: उहाँ मोहन दर्लामीजी र पुनमजी चाहिँ पुनम गुरुङ गायिका चिन्नुहुन्छ नि, आँखा नलौकाले दाइ, अहिले चाहिँ उहाँको त अब करोड क्लबमा गागी छ। ल यहाँ दुवैजनालाई साह्रै खुसी लाग्यो, आइफल टावर मुनि बसेर सुन्दै गर्दा हामी पनि त्यही फ्रान्सतिरै छौँ जस्तो
2: लाग्यो,
1: नेपाल आइपुग्नु साह्रै खुसी लाग्यो। यहाँहरू दुवैजनालाई धन्यवाद छ, र पुनमजीको नयाँ गीत को चर्चा परिचर्चा खुबै बढिरहेको छ। ल त यहाँलाई पनि हाम्रो शुभकामना छ, हामीलाई सुनिदिनु भएकोमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला पनि अन्य प्रतिक्रियाहरू पनि छन् कि भने हेर्दैछु म। कैलाश अनिता लिम्बुले लाइभ गीतको लागि धन्यवाद भन्नुभएको छ है,
0: थ्याङ्क यू।
1: छवि थापा मगरज्यू लेख्नुहुन्छ, फक्सटन केन युकेबाट हुनुहुन्छ, नमस्कार तुलजी, साथै आजको पाहुना गायिका ऋतु कडेल अनि गीतकार सुभाष चन्द्र पौडेल सरप्रति नमस्कार, हजुरहरूको साङ्गीतिक यात्रा सधैँ सफल रहोस् भन्ने कामना गर्दछु। तुलसीजी हजुरको कुराकानी र मिठा मिठी गीत सङ्गीत सुरुदेखि सुनिरहेको छु भन्नुभएको छ, हाम्रो पनि धन्यवाद छ छवि थापाजीलाई। अनि डम्बर लिम्बुलाई पनि सेवा र नमस्ते छ, उहाँले पनि नमस्ते भन्नुभएको छ होइन। र यसबीचमा अब अनि श्रोताहरू म एउटा गीत राख्नेछु, यो गीत चाहिँ म आज मायामा ढुङ्गा पनि गल्दो रहेछ यही गीत राख्नेछु, यही गीतको प्रचार प्रसारको लागि उहाँहरू आउनु भएको छ। पुनः एकपल्ट यो गीत राखिहाल्छु, आजको अतिथि सुभाष चन्द्र पौडेल भीमफेदियाको गीत रचना अनि ऋतु कडेलको स्वर सङ्गीत रहेको यो गीत यहाँहरू माझमा।
3: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ, अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्, हेर्नुहोस् techvets.com।

0: हजुर आदरणीय श्रोताहरु, मायामा ढुङ्गा पनि जल्दो रहेछ यो गीत राखेँ मैले, पीडामा हिउँ पनि बल्दो रहेछ। गीतकार सुभाष चन्द्र पौडेल भीमफेदियाको गीत रचना अनि ऋतु कणेलको स्वर सङ्गीत रहेको थियो। उहाँहरू दुवैजना हाम्रो साथमा हुनुहुन्छ, यहाँ दुवैजनालाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: अब यो सहकार्यलाई फेरि निरन्तरता दिने सोच छ कि छैन? अब चाहिँ कस्तो शैली गीतहरू
2: अहिले सोचेको छैन, अब कस्तो भन्छ शब्दले के भन्छ,
1: शब्द के लाउँदैछौँ हामी उहाँलाई दिँदाखेरि जुन पाए उतिर भएन, किनभने फेरि उहाँको पनि स्ट्यान्डर्ड घट्नु भएन, मेरो पनि घट्नु भएन।
0: कस्ता गीतहरू अलिक बढी लेख्नुहुन्छ तपाईँ?
1: होइन, म त मेरो गीत त जीवन जगतकै कुराहरू हो। जस्तो मैले योभन्दा अगाडि पनि जिन्दगीको के भरोसा भन्ने एउटा गीत चाहिँ मेरो गाएको छ उनीहरूले, अनि मनको मजेरी भन्ने गाएको छन् होइन, अनि सपनीमा नाउ तिमी भन्ने छ एउटा, अनि जे जति मलाई प्राप्त छ भन्ने छ। त्यो अब शब्दको हिसाबले मैले आफूले लेखेँ, गायनको हिसाबमा आफ्नो आफ्नो तरिकाले फरक हुन्छ होइन, तर कल्पनामा बगेर भन्दा पनि आकाश हेरेर चाहिँ कल्पना गरेर चाहिँ होइन कि, जीवनमा भोगेका देखेका र वास्तविकता घात प्रतिघात माया प्रेम यिनै कुराहरूलाई चाहिँ नि अलि मिठो शब्दमा मिठो पिम्बमा लेख्न मनपर्छ र त्यस्तै लेख्छु।
0: गीत लेख्न पनि गाह्रो एउटा विधा भनिन्छ होइन, गीतमा चाहिँ कहिलेकाहीँ कविता चाहिँ बढाउँदै बढाउँदै कविता चाहिँ होइन लेख्न सकिन्छ, गीत चाहिँ त्यो लामो कवितालाई छोट्याउँदै छोट्याउँदै चार लाइन आठ लाइनमा लेख्नुपर्ने हुन्छ, ती चिजहरूलाई अटाउनु कहिलेकाहीँ भनौँ न आफ्नो भावनाहरू पोख्नको लागि चाहिँ दुई लाइन चार लाइन आठ लाइनमा सबै थोक अटाउनु पर्छ, कतिको गाह्रो विधा हो?
1: अब गाह्रो त गाह्रो सम्झ्यो भने सबै गाह्रो हो, कविता लेख्नु पनि गाह्रै हुन्छ, गीत लेख्नु पनि गाह्रै हुन्छ, कथा लेख्नु पनि गाह्रै हुन्छ, तर कुन बेला माइन्डमा के ट्र्याक हुन्छ, के झिल्के आउँछ, कुन मान्छेलाई हर्ट गर्छ त्यति बेलाको कुरा आयो। अब जस्तो मैले अघि त्यो त्यहाँ बज्यो मेरो भीमफेदीको सम्झनामा, त्यहाँ मैले भनेको छु नि त्यसमा, अब मैले त्यसमा प्रकृति पनि मलाई देखाउनु परेको थियो, मेरो भीमफेदीको नामकरण कसरी भयो भन्नु पनि देखाउनु परेको थियो,
0: त्यहाँ सदरमुकाम सारेको प्रसङ्ग पनि थियो, पहिलाको
1: सदरमुकाम पनि प्रसङ्ग पनि छ, त्यहाँ भगवान्को कुरा पनि छ, त्यहाँ जसले हामीले चाहिँ त्यहाँ भीमफेदीमा भीमसेन मान्छौँ, बाराईदेवीको मन्दिर छ, गढीको बटु भैरव छ होइन, अनि तिनवटा चारवटा खोला छन् त्यहाँ, धुन्द्रो खोला, खरे खोला, सिसापानी, लाम खोला भन्ने छन्, त्यो कुरा पनि छ त्यहाँ, त्यसलाई पनि देखाउनु परेको छ। अझ मेरो त्यहाँ दुईवटा शब्द छुट्याएको छ त्यति बेला लामो हुने भएर, त्यहाँ त्यसमा ऐतिहासिक हात्तीसार, ऐतिहासिक हात्तीसार, खेल्ने चौर, सिमलटार, आँखा चिम्म पारे पनि देखिन्छन् ती बारम्बार, त्यो थियो मेरो ऐतिहासिक हात्तीसार भनेको, त्यो अहिले पनि छ त्यहाँ, खेल्ने चौर सिमलटार, सिमलटार भन्ने ठाउँमा एउटा ठुलो चौर थियो जहाँ हामी खेल्थ्यौँ, ऐतिहासिक हात्तीसार, खेल्ने चौर, सिमलटार, आँखा चिम्म पारे पनि देखिन्छन् ती बारम्बार, त्यो सम्झना आफ्नो गाउँको सम्झिँदाखेरि, भने मैले त्यो दुई लाइनमा पनि अब जस्तो भीमफेदीको नाम कसरी रह्यो भन्दाखेरि, कोलडाँडाको फेदीमा भीमसेन महाभारतको पात्र पौराणिक पात्र आएर बास बसेकोले भीमसेन बसेको ठाउँ भएर भीमफेदी भएको, त्यो कोलडाँडाको फेदीमा बसेको भएर भीमसेन बसेको फेदी भएर भीमफेदी।
0: एउटा स्रष्टा एउटा गीतकारले चाहिँ धेरैको जीवन लिएर चाहिँ बाँच्नुपर्छ है, जस्तै अब सुभाष चन्द्र पौडेलले कहिलेकाहीँ ऋतु कणेल भएर गीत लेख्नुपर्छ, किन एउटी फिमेलको गीत अथवा महिला गीत लेख्दा सर्लकै एकचोटि चाहिँ तपाईँ नारी हुनु पर्यो है, हरेकको जीवन चाहिँ सुमसुमाकै हुन्छ स्रष्टाहरूले
1: पर्छ,
0: अजीब छ स्रष्टाको जीवन है,
1: अनि त्यसले गर्दाखेरि मैले पनि अब त्यो धेरै लाइनमा त म लेख्न सक्दिनँ, अब दुई लाइनमा मैले लेख्नु पर्यो, त्यो त्यही भीमफेदीको परिचय दिएँ, अब कहाँ छ त भन्दाखेरि वरिपरि डाँडा छन्, हरियाली डाँडा छन्, अनि त्यसको फेरि सिमाना बताइदिएँ मैले, उत्तर नाका देउराली, पश्चिम ढोका फेदी होइन, हरियाली डाँडा काँडा, बिचमा भीमफेदी, दक्षिण देखाउनु परेन
2: होइन,
1: ठ्याक्क त्यति मात्र देखाइदिएँ मैले, जुन बाटोमा मैले टेकेँ त्यही मैले,
0: अहिले त दक्षिण गालीको बाटो गएँ त्यही भीमफेदी हुँदै छोटो बाटो हेटौँडा जाने,
1: जुन ठाउँमा मैले टेकेँ त्यही मैले भाग्य लेखेँ, के अरे संसार देखेँ, मेरो कर्म या हो धर्म, त्यही माटोले भाग्य लेखेँ, आखिर भीमफेदीकै उपज हुँ म, एउटा प्रडक्ट हुँ, भनेपछि त्यो भीमफेदीको कर्मलाई पनि मैले त्यहाँ देखाउनु पर्यो, र अनि त्यहाँ पहिले त ऐतिहासिक ठाउँ थियो, सदरमुकाम थियो, त्यसलाई चाहिँ त्यो राजनीतिले सारे हो थियो।
0: यहाँ हाम्रो ललित गुरुङ दाई र साथी गुरुङ भाउजू बेलायतबाट लेख्नुहुन्छ, डियर तुलसीराम नमस्कार हजुरलाई, साथै हजुरका दुवै आदरणीय पाहुनाहरूलाई पनि हार्दिक नमस्कार। हजुरहरूको यो मिठो भलाकुसा र मनमोहक प्रस्तुति सुनेर हामी अत्यन्तै आनन्दित भएका छौँ। साँच्चै भन्नुपर्दा सङ्गीतमय रङ्गमञ्चमै उपस्थित भएको जस्तो अनुभूति भइरहेको छ। यस्ता अनुभवी प्रतिभाशाली र सम्मानित कलाकारलाई हामी माझ ल्याइदिनु भएकोमा मलाई पनि धन्यवाद दिनुभएको छ। अनि ईश्वरले सबैको प्रत्येक पल सुख शान्ति र सफलताले भरिपूर्ण बनाइरहन् शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ।
1: हाम्रो तर्फबाट पनि धेरै धेरै
0: धन्यवाद दिन चाहन्छु यहाँ दुवैजनालाई। अनि बेलायतबाटै हुनुहुन्छ उहाँ खेल मोती लिम्बू, नमस्ते सेवा तुलसी, म पनि अर्को एक घन्टादेखि अर्थात् दोस्रो खण्डदेखि सुनेर बसिरहेछ, आनन्द भइरहेछ भनेर लेख्नु भएको छ। उहाँलाई पनि धन्यवाद छ होइन, धेरै श्रोताहरूले सुनिरहनु भएको छ, उहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। र अब त्रिवेणीको अर्को लहरमा चाहिँ अहिलेका पुस्ताहरू अघि भनिहाल्यो, राजेन्द्र थापा मदन कृष्ण श्रेष्ठ होइन यादव खरेल दिनेश अधिकारी, उहाँहरूलाई समेट्नु भएको छ,
1: उहाँहरू समेटेको छ। हामीले अब मैले त्यो अलिक किताब ल्याउनु पाइनँ होइन, मसिनो सर र मैले त्यही हो,
0: पहिला चाहिँ एकेडेमी निकाल्यो
1: होइन। दीप श्रेष्ठ हुनुहुन्छ
0: हजुर,
1: बुलुम कारण हुनुहुन्छ, दीप
0: श्रेष्ठ
1: हुनुहुन्छ, प्रकाश श्रेष्ठलाई मैले सम्पर्क गर्न खोजेको,
0: उहाँ युएस हुन्छ,
1: अहिले त अनुभव अस्ति भेट भएको थियो, उहाँकोसँग फेरि मेरो बातचित भएपछि बडा खुसी हुनुभयो। मेरो भीम फेदी चाहिँ उहाँको हजुरआमाको माइती,
2: ल त त्यसो भने
0: यो चाहिँ अहिले साझा प्रकाशन
1: साझाबाट निस्केको अहिले दुई महिना।
0: प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्ट्रोड युकेबाट हुनुहुन्छ, नमस्कार तुलजी, आजको अतिथि गायिका ऋतुजी र गीतकार एवं पत्रकार सुभाषजी, साथै यस कार्यक्रममा साङ्गीतिक नमन गर्न चाहन्छु। मायामा ढुङ्गा पनि कति मिठो शब्द एवं भन्ने लेख्नु भएको छ, रचना मिठो स्वर, मलाई शब्द स्वर लयले मन छुयो, सफलता मिलो शुभकामना हाम्रो तर्फबाट भन्नुभएको छ।
1: हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद, सम्झिनु भयो,
0: प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्झिनु भएकोमा होइन। र अब नि हामी कार्यक्रमको पुच्छरतिर बिटमार्ने तर्खरमा पुगिसकेका छौँ, र यहाँहरू दुवैजना आज आइदिनु भएकोमा यहाँ दुवैजनालाई धन्यवाद दिन चाहन्छु। र पहिलो खण्ड र दोस्रो खण्डमा त पहल पनि गर्नु भएन छ, तर अघिल्लो खण्डमा त्रिवेणीको लहरहरूमा बच्चुकैलालाई समेट्ने कोसिस गर्नुभयो, सक्नु भएन
1: होइन, यो पटक गरेनौ, त्योभन्दा पहिला चाहिँ गरे हो, त्यसपछि हामीले दुःख दिनु चाहिँ
0: कहिलेकाहीँ रिजर्भ मान्छेहरू पनि हुन्छन् है,
1: एकदम होइन, साहित्यमा उसमा सबै पनि छन् त्यो कुरा।
2: दाईको बारेमा चाहिँ धेरै मैले पनि सुनिराखेको होइन, अब हामी त नजिक भएनौँ, तर बच्चुदा एकदम मनपर्छ क्या मलाई, तिमीले होइन भन्ने गीत त एकदम गाउँछु मैले है, त्यो गीत तिमीले त होइन तिम्रा भाकाहरूले होइन, तर मलाई एकदम भेट्न मन लागेको व्यक्तित्व हो कि उहाँ, तर सुन्दाखेरि चाहिँ उहाँ खासै रिजर्भ टाइपको हुनुहुन्छ, खासै भेट्न बोल्न रुचाउनुहुन्न रे भन्ने चाहिँ सुनेँ मैले।
0: हुन्छ, यहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु, फेरि पनि नयाँ नयाँ कामहरू सहकार्य हुँदै जाओस् हाम्रो शुभकामना छ। र आइदिनु भएकोमा ऋतुजीलाई पनि धन्यवाद, पहिलोचोटि आइदिनु भएकोमा सुभाष चन्द्र पौडेल
1: धन्यवाद,
0: भीमफेदीजीलाई पनि धन्यवाद,
1: पहिलो पटक भए पनि यहाँले बोलाइदिनु भयो, खुसी लाग्यो, स्वागत गर्नुभयो, यसरी आइराख्नु थाल्यो।
0: श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा?
1: श्रोताहरूलाई हाम्रो तर्फबाट चाहिँ के भने, बाहिर देश विदेशमा बसेर होइन जहाँ जहाँ बसेर चाहिँ यहाँले चाहिँ हामीलाई चाहिँ नि सम्झिनु भयो, हामीले पनि धेरै धेरै धन्यवाद छ, समय निकाल्नु भयो, हामीलाई सुनिदिनु भयो होइन, हाम्रो यसै गरी प्रोत्साहन दिनुहोस्, हौसला दिनुहोस्, माया गर्नुहोस्, आशीर्वाद दिनुहोस्,
2: यस्तै गरी हाम्रो बिएफबिएस
0: रेडियोलाई
2: पनि धेरै धन्यवाद, तुलसीजी एकदमै आफूमा पनि एउटा राम्रो लेखक हुनुहुन्छ है तुलसी दाई,
1: परिचय भयो, पहिलो पटक
0: गीत लेख्छु,
2: गीत एकदम राम्रो गीत छ र दाईको पनि कहिले गाउनु पाएन भनेर बसिरहेको छ,
0: हुन्छ सकाइदिए जोरला नि, ल त त्यसो भने
1: धेरै धन्यवाद पर्ने सरलाई पनि,
2: र जतिजनाले हामीलाई सुन्नु भएको छ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र ऋतु कडेल युट्युब च्यानल लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनु होला, र हाम्रो सुभाष चन्द्र पौडेल भीमफेदिया दाईको
0: हुन्छ, यहाँहरू दुवैजना धन्यवाद छ, र आदरणीय श्रोताहरू यहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु, यतिन्जेल हामीलाई सुनिदिनु भयो करिब दुई घन्टाको बसाइमा, यहाँहरू साथमा रहनु, यहाँहरूलाई धन्यवाद।

0: बेलायतका सार्वजनिक ठाउँमा महिलाका लागि बनाइएका शौचालय र लुगा फेर्ने कोठा अब पुरुषले प्रयोग गर्न नपाउने भएका छन्। त्यस्तै पुरुषका लागि बनाइएका शौचालय र लुगा फेर्ने ठाउँ महिलाले पनि प्रयोग गर्न पाउने छैनन्। सरकारको नयाँ मार्गदर्शन अनुसार सार्वजनिक ठाउँमा महिला र पुरुषका लागि छुट्टा छुट्टै बनाइएका शौचालय लगायतका सुविधा आआफ्नो समूहका मानिसले मात्रै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यो नयाँ मार्गदर्शन क्याफे, खेलकुद केन्द्र र अरू संस्थालाई हालको कानून पालनका लागि सघाउन ल्याइएको सरकारको भनाइ छ। तर यो नियमले महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान भएका ट्रान्स व्यक्तिहरूलाई समस्या पर्न सक्ने भन्दै अधिकार कर्मीले चिन्ता जनाएका छन्। ट्रान्स व्यक्तिहरूको पक्षमा काम गर्दै आएकी कानून व्यवसायी जेस ओ टम्सनले यो नियमले ट्रान्स व्यक्तिहरूलाई समाजबाट अझ टाढा पार्न सक्ने तर्क गर्नुभएको छ।
1: Because for decades, you've used the women's toilets, and there's never been a problem. There has never been an issue in this country.
0: पाकिस्तानको ब्रोडपेकमा हिमपहिरोमा परि ज्यान गुमाएका आरोहीमध्ये निर्मल पूर्जा निमस्ताई सहित चार आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले शव आधार शिविर ल्याइएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार पूर्जा सहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ। शव संकलन मिङमाजीको नेतृत्वमा भएको थियो। मिङमालाई सिरबाज खान र फिल्डमा खटिएको उद्धार टोलीले सहयोग गरेका थिए। सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गर्नुभएको छ। तीन आरोहीको अझै शव नभेटिएको उहाँले बताउनुभयो। गएको शुक्रबार पाकिस्तानको ब्रोडपेक आरोहणका क्रममा आएको हिम पहिरोमा परि पूर्जा सहित छ नेपाली र चार विदेशी गरी 10 जनाको ज्यान गएको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबै खाले झण्डा हटाउन अपील गरेको छ। कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा झण्डा पताका हटाउन अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान र सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल जातीय

0: धार्मिक साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आगामी तीन दिनभित्र हटाउन सबै पक्षसँग अपिल गर्नु भएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ। सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा दुई फरक समुदाय हिन्दू र इस्लाम धर्मका युवा बीच सार्वजनिक स्थानमा झण्डा राख्ने र हटाउने विवादमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उपिया काठमाडौँलाई नियुक्ति गर्ने, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाड्न स्वीकृति दिने, पशु बच्चाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्कबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
0: नेपाल हाल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर:
2: अहिले त प्रवक्ताज्यू, सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
3: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
2: अन्त्य कुरा त कसरी मान्लान् र फेरि?
3: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यौँ भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ।
0: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

यो मेरो जिन्दगीको एउटै तिमी अनि मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर यश कुमार र सपना श्रीले गाउनुभएको यो गीत सँगसँगै आजको हाम्रो कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसक्यो यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो युवादन टकाउन चाहन्छु म शेरेश सनवार तपाईँको सेवामा छु आजको प्रस्तुतिसहित तपाईँको लागि अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू विविध सर सामग्रीहरू लिएर म हाजिर भइसकेकी छु यहाँहरू सबैजनाले कार्यक्रममा साथ दिनुहुन्छ होला भन्ने पूर्ण आशा पनि गरेको छु यतिखेर र ठिक चार बजीसम्म साथ दिनुहोला यो विनम्र अनुरोध टकाउन चाहे अहिले पनि दिउँसोको एक बजेर बाह्र मिनट गएको छ त आजको तिथिमितिको कुरा गर्नु सबैभन्दा पहिला त विक्रमसम्म 2083 साल श्रावण महिनाको 20 गते आज तदनुसार 5 अगस्त 2026 बुधबारको दिन श्रावण कृष्ण पक्ष सप्तमी तिथि परेको छ प्रिय श्रोताबृन्द र आजको दिनमा चाहिँ नि हामी विभिन्न प्रकारको चाहिँ अब्जर्भेसन्सहरू गरिरहेका छौँ होइन स्पेसली अब आज चाहिँ इन्टरनेसनल ट्राफिक लाइट डे पनि परेको छ अनि साथसाथमा आज चाहिँ नेसनल ओइस्टर डे पनि परिरहेको छ र यस अर्थमा चाहिँ नि यो विविध प्रकारको चाहिँ विशेष विशेष दिनहरूको बारेमा पनि म अलिकति कुरा तपाईँहरूसँग सेयर गर्दै नै जानेछु सुन्दै चाहिँ गर्नुहोला र स्पेसली आज नेसनल ओइस्टर डे भएको कारणले गर्दाखेरि आज हामी यो ओइस्टरको बारेमा पनि अलिकति कुरा गर्छौँ यसले चाहिँ हाम्रो स्वास्थ्यलाई कस्तो प्रकारको असर पुर्याउँछ यो सेवन गर्दाखेरि चाहिँ हुन सक्ने जति पनि फाइदाहरू छन् तिनको विषयमा आज म अलिकति जानकारी तपाईँसँग सेयर गर्छु ओइस्टर भन्ने बित्तिकै अब तपाईँलाई थाहा चाहिँ छ यो एउटा सी फुड हो होइन अनि यो सी फुड लभर्सहरूको चाहिँ वान अफ द फेभरेट चाहिँ आइटम हो भन्दा फरक पक्कै पनि नपर्ला र आजको दिनमा चाहिँ ओइस्टर खाने र यसको महत्त्वको बारेमा उत्सव मनाउने दिन भनेर छुट्याइएको छ विशेष गरिकन ओइस्टरमा प्रोटिन भिटामिन र जिङ्क एकदमै धेरै पाइन्छ र त्यसको स्वास्थ्यमा कस्तो असर पुग्छ भन्ने कुरा मैले तपाईँलाई भनिरहेको पक्कै पनि परेन होइन यसमा जिङ्क हुन्छ ओमेगा 3 फ्याटी एसिड हुन्छ प्रोटिन एकदमै धेरै हुन्छ जो मुटु र मस्तिष्क दुइटैको लागि अत्यन्तै फाइदाजनक छ यस कारणले गर्दाखेरि आज चाहिँ नि हामी यस विषयवस्तुमा चाहिँ जानकारी पनि लिन्छौँ हेल्थ सेगमेन्टमा कस्तो प्रकारको चाहिँ फाइदाहरू यो ओइस्टरले चाहिँ हाम्रो स्वास्थ्यलाई पुर्याउँछ भन्ने विषयवस्तुमा पनि कुरा गर्नेछौँ सुन्दै गर्नुहोला है त अनि साथसाथमा आज चाहिँ इन्टरनेसनल ट्राफिक लाइट डे पनि पर्न गएको छ अन्तर्राष्ट्रिय ट्राफिक लाइट डे र ट्राफिक सिग्नलको इतिहासको कुरा आज हामी अलिकति चर्चा परिचर्चा गर्नेछौँ अगाडिका घन्टाहरूमा सुन्दै गर्नुहोला प्रत्येक साल 5 अगस्तको दिनमा अन्तर्राष्ट्रिय ट्राफिक लाइट दिवस मनाइन्छ र महत्त्वपूर्ण यो एउटा चाहिँ नि भनौँ इनोभेसन पनि हो होइन ट्राफिक लाइटले गर्दाखेरि कति सजिलो भएको छ हामीलाई बाटोमा होइन त्यो ट्राफिक फ्लोको लागि यात्राको लागि र यो भएन भने एकदमै क्योटिक एउटा ट्राफिकको स्थिति हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला अहिले पनि नेपालको कतिपय ठाउँमा चाहिँ ट्राफिक लाइटको प्रयोग नभइकन ट्राफिक जो प्रहरी हुन्छन् उनीहरूले नै भनौँ न अब ट्राफिक लाइटको काम गरिरहेका छन् त्यहाँ कति गाह्रो छ कति धेरै ट्राफिकहरू जाम हुने कति धेरै गाडीहरू जाम हुने अनि त्यसमा चाहिँ एकदमै क्योस त्यसमाथि पनि ट्राफिक प्रहरीको स्वास्थ्यमा पनि त्यसको एकदमै प्रतिकूल असर पुगिरहेको हुन्छ होइन यस कारणले गर्दाखेरि ट्राफिक लाइटको महत्त्व अहिलेको संसारमा अहिलेको समयमा चाहिँ नि अत्यन्तै धेरै छ भन्ने कुरामा द्विमत हुनै परेन र आज यसै कुरालाई चाहिँ हामीले भनौँ यो अलिकति जानकारी फैलाउने उद्देश्यसहित इन्टरनेसनल ट्राफिक लाइट डे मनाइरहेका छौँ प्रत्येक साल 5 अगस्तको दिनमा पर्दछ यस विषयवस्तुमा पनि म जानकारी तपाईँसँग सेयर गर्नेछु एकछिन पश्चात कार्यक्रमको अर्को चरणतिर समय मिलाएर यस विषयमा जानकारी तपाईँसँग सेयर गर्छु है त आज छापावाल सुन प्रति तोला 2,88,000 रुपियाँमा कारोबार भइरहेको रहेछ भने चाँदी प्रति तोला 4,475 रुपियाँमा कारोबार भइरहेको छ यो चाहिँ जानकारी मैले राखेँ तपाईँको लागि है र अब भने अगाडि बढ्नु पर्दाखेरि मैले तपाईँको लागि कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा कुरा गर्छु अब हेल्थ सेगमेन्ट एकैछिन पश्चात छँदैछ यो चरणमा अर्को चरण अन्तर्गत भने हामी प्रेम ध्वज प्रधानले गाउनुभएका मिठा मिठा गीत सङ्गीतहरू सुन्नेछौँ आज एकै कलाकारका गीत सङ्गीतहरू सुनाउने पालो हो स्रष्टा एक सृजना अनेक अन्तर्गत अनि 3 बजेको समाचार पश्चात गीत सङ्गीतको सिलसिला जारी रहनेछ ठिक 4 बजे सम्म नै त आजको यो प्रस्तुति बडो साङ्गतिक रहनेछ तपाईँ सबैले यो समयमा लन्चको साथमा यी गीत सङ्गीतहरूलाई पनि पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला भन्ने मैले आशा
गरेको छु प्रिय श्रोतावृन्द। अहिलेको लागि मौसमको अलिकति जानकारी पनि तपाईँसँग सेयर गरिहाल्छु। मौसमको कुरा गर्नुपर्दा आज चाहिँ पानी पर्ने क्रम चाहिँ सुदूर उत्तरी स्कटल्यान्डको भूभागहरूमा जारी नै रहेको छ। नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र नर्दर्न इङ्ल्यान्डसम्म पनि यो फैलने देखिन्छ वर्षाको क्रम, र ठाउँ ठाउँमा चाहिँ मेघ गर्जन पनि हुनसक्छ। थन्डर स्टर्मको पनि यहाँ चाहिँ स्थिति रहने देखिएको छ, स्पेसली अप नर्थतिर स्कटल्यान्डका भूभागहरूतिर, त्यतातिर चाहिँ येल्लो वेदर वार्निङ थन्डर स्टोर्मको लागि जारी पनि गरिएको छ। र अन्यत्र भने सुखा रहनेछ, घाम लाग्नेछ, उत्तरी भूभागहरूतिर हावा चल्नेछ, स्पेसली यो चाहिँ नि तटवर्ती क्षेत्रहरूतिर। अनि आज राति पानी पर्ने क्रम जारी नै रहनेछ उत्तरी भूभागहरूतिर, तर बिस्तारै बिस्तारै यो पूर्वी भूभागतिर पनि कम हुँदै जानेछ रातिको समयमा। अन्यत्र सुक्खा नै रहेको छ, हिजो अस्तिको तुलनामा अलिकति शीतल रहनेछ आजको रात चाहिँ है। त प्रिय श्रोतावृन्द, अब मौसमी विवरण यति नै गर्न चाहन्छु। मौसमी विवरणको साथसाथमा अगाडि अब हामी एउटा म्युजिकल ब्रेक पनि लिन्छौँ। हिमाल सागर र अनु चौधरीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ, अबको लागि सुनिहाल्नुहौँ यो गीत। त्यस पश्चात हामी ओइस्टरको विषयमा कुरा गर्नेछौँ हेल्थ सेगमेन्टमा।

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
0: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस
0: गोर्खा रेडियो हो।

हजुर, आदरणीय श्रोता पनि दिवाको सिलेमा स्वास्थ्य चर्चाको पालो परेको छ र आजको स्वास्थ्य चर्चा अन्तर्गत अस्टरको विषयमा अलिकति कुरा गर्छु भनेर मैले अघि नै भनिसकेँ र आज चाहिँ नेसनल अस्टर डे हामी मानिरहेका छौँ। यही कारणले गर्दाखेरि आज अस्टर जुन चाहिँ एउटा सुपर फुडको रूपमा पनि हामी लिन सक्छौँ, यसै विषयवस्तुमा चाहिँ नै हामी चर्चा गर्छौँ। अस्टरको फाइदा के छ हाम्रो शरीरको लागि, स्वास्थ्यको लागि, र यसको साइड इफेक्ट्स छन् भने के कस्ता छन्, त्यो पनि हामी चर्चा गर्नेछौँ आजको हेल्थ सेगमेन्टमा। अस्टरको फाइदा कुनै विशेष प्रकारको खाद्य आहार यानि कि कुनै सुपर फुड समान नै हुन्छ भन्दा फरक नपर्ला। अस्टर एक प्रकारको मलस्क समुद्री जीवको रूपमा आउँछ र अस्टर चाहिँ एउटा सिप हो जस जो चाहिँ अक्सर समुद्रको किनारामा पाइन्छ। यस कारणले गर्दाखेरि समुद्री तटमा रहने मानिसहरूको एउटा लोकप्रिय भोजनको रूपमा पनि अस्टर रहेको छ। अस्टरको सेवन गर्नाले विभिन्न प्रकारका स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् किनकि यो विभिन्न पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। अस्टरको फाइदा विशेष रूपबाट पुरुषको यौन स्वास्थ्यलाई बढावा दिनको लागि पनि मानिन्छ। पुरुषको कामेक्षा बढाउनको लागि, वजन कम गर्नको लागि, रगतको कमीलाई दूर गर्नको लागि, प्रतिरक्षा शक्तिलाई बढाउनको लागि, कोलेस्ट्रोललाई कम गर्नको लागि चाहिँ अस्टरको प्रमुख फाइदाहरू यसरी हामीले चाहिँ नि पाउन सक्छौँ। आउनुहोस्, अस्टरको फाइदा के छन् अनि केही साइड इफेक्ट्स पनि छन्, तिनको विषय पनि आजको हेल्थ सेगमेन्ट अन्तर्गत हामी कुरा गरौँ। त सबैभन्दा पहिला त मुटु स्वास्थ्यको कुरा आउँछ। अस्टरको चाहिँ फाइदाको कुराहरू सुरु गर्नुपर्दाखेरि है हामी चाहिँ यो अस्टरको फाइदाको कुरा गर्नुपर्दाखेरि सबैभन्दा पहिला चाहिँ अस्टरभित्र के पाइन्छ भन्ने कुरा पनि अलिकति म जानकारी गराउँछु, त्यस पश्चात चाहिँ यसको फाइदाहरूतर्फ लाग्छु। अस्टरको पोषक तत्त्वहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ यसमा चाहिँ प्रोटिन हुन्छ, लौह तत्त्व यानि कि आयरन हुन्छ, ओमेगा 3 फ्याटी एसिड हुन्छ, क्याल्सियम, जिङ्क र भिटामिन सीको राम्रो मात्रा पाइन्छ। यसको अलावा यसमा चाहिँ केही फ्याट पनि हुन्छ, क्यालोरी र कोलेस्ट्रोलको मात्रा चाहिँ धेरै कम हुन्छ यसमा, र यिनै विशेष गुणहरूको कारणले गर्दाखेरि यसलाई चाहिँ पौष्टिक आहारमा सामेल गरिन्छ। त यी पोषण तत्त्वहरू हाम्रो शरीरमा आयो भने पक्कै पनि शरीरलाई, स्वास्थ्यलाई त राम्रो नै गर्छ। यस कारणले गर्दाखेरि पनि यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ भनेर भनिएको हुनुपर्छ होइन। र सबैभन्दा पहिला चाहिँ अब मुटुको स्वास्थ्यको लागि अस्टरको फाइदा अलिकति जानकारी तपाईँसँग यो सेयर गरिहाल्छु। ओमेगा 3 फ्याटी एसिडबाट भरपूर हुन्छ अस्टर। यसमा पोटासियम र म्याग्नेसियमको उच्च मात्रा पाइन्छ र यही कारणले गर्दाखेरि मुटुको लागि यो एकदमै फाइदाजनक छ है। हृदयघात अनि मस्तिष्कघात अनि निम्न रक्तचाप जस्ता गम्भीर समस्याहरूलाई कम गर्नमा मद्दत मिल्छ अस्टर सेवनले। यो चाहिँ अन्य समुद्री भोजन जस्तो नै आम खाद्य पदार्थ हो जो स्वास्थ्यको लागि राम्रो छ, फाइदाजनक छ र नियमित रूपबाट अस्टरको सेवन गर्नाले मैले जुन यहाँ भर्खरै मात्र मुटुसँग सम्बन्धित समस्याहरूको कुरा गरेँ, यी समस्याहरूको खतरालाई केही हदसम्म कम गर्नमा मद्दत मिल्दो रहेछ। यसको अर्को फाइदा भनेको चाहिँ पुरुषहरूमा कामेक्षा बढाउनु पनि रहेको छ। अध्ययनहरूबाट पत्ता लागे अनुसार चाहिँ जिङ्क र भिटामिन सी दुइटै नै पुरुषहरूको कामेक्षालाई बढाउनमा मद्दतगार छन् है। यी दुईवटा पोषण तत्त्वहरू अस्टरमा उच्च मात्रामा मौजुद रहन्छन्। अस्टर जस्तै नै सेल्फिस पनि जिङ्कको पावर हाउस नै मानिन्छ। जिङ्कको सेवन गर्नाले पुरुषहरूको लागि अत्यन्तै फाइदा हुन्छ। अस्टर एक चाहिँ यस्तो खाद्य वस्तु हो जसमा रहेको यिनै पोषक तत्त्वहरूको कारणले गर्दाखेरि पुरुषहरूमा जुन मेल लिबिडो भनेर भनिन्छ होइन, कामेक्षा यो बढ्दो रहेछ। जिङ्कको उपस्थिति अन्य विभिन्न कुराहरूमा पनि लाभकारी छ। शरीरमा जिङ्कको कमीले धेरै अङ्गहरूलाई प्रभावित गर्छ र यसमा चाहिँ ग्यास्ट्रो इन्टेस्टाइनल समस्याहरू भयो अनि नर्भस सिस्टमको समस्याहरू, हड्डी र प्रतिरक्षा प्रणाली र प्रजनन प्रणाली आदि पनि रहेका छन् जसमा चाहिँ समस्या आउँछ यदि जिङ्कको कमी भयो भने। यस अर्थमा चाहिँ नि अस्टरमा रहेको जुन भरपूर मात्रामा जुन जिङ्कको उपस्थिति रहेको छ यसले चाहिँ पुरुषहरूमा कामेच्छाको जुन कमी भएको छ भने त्यसलाई बढाउनमा मद्दत दिँदो रहेछ। यसलाई नेचुरल वायग्रा भनेर पनि भनेको हामीले सुन्छौँ, यही कारणले गर्दाखेरि हुनुपर्छ सायद।
त प्रिय श्रोतावृन्द, अयस्टरको फाइदाहरूको कुरा गर्नलाग्दाखेरि पुरुषहरूको लागि कस कुरा मैले गरेँ र पुरुषहरूको लागि मात्र होइन महिलाहरूको लागि पनि यो निकै नै फाइदाजनक छ र विशेष गरिकन महिलाहरूमा यदि भारी पिरियड हुन्छ एकदमै उहाँहरूको चाहिँ मासिक धर्मको दौरानमा अत्यन्तै धेरै चाहिँ रक्तस्राव हुन्छ भने उनीहरूको लागि पनि यो अत्यन्तै राम्रो मानिन्छ किनभने यसमा भरपूर मात्रामा पाइन्छ आइरन यानि कि लौह तत्त्व र लौह तत्त्वले गर्दाखेरि रगतको कमी हुन दिँदैन र महिलाहरूमा जब मासिक धर्म हुन्छ त्यति बेला यो रक्तस्रावले गर्दाखेरि धेरै नै समस्या हुन्छ भारी पिरियड्स भयो भने रगतको कमीले धेरै समस्या महिलाहरूमा आउन सक्छ र त्यो नहोस् भन्नका खातिर ओइस्टरको सेवनले रगतलाई चाहिँ धेरै नै बढाउने रहेछ र एनिमिया हुनबाट महिलाहरूलाई जोगाउँदो रहेछ किनभने मैले अघि नै भने यसमा आयरनको मात्रा राम्रो हुन्छ जसले रेड ब्लड सेल्स बनाउनमा भरपूर मद्दत दिन्छ। त आदरणीय श्रोतावृन्द, मैले तपाईँसँग आज ओइस्टरको फाइदाहरूको विषयमा कुरा गरिरहेकी छु। पुरुषको लागि यो कति जरुरी रहेछ यो कामेक्षा बढाउनको लागि, यदि मेल लिबिडोको लेभल घटेको छ भने त्यो बढाउनमा ओइस्टरको मद्दत कसरी मिल्न सक्दो रहेछ भन्ने विषयमा जस्तोमा कुरा भयो भने अब अगाडि महिलाहरूको लागि पनि यो फाइदाजनक रहेको कुरा म सेयर गर्न चाहन्छु। विशेष गरिकन महिलाहरूमा यदि भारी मासिक धर्म हुन्छ भने मासिक धर्मको दौरानमा पिरियड्सको दौरानमा हेभी पिरियड्स हुन्छ, हेभी फ्लो हुन्छ, रक्तस्राव अधिक हुन्छ भने त्यस्तो बेलामा महिलाहरूलाई एनिमिया जस्तो समस्या हुनसक्छ अथवा रगतको कमी हुने समस्या उत्पन्न पनि हुनसक्छ। यस्तोमा चाहिँ महिलाहरूले ओइस्टरको सेवन गर्नाले फाइदा धेरै मिल्छ किनभने ओइस्टरमा हुन्छ आइरन भरपूर मात्रामा। आइरन भइसकेपछि त्यसले के गर्छ भन्नुहुन्छ भने आइरनको काम नै हो रेड ब्लड सेल बनाउन होइन मद्दत गर्नु र यो जब रेड ब्लड सेल्स बढी बन्छ रगतको कमी हुन पाउँदैन। जतिसुकै भारी मासिक धर्म भए पनि रगतको कमी भएन भने त्यसबाट चाहिँ जुन नेगेटिभ इफेक्ट महिलाको शरीरमा स्वास्थ्यमा पर्छ त्यो पर्दैन। यस कारण गर्दाखेरि नियमित रूपबाट ओइस्टरको सेवनले महिलाहरूमा एनिमिया हुनबाट जोगिन सकिँदो रहेछ। त यसै गरिकन अब हामी अगाडि कुरा गर्छौँ ओइस्टरको प्रयोगले टेस्टोस्टेरोनको स्तर बढाउनमा पनि मद्दत गर्ने कुरालाई जोड्न चाहन्छु है। यो समुद्री भोजन जसमा चाहिँ जिङ्क भरपूर मात्रामा हुन्छ यस कारण गर्दाखेरि पुरुषमा टेस्टोस्टेरोनको स्तर बढाउनमा यसले मद्दत गर्दो रहेछ। जिङ्क एउटा खनिज पदार्थ हो जो कि अधिकांश पुरुषहरूलाई पर्याप्त मात्रामा प्राप्त हुँदैन र टेस्टोस्टेरोन वृद्धिको लागि आवश्यक घटक मानिन्छ जिङ्क है। र यसको अलावा ओइस्टरबाट भिटामिन डी पनि प्राप्त हुन्छ जो मुख्य रूपबाट केवल सूर्यको प्रकाशबाट मात्र हामीले प्राप्त गर्न सक्छौँ। टेस्टोस्टेरोन वृद्धिमा भिटामिन डीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ जो कि अन्य खाद्य पदार्थहरूबाट प्राप्त हुँदैन। यस कारण गर्दाखेरि ओइस्टरले चाहिँ यसरी भिटामिन डी र जिङ्क दुइटै सप्लाई गर्छ जसबाट पुरुषहरूमा टेस्टोस्टेरोनको लेभल चाहिँ बढ्छ अथवा त्यो मेन्टेन भइरहन्छ जस यानि कि फिजिकल हेल्थलाई र साथसाथमा जुन सेक्सुअल हेल्थ छ यसको लागि पनि राम्रो मानिन्छ ओइस्टर। आदरणीय श्रोतावृन्द, ओइस्टरको फाइदाहरूको कुरा गर्दैछु आज नेसनल ओइस्टर डे अब्जर्भ गरिरहेको अवसरमा। यो सिलसिलालाई अगाडि बढाउँछु तर त्योभन्दा अगाडि हामी एउटा छोटो म्युजिकल ब्रेक लिन्छौँ।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

प्रिय श्रोता पनि सुन्दैछ बीएफएस को रेडियोको प्रस्तुति दिवाको सिलसिला अन्तर्गतको हेल्थ सेगमेन्ट. आज भने हामी ओइस्टरको विषयमा अलिकति कुरा गर्दैछौँ. नेसनल ओइस्टर डे हामी सेलिब्रेट गर्दैछौँ. यही सिलसिलामा ओइस्टरबाट हाम्रो शरीरले हाम्रो स्वास्थ्यलाई पर्न सक्ने जुन चाहिँ सकारात्मक फाइदा छ, बेनिफिट्सहरू छन्, यसको विषयमा कुरा गर्दैछौँ. यही सिलसिलामा अब अगाडि यो विषयवस्तुलाई जोड्नु पर्दा अब ओइस्टरले हाम्रो इम्युनिटीलाई कस्तो असर पुर्याउँछ त्यस विषयवस्तुमा पनि कुरा गरौँ है त. त इम्युन सिस्टम हाम्रो शरीरको लागि बडो महत्त्वपूर्ण छ, तपाईँलाई पनि थाहा छँदैछ होइन. किनभने यदि इम्युन सिस्टम राम्रो भएन भने सजिलै कुनै पनि रोगले हाम्रो शरीरमा चाहिँ धावा बोल्न सक्छ, हाम्रो स्वास्थ्यलाई त्यसबाट चाहिँ नि असर पुग्न सक्छ भन्ने कुरा मैले तपाईँलाई गरिरहन परेन. यसर्थमा अब भने हामी इम्युन सिस्टमको पनि कुरा गर्छौँ. धेरै प्रकारको पोषक तत्त्वहरू हुन्छ ओइस्टरमा है. यसकारण गर्दाखेरि यसको उपयोग गर्नाले प्रतिरक्षा शक्तिलाई बढावा दिनमा मद्दत मिल्छ. ओइस्टरमा जिङ्कको राम्रो मात्रा हुन्छ भनेर भनि नै सकेका छु. यसबाहेक अन्य विभिन्न प्रकारको पोषक तत्त्वहरू पनि हुन्छन् अनि कयौँ प्रकारको सङ्क्रमण बिमारीहरू विरुद्ध हाम्रो प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउनमा जिङ्कले पनि राम्रो भूमिका निर्वाह गर्छ. यसमा रहेको जति पनि तत्त्वहरू छन्, पोषण तत्त्वहरू छन्, यसले सबै उमेरका व्यक्तिहरूको लागि शारीरिक रखरखाव र उचित विकासमा मद्दत पुर्याउँछ. यस कारणले गर्दाखेरि ओइस्टरलाई आफ्नो आहारमा सामेल गर्नु एक राम्रो विकल्प हुन सक्छ. यसलाई एउटा सुपर फुडको रूपमा पनि लिँदा फरक नपर्ला भनेर विज्ञहरू भन्दछन्. अब यसै गरिकन ओइस्टरको फाइदाको कुरा गरिरहनु पर्दाखेरि वेट लसमा पनि यसले मद्दत पुर्याउँदो रहेछ है. हामीले भरपूर रूपमा ऊर्जा प्राप्त गर्नको लागि र आफ्नो वजनलाई कम गर्नको लागि उपाय सधैँ नै ढुँडे खोजिरहेका हुन्छौँ होइन. सधैँ नै हामीले चाहिँ यस प्रकारको आहारको चाहिँ विकल्प हामीले हेरिरहेका हुन्छौँ. यसमा चाहिँ ओइस्टर एउटा राम्रो विकल्पको रूपमा आउन सक्छ. ओइस्टरमा क्यालोरी र वसा यानि कि फ्याट होइन दुइटैको मात्रा धेरै नै कम हुन्छ, तर यसमा प्रोटिनको मात्रा धेरै राम्रो हुन्छ जो कि हाम्रो शरीरलाई भरपूर ऊर्जा दिनमा सहायक हुन्छ. क्यालोरी र फ्याट कम हुनुको कारणले गर्दाखेरि शरीरमा फ्याट जम्मा हुन पाउँदैन. यस कारणले गर्दाखेरि हाम्रो वजन बढिरहेको छ र यसलाई चाहिँ हामीले म्यानेज गर्न चाहन्छौँ, कम गर्न चाहन्छौँ भने ओइस्टरको प्रयोग गर्न सक्छौँ. केही मानिसहरूले त ओइस्टरलाई अलिभ ओइलको साथसाथमा उपयोग गर्छन् जस कारणले गर्दाखेरि भोकलाई पनि नियन्त्रित गर्न सकिन्छ र ओभर इटिङबाट पनि बस्न सकिन्छ, जसको फलस्वरूप हाम्रो वजन नियन्त्रणमा रहन्छ. यसै गरिकन ओइस्टरको सेवनबाट अब हामी कोलेस्ट्रलको लागि कस्तो फाइदा मिल्छ भन्ने विषयवस्तुमा अलिकति कुरा गर्नपट्टि लाग्दैछौँ प्रिय श्रोता बहिनी. र हाम्रो शरीरमा कोलेस्ट्रलको अधिक मात्रा हुँदाखेरि हृदय सम्बन्धी समस्याहरू बढ्न सक्छ, तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो. तर शरीरमा रहेको कोलेस्ट्रलको अधिक मात्रालाई कम गर्नको लागि ओइस्टरको उपयोग गर्न सकिन्छ. एक अध्ययनबाट के पत्ता लागेको छ भने ओइस्टर खानाले राम्रो कोलेस्ट्रलको स्तर बढाउन सकिन्छ. साथसाथमा यसको नियमित सेवनले हाम्रो शरीरबाट खराब कोलेस्ट्रलको स्तर जुन छ यो कम हुन्छ र कोलेस्ट्रललाई कम गर्नको लागि ओइस्टर लगभग अलिभ ओइल समान नै फाइदाजनक मानिन्छ. यसै गरिकन ओइस्टरको प्रयोगले हड्डीहरूलाई पनि मजबुत बनाउन सकिन्छ र हाम्रो शरीरको लागि हड्डीको र मांसपेसीको महत्त्व मैले अब यो भनिरहन परेन तपाईँहरूलाई होइन. र यस कारण गर्दाखेरि मांसपेसी र हड्डी दुइटैको लागि अत्यन्तै राम्रो मानिन्छ ओइस्टर. ओइस्टरको सेवनले जुन हाम्रो हड्डीहरू छन्, मसल्सहरू छन्, यसलाई चाहिँ नयाँ एउटा प्राणवायु मिल्छ भन्दा फरक नपर्ला. यसबाट मांसपेसीहरूमा ताकत, हड्डीहरूमा मजबुती र एनर्जी मिल्छ. यसमा रहेको आइरनले रगतमा अक्सिजन लिएर जानमा धेरै मद्दत गर्छ, जसबाट थकान पनि हुँदैन. भिटामिन डी र क्याल्सियम हड्डीहरूको लागि बडो महत्त्वपूर्ण हुन्छ जुन चाहिँ ओइस्टरमा पाइन्छ र यसबाट हड्डीहरूलाई मजबुती मिल्दछ. अनि प्रोटिन जो ओइस्टरमा भरपूर मात्रामा हुन्छ यसले मांसपेसीहरूको मरम्मत र विकासको लागि काम गर्छ. त्यही कपर र सेलेनियम पनि हुन्छ हाम्रो यो चाहिँ ओइस्टरमा, जस कारण गर्दाखेरि हाम्रो जोर्नीहरू र हड्डीहरूको लागि यो अत्यन्तै राम्रो मानिन्छ है. हाम्रो शरीरमा कुल क्याल्सियमको 99% मात्रा चाहिँ दाँत र हड्डीहरूमा पाइन्छ.
हाम्रो दाँत र हड्डीहरू चाहिँ पुरै शरीरको लागि क्याल्सियम सङ्ग्रह गर्नमा काम गर्छन् है र क्याल्सियमको कमीले हड्डीहरू कमजोर हुन्छ साथसाथमा विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धित समस्याहरूको कारक तत्त्व पनि बन्न सक्छ र हाम्रो शरीरबाट क्याल्सियम कमीलाई दूर गर्नको लागि आहारको रूपमा ओइस्टरको उपयोग गर्नु राम्रो विकल्प मानिन्छ ओइस्टरको सही मात्रामा सेवन गर्नाले शरीरमा क्याल्सियमको कमीलाई केही हदसम्म कम गर्न सकिन्छ भनेर विज्ञहरू भन्दछन् त यसरी विभिन्न प्रकारका चाहिँ नि फाइदाहरू ओइस्टरको हामीलाई मिल्दछ तर त्यही ओइस्टरको लागि चाहिँ हामीले प्रयोग त गर्ने तर केही सेफ्टी प्रिकसन्सहरू चाहिँ हामीले लिनु जरुरी हुन्छ नभए फेरि यसको चाहिँ उल्टो असर पनि पर्न सक्छ भन्ने कुरा बिर्सनु भएन आउनुहोस् अब यस विषयवस्तुमा अलिकति कुरा गरौँ समुद्री जीव भएको कारणले गर्दाखेरि ओइस्टरमा विभिन्न प्रकारको सङ्क्रमण पनि हुनसक्छ जो हाम्रो स्वास्थ्यलाई नोक्सानदेह हुनसक्छ तर स्वास्थ्यको लागि फाइदाजनक हुने कारणले गर्दाखेरि यसको सेवन पनि आवश्यक छ र केही महत्त्वपूर्ण कदम उठाएर ओइस्टरको सङ्क्रमणलाई काफी हदसम्म हामीले कम गर्न सक्छौँ जब हामी ओइस्टर किन्छौँ त्यति बेला सुनिश्चित गर्नुपर्छ कि हामीले किनेको ओइस्टर राम्रोसँगले चाहिँ बन्दछ है खोलिएको जुन ओइस्टर छ त्यो नकिन्दा नै राम्रो हुन्छ साथसाथमा ती ओइस्टरको उपभोग गर्नबाट बचौँ जो चाहिँ पकाइसके पश्चात पनि खुल्दैन र जीवित ओइस्टर चाहिँ 3-5 मिनटसम्म उमाल्नुपर्छ यदि तपाईँले यसलाई स्टिममा पकाइरहनु भएको छ भने 6-8 मिनटसम्म पकाउनुपर्छ र क्रस कन्टामिनेसनबाट बस्नको लागि ओइस्टरलाई काँचो नखानु नै राम्रो हुन्छ यसै गरिकन पाकिसकेको र बेकार ओइस्टरलाई एउटा भाँडामा चाहिँ सँगै राख्नु हुँदैन यसबाट चाहिँ नि क्रस कन्टामिनेसनको धेरै चाहिँ खतरा हुन सक्छ ओइस्टर एउटा स्वस्थ भोजन हो जसबाट चाहिँ धेरै फाइदा मिल्छ भनेर मैले तपाईँलाई भनिसकेको छु तर यसको प्रयोग गर्दाखेरि सावधानी हामीले अप्नाएनौँ भने फेरि लिनुको सट्टा दिनुपर्ने हुनसक्छ अथवा सकारात्मकको सट्टा नकारात्मक प्रभाव पर्न सक्छ हाम्रो स्वास्थ्यलाई ओइस्टर खानु पूर्व यी सावधानीहरू अप्नाउनु राम्रो हुन्छ त्यसै गरिकन विभिन्न प्रकारका स्वास्थ्य लाभ दिलाउने ओइस्टरको फाइदा त धेरै छ तर पनि केही मानिसहरूमा चाहिँ यसको दुष्प्रभाव पनि परेको हामी देख्छौँ होइन केही मानिसहरूमा यो एलर्जीको कारण पनि बन्न सक्छ र यसबाट चाहिँ फाइदाभन्दा बेफाइदा पनि कहिलेकाहीँ कोही मानिसहरूले भएको पनि हुनसक्छ होइन ओइस्टरमा यस्तो केही भाइरस र ब्याक्टेरिया हुन्छ जसको सेवन गर्नाले मानिसहरूलाई केही नोक्सान हुनसक्छ जस्तो कि पेट दुख्नु उल्टी आउनु वाकवाकी लाग्नु पखाला लाग्नु अनि पेट चाहिँ अलिकति पेटमा चाहिँ अलिकति भनौँ न ऐठन हुनु त्यस्तो प्रकारको समस्या पनि हुन सक्छ यस कारण गर्दाखेरि सुरक्षित तौरबाट मात्र ओइस्टरको सेवन गर्नु राम्रो हुन्छ र राम्रो फाइदाहरू त छन् तर सावधानी अप्नाइएन भने बेफाइदा पनि हुनसक्छ भन्ने कुरा पनि मैले तपाईँसँग सेयर गरिहालेँ अब यति भन्दा नभन्दै हाम्रो आजको हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्ने बेला भएको छ अब अगाडि तपाईँको लागि फेरि पनि एउटा मिठो गीत सुनाउँदै समाचारतर्फ लिएर जान चाहन्छु

प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। सीमादरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, नेशनल कमिशन अफ ज्युरिस्ट्स र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बास्कोटाको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले तीनैवटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ। राप्रपा छाडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डाक्टर धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईले नयाँ पार्टी गठन गर्नुभएको छ। पार्टीको नाम जय नेपाल पार्टी तय गरिएको छ। पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाई रहने सहमति भएको छ। दल दर्ताका लागि साउन 28 गते निर्वाचन आयोगमा जाने तयारी रहेको प्रसाईले जानकारी दिनुभएको छ। चुनाव चिन्हबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकाले टुङ्गो लाग्न बाँकी छ। सप्तरीको राजविराज तीनको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख र सवारी चालक विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्याक्सिनेटरहरूबाट कमिशन स्वरूप घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशु विकास अधिकृत डाक्टर राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो। उनीहरूले कृषकका पशु चौपायामा खोप कार्यक्रम सम्पन्न गरे बापत भ्याक्सिनेटरहरूले पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी गर्दा 20% कमिशन मागेको अभियोग पत्रमा उल्लेख छ। उनीहरूले भुक्तानी रकमको कम्तीमा 20% रकम बार्गेनिङ गरी 1,32,000 बढी रूपियाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका 19 भैयापुरमा ईटा भट्टाको पर्खाल भत्किँदा दुईजना मजदुरको ज्यान गएको छ। भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका 45 वर्षीय रामफेरन कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा

0: लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणा भाट र सरकार बीच 19 बुँदे सहमति भएको छ।
1: स्वास्थ्य मन्त्रालय र राणा भाटको टोली बीचको निरन्तर वार्तापछि राणा भाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ।
0: नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायत माग राखेर हरिजन हिजोदेखि आमरण अनसनमा बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग राख्नु भएको छ। यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ।

टाढा भई नदेऊ कहिले, मिठो गीत पुरानो चलचित्र मायलुबाट सुनाएँ मैले प्रिय श्रोताहरू. प्रेमध्वज प्रधानको आवाज यस गीतमा रहेको थियो, साथ साथमा आशा भोसले पनि हुनुहुन्थ्यो. त आज हाम्रो कार्यक्रम दिवा कोसेलीको यो दोस्रो चरणको यात्रामा हामी सुन्दैछौँ एक एक कलाकारका गीत सङ्गीतहरू, जस अन्तर्गत आज हामी सुन्छौँ प्रेमध्वज प्रधानका केही गीत सङ्गीतहरूलाई. त प्रिय श्रोताहरू, स्रष्टा एक सृजना अनेक अन्तर्गत एक एक कलाकारका गीत सङ्गीतहरू हामी बुधबार कार्यक्रमको दोस्रो चरणमा सुन्ने गर्छौँ र आज यही सिलसिलालाई अगाडि बढाउँदैछु. प्रेमध्वज प्रधानले गाउनुभएका सुन्दर मिठा गीतहरूले तपाईँको यो समयलाई मनोरञ्जनात्मक बनाउने मेरो तयारी रहेको छ. तपाईँहरू सबैले यसलाई पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला भन्ने आशा पनि गरेको छु मैले. त प्रिय श्रोताबृन्द, प्रेमध्वज प्रधान भन्ने बित्तिकै अत्यन्तै वरिष्ठ गायक हुनुहुन्छ होइन, र उहाँले गाउनुभएका यस्ता थुप्रै मिठा मिठा गीतहरू छन् जुन गीतहरू सुन्दै हामीले चाहिँ धेरै इन्जोय पनि गरेका छौँ. क्लासिक गीतहरूभन्दा फरक नपर्ला होइन, नेपाली गीत सङ्गीतको क्षेत्रमा अत्यन्तै नाम कमाउनु भएको अत्यन्तै मिठा मिठा गीतहरूले नेपाली गीत सङ्गीतका पारखीहरूको मनमुटुमा स्थान बनाउनु भएको यस्ता कलाकार प्रेमध्वज प्रधान. आज हामी उहाँले नै गाउनुभएका मिठा मिठा सुन्दर गीतहरू सुनेर इन्जोय गर्नेछौँ. तपाईँहरू सबैले पनि पूर्ण रूपमा यी गीत सङ्गीतहरूलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु. र उहाँले थुप्रै गीतहरू गाउनुभएको छ, नेपाली गीतहरू जुन चाहिँ चलचित्रका लागि पनि गाउनुभएको छ, अनि सुगम सङ्गीतमा उहाँको विशेष कामहरू हामीले देख्न पनि सक्छौँ. त यिनै गीत सङ्गीतहरू तपाईँको लागि राख्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी छ. यो सिलसिलामा अर्को एउटा पुरानो गीत म तपाईँको लागि राख्छु, प्रेमध्वज प्रधानले गाउनुभएको जुन पुरानो चलचित्र माइती घरको लागि रहेको थियो, श्याम श्वेत जमानाको यो चलचित्र हो नमान लाज यस्तरी. उहाँले प्रेम चाहिँ आज यो गीतलाई चाहिँ नि स्वर सम्राज्ञी लता मङ्गेशकरको साथमा गाउनुभएको छ. आउनुहोस् अब यो गीत सुनिहालौँ.

नमा नलाज यस्तरी मिठो गीत माइली प्रेमध्वज प्रधानको आवाज हामीले सुन्दै थियौँ. आदरणीय श्रोतावृन्द, पक्कै पनि तपाईँहरू सबैले यसलाई इन्जोय गर्नु नै भयो होला भन्ने मलाई लागेको छ. र उहाँसँग हुनुहुन्थ्यो स्वर सम्राज्ञी लता मङ्गेशकर. र यो गीत चाहिँ पुरानो चलचित्र रहेको छ माइतीघर, यसबाट सुन्नुभयो तपाईँले. अत्यन्तै कालजयी गीतको रूपमा यस गीतलाई हामी लिन सक्छौँ प्रिय श्रोतावृन्द. र आज हामी स्रष्टा एक सृजना अनेक अन्तर्गत सुन्दैछौँ प्रेमध्वज प्रधानका केही मिठा मिठा गीत सङ्गीतहरू. पक्कै पनि तपाईँहरू सबैले यसलाई इन्जोय गर्दै नै हुनुहुन्छ होला भन्नु चाहन्छु म. र उहाँले गाउनुभएका केही गीत सङ्गीतहरूको साथमा हामी झुमिरहँदाखेरि उहाँको बारेमा पनि केही जानकारी पनि म सेयर गर्ने तयारी गर्दैछु. नेपालको चौतारामा उहाँको जन्म भएको थियो सन् 1938 जुनको दिनमा. र उहाँले चाहिँ गीत मात्र गाउने होइन, सङ्गीत पनि कम्पोज गर्नुहुन्थ्यो गीतको लागि होइन. अनि साथसाथमा उहाँले आफ्नो सङ्गीतमा गीत गाउने अनि चाहिँ नेपाली गीत सङ्गीत को क्षेत्रमा काम गरिरहने काम चाहिँ उहाँले आजीवन नै गर्नुभयो. एकदमै भेटरन सिङ्गर र उहाँले चाहिँ जीवन रहेसम्म आफ्नो सङ्गीतको लागि नै आफ्नो जीवन समर्पण गर्नुभएको थियो भन्दा सायद गलत हुँदैन जस्तो लाग्छ मलाई. नेपाली बाहेक उहाँले नेपाली भाषामा पनि थुप्रै गीतहरू गाउनुभएको छ र उहाँलाई चाहिँ किङ अफ रोमान्टिक मेलोडिज अफ नेपाल भनेर भनिन्छ र गोल्डन भोइस भनेर पनि उहाँलाई भन्ने गरिएको छ. यो उपमा उहाँलाई दिइएको छ प्रिय श्रोतावृन्द है. र प्रेमध्वज प्रधान यस्तो प्रथम कलाकार हुनुहुन्थ्यो जसले चाहिँ गिटारमा पर्फर्म गर्नुभएको थियो नेपालको कन्टेक्स्टमा कुरा गर्नुपर्दाखेरि है. र उहाँ नै प्रथम यस्तो कलाकार हुनुहुन्थ्यो जसले चाहिँ नेपाली चाहिँ मञ्चमा चाहिँ प्रथम पटक सोलो कन्सर्ट गर्न सुरु गर्नुभएको हो होइन. र फर्स्ट नेपाली सिङ्गर पनि भनिन्छ उहाँलाई जसले चाहिँ नि इन्डियन प्लेब्याक सिङ्गर उषा मङ्गेशकर, लता मङ्गेशकर र आशा भोसले तिनैजनासँग गीत गाउनुभएको पनि पाइन्छ. त प्रिय श्रोताबृन्द, यो चाहिँ जानकारी हामीलाई चाहिँ प्राप्त जुन भएको छ मैले तपाईँसँग सेयर गरेको छु प्रेमध्वज प्रधानको कुरा गर्नुपर्दा होइन. र उहाँको म्युजिकल स्टाइल चाहिँ थ्रु आउट उहाँको करियरमा चाहिँ फरक फरक रह्यो. फरक फरक उहाँको आफ्नो फेजमा फरक फरक प्रकारको गीत सङ्गीतमा उहाँ इन्भल्भ हुनुभयो होइन. र फरक फरक गीतहरू गाउनु पनि भयो उहाँले भन्दा फरक नपर्ला अलिकति भर्सटाइल सिङ्गरको रूपमा हामी उहाँलाई लिन सक्छौँ. 700 बढी गीतहरू उहाँले चाहिँ रेकर्ड गराउनु भएको छ रेडियो नेपालमा. र उहाँले चाहिँ लाइभ ब्रोडकास्टिङ र रेकर्डेड गीत दुइटैमा चाहिँ अत्यन्तै सर्वश्रेष्ठता हासिल गर्नुभएको हामी पाउँछौँ. त उनै प्रेमध्वज प्रधानका केही गीत सङ्गीतहरू सुनिरहँदाखेरि अब अर्को एउटा मिठो एकदमै आइकोनिक नम्बर सुन्छौँ, घुम्तीमा नआउ है. अत्यन्तै मिठो छ है, सुनाऊ.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

हाँसे नै रहरमा सुमा दुबी प्रेमध्वज प्रधानले पुरानो चलचित्र जीवन रेखामा गाउनु भएको यो सुन्दर मिठो गीत सुन्नुभयो प्रिय श्रोता बहिनी तपाईँले पक्कै पनि यस गीतलाई इन्जोय गर्नु नै होला भन्ने आशा गरेको छु। आज स्रष्टा एक्सप्रेजन आनेको अन्तर्गत प्रेमध्वज प्रधानका मिठा मिठा गीत सङ्गीतहरू सुनिरहेका छौँ र यिनै गीत सङ्गीतहरू सँगसँगै तपाईँको यो समयलाई मनोरम बनाउँदैछु। एकैछिन हामी अतीतका सुन्दर गीतहरू सुनेर अतीतका सुन्दर यादहरूमा पनि हराइरहेका छौँ। प्रेमध्वज प्रधान भन्ने बित्तिकै अत्यन्तै भेटरन सिङ्गर हुनुहुन्छ, होइन, एकदम दिग्गज अग्रज कलाकार। यस कारण गर्दाखेरि उहाँले गाउनुभएका प्रायः गीतहरू अतीतका सुन्दर गीतहरू नै हुन्छन् भन्दा सायद फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ। क्लासिकल र सेमी क्लासिकल चाहिँ उहाँको विदा रहेको थियो गीतको कुरा गर्नुपर्दा, गायनको कुरा गर्नुपर्दा, र उहाँले चाहिँ हार्मोनियम, गिटार, तबला, मादल, पियानो यी पाँचवटा इन्स्ट्रुमेन्ट मजाले बजाउनुहुन्थ्यो, तर गायन चाहिँ उहाँको प्रमुख विशेषता थियो है। र सन् 1952 उहाँको चाहिँ म्युजिकल करियर सुरु भएको थियो जब उहाँले चाहिँ नि रेडियो नेपालमा भोइस टेस्ट अटेन्ड गर्नुभएको थियो। त्यति बेला चाहिँ रेडियो नेपाल मात्र यस्तो एउटा चाहिँ प्लेटफर्म थियो जहाँबाट कलाकारहरूले आफ्नो चाहिँ कलालाई चाहिँ प्रदर्शन गर्ने मौका पाउँथे, होइन। रेडियो नेपालबाट भोइस टेस्ट पास गरेपछि मात्र गीतहरू गाउन पाइन्थ्यो अनि त्यो गीतहरू सुनाउन पाइन्थ्यो है बाहिरतिर। अब पब्लिकमा सुनाउनको लागि प्राइभेट स्टुडियोमा गएर गीत रेकर्ड गराएर प्राइभेटली पब्लिस गराउने भन्ने त्यति बेलाको प्रश्नै थिएन, त्यो हुँदै हुँदैन थियो, त्यो चलनै थिएन है। र यस कारण गर्दाखेरि उहाँले चाहिँ रेडियो नेपालमा सन् 1952 भोइस टेस्ट अटेन्ड गरेर पास गरिसके पश्चात मात्र उहाँले चाहिँ नि आफ्नो गीती करियरलाई सुरु गर्नुभएको थियो। र सन् 2000 भन्दाखेरि पनि सन् 1954 जति बेला चाहिँ 2 वर्ष भइसकेको थियो उहाँले भोइस टेस्ट दिनुभएको रेडियो नेपालमा, होइन, त्यस पश्चात चाहिँ नि उहाँले 8 जना अन्य म्युजिसियन्सहरूसँग मिलेर प्रथम पटक देशमा कन्सर्ट पर्फर्म गर्नुभएको थियो। त्यो पालमा, त्यो जमानामा यसरी कन्सर्ट गर्नु भनेको निकै ठुलो कुरा थियो, साङ्गीतिक कार्यक्रम गर्नु भनेको निकै ठुलो कुरा थियो। सोलो पर्फर्मेन्स उहाँले यसरी गर्नुभएको थियो 8 जना सङ्गीतज्ञहरूको साथमा, लाइभ म्युजिकको साथमा। र सन् 1957 पुग्दाखेरि उहाँले तारा देवीसँग, जो चाहिँ स्वर किन्नरी अर्को एउटा सुन्दर स्वर भएकी भेटरन गायिका हुनुहुन्छ, होइन, उहाँसँग गीत रेकर्ड गराउनु भयो। फर्स्ट नेपाली सिङ्गर उहाँ हुनुभयो कुनै पनि गीत रेकर्ड गर्ने रेडियो नेपालमा। त्यति बेलासम्म, त्योभन्दा अगाडिसम्म चाहिँ प्रायः त्यहाँनिर रेडियो नेपालबाट प्रत्यक्ष लाइभमा गाएर बजाएर मात्र गीतहरू प्रसारण हुने गर्दथे, तर प्रेमध्वज प्रधान प्रथम कलाकार बन्नुभयो जसले चाहिँ रेकर्ड गर्ने मौका पाउनुभयो गीत रेडियो नेपालमा। त्योभन्दा अगाडि लाइभ प्रदर्शन प्रसारण मात्र हुन्थ्यो। त यो चाहिँ उहाँको म्युजिकल करियरको कुरा गर्नुपर्दा सुरुवाती दौर यस्तो रहेको थियो है। र उहाँले आफ्नो म्युजिकल करियर सुरु गरे लगत्तै धेरै माइलस्टोन्सहरू पनि स्थापित गर्नुभएको हामी पाउँछौँ। रेडियो नेपालको कुरा गरिरहँदाखेरि मैले पनि केही साल रेडियो नेपालमा सेवा पुर्याउने मौका पाएको थिएँ, होइन, मलाई अहिलेसम्म याद आउँछ उहाँको यो कुराहरू सुन्दाखेरि गर्दाखेरि, यस्तै कलाकारहरूले रेडियो नेपालमा प्रत्यक्ष गीत गाउनुभएको, रेकर्ड गराउनुभएको कुराहरू सुन्दाखेरि रेडियो नेपालको ठुल्ठुलो म्युजिकल स्टुडियोहरूको मलाई याद आउँछ। एकदमै ठुलो ठुलो विशाल म्युजिकल स्टुडियोहरू छन्, होइन, त्यहाँ चाहिँ धेरै सम्पूर्ण सङ्गीतका चाहिँ वाद्ययन्त्रहरू त्यहाँ छन्, त्यहाँनिर गायक गायिका पनि हुन्छन्, त्यहाँनिर सङ्गीतज्ञहरू पनि हुन्छन्, त्यहाँनिर बाजा बजाउने रेकर्ड गर्ने एभ्री वान हुन्छन्, अनि एकैचोटि पूर्ण रूपमा चाहिँ भनौँ न अर्केस्ट्रा नै चाहिँ बजाए जस्तो गरेर चाहिँ त्यहाँनिर गीत रेकर्ड गर्नुपर्ने हुन्थ्यो। पहिला त अझ वान टेकमा नै गीत रेकर्ड गर्नुपर्ने हुन्थ्यो अरे, है, पहिला त्यो टेक्निकली चाहिँ अलिकति सम्भव पनि थिएन, त्यो प्रविधि पनि थिएन, त्यो कारणले गर्दाखेरि पहिलाको कलाकारहरूलाई एकदमै गाह्रो। अब अहिले कलाकार बन्नलाई त कुनै भारी बातै भएन, होइन, जो पनि कलाकार बन्न सक्छन्, तर त्यस कारणले गर्दाखेरि पहिलाको जो कलाकारहरू हुनुहुन्थ्यो, होइन, उहाँहरू चाहिँ एकदमै पक्का अर्ग्यानिक गायिका, अर्ग्यानिक उहाँहरूको कलाकार, अर्ग्यानिक उहाँहरूको प्रतिभा वास्तवमा चाहिँ थियो भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ। मलाई यतिखेर त्यो कुराको सम्झना आएर तपाईँसँग एकैछिन मैले सेयर गरेँ। आउनुहोस् अब अगाडि फेरि पनि प्रेमध्वज प्रधानले नै गाउनुभएको अर्को एउटा मिठो गीत सुनौँ, जुन गीत अत्यन्तै चर्चित गीत हो, पर लैजाऊ फुलहरू छोपिदेऊ तारा, जुन मिठो गीत छ, अत्यन्तै चर्चित, प्रेमध्वज प्रधान भन्ने बित्तिकै यो गीत तपाईँ हाम्रो मानस पटलमा आइ नै हाल्छ, सुनाउँछु है त।

0: गोर्खा रेडियो
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

देउरा लिमा बतास चल्यो प्रेमदास प्रधानले गाउनुभएको मिठो गीत आदरणीय श्रोता पनि तपाईँले सुन्नुभयो पक्कै पनि यस गीतलाई इन्जोय गर्नु भयो होला भन्ने आशा गरेको छु मैले र आज प्रेमदास प्रधानले गाउनुभएका केही गीत सङ्गीतहरू सुन्दै सुनाउँदै हामी अगाडि बढिरहेका छौँ प्रेमदास प्रधान भन्ने बित्तिकै अत्यन्तै मिठो स्वरको धनी धेरै यस्ता गीतहरू प्रेमदास प्रधानले गाउनुभएको छ जो नेपाली गीत सङ्गीतको भण्डारमा कालजयी गीतको रूपमा रहेका छन् उनै महान कलाकार प्रेमदास प्रधान जो आज हामीमा छैनन् उनको आवाजका केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ हाम्रो माझमा नभए पनि उनको आवाजका गीत सङ्गीतहरूले उनलाई चाहिँ सम्पूर्ण नेपाली गीत सङ्गीत प्रेमीहरूको मानसपटलमा अत्यन्तै ताजा बनाएर सदैव सदैव राखिदिनेछ भन्दा सायद गलत हुँदैन होला जस्तो लाग्छ मलाई यति बेला त यो प्रेमदास प्रधानको चाहिँ साङ्गीतिक जुन यात्राको हामी कुरा गर्दैछौँ होइन सन् 1960 दशकमा प्रेमदास प्रधानको साङ्गीतिक करियरमा अलिकति विश्राम आयो एक किसिमको लागि किनभने त्यति बेला यो चाहिँ नन क्यान्सरस पोलिप जुन उनको चाहिँ लेफ्ट भोकल कर्डमा आएको थियो त्यसलाई सर्जरी गरेर फाल्नु परेको थियो र त्यो बेलामा ब्रिफ हल्ट भनौँ है उनको चाहिँ साङ्गीतिक करियरमा भएको थियो लगभग 2 वर्ष जति चाहिँ उनले गीत गाएनन् र यही नै समय त्यस्तो समय थियो जति बेला उनले चाहिँ गिटारलाई आफ्नो नयाँ स्टाइलको रूपमा युज गरे गिटार सिक्न सुरु गरे उनले गिटार बजाउन सुरु गरे र प्रथम नेपाली सिङ्गर बने जसले चाहिँ गिटार बजाउँथे गिटारको सङ्गीतमा गीत सृजना गर्थे र पछि 2 वर्ष लगभग सकिसके पश्चात जब उनको चाहिँ घाँटी पूर्ण रूपमा निको भयो होइन उसलाई फेरि गाउने अनुमति मिल्यो सर्जनहरूबाट अथवा आफ्नो डक्टरहरूबाट त्यस पश्चात उनले फेरि पनि पर्फर्म गर्न सुरु गरे र उनले चाहिँ सन् 1963 एउटा गीतको लागि आफ्नो बेस्ट भोकल को क्याटेगोरीमा पुरस्कार पनि जिते अल नेपाल मोडर्न सङ्ग्स कम्पिटिसनमा त्यो गीत थियो गोरेटो त्यो गाउँको एकदमै मिठो गीत छ तपाईँ सबैले पनि पक्कै सुन्नुभएको गीत हुनुपर्छ होइन र यो गीतबाट चाहिँ उनले प्रथम हुने मौका पाए प्रथम भए र नेपालभरि नै भनौँ न नेपालभरिबाट आएका कलाकारहरूको बिचमा चाहिँ उनले प्रथम स्थान हासिल गर्न सफल भए यो चाहिँ सम्पूर्ण रूपमा उनको चाहिँ जुन घाँटीको सर्जरी पश्चात निको भइसके पश्चातको दौर जुन थियो त्यति बेलाको उनको यो जित रहेको थियो त यही नै गीत अहिलेको लागि म एकैछिन सुनाउन चाहन्छु तपाईँको लागि ज्यादै नै मिठो गीत छ इन्जोय गर्नुहोस् है त कुन गीतबाट उनले चाहिँ यस्तो पुरस्कार पाएका रहेछन् फर्स्ट हुने मौका पाएका रहेछन् सुनिहालौँ हामी पनि एकैछिन इन्जोय गरिहालौँ

गोरेटो त्यो गाउँको सुनिहाल्नुभयो मिठो गीत. र यो मिठो गीतमा चाहिँ तपाईँले जुन गिटारको प्रयोग सुन्नुभएको थियो होइन, यो चाहिँ प्रेमदोष प्रधानको आफ्नै गिटार प्लेइङ रहेको थियो, जुन चाहिँ मैले तपाईँलाई अघि पनि भने फर्स्ट एभर सिङ्गर अफ नेपाल जसले चाहिँ गिटार प्रयोग गरेका थिए, गिटार प्ले गरेका थिए आफ्नो गीत सङ्गीतमा चाहिँ एउटा अर्कै प्रकारको एउटा फ्लेभर दिनको लागि. त प्रेमदोष प्रधानको यो गीतले चाहिँ उनलाई सन् 1963 मा चाहिँ नि फर्स्ट प्लेस दिलाएको थियो अल नेपाल मोडर्न सङ्ग्स कम्पिटिसनमा. र त्यस पश्चात उनले चाहिँ नि आफ्नो सिग्नेचर स्टाइल मास्टर गरे अनि त्यसपछि उनले चाहिँ फर्स्ट आफ्नो एलपी रेकर्ड रिलिज गरे सन् 1963 नै. र सन् 1969 पुग्दाखेरि उनले 32 गीतहरू रेकर्ड गराइसकेका थिए र यो चाहिँ उनको 6 एउटा यात्रामा 32 गीतहरू रेकर्ड गराएका थिए. र प्रेमदास प्रधानले त्यति बेला 16 चाहिँ एलपी डिस्क आफ्नै पर्सनल खर्चमा नै उनले चाहिँ रेकर्ड गराएका थिए. र सन् 1964 अन्त्यन्त्यतिर चाहिँ उनले 8 गीतहरू नेपालीमा र 6 गीतहरू नेवारीमा चाहिँ रिलिज गरेका थिए. सन् 1965 पुग्दाखेरि उनलाई चाहिँ जयदेव, यो हिन्दी भन्दा पनि भारतीय एउटा सङ्गीतकार हुन् होइन, उनको निमन्त्रणा आयो उषा मङ्गेशकरको साथमा नेपाली चलचित्र माइती घरको लागि गीत गाउनको लागि भनेर. त यसै गरिकन सन् 1970 दशकमा चाहिँ उनले आफ्नै म्युजिक कम्पोजिसनमा 10 नेपाली गीतहरूको एउटा एल्बम तयार गरे, हिमालयन बुके फ्रम स्विङिङ काठमाडौँ यो चाहिँ नाम रहेको थियो उक्त एल्बमको. र त्यही साल उनले 6 भजनहरू पनि जयदेवकै लागि रेकर्ड गराएका थिए. यसरी सन् 1950 सन् 1970 चाहिँ उनको एकदमै भने एकदमै सक्रिय सालहरू रह्यो भन्दा फरक नपर्ला. विशेष गरी गीत सङ्गीतको क्षेत्रमा कुरा गर्नुपर्दा उनको जुन कामहरू भयो होइन, त्यस पश्चात चाहिँ उनले थुप्रै गीतहरू यता कता गाउँदै नै अगाडि बढेको हामी पाउँछौँ र जीवनको अन्त्यकालसम्म पनि उनले गीत सङ्गीतलाई अँगालेको नै हामी पाउँछौँ. प्रिय श्रोताबेन, र केही साल अगाडि मात्र उनको चाहिँ निधन पनि भएको छ. सन् 2021 मे महिनाको 6 दिनमा न्युरो एन्ड जनरल हस्पिटल सुन्धारामा उनको मृत्यु भएको हो ब्रिदिङ प्रब्लम्स र चेस्ट पेनको कारणले गर्दाखेरि. हुन त त्यति बेला कोभिड पनि चलिरहेको थियो, सायद त्यसैको चपेटामा परेको पनि हुनसक्छ होइन, तर जे होस् जे जस्तो भए पनि उनले चाहिँ फुल एउटा राम्रो चाहिँ जीवन सम्पूर्ण रूपमा नेपाली गीत सङ्गीतको लागि अर्पण गरे. 82 उमेरमा उनलाई हामीले गुमाउन पर्यो, तर आजसम्म पनि उनको आवाज मार्फत हामी नेपाली गीत सङ्गीत प्रेमीको मन मस्तिष्कमा उनको चाहिँ छवि जिउँदो नै छ, जीवित नै छ र यसै गरिकन अनन्त कालसम्म रहनेछ. जबसम्म उनको गीत सङ्गीत खन्किनेछन् तबसम्म नै प्रेमदोष प्रधान हाम्रो माझमा रहनेछन् भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई. त यसै नोटमा आदरणीय श्रोतावृन्द, अब एउटा अन्तिम गीत म सुनाउँछु र यो गीतको साथमा तपाईँसँग बिदा लिन्छु यो चरणबाट. तर अर्को चरणमा फेरि पनि भेट हुनेछ हाम्रो 3 समाचार पश्चात कार्यक्रम दिवाकोशीले अझै सकिएको छैन, ठिक 4 रहनेछ यो स्रष्टा एक सृजना अनेक पनि सम्पन्न गर्छु आजको लागि.

0: सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उपिया काठमाडौँलाई नियुक्ति गर्ने, पशु बच्चाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर,
2: बजारमा ग्यासको अभाव हुनुको मुख्य कारण निगमले बुझेको चाहिँ के हो?
3: ग्यासको अभावको विषयमा निगमले भन्नु पर्दाखेरि जति खपत छ ग्यास त्यो खपत अनुसारको ग्यास चाहिँ आपूर्ति भइरहेकै अवस्था छ, तर बजारको जुन माग बढेर गएको छ, एक्स्ट्रा डिमान्ड भएको छ बजारमा, त्यसलाई पूर्ति गर्नलाई चाहिँ अलिकति समस्या देखिएकोले यो अवस्था सिर्जना भएको हो।
2: बजारमा किन बढ्यो यो माग?
3: किन बढ्यो भन्दाखेरि हामी अलिकति यसलाई विगततिर हेर्नुपर्छ कि यो चुनाव ताका र जुन मध्य पूर्वमा चाहिँ युद्ध सुरु भइसके पश्चात नेपाल मात्र होइन कि हामी जुन मुलुकबाट आयात गर्छौँ त्यो मुलुकमा पनि र मध्य पूर्व लगायत विश्वमै यो संकट देखा परेको थियो, र हामीले जुन मुलुकबाट आपूर्ति गर्छौँ इन्डियन अयल कर्पोरेसन इन्डियाबाट त्यहाँबाट पनि हामीलाई चाहिँ जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा कहिले आउने कहिले नआउने भएको थियो। अर्को फ्याक्टर हामी कहाँ के भयो भने उपभोक्तामा मनोवैज्ञानिक त्रास, हामीले बारम्बार के अनुरोध गरेका थियौँ ग्यास आउँदैछ यसमा चाहिँ उपभोक्ताले पिर मान्नु पर्दैन भनेर हामीले भन्दै गर्दाखेरि पनि त्यो संस्कृतितिर गयो, जसले गर्दाखेरि चाहिँ बजारमा यो असहज परिस्थिति पैदा भयो। हाम्रो खपत भनेको 45-46 हजार मेट्रिक टन हो मासिक रूपमा, तर यहाँलाई जानकारी गरौँ फागुन महिनामा चाहिँ 51 हजार मेट्रिक टन ग्यास आउँदाखेरि पनि बजारमा चाहिँ यो क्राइसिस देखिराख्यो। त्यो पश्चात चाहिँ फागुनको 29 गतेबाट चाहिँ आधी सिलिन्डरमा जाने निर्णय भयो र त्यो भइसकेपछि यहाँलाई तथ्याङ्कमै भन्नुपर्दाखेरि चैतमा जम्मा 38 हजार मेट्रिक टन खपत भयो भने वैशाखमा 32 हजार र जेठ महिनामा 33 हजार मेट्रिक टन मात्रै खपत भयो। त्यो किन भयो भन्दाखेरि हाम्रो बुझाइ के छ भने जुन उपभोक्तासँग अलरेडी संचितमा रहेको ग्यास थियो त्यो पनि उहाँले प्रयोग गर्नुभयो, त्यसपछि 7.1 केजीको आधी सिलिन्डरको ग्यास चाहिँ खरिद गर्नलाई चाहिँ उपभोक्ताहरूले त्यति चासो देखाउनु भएन, र यो बिचबिचमा समाचारमा पनि के आइराख्यो भने केही समयपछि फुल सिलिन्डर आउँछ 3.2 अबको केही दिनमा आउँछ अबको केही दिनमा आउँछ भनिसकेपछि उपभोक्ताहरू पनि त्यो पर्खाइमा बस्नु, किनभने 14 केजीको ग्यास लाँदाखेरि महिना दिन पुग्थ्यो भने यो 7.1 केजीले चाहिँ महिनामा 2 पटक लाने र पुर्याउने झन्झट उपभोक्तामा हुन गयो। त्यसले गर्दाखेरि पनि उहाँहरूसँग भएको जो उपभोक्तासँग सञ्चित थियो उहाँहरूले त्यो प्रयोग गर्नुभयो, जसलाई चाहिँ आवश्यक थियो उहाँहरूले चाहिँ 7.1 केजीकै लगेर बाल्नुभयो। यसले के देखायो भन्दाखेरि एक त सञ्चित भएको ग्यास पनि उपभोक्ताकोमा रहेको सञ्चित पनि घट्दै गयो, र 7.1 केजीको सिलिन्डर जुन प्रयोग भइरहेको थियो त्यसले गर्दाखेरि यताबाट आयात पनि कम हुँदै गयो। अहिले 14.2 जाँदाखेरि चाहिँ 81 हाम्रो खपत जति हो त्यति ग्यास चाहिँ आएकै छ।

0: तर डिमान्ड 14.2 जाँदाखेरि चाहिँ डिमान्ड बजारको एकैचोटि बढ्यो।
1: यसलाई यसरी भनौँ के अरे, यो अहिलेको संकट भनेको चाहिँ उपभोक्ताको कारणले भइराखेको छ।
0: उपभोक्ताको मात्रै यसमा म दोष दिन, किनभने उपभोक्ताले त पाउनु सहज तरिकाले त ग्यास त पाउनु पर्यो। तर यहाँ हाम्रो नेचर कस्तो भइदियो भने हामीले हाम्रो मात्रै सोच्यौँ कि हामीले अर्काको लागि सोच्दैनौँ, किनभने ग्यास बजारमा पाइँदैन कि भन्ने जुन हामीमा त्रास भयो त्यसले गर्दा हामी संसदतिर पनि लाग्यो, जसले गर्दा जोसँग एउटा मात्रै सिलिन्डर छ, जो चाहिँ निम्न वर्गका छन् विद्यार्थी वर्ग छन् उहाँहरूले चाहिँ ग्यास बाल्दा बाल्दै उहाँहरूको ग्यास सकेर बजारमा जाँदाखेरि चाहिँ तत्कालै ग्यास पाइएन। अहिलेको मुख्य समस्या चाहिँ त्यो भएको
1: हो। अनि अभाव छ भन्ने हो कि होइन भन्ने हो?
0: अभाव दबाव बढी छ, माग बढी छ, तत्काल डिलरकोमा दैनिक रूपमा ग्यास गएको छ र डिमान्ड यति छ कि उहाँ कहाँ चाहिँ गएको ग्यास चाहिँ त्यहाँ टिक्दैन, तुरुन्तै चाहिँ बिक्री भइरहेको अवस्था छ। हो त्यो चिजलाई चाहिँ सहजीकरण गर्नको लागि जुन काठमाडौँ उपत्यकामा चाहिँ जुन ग्यासको गुनासा बढी थियो त्यो चिजलाई सम्बोधन गर्नलाई चाहिँ निगमको पहलमा चाहिँ सम्बन्धित उद्योगले टेकु स्थित कार्यालयमा चाहिँ काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्दै आउनु भएको छ।
1: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
0: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 पुग्ने ग्यास जुन उपभोक्ता सक्छ उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
1: अनि त्यो कुरा त कसरी मान्ला र फेरि
0: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ र यो जुन खाडल देखियो जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ त्यो खाडल पूर्णको लागि पनि हामीले इन्डियन आइलबाट ल्याउँछौँ, उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यौँ भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घर उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
1: एक हप्ताभित्र यो समस्या समाधान होला? एक
0: हप्तादेखि 10 दिनभित्रमा हजुर,
1: म्याक्सिमम 10 दिन
0: हजुर।
2: प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। नेपाली काँग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम छर्न देखावटी समिति बनाएको आरोप लगाएको छ। आज पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोगको माग गर्नु भएको छ।
3: सुनसरीको देवानगंज कप्तानगंज घटनामा सरकारले संयमता पनि गुमायो, जवाफदेहिता पनि सरकारको देखिएन कि यस्तै हुन्छ सरकार? जनागरिकको प्रश्न हो। सुनसरीको लान घटनामा राज्य संयमित र जिम्मेदार भएर प्रस्तुत हुन सकेन। सरकारका व्यक्तिहरू फेसबुकमा सीमित देखिए, गोली लाठी र दमनमा मात्र सरकार भेटिन थाल्यो। यो घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन, ढाकछोप गर्न मिल्दैन। त्यसकारण सरकारी कमजोरी लुकाउने समितिका प्रति हाम्रो विश्वास छैन र त्यसैले सरकारी समिति होइन स्वतन्त्र निष्पक्ष र विश्वसनीय उच्च स्तरीय न्यायिक आयोग गठन गर्नु पर्दछ।
2: राप्रपा छाडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डाक्टर धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईले नयाँ पार्टी गठन गर्नुभएको छ। पार्टीको नाम जय नेपाल पार्टी तय गरिएको छ। पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाई रहने सहमति भएको छ। दल दर्ताका लागि साउन 28 निर्वाचन आयोग जाने तयारीमा रहेको प्रसाईले जानकारी दिनुभएको छ। पाकिस्तानको ब्रोडपिकमा हिम पहिरोमा परि ज्यान गुमाएका आरोही मध्ये निर्मल पूर्जा निमस्ताई सहित 4 आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले शव आधार शिविर ल्याइएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार पूर्जा सहित जोङवाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ। शव संकलन मिङमाजीको नेतृत्वमा भएको थियो। 3 आरोहीको अझै शव नभेटिएको उहाँले बताउनुभयो। अब खबर फटाफट।
1: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह। अरू कसैले केही चिज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन दिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जना जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद।
2: बेलायतका सार्वजनिक ठाउँमा महिलाका लागि बनाइएका शौचालय र लुगा फेर्ने कोठा अब पुरुषले प्रयोग गर्न नपाउने भएका छन्। यस्तै पुरुषका लागि बनाइएका शौचालय र लुगा फेर्ने ठाउँ महिलाले पनि प्रयोग गर्न पाउने छैनन्। सरकारको नयाँ मार्गदर्शन अनुसार सार्वजनिक ठाउँमा महिला र पुरुषका लागि छुट्टा छुट्टै बनाइएका शौचालय लगायतका सुविधा आआफ्नो समूहका मानिसले मात्रै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यो नयाँ मार्गदर्शन क्याफे, खेलकुद केन्द्र र अरू संस्थालाई हालको कानून पालनाका लागि सघाउन ल्याइएको सरकारको भनाइ छ। तर यो नियमले महिला र पुरुषभन्दा फरक लैङ्गिक पहिचान भएका ट्रान्स व्यक्तिहरूलाई समस्या पर्न सक्ने भन्दै अधिकार कर्मीले चिन्ता जनाएका छन्। ट्रान्स व्यक्तिहरूको पक्षमा काम गर्दै आएकी कानून व्यवसायी जेस ओ टम्सनले यो नियमले ट्रान्स व्यक्तिहरूलाई समाजबाट अझ टाढा पार्न सक्ने तर्क गर्नुभएको छ।
4: What toilet do you use? Because for decades, you've used the women's toilets, and there's never been a problem. There has never been an issue in this country.

ज्याउँ कि बसाउँ सबिन राय एन्ड द इलेक्ट्रिक्सको प्रस्तुतिमा यो गीत सुनाउँदै कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो अन्तिम चरणको यात्राको थालनी मैले गरिसकेँ. समय दिउँसोको अहिले 3:16 गएको छ. कार्यक्रममा यहाँहरू सबैलाई फेरि पनि एकपटक मैले स्वागत इवान टकाउन चाहेँ. पक्कै पनि तपाईँहरू सबैजनाले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गरेको छु. वेलकम ब्याक भन्दै तपाईँहरूको लागि अब भने फेरि पनि अगाडि यस्तै मिठा मिठा गीतहरू राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ. प्रिय श्रोताबृन्द, अब भने अगाडि हामी अर्को एउटा मिठो गीत सुन्छौँ र विशेष गरिकन आज भने यस्तै गीत सङ्गीतहरू सुन्दै सुनाउँदै नै कार्यक्रमको यो अन्तिम चरणलाई अगाडि लिएर जाने मेरो तयारी छ. आजको यो अन्तिम चरणको यात्रा भने एकदमै साङ्गीतिक नै रहनेछ. विविध मिठा मिठा गीत सङ्गीतको साथमा हामी इन्जोय गर्नेछौँ है. त यति भन्दै अब म तपाईँलाई अर्को मिठो एउटा साङ्गीतिक प्रस्तुतितर्फ लिएर जान चाहन्छु. आउनुहोस् अब भने यो गीत सुनौ, जुन गीतमा चाहिँ अञ्जु पन्त र विशाल नरुला निरौलाको आवाज रहेको छ. अनि यो साङ्गीतिक कोसेली सँगसँगै अगाडि कार्यक्रम दिवा कोसेलीलाई जोड्छु म.

0: SBS गोरखा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, मैले माया लागेको छु गर्व साथमा भन्न सक्छु। अब माया लगाइसकेपछि त्यो यस्तो राम्रो कुरा हो होइन, गर्व त हुने नै भयो, गर्व साथ भन्नु पनि पाउनु पर्यो, भन्नु पनि पर्यो होइन। एकदमै भनौँ न संसारलाई अगाडि बढाउने एउटा जुन भावना छ त्यो माया नै हो, र सबैतिर माया फैलाउने हो, सबैसँग माया साटासार गर्ने हो भने जीवन सुन्दर बन्छ, अनि बिस्तारै बिस्तारै संसारबाट चाहिँ कलह पनि हट्छ होला है। त्यो दिन कहिले आउँछ त्यो त थाहा भएन। एकदमै संसारमा यति हामी अरबौँ खरबौँ मान्छेहरू छौँ, सबैले एउटै सोच राख्न त सक्दै सक्दैनौँ, तलमाथि अलिअलि त भइ नै हाल्छ होइन। तर पनि सकेसम्म आफ्नो जीवनमा चाहिँ नि माया बाँडौँ, मायाको साथमा जीवन बिताउँ होइन, यो नै हामी कोसिस गर्न सक्छौँ एउटा ह्युमनको रूपमा। यति भन्दै अगाडि बढ्न चाहेँ, अब गीत सङ्गीत पनि सुन्दै जाँदाखेरि भावनामा त्यसै त्यसै डुबिँदो रहेछ प्रिय सदा पनि है। एउटा गीतको बोलले चाहिँ मान्छेलाई यस्तो छुन्छ कि अब हुन त फेरि एउटै गीतको बोलले तपाईँलाई एक प्रकारले छोला, मलाई एक प्रकारले छोला, अर्को मान्छेलाई अर्को प्रकारले छोला, तर त्यो भावना जुन छ नि त्यसलाई जसरी पनि इन्टरप्रेट गर्दा पक्कै पनि हुन्छ। तर मलाई चाहिँ नि पोजिटिभ एउटा सकारात्मक चाहिँ जुन एउटा गुण छ होइन, त्यसतर्फ सकारात्मक पक्षतर्फ बढी म चाहिँ केन्द्रित रहन्छु। त्यो कारण गर्दाखेरि पनि अब जुनै पनि गीतहरूमा केही न केही राम्रो कुराहरू सुन्ने सुनाउने मेरो कोसिस रहन्छ। आज इन्टरनेसनल ट्राफिक लाइट डे पनि पर्न गएको छ, र ट्राफिक सिग्नलको चाहिँ नि कति महत्त्व छ भन्ने कुरा मैले भनिरहनु परेन तपाईँहरूलाई होइन। र सधैँ नै एभ्री इयर 5 अगस्तको दिनमा चाहिँ अन्तर्राष्ट्रिय ट्राफिक लाइट दिवस मनाइन्छ। हरेक साल यो दिन चाहिँ जेम्स हगद्वारा डिजाइन गरिएको र सन् 1918 पेटेन्ट गराइएको दुनियाँको पहिलो ट्राफिक सिग्नलको वर्षगाँठलाई चाहिँ चिन्हित गर्नको लागि मनाइने गरिन्छ प्रिय श्रोताहरू है। दुनियाँको पहिलो ट्राफिक सिग्नललाई लिएर धेरै कुराहरू दावा गरिन्छ। सन् 1868 लन्डनमा एक ग्यास लाइट र एक मानव निर्मित यातायात सङ्केत स्थापित गरिएको थियो। यसको दुईवटा हात थियो, एउटाले स्टप भनिएको थियो एउटाद्वारा चाहिँ, अर्कोद्वारा चाहिँ सावधानी भनेर दर्शाइएको थियो। काठको बक्सामा लगाइएको थियो यो ट्राफिक लाइट, तर दुर्भाग्यवश यसको स्थापनाको एक महिनाभित्रमा नै यसमा विस्फोट भयो। र सन् 1910 पहिलो स्वचालित यातायात नियन्त्रण प्रणाली बनाइएको थियो। यो चाहिँ एकदमै लाइट अप गर्ने खालको चाहिँ थिएन, तर यसले चाहिँ स्टप र गो भन्ने कुरा चाहिँ प्रदर्शित गर्थ्यो है। सल्ट लेक सिटीमा एउटा पोलमा काठको बक्सामा चाहिँ रातो र हरियो बत्तीको साथमा एउटा ट्राफिक लाइट सन् 1912 स्थापित गरियो। मिसिगनको डेट्रोइटको एक पुलिस अधिकारी विलियम पट्सले चारैतर्फ चाहिँ स्टपमा प्रयोग हुनेवाला 3 रङको ट्राफिक लाइटको आविष्कार गरेका थिए। सन् 1920 दशक, यो भएको थियो भने सन् 1923 चाहिँ ग्यारेट मर्गनले टी आकारको ट्राफिक सिग्नलको आविष्कार गरेका थिए, र उनले यसलाई पेटेन्टेड पनि गराए, र पछि गएर यसलाई जनरल इलेक्ट्रिकलाई उनले बेचिदिए। त 5 अगस्त यस्तो चाहिँ बन्यो, यसरी बन्यो 5 अगस्त चाहिँ ट्राफिक सिग्नल लाइटको आधिकारिक दिवस है। र यो चाहिँ विवादहरू थुप्रै छन्, यसको विवादहरूको बिचमा पनि 5 अगस्त दुनियाँको पहिलो ट्राफिक सिग्नलको आधिकारिक दिन भनि नै रह्यो। ट्राफिक लाइट समय समयमा पहिलाभन्दा राम्रो, पहिलाभन्दा इम्प्रुभ भर्जन हुँदै पनि गइरहेको छ। सन् 1950 दशकमा कम्प्युटरले यसलाई नियन्त्रित गर्न सुरु गरे। कम्प्युटरको डिटेक्सन प्लेट्स लगाउने अनुमति पनि दिइयो, जसले वाहनहरूलाई चाहिँ वाहनहरू भएको नभएको कुरा पत्ता लगाउन सक्थ्यो। अनि अहिलेसम्म पनि चल्ने जुन रेड, एम्बर र ग्रिन लाइट छ होइन, यसको अलावा समयको साथसाथमा ट्राफिक लाइटहरू पनि विभिन्न प्रकारले विकसित हुँदै गए प्रिय श्रोताहरू। र पहिलो स्वचालित ट्राफिक लाइट चाहिँ यही दिनमा सुरु भएको थियो, यानि कि आजको दिनमा नै सुरु भएको थियो। बिना कुनै पुलिस कर्मीको काम बिना पहिलो स्वचालित ट्राफिक लाइट सन् 1922 उपलब्ध भयो, र यो चाहिँ अमेरिकामा ह्युस्टन, टेक्सास आदिमा यसको चाहिँ सुरुवात भयो भनेर भनौँ न होइन। यस उपकरणले सिग्नल बदल्नुभन्दा अगाडि नै कति समय बाँकी छ त सिग्नल परिवर्तन हुनको लागि भन्ने समय पनि प्रदर्शित गर्थ्यो। यस पश्चात चाहिँ सतर्क अङ्ग्रेज ट्राफिक लाइटहरू चाहिँ फेरि पनि फर्केर आयो, र लन्डनमा अटोमोबाइलको
स्वरलाई प्र यो स्वरको जुन प्रवाह छ यसलाई नियन्त्रित गर्नको लागि पिकाडिली सर्कसमा पहिलोपटक आधुनिक प्रकारको ट्राफिक लाइट पनि लगाइएको थियो। त्यसपश्चात दिनानुदिन वर्षै पछि बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै आजको दिनसम्मको मोडर्न टाइमको जुन ट्राफिक लाइट छ यहाँसम्म आइपुगेको छ। ट्राफिक लाइटको इतिहासको कुरा गर्दा, ट्राफिक लाइटको जुन विकासको कुरा गर्दा, धेरै लामो समय चाहिँ ट्राफिक लाइट अहिलेसम्मको स्वरूपमा आइपुग्नको लागि धेरै लामो समय लिएको रहेछ भन्दा फरक पक्कै पनि नपर्ला आदरणीय श्रोता बहिनी। ट्राफिक लाइट बिनाको चाहिँ भनौँ बाटोघाटो आजभोलि त हामीले अनुमान पनि गर्न सक्दैनौँ, कति गाह्रो हुन्छ होइन। ट्राफिक लाइट भएन भने बाटोघाटोमा गाडीहरू चाहिँ सुव्यवस्थित तरिकाबाट चल्नको लागि, यसर्थमा पनि आजको दिन बडो महत्त्वपूर्ण छ, किनभने आजकै दिनलाई चाहिँ नि आधिकारिक रूपमा स्वचालित ट्राफिक लाइट सुरु भएको दिनको रूपमा हामी लिन्छौँ। त यो सामान्य जानकारी मैले तपाईँसँग सेयर गरेँ। अब अगाडि बढ्छु, अगाडि बढ्नु पर्दाखेरि समयको कुरा गरौँ, 3:37 गएको छ। अहिलेको लागि अर्को एउटा मिठो गीत म तपाईँसँग सेयर गर्छु र यो गीत सँगसँगै तपाईँलाई अगाडि लिएर जाने तयारी रहेको छ। मनिला सोताङ र उदय सोताङले गाउनुभएको गीत अहिले छ मेरो प्लेलिस्टमा।

0: Radio PFBS Gorkha Radio हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

तपाईँसँग भोलि एक बजीदेखि भोलि दिउँसो हाम्रो एक बजीको समाचार पश्चात हाजिर हुनेछु र एक बजीको समाचार पश्चात कार्यक्रममा विविध सर सामग्री मेरो बिना गीत सङ्गीत लिएर भोलि आउँछु। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला, हामीलाई सुन्नु गर्नुहोला। अहिलेको लागि अब पनि सक्नु श्रीमान र

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झन्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसङ्गमा रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रुसी आक्रमणका कारण कियेव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेवमा रहेका बीबीसीका डान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रुसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि तीमध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका डान जनसनको भनाए, यी हमलाहरूलाई यस वर्ष भएका रुसी आक्रमणका सबैभन्दा घातक श्रृङ्खला मध्ये एक भएको बताइएको छ। यसैबीच रुसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रुसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग सहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्द्वको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लडाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लडाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम WFPले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। WFPले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ्ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई

0: खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
1: अहिले पनि आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन सकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण, सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल,
1: कृषि नीतिको समग्रले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सक्यो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौँ।
0: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास, विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने,
1: 3-4 स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार सङ्घीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्र्याएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
0: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौतीबारे सोधेका छौँ।
2: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री, मल, बिउ, बेना, नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, मिसादीहरूको न्यूनीकरणको कुराहरू भन्नु सक्छ, जलवायु परिवर्तन कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू ठ्याक्कै यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अथवा चाहिँ अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी अरू डकुमेन्टहरू बन्छन्।
0: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
2: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइरहेको थियो र हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौँ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी डे, माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नुपर्ने एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्ज हो। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर, जस्तै एउटा चाहिँ गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेर्ना नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुदामा टेकेर चाहिँ नीतिको बुदाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भद्दा इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जान सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै त्यो लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छन्। एउटा चाहिँ बजेटमा आएछ एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तिन तहको सरकारको बिचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसारको हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो, र मूल्याङ्कन गरेर कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिममा हाम्रो चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तिन तहको सरकार बनेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्ष पछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
0: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
2: होइन। यसले रहेका लक्ष्यहरू पनि नेपालको म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान। हामीसँग उच्च पहाड पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ। तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुन भएन र स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू बुदाहरू कुनै पनि छैनन्, ती बुदाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो। हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमै चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ आएको छ। अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ। यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धुमपानबारे सचेत गराएको छ। होटल तथा रेस्टुरा सञ्चालकहरूले धुमपान सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरुरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धुमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कारवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रुसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रुसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र डोनेट्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रुसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ। तर गए रातिको आक्रमण मा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रुसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
0: Thank you. यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: नमस्ते, गुड आफ्टरनुन। आजको गोधुली कार्यक्रमलाई हामीले सुरुवात गरेका छौँ विभिन्न कलाकारहरूले गाउनुभएको गीतबाट। पूजा सुनवार अनि साथीहरू भन्नु पर्ला, एकजनाको मात्रै नाम देखेँ मैले यहाँनिर, र यही गीतबाट नै कार्यक्रमको सुरुवात गरिसकेका छौँ। भर्खरैसम्म, केही बेर अगाडिसम्म यहाँहरूले बिबिसी नेपाली सेवाको कार्यक्रम सुन्दै हुनुहुन्थ्यो, र उहाँहरूभन्दा अगाडि चाहिँ श्री सुनवारजी हुनुहुन्थ्यो तपाईँको साथमा 4 बजेसम्म। र अब यति बेला भने गोधुली कार्यक्रम लिएर म आशा उपस्थित भएको छु स्टुडियोमा, यहाँहरूसँगै आज 7 बजेसम्म रहनेछु। किन भन्दा गोधुली कार्यक्रमको समय नै 7 बजे सकिन्छ, र 7 बजेसम्म साथै रहनुहुनेछ, लेख्दै गर्नुहोला। अहिले चाहिँ दिउँसोको 4:21 गएको छ यहाँ, र अहिले मजाले घाम लागिरहेको छ अनि हावा पनि त्यस्तै मजाले हावा पनि लागि चलिरहेको छ हामी जहाँ छौँ त्यहाँनिर। तर तपाईँ कहाँ कस्तो छ त्यो चाहिँ यसो लेख्नु होला है त। हामी चाहिँ हावा यस्तो चलिरहेको छ, यस्तो मजाले चलिरहेको छ, अलि साह्रै शीतल त छैन, चिसो त छैन, तर पनि हावा चलेर अलि शीतल नै भइरहेको छ भन्नु पऱ्यो। आज त यहाँ बेलायतको दक्षिणी भेगतिर उत्तर पश्चिमी हावा चलेको छ आज, त्यसैले अलिअलि शीतल भइरहेको छ भन्नु पऱ्यो। र आज लन्डन एरियाबाट अझै सूर्यास्त हुनको लागि समय बाँकी छ, धेरै नै वे बाँकी छ अझै। अहिले 4:22 गयो होइन, भर्खरै घडी हेर्दाखेरि स्थानीय, र आज चाहिँ 8:43 जाँदा मात्रै हुन्छ सूर्यास्त लन्डन एरियाबाट, त्यसैले अझै धेरै घाम हेर्न बाँकी नै छ। हुन त माथि उत्तर इलाकातिर चाहिँ पानी पर्ने र बादल लाग्ने स्थिति रहेको हो, हामी कहाँ दक्षिणी भेगतिर चाहिँ त्यस्तो छैन, मजाले घाम लागेको छ। आज पनि पानी पर्छ होला भनेको झुक्काइहाल्यो पानीले हजुर। पुरा बादल माथि माथि हेर्दाखेरि चाहिँ अलिक निकै खैरो खैरो बाक्लो बाक्लो कालो बादल थियो, यता आउँछ कि पानी उता पर्छ होला भन्दै हेर्दा हेर्दै कहाँ गयो गयो त्यो बादल त हजुर। पानी पर्ने अलिअलि देखाइएको थियो आज, तर पानी परेन हाम्रो एरियामा। एनिवे, तपाईँ कहाँ कस्तो छ यसो सेयर गर्दै गर्नु होला है त यो साँझको समय। अब साँझ त परेको छैन, तपाईँसँग छुट्टिदाको समेत त सूर्यास्त सनसेट भइसकेको हुँदैन, तर पनि यो समय आशा गर्छु तपाईँहरू लेख्नुहुनेछ, इन्ट्राक्ट गर्दै गर्नु होला। म मिठा मिठा गीत सुनाउनेछु यहाँहरूलाई, र आज अब मिठा मिठा गीत हुन्छ, कुराकानी पनि हुन्छ, भरे 5 बजेपछिको समयमा वेदरको चर्चा पनि म गर्नेछु। अनि आज बुधबारको दिन त यहाँहरूले टिप्पण टापन सुन्नुपर्ने हो, टिप्पण टापन कार्यक्रम चाहिँ आज प्रायः जस्तो दुईजनाको आवाजमा यहाँहरूले रेकर्ड भएको सुन्नुहुन्थ्यो, तर अब टिप्पण टापनै गरेर म बरु टिप्पण टापन विभिन्न विषयहरू टिप्पण टापनै गरेर तपाईँलाई सुनाउने आज चाहिँ प्लानमा छु। टिप्पण टापन एकल टिप्पण टापन भरे 6 बजेपछिको समयमा हुन्छ, साथै रहनु होला। अब चाहिँ गीत सुनाऊ अर्को आउनुहोस्। यो गीत गाउने कलाकार को हुनुहुन्छ यहाँ कलाकारहरूमा? पवन चामलिङ राई र मेलिना राई हुनुहुँदो रहेछ। यो छोटो जानकारी पछि सुनाऊ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउँ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ, जीवनलाई भाग्यको सहारामा नछोडौँ।
2: यो BFPS गोर्खा रेडियो हो।

तिमीलाई छातीभरिको माया भन्दै हुनुहुन्थ्यो एकअर्कालाई पवन चामलिङ राई र मेलिना राई। समय 4:30 बजे दिउँसोको 4:30 भएको छ यहाँ बेलायतमा। बेलायतको समय हो यो। नेपालको चेक गर्नुपर्दा नेपालमा त अब अहिले रात परेको छ, रातिको 9:15 गएको छ भने ब्रुनाई र हङकङतिर त अझै अब भोलिपल्ट नयाँ दिन सुरु हुन लागिसकेको छ त्यहाँनिर, र नयाँ दिन सुरु हुनलाई धेरै समय छैन। रातिको 11:30 गइसक्यो, 11:30 भएको छ। अब त्यहाँनिर चाहिँ बिहिबारको दिन सुरु हुन लागेको छ, रातको 12 बजे भनौँ न देखि सुरुवात हुन्छ नयाँ दिन। त्यसैले गर्दाखेरि रातिको 12 बज्न लाग्यो, त्यहाँ आधी घन्टा बाँकी रहेको छ ब्रुनाई र हङकङको कुरा गर्नुपर्दाखेरि। अरू ठाउँमा जे जस्तो समय छ समयअनुसारको ग्रिटिङ्स टक्राउँ बेलायतबाट। म आशा छु आज तपाईँको साथमा, एक्चुली मेरो नाम फुलमाया पनि हो हजुर, त्यसैले आशा स्ल्यास फुलमाया यहाँहरूसँगै आज रहेको छु। सधैँ त बिहानीको समयमा आउने गर्थेँ, कहिलेकाहीँ यदा कदा दिउँसोको समयमा पनि साथीहरूसँग कहिले कसको के पर्छ कहिले कसको के पर्छ होइन, त्यसैले गर्दाखेरि त्यही अनुसार कहिले यता कहिले उता तपाईँलाई भेट्न आइपुग्छु। आशा गर्छु साथै हुनुहुन्छ र लेख्दै गर्नुहोला। र आजको यो घुदुरी कार्यक्रममा यहाँहरूले मेसेज कसरी पठाउन सक्नुहुन्छ अथवा बिएफबिएस गोर्खा रेडियोलाई कसरी चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ त भन्दाखेरि चाहिँ हामीलाई मेसेन्जरमा मेसेज पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खा रेडियो खोजेर। यसमा चाहिँ हाम्रो निलो ब्याकग्राउन्डमा चाहिँ आफ्नो त्यहाँनिर बिएफबिएस गोर्खा लेखिएको छ कि, अनि खुकुरीको क्रस भएको नक्सा पनि छ त्यहाँनिर। सो तपाईँले त्यो नक्सा भेट्नुहुन्छ मेसेन्जरमा, मेसेन्जरमा यसो थम्सअप गरेर पठाउनुहोस् त, त्यहाँ अटो रिप्लाई पाइहाल्नुहुन्छ। अटोमेटिक रिप्लाई पाउनुभयो भने चाहिँ कहिलेकाहीँ हामीले पनि थम्सअप पठाइदिन्छौँ, फर्स्ट टाइम आउनुभएको छ भने होइन। सो पाउनुभयो भने चाहिँ सही ठाउँमा गएको भनेर बुझ्नुपर्ने हुन्छ, अथवा इमेल गर्न चाहनुहुन्छ, कसै कसैलाई इमेल पनि गर्न इच्छुक इच्छा हुन्छ होइन, त्यसैले इमेल पनि गर्नको लागि इमेल एड्रेस खोजिरहनु भएको छ भने हाम्रो इमेल एड्रेस हो bfbsgorkha@bfbs.com। र यस्तै गरिकन हामीलाई तपाईँले टेलिफोन गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन नम्बर हो 01303-246-730। फेरि एकचोटि 01303-246-730 यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँनिर अप्सनहरू छन् है हजुर, अप्सनहरूमा स्टुडियोमा जान चाहनुहुन्छ कि अफिसमा गर्न चाहनुहुन्छ कि अथवा तपाईँले भोइस मेसेज रेकर्ड गर्न चाहनुहुन्छ, चोइस इज योर्स, तपाईँ के गर्न चाहनुहुन्छ सबै हामीले पाइहाल्छौँ। र अफिसमा चाहिँ बिहानको 9 बजीदेखि 5 बजीसम्म मात्रै त्यहाँनिर कोही हुन्छन् होइन, नत्र स्टुडियोमा चाहिँ जो प्रेजेन्टर हुन्छन् उनी मात्रै स्टुडियोमा हुने हामी गर्छौँ। ओके, अर्को के सुनाऊ अब, यहाँ त हुरारा भन्दै हुनुहुन्छ जगदीश समाल अनि सुकमित गुरुङ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

थ्याङ्क यू फर वेटिङ भन्नुपर्ला. हजुर, म्युजिक निकै सुन्नुभयो नि यहाँहरूले होइन. अहिले 5 बज्न लागेको छ, 5:45 भइसक्यो. 4:46 गयो. गीत पशुपति शर्मा मन्जु पौडेलले गाउनुभएको थियो. त्यसपछि फेरि पशुपति शर्मा होइन, ब्रिजेश श्रेष्ठ अनि जगदीश समाल, सुकमित गुरुङ उहाँहरूले गाउनुभएको गीत सुनाएको थिएँ मैले. र फेरि यसपछि एकछिन धुन पनि सुन्यौँ हामीले. अब चाहिँ फेरि पशुपति शर्मा मन्जु पौडेलले गाउनुभएको गीत सुन्ने हो अबको केही बेरमा. र यतिखेर 4:47 गएको अवस्था छ. बेलायतको समय साँझको समयतिर ढल्किँदैछौँ बिस्तारै. रात पर्न त निकै नै धेरै नै बाँकी छ. मौसमको चर्चा म डिटेलमा गर्नेछु पक्कै पनि. अनि यस्तै आज टिपन टापन अन्तर्गत यहाँहरूले 6 बजेपछिको समयमा टिपन टापन, दुवैजनाले टिपन टापन भनेर रेकर्ड गरेको कुरा त होइन कि, म नै एकल टिपन टापन तपाईँ समक्ष प्रस्तुत गर्ने जमर्कोमा छु. आज यो 6 बजेपछिको समयमा भयो, तर 5 बजेपछिको समयमा भने यहाँहरूले आज कुराकानी सुन्न सक्नुहुन्छ. र आजको कुराकानीमा मेजर जीवन पुन जी हुनुहुन्छ, उहाँ उता क्याट्रिक आइटिसी क्याट्रिक सपोर्ट बटालियन मा कार्यरत हुनुहुन्छ आज बटालियन 2IC. र उहाँसँगको कुराकानी, उहाँको अनुभव, उहाँहरूले के गर्नुहुन्छ, यी सबै आज सुन्न सक्नुहुनेछ दुई भागमा भरे 5 बजेपछिको समयमा. अब फेरि अर्को गीत राख्छु यहाँहरू समक्ष. पशुपति शर्मा र मन्जु पौडेल गाउँदै हुनुहुन्छ भनेर भनिरहेको थिएँ, गाह्रो हुन्छ फेरि भनेर उहाँहरू भन्दै हुनुहुन्छ अब.

पशुपति शर्मा र मन्जु पौडेल गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. अब 5 बजे समाचार सुरु हुन हुन लागेको छ. धेरै समय छैन, 6 मिनट जति मात्रै बाँकी रहेको छ. एउटा गीत छ अब चाहिँ राजु लामा मङ्गोलियन हार्टले गाउनुभएको. यहाँहरूको मेसेज फटाफट आइरहेको देखिरहेको छु. विष्णु गुरुङ ब्ल्यान्डफोर्डबाट, नारायण सापकोटा अघि नै फिनल्यान्डबाट सुन्दैछु है भन्नुभएको छ. कैलाश अनिता लिम्बू यहीँ नजिकैबाट आउनुहुन्छ होइन, हाम्रो यहीँ नजिकै भन्दा पनि बेलायतबाट, ननिटनबाट आउनुहुन्छ. ननिटन हुन त यहाँबाट नजिकै त छैन तर पनि. धनकुमारी तुलाचन पनि आउनु भएको छ. के पठाउनु भएको छ तपाईँको यहाँ खोलिएको छैन, एकछिनमा आउँछ कि होइन. धनु बहिनी, धनु गुरुङ बहिनी पनि आउनु भएको छ. र आज त अपोजिट भयो दिदी, सधैँ हजुरलाई सुन्दै काममा जाने गर्थेँ, आज त घर जाँदैछु कामबाट घर फर्किँदैछु भन्नुभएको छ. अनि निता कोही राई, निता पनि आउनु भएको छ. उहाँ पनि गीतको लिस्ट पठाउनु भएको रहेछ. हाम्रो मनु राणा दिदी पनि आउनुभएको छ, बहिनी सुन्दैछु है भन्नुभएको छ. हजुर धेरै धन्यवाद सुनिदिनु भएकोमा, साथ दिनुभएकोमा. यहाँहरूले मलाई त कहिलेकाहीँ एक्लै छु जस्तो लाग्छ, बोलेको पनि एक्लै हो कि क्या हो जस्तो लाग्छ योगा. तर यहाँहरूले लेख्नुहुन्छ अनि थाहा हुन्छ कि यहाँहरू सुन्दै हुनुहुन्छ भनेर. अनि योगा गुरुङ पनि आउनु भएको छ. उहाँहरूको पनि मेसेज छ, भोइस मेसेजहरू यहाँहरूले पठाउनु भएको छ. मैले सुन्न भ्याक सुन्ने कोसिस गर्दैछु, अहिले पछि म राख्नेछु है. के भन्नुभएको छ यहाँहरूले, मायालु मेसेजहरू छ. खेलमती हाङ्वा लिम्बू उहाँ पनि आउनुभएको छ. आशा बहिनी झोडले गोधुलीको कार्यक्रमको यो सो सुन्दैछु है आज त म साँझमा भन्दै भन्नुभएको छ. एउटा गीत पनि उहाँले रेकमेन्ड गर्नुभएको छ. ओके, अब गीत मैले अर्को सुरु गरेको छु यहाँनिर. राजु लामा मङ्गोलियन हार्ट को यो प्रस्तुति छ. यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ. यहाँहरूको गीत कोसिस गर्छु बजाउनको लागि. नेक्स्ट आवरमा अन्तर्वार्ता पनि छ, त्यसपछि टिप्पण टापन पनि छ अलिअलि. हजुर कोसिस गर्छु टिप्पण टापन पनि राख्नको लागि. एकल टिप्पण टापन भन्नु पऱ्यो कि. अब चाहिँ गीत सुन्दै हौ है त.

0: वर्षा बाढी र पहिरोका कारण बीपी राजमार्ग सहित मुलुकका विभिन्न सड़क मार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुर्कोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान राख्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। तर यो सड़कमा बिहान 4 देखि बेलुका 6 बजेसम्म सवारी साधन चलाउन पाइनेछ। मकवानपुरको कान्ति लोकपथमा बेलुका 5 देखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै इलामको राजदुवालीमा बाटो हिलामी हुँदा मेची राजमार्ग अवरुद्ध भएको छ। यता सिन्धुपाल्चोको अरणीको राजमार्ग अन्तर्गत 0 किलो कोदारी इखु पैह्रो र लिपिङ क्षेत्रमा पैह्रो खसेको छ। यहाँ सड़क भाँसिएर बन्द भएको छ। रसुवाको पासाङ लामु सड़क खण्ड अन्तर्गत खाल्टेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गर्दा सड़क अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबै खाले झण्डा हटाउन अपील गरेको छ। कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा झण्डा पताका हटाउन सार्वजनिक अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल जातीय धार्मिक साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आउँदा 3 दिनभित्र हटाउन सबै पक्षसँग अपील गर्नुभएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ। सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा 2 फरक समुदाय हिन्दू र इस्लाम धर्मका युवाहरू बीच सार्वजनिक स्थानमा झण्डा राख्ने र हटाउने विषयमा विवादमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया मार्फत हुने प्रसूति सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। गएको असार मसान्त यता अस्पतालमा सिजेरियन शल्यक्रिया मार्फत हुने प्रसूति सेवा बन्द भएपछि गर्भवती महिलाले सहज रूपमा सेवा पाउन सकेका छैनन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट काट हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसूतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ। यसले गर्दा तेह्रथुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडो चाँडै यसमा ध्यान दिनुपर्छ। आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 वर्षदेखि निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एनडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसूति सेवा ठप्प भएको जिल्ला अस्पताल तेह्रथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनुभयो।
4: निक साइमनबाट चाहिँ हामीलाई सीईओएनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सीईओएनसी सेवा अन्तर्गत पर्ने सेवाहरू चाहिँ बन्द छ। शल्यक्रिया विधिबाट चाहिँ बच्चा जन्माउने होइन, त्यो बन्द छ।
3: महिनामा औसत 30-35 जना महिलाले यहाँ प्रसूति सेवा दिने गरेका थिए। तर सेवा बन्द भएपछि यस महिनाको साउन 20 गतेसम्म जम्मा 6 जनाले मात्रै प्राकृतिक प्रसूति सेवा लिएका छन्। हाल प्राकृतिक प्रसूति सम्भव नभएका सबै गर्भवतीलाई जिल्ला बाहिर रेफर गर्ने गरिएको छ। तेह्रथुमसँगै संखुवा सभाको मादी र मूलखर्क लगायतका क्षेत्रका सेवाग्राहीले पनि यस अस्पतालबाट सेवा लिँदै आएका थिए। सिजेरियन आवश्यक पर्ने अवस्थामा गर्भवती महिलालाई 5-6 घण्टासम्मको सड़क यात्रा गरेर धरान वा विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ। सम्भावित जोखिमका कारण धेरै गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसूति गराउन आउने छाडेका छन्।
4: शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसूति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
3: हाल ठप्प रहेको सिजेरियन प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनु भयो।
5: अब 1 हप्ताभित्रै एनेस्थेसिया चाहिँ आउनुहुन्छ। शल्यक्रिया गर्ने चिकित्सक चाहिँ मन्त्रालयसँग यो भन्दा 2-3 महिना अगाडिदेखि पनि निरन्तर सम्पर्कमै छौँ। यो छात्रवृत्ति करारहरू होइन आउनु भएपछि पठाउने भन्ने कुरा छ। मन्त्रालयले यसबार त्यस्तो चिकित्सक राख्नलाई बजेट पनि विनियोजन गरेका छ, तर अब त्यो नियुक्ति चाहिँ होइन स्वास्थ्य मन्त्रालयबाटै हुने भएकोले उहाँहरूले नियुक्ति गरेर पठाएपछि हाम्रो काम अगाडि बढ्छ।
0: कोशी प्रदेशको मुख्यमन्त्रीमा हेकमत कुमार कार्कीलाई नै निरन्तरता दिइने भएको छ।

नेकपा एमालेका सचिव कार्कीकै नेतृत्वमा कोशीमा सरकारले निरन्तरता पाउने भएको हो। पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको हो। अहिलेसम्मका खबर।

वेलकम ब्याक, नमस्ते, गुड आफ्टरनुन। अहिले साँझ पनि परेको, साँझ त भएको छैन, हुन त साँझको कार्यक्रम हो गोधुली, नाम त गोधुली हो तर नाम अनुसारको चाहिँ यहाँ मौसम छैन, हजुर टाइम छैन भन्नु पऱ्यो। अहिले मजाले घाम लागिरहेको छ, हावा चाहिँ यस्तो मजाले चलिरहेको छ यहाँ बेलायतमा, र उत्तरी इलाकातिर त बादल छ, पानी छ होइन, तर हामी कहाँ त्यस्तो छैन। पानी पर्ने अलिअलि देखाएको थियो यो केन्ट एरियामा, अघि फोक्सटनमा अलिअलि पानी पर्ने देखाइरहेको थियो दिउँसो 12 बजीसम्म। हेऱ्यौँ मैले, हेरेँ होइन, सायद तपाईँले नि हेर्नुभयो होला, बादल कालो बादल यसो आकाशतिर आउँदा त अहो यो त यहीँ आउँछ कि क्या हो जस्तो भइरहेको थियो, झुक्काइहाल्यो फेरि आज पनि, र यस्तै छ स्थिति। तर घाम लागिरहेको छ अहिले मजाले होइन, अघि यहाँ घाम बादल लागेको भए पनि। तपाईँ कहाँ कस्तो छ कुनै, यहाँहरूले मेसेज त पठाउँदै हुनुहुन्छ, किप राइटिङ। अनि मैले यहाँ मौसमको चर्चा, हजुर आज अब यतिखेर चाहिँ मौसमको चर्चा गरौँ। अलिकति छोटकरीमा हेर्दाखेरि आज अब रातको कुरा गर्नुपर्दाखेरि चाहिँ पानी चाहिँ परिरहन्छ है, नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर भयो, अलिअलि वेस्ट मिडल्यान्डतिर, पश्चिमी वेल्सतिर पनि पानी पर्ने चान्स अलिअलि छ, अलिअलि छिटाउँछ मात्रै होला जस्तो लाग्छ यसो हेर्दाखेरि है, हामीलाई झुक्काए जस्तै। इङ्ल्यान्डको धेरैजसो दक्षिणी भेगतिर चाहिँ प्रायः आकाश खुल्ला भइरहन्छ आज रातमा पनि, र उत्तरी हावा निरन्तर चलिरहन्छ। भोलि बिहान 6 बजेको तापक्रम हेर्दाखेरि झन्डै माथि स्कटल्यान्डतिर 10 र तल लन्डनतिर चाहिँ 13 डिग्री सेल्सियस हुने सम्भावना छ। उत्तरी हावाले गर्दाखेरि शीतलपना ल्याउँछ, र भोलि बिहिबार त दिउँसोको समयमा लन्डन एरियामा 23 डिग्री सेल्सियस हुन्छ तापक्रम, घटेर एकचोटि फेरि 23, निकै चिसो फिल गर्छ, चिसो भन्दा पनि शीतल फिल गरिन्छ र घरहरू पनि अलिक शीतल हुन्छ। भोलि बिहिबार चाहिँ हजुर प्रायः बादल लाग्छ, अनि यो पानी पर्न सक्छ नर्दर्न आयरल्यान्डतिर, अलिअलि यो उही नाम मात्रको पानी हुनसक्छ, अलिअलि वेल्सतिर पनि घाम बादल हुन्छ होइन, र तापक्रम चाहिँ लन्डनमा 23 हो म्याक्सिमम् भनेको। भोलि दिउँसोको कुरा गर्नुपर्दाखेरि कार्डिफतिर, बर्मिङहामतिर अनि न्यू क्यासलतिर 21 डिग्री सेल्सियस, बेलफास्टतिर 19 र माथि स्कटल्यान्डमा 16 देखि 18 डिग्री सेल्सियसको तापक्रम हुन्छ भोलि दिउँसो अपराह्नसम्ममा तापक्रम भने बिहिबार। पर्सि शुक्रबार प्रायः घाम बादल भइरहन्छ नर्दर्न आयरल्यान्डतिर, स्कटल्यान्डतिर भयो होइन, अनि वेल्सतिर पनि र इङ्ल्यान्डतिर चाहिँ घाम लाग्छ तल दक्षिण भेगतिर, मिडल्यान्डसम्म, लन्डनतिर पनि मजाले घमाइलो हुन्छ, र तापक्रम चाहिँ फेरि बढेर पर्सि शुक्रबार 25 डिग्री सेल्सियस पुग्छ लन्डनमा, अनि माथि स्कटल्यान्डतिर 20 डिग्री सेल्सियस पुग्दो रहेछ म्याक्सिमम् भनेको। शनिबारको दिनमा चाहिँ नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर अलिअलि बादल पानी देखिन्छ, तर यता इङ्ल्यान्ड र वेल्समा चाहिँ घाम बादल हुन्छ शनिबारको दिनमा। तापक्रम फेरि बढ्छ, लन्डनमा 28 डिग्री सेल्सियस पुग्दैछ शनिबारको दिनमा, कार्डिफतिर पनि 25, माथितिर चाहिँ 19-20 डिग्री सेल्सियस नै हुन्छ तापक्रम, नर्मली शीतलै हुन्छ अलिअलि पानी पर्ने कारणले गर्दाखेरि। हजुर, शनिबारसम्मको तापक्रम अनि प्लस वेदरको चर्चा गऱ्यौँ, अब चाहिँ फेरि गीत सुन्नपर्छ, अर्को एउटा गीत, र गीतपछि भने आज कुराकानी सुन्छौँ हामी। मेजर जीवन पुनज्यूसँग गरिएको कुराकानी छ, उहाँ क्याट्रिकमा कार्यरत हुनुहुन्छ, आइटिसी क्याट्रिकमा चाहिँ सपोर्ट बटालियन त्यहाँ रहेको छ, सपोर्ट बटालियनका बटालियन 2IC हुनुहुन्छ उहाँ, उहाँसँगको कुराकानी। उहाँ पहिले 1RGRमा गोर्खा मेजरको पद सम्हालिसकेर त्यहाँबाट फेरि क्याट्रिकमा हुनुहुन्छ अहिले, क्याट्रिक जाँदा भेट भएको थियो उहाँसँग, र क्याट्रिकमा के गर्दै हुनुहुन्छ, कसरी सपोर्ट गर्दै हुनुहुन्छ, उहाँको अब पक्का नयाँ टोटली नयाँ रोल छ त्यहाँनिर होइन, र उहाँको अनुभवहरू हामी सेयर गर्नेछौँ आज, सुन्न नभुल्नुहोला। दुईवटा गीतपछि म कुराकानी सुरु गर्नेछु, यो दुई अंशमा कुराकानी हुन्छ आज, अनि त्यसपछि नेक्स्ट आवरमा तपाईँहरूको मेसेजहरू छन्, तपाईँहरूले मेसेजहरू रेकर्ड गरेर पठाउनु भएको छ, के पठाइरहनु भएको छ त्यहाँ, म त्यो पनि राख्ने कोसिस गर्छु, तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारी पनि छन् यहाँनिर। अनि नट टु फोरगेट टिपन टापन, सधैँ टिपन टापन बुधबार यहाँहरूले 6 बजे पछाडिको समयमा सुन्नुहुन्थ्यो, आज चाहिँ छैन, योगजी छुट्टीमा हुनुहुन्छ, त्यसैले गर्दाखेरि टिपन टापन चाहिँ मैले आफै नै टिपन टापन गरेर राख्दैछु, एकल टिप्पण टापन हजुर त्यसैले सुन्न नभुल्नु होला, त्यहाँ के हुन्छ के हुन्छ, हेरौँ के हुन्छ। अब गीत सुनाऊ, मनोज महतोले गाउनु भएको

0: आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: एक्सप्रेस गोरखा रेडियो।
1: आज आइटिसी क्याट्रिक जहाँ चाहिँ आइटिसी इन्फेन्ट्री ट्रेनिङ सेन्टर छ र सपोर्ट बटालियनहरू गरेर यहाँ धेरै डिपार्टमेन्टहरू छन् जसमा चाहिँ अहिले म सपोर्ट बटालियनमा आइपुगेको छु र सपोर्ट बटालियनमा कार्यरत रहनुभएको बटालियन 2IC मेजर जीवन पुनज्यूसँग कुराकानी गर्न लागिरहेको छु। उहाँलाई बिएफबिएसमा निकै समयपछि निम्त्याउँदैछौँ। हामीले पहिले अब उहाँ आरजिआर वन आरजिआरमा जिएम हुँदाखेरि त धेरैचोटि सुन्यौँ होइन, तर पछिल्लो समयमा उहाँ यहाँ आउनुभएको छ र एकदमै नयाँ रोलमा हुनुहुन्छ। अब उहाँको रोलको कुरा त्यो छँदै नै छ, तर पनि सबभन्दा पहिले म उहाँलाई बिएफबिएसमा निम्त्याउन चाहन्छु। नमस्ते, यहाँलाई एकदमै स्वागत छ।
2: नमस्ते, थ्याङ्क यू फर ह्याभिङ मी एन्ड अल्सो थ्याङ्क यू टु अल बिएफबिएस टिम हजुरहरूको आउटस्ट्यान्डिङ सर्भिसको लागि र जसरी हजुरले यसरी अब हरेक एरिया एरियामा कम्पनीहरूलाई कभरेज गर्ने जुन हजुरहरूको कमिटमेन्ट छ कोही सक छैन। आई एडमायर टु यर सर्भिस, थ्याङ्क यू।
1: धेरै धन्यवाद। त्यसो त यहाँको पनि आउटस्ट्यान्डिङ पर्फर्मेन्स भएर नै यो पोजिसनमा हुनुहुन्छ, यो रोलमा अहिले आइपुग्नु भएको छ जहाँ चाहिँ नर्मली गोर्खालीहरू आउँदैनन् होइन, र ब्रिटिस काउन्टर पार्टहरू यहाँहरूको मात्रै हुनुहुन्छ यो रोल चाहिँ, तर अहिले चाहिँ यहाँ आउनु भएको छ वनआरजिआर पश्चात र एकदमै खुसी लागिरहेको छ यहाँ भेट्न पाइयो क्याट्रिकमा होइन। अब यहाँसँगको कुराकानीलाई म अलिकति कस्तो भने यो इन्फेन्ट्री ट्रेनिङ सेन्टर जुन क्याट्रिक छ हो यसको ओभरभ्यू यसको ओभरअल पिक्चर दिनुहोस् न भनेर यहाँलाई आग्रह गर्दै यो कुराकानी सुरु गर्न चाहन्छु।
2: थ्याङ्क यू दिदी। अघि हजुरले पनि विस्तृत रूपमा अब मेरो पोजिसनहरू कुरा गर्नुभयो। आई थिङ्क म चाहिँ यो मानेमा इन्फेन्ट्री ट्रेनिङ सेन्टरको क्विक ओभरभ्यू दिन चाहेँ कि यहाँ अब इन्फेन्ट्री जति पनि सोल्जरहरू आउँछन् यो चाहिँ होम अफ इन्फेन्ट्री भन्छ यहाँ चाहिँ। फर्स्टली अब र मेटेरियल आएको हुन्छ हाम्रो इन्क्लुडिङ गोर्खा ट्रेनिङ कम्पनी, साथसाथमा चाहिँ अन्य इन्फेन्ट्रीमा जाने चाहिँ यहाँ फर्स्ट बेसिक ट्रेनिङ र साथसाथमा चाहिँ इनिसियल ट्रेड ट्रेनिङ र साथसाथमा सब्सिक्वेन्ट ट्रेड ट्रेनिङ पनि हामी डेलिभर गर्छौँ। र क्विकली स्ट्रक्चरको बारेमा कुरा गर्नुपर्दाखेरि हाम्रो एज पार्ट अफ इन्फेन्ट्री ट्रेनिङ सेन्टर आइटिसी तिनवटा बटालियन छन् जसमध्ये फर्स्ट इन्फेन्ट्री ट्रेनिङ बटालियन्स जुनले चाहिँ बेसिक ट्रेनिङमा फोकस गरेको हुन्छ, लेस हाम्रो गोर्खा ट्रेनिङ कम्पनी जहाँ कि गोर्खा ट्रेनिङ कम्पनी चाहिँ थ्रु आउट सही 9 months ट्रेनिङको लागि चाहिँ अन्डर द 2ITV उहाँले बेसिक ट्रेनिङ प्लस इनिसियल ट्रेड ट्रेनिङ गर्नुहुन्छ भने अन्य पारा गार्ड्स रिगार्डलेस अफ द क्याब ब्याजेस दे गो थ्रु बेसिक ट्रेनिङ जहाँ कि मैले भने जस्तै फर्स्ट बटालियन ट्रेनिङ फर्स्ट इन्फेन्ट्री बटालियनको अन्डरमा काम गरेका हुन्छौँ। उनीहरू 13 weeks मेजोरिटी अफ देम एन्डिङ अफ डुइङ 13 weeks इफ दे फिट इन वाल, तर इन बिट्विन नम्बर अफ इन्जुरी हुन्छ र उनीहरू चाहिँ फेरि उनीहरूलाई सेन्ट्रलाइज होल्ड ओभर कम्पनी छ हाम्रो पार अफ सपोर्ट बटालियन, त्यहाँ चाहिँ उनीहरूको ट्रेनिङहरू रिहेबिलिट रिट्रेन गरेर फेरि हामी उनीहरू इदर ब्याक टु बेसिक ट्रेनिङ ओ यदि 2ITV देखि हो भने उनीहरू चाहिँ इनिसियल ट्रेड ट्रेनिङमा फर्कन्छन्। र अर्को बटालियन चाहिँ सेकेन्ड इन्फेन्ट्री ट्रेनिङ बटालियन 2ITV भन्छौँ हामी, जसको अन्डरमा चाहिँ गोर्खा ट्रेनिङ कम्पनी गार्ड्स पारा लाइन्स भन्छौँ हामी एनजिओ बास्टिन गरेर उहाँहरूले चाहिँ इनिसियल ट्रेड ट्रेनिङहरू डेलिभर गर्नुहुन्छ। र अर्को चाहिँ आयो सपोर्ट बटालियन जसको अन्डरमा चाहिँ 5 कम्पनीहरू छन्, जस्तै सिलिम कम्पनीले चाहिँ अब सोल्ली जति पनि सेन्ट्रलाइज होल्ड ओभर इन्जुर्ड पर्सनलहरू ट्रेनिजहरूलाई सही नम्बर वाइज अबाउट एभरेजमा चाहिँ 200 मान्छेहरू हुन्छ एट अ टाइम, समटाइम इट क्यान गो अप टु 30, तर लिस्ट चाहिँ हामीले 170 जस्तो म्यानेज गरेका छौँ। र उहाँहरूले चाहिँ रिहेबिलिट गर्ने रिट्रेन गर्ने र अनि ब्याक टु रेस्पेक्टिभ बटालियन फर्कन्छ। र अर्को कम्पनी छ हाम्रो हुक कम्पनी जसले फङ्सनल स्किलहरू डेलिभर गर्छ, सोल्जर प्रिपरेसन कोर्स SPC भन्छौँ हामी, र साथसाथमा चाहिँ अर्ली सर्भिस लिभर जो चाहिँ अब पार्ट अफ यो ट्रेनिङ तपाईँको इन्जुर हुनसक्ला अथवा मेडिकल लिभ फेल होला अथवा यिनै डिस्चार्ज एज अ राइट होला टिटललाई चाहिँ फेरि सर्भिस लिभरको म्यानेज गर्न लागि चाहिँ अगेन दे म्यानेज फ्रम समटाइम 100 to 170 हाइएस्ट नम्बर पनि पुगेको छ। त्यही किसिमले अर्को कम्पनी चाहिँ हाम्रो बाबाजी कम्पनी चाहिँ गोर्खा कम्पनी हो तर पक्का गोर्खालीको पिढी हेऱ्यो भने चाहिँ हाम्रो ट्रेनिङ सपोर्ट प्लेटुन छ, प्लेटुन नर्मल्ली ट्रेडिसनल प्लेटुन चाहिँ अन्डर 30 प्याक्स हुन्छ भने हाम्रो यहाँ चाहिँ 40 प्लस इन अ प्लुटन र साथसाथमा चाहिँ त्यो चाहिँ एउटा ट्रेनिङ सपोर्ट प्लुटन भयो र हाम्रो चाहिँ भनौँ न ब्याक इन रेजिमेन्टतिर एमटी प्लुटन भने जस्तै यहाँ 400 ट्रुप छ जसले चाहिँ पुरा सपोर्ट गर्छ त्यहाँ पनि हाम्रो गोर्खालीहरू हुनुहुन्छ र त्यही किसिमले उहाँको अन्डरमा मेड भयो मेडिकल टिमहरू साथसाथमा चाहिँ एमपिजिएसहरू हुनुहुन्छ र त्यही किसिमले हाम्रो आर्मी स्कुल अफ सेरोमनी छ अर्को कम्पनी जसले चाहिँ सब्सिक्वेन्ट ट्रेनिङ ड्रिल कोर्सहरूदेखि लिएर अन्य कोर्सहरू डेलिभर गरेको हुन्छ त्यही किसिमले गरेर अर्को कम्पनी चाहिँ हाम्रो इन एडिनबर्ग हो उहाँहरू चाहिँ यो आर्मी स्कुल अफ ब्याक पाइपिङ एन्ड अनि हाइल्यान्ड ड्रमिङ भन्छ उहाँहरूले चाहिँ डेलिभर गर्नुहुन्छ गर्दा त्यो पाँचवटा कम्पनीहरू छन् अनि साथसाथमा चाहिँ हामी सपोर्ट बटालियन अब यहाँ नर्मल क्वार्टरमास्टर डिपार्टमेन्ट भयो जसलाई लेड एन्ड कमान्डेड बाई सिनियर क्वार्टरमास्टर अनि उनीहरूको क्युएमटेकहरू हुन्छ त्यही किसिमले यतातिर जिम छ हाम्रो त्यहाँ चाहिँ झन्डै एबाउट 40+ पिटिआई सबै कुरा हामीले म्यानेज गरेका हुन्छौँ अर्को चाहिँ लर्निङ डेभलपमेन्ट विङ जहाँ हाम्रो गोर्खालीहरू गोर्खा ट्रेनिङ कम्पनीका ट्रेनिज भाइहरू हेल्थ भन्छ हामीले कल्चर एजुकेसन एन्ड ल्याङ्ग्वेज ट्रेनिङ त्यो प्याकेज पनि हामी डेलिभर गरिरहेको हुन्छ साथसाथमा आरओ डिपार्टमेन्टहरू त्यो गर्दाखेरि सपोर्ट बटालियनको चाहिँ अल्दो हामी डिफ्रेन्ट एन्टिटी भए पनि तर प्यान आइटिसी सपोर्टिङ एन्ड इनेबलिङ वाइजमा हाम्रो चाहिँ हरेक क्षेत्रमा चाहिँ इन्भल्भमेन्ट हुन्छ दिदी आई थिङ्क त्यति नै भन्नु पऱ्यो
1: वाउ सपोर्ट बटालियनमा त यति धेरै अब कम्पनी हुँदो रहेछन् उनीहरूको आफ्नो आफ्नो रोल होइन र त्यसमा पनि अब यहाँले चाहिँ अब यति धेरै बटालियनलाई हेर्दाखेरि यहाँको कार्यभार पनि निकै नै हुन्छ जस्तो लाग्यो त्यसमा चाहिँ मेन के पर्छ यहाँले के गर्नुपर्ने हुन्छ बटालियनमा
2: अब बटालियन ट्वाइस सेकेन्ड इन कमान्ड भइसकेपछि अब सोर्ली मैले अन बिहाफ अफ कमान्डिङ अफिसर अनि सिओ सपोर्ट बटालियन चाहिँ हेड अफ इस्टाब्लिसमेन्ट फर आइटिसी होल आइटिसी गर्दाखेरि जति पनि प्यान आइटिसी इस्युजहरू रेन्जिङ फ्रम चाहिँ नर्मल वेलफेयर सपोर्टदेखि लिएर सेक्युरिटी साइड अफ लाइफ अनि सेफ्टीहरू भयो ट्रेनिङ सेफ्टीहरू सेफ प्लेस ती कुराहरू सबै चाहिँ हाम्रो एरिया अफ रेस्पोन्सिबिलिटी आउँछ र साथसाथमा चाहिँ म चाहिँ प्रिन्सिपल स्टाफ अफिसर हो र सोली कमान्डिङ अफिसरको बिहाफमा उसलाई डिप्युटाइज गर्नुपर्ने हुन्छ हरेक मिटिङ हरेक कुरामा चाहिँ यदि कमान्डिङ अफिसर इज अनेबल टु एटेन्ड द्याट मेन आउटपुट भनेको चाहिँ म बटालियन ट्वाइसी भइसकेपछि हजुर अघि भने जस्तै यी सबै कुराहरूलाई चाहिँ कमान्डिङ अफिसरको जुन इन्टेन्ट छ जुन हाम्रो चाहिँ सपोर्ट बटालियनको मिसन छ त्यसलाई चाहिँ एचिभ गर्नको लागि सबै कोअर्डिनेटिङ गर्ने चाहिँ मेरो रेस्पोन्सिबिलिटी हुन्छ
1: आज बिएफबिएस गोर्खा रेडियोसँग कुराकानी गर्दै हुनुहुन्छ क्याट्रिकमा रहेको सपोर्ट बटालियनका बटालियन ट्वाइसी मेजर जीवन पुन्ज्यू र उहाँसँगको कुराकानीलाई म फेरि अगाडि बढाउन चाहन्छु छोटो ब्रेक पछि
0: BFBS Gorkha Radio

0: यो BFBS गोरखा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: BFBS गोरखा रेडियो।

0: BFBS Gorkha Radio. आज बीएफबीएस गोर्खा रेडियोसँग कुराकानी गर्दै हुनुहुन्छ सपोर्ट बटालियन क्याट्रिकमा कार्यरत रहनुभएको बटालियन 2IC मेजर जीवन पुन्ज्यू. उहाँलाई म फेरि आजको कुराकानीको दोस्रो अंशमा स्वागत गर्दै हाम्रो कन्भर्सेसनलाई अगाडि बढाउन चाहन्छु.
1: यो बीएफबीएस गोर्खा रेडियो हो.
0: सपोर्ट बटालियनको सेकेन्ड इन कमान्ड 2IC भनेपछि यहाँको अब अभिभारा ठुलो छ. त्यसमा पनि यो काम गर्दै जाँदाखेरि यहाँको नयाँ ठाउँ पनि हो, यो यहाँले काम गर्नुहुने यो नयाँ एरिया पनि हो, एकदमै टोटली नयाँ ठाउँ. यो काम गर्ने सिलसिलामा चुनौतीहरू कस्ता आउँछन् र साथसाथमा फेरि अवसरहरू पनि आउँछन् होला पक्कै पनि, ती के छन् अलिकति सेयर गरिदिनुहोस् न.
2: हजुर, भने जस्तै विश्वीय फिल्डमा चाहिँ चुनौतीको साथसाथमा अपर्च्युनिटी पनि निकै छ. अपर्च्युनिटी यो मानेमा कि इट्स बिन ओभर 30 इयर्स, मैले चाहिँ यो विशेष गरेर इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा आएर कुनै न कुनै रोलमा सेवा गर्ने एउटा इच्छा थियो, तर अहिले आएर यसरी यो रोलमा आएर चाहिँ सेवा गर्नु पाउँदाखेरि त्यो पोजिटिभ भाइब द्याट आई क्यान क्लियरली गेन आउट अफ सिइङ एटलिस्ट हाम्रो पक्का इनर्जेटिक नयाँ भाइहरू, जोसी मान्छेहरू, मुभिङ फ्रम ए टु बी, ती कुराहरू भए र साथसाथमा चाहिँ यहाँ मेरो रोलको पर्सपेक्टिभदेखि पनि अपर्च्युनिटी वाइजमा म डाइरेक्टली गोर्खा ट्रेनिङ कम्पनीको चिनो कमान नपरे पनि उहाँलाई सपोर्ट गर्न पाउनु, बाबाजी कम्पनीको चाहिँ डाइरेक्ट चेनमा पर्छ हामी, उहाँहरूलाई चाहिँ सपोर्ट गर्न पाउनु, ती कुराहरू अपर्च्युनिटी भए र साथसाथमा आई थिङ्क गोर्खालीको पर्सपेक्टिभदेखि जति पनि सस्टेनमेन्ट कुराहरू छ नि, गुड प्र्याक्टिसेस आई वुड से, किनकि हामी सबैले चाहिँ नेट रिजल्टको कुरामा आधार लिन्छौँ एभिडेन्स बेस्ड कुरा गर्दाखेरि, ती कुराहरूमा चाहिँ हाम्रो पास रेट हेऱ्यो भने अन्य भनौँ न क्याब ब्याचका साथीहरूले कसरी हामी ट्रेनिङ रन गर्छौँ अथवा के छ सिक्रेट भन्ने कुराहरू, ती कुराहरू सुन्न पाउँदा देख्न पाउँदाखेरि र हरेक यो हायर लेभलको मिटिङमा गोर्खालीलाई रिप्रेजेन्ट गरेर र साथसाथमा कतिपय कुराहरू हामी अलिकता फल सर्ट छ भने ती कुराहरूलाई चाहिँ डाइरेक्टली इन्स्टिगेट गर्ने र हाम्रो चेनल कमानलाई चाहिँ पासन गर्ने के कुरामा चाहिँ हामी अलिक फोकस गर्नुपर्छ भन्ने कुराहरू, ती कुराहरू चाहिँ अपर्च्युनिटी रूपमा मैले लिएको छु. र अब च्यालेन्जको कुरा गर्दाखेरि आई थिङ्क यो चाहिँ डिफेन्स वाइड हो जस्तो लाग्छ मलाई. हाम्रो जुन आउटपुट छ, आउटपुट यो मानेमा कि वी एज अ सपोर्ट बटालियन कमिटेड अनि हामीलाई चाहिँ पक्का म्यान्डेटेड असाइन मिसन टु सपोर्ट एन्ड इनेबल अर्को ट्रेनिङ बटालियन इन डेलिभरिङ पक्का वर्ल्ड क्लास ट्रेनिङ भन्ने कुरा छ. र त्यसमा चाहिँ रिसोर्सेस वर्क फोर्स ग्याप हामी झन्डै 25% वर्क फोर्स ग्याप छ. विथ द्याट ग्याप हामी स्टिल जुन लेभलमा चाहिँ सपोर्ट दिनुपर्ने हो त्यो एक्सपेक्टेसन चाहिँ हामीले मिट गर्नुपर्ने हुन्छ. त्यही किसिमले अब किट एन्ड इक्विपमेन्टको कुरा गरौँ, वान इट स्टार्टेड सायद त्यो बेलामा चाहिँ सुरुमा भएको किट एन्ड इक्विपमेन्ट त्यो चेन्ज भएको छैन, डे बाई डे त्यसको चाहिँ जति पनि सस्टेनमेन्टको साइडदेखि डिग्रेडिङ छ, ती कुराहरूलाई कोअर्डिनेट गरेर जुन 1 and 2 RTBको जुन सपोर्टको एक्सपेक्टेसन त्यो मिट गर्न चाहिँ च्यालेन्जेस छ. तर अगेन इन्जोइङ एभ्री मोमेन्ट, कोअर्डिनेटिङ अल रिसोर्सेस वी ह्याभ, त्यो देख्छु मैले. हजुर,
0: अहिले म कुराकानी गरिरहेको छु यहाँ क्याट्रिकमा रहेको सपोर्ट बटालियनका बटालियन 2IC मेजर जीवन पुनज्यूसँग. र उहाँ पहिले अब वानआरजीआरमा गोर्खा मेजर रहिसक्नु भएको अनि आफ्नो करियरको धेरै लामो समयसम्म चाहिँ गोर्खालीसँगै उहाँले गोर्खाली पल्टनमै काम गर्नुभएको र अहिले चाहिँ फेरि छुट्टै ठाउँमा हुनुहुन्छ. अहिले अब सपोर्ट बटालियनमा अन्य डिभिजनसँग मिलेर काम गर्दै हुनुहुन्छ, उहाँको यो छुट्टै रोल छ. र यो रोलमा होइन आउनु हुँदाखेरि चाहिँ यहाँनिर यहाँले जो यो पोस्टमा आउनु हुँदाखेरि चाहिँ अब धेरै वर्ष गोर्खाली पल्टनमा काम गर्नुभएको, अहिले चाहिँ भिन्दै ठाउँमा हुनुहुन्छ पोस्टमा, डिफरेन्स के पाउनु भएको छ, फरक कतिको महसुस गर्नुभएको छ त्यो पनि सोध्न चाहन्छु.
2: आई थिङ्क इन टर्म्स अफ कम्पेरिजन वाइजमा चाहिँ अब हाम्रो गोर्खाली रेजिमेन्टको द वे द्याट वी म्यानेज पिपुल, लिड पिपुल र यहाँको चाहिँ भनौँ न अब हाम्रो काउन्टर पार्ट हाम्रो जति पनि ट्रेड युनियनमा हेऱ्यो भने फरक चाहिँ नै छ. र मेरो एक्सपिरियन्स चाहिँ म पहिला जति पनि स्टाफ जबमा काम गर्ने बेलामा त्यो पक्का तलको सबर्डिनेटसँग त्यति साह्रो एक्सपोजर मैले पाएन होला, गर्दाखेरि त्यो चाहिँ प्रि मच डिफरेन्ट टु वाट आई हेभ बिन एक्सपिरियन्सिङ दिस डेज. र हाम्रो गोर्खा मेजरसम्म काम गर्दाखेरि मैले हाम्रो गोर्खालीको हेर्दाखेरि स्ट्रेन्थ द्याट वी ह्याभ, आई थिङ्क विशेष गरेर हाम्रो वन्स गोर्खा अलवेज गोर्खा त्यो जुन हाम्रो माइन्ड सेट छ र हामी जब पोखरामा सेलेक्सन भएर आएका हुन्छौँ नम्बरीको एउटा चाहिँ बोन्डिङ छ अनि जुन हामी गुर्जी भाइहरूको नाता छ, साहबहरूको नाता छ, त्यो चाहिँ इट गोज लङ वे. र त्यो चाहिँ नि स्ट्रेन हो जस्तो लाग्छ. वरेज अब यहाँ कम्पेरिजन यसो हेर्दाखेरि म कमान्डिङ अफिसर्सको बिहाफमा डिस्चार्ज एज अ राइट भन्छ हामीले डिओआर उनीहरूको झन्डै सर्ट एन्ड विकमा पुगिसकेपछि उनीहरूले चाहिँ ल मलाई आई थिङ्क आइ एम नट सुइटेबल फर दिस अर्गनाइजेसन अथवा केही भेरियस रिजनले चाहिँ उनीहरूले त्यो चाहिँ डिस्चार्जको एप्लिकेसन गरेको हुन्छ. त्यो कम्पेरिजनमा हाम्रो गोर्खालीहरूको चाहिँ एकदम राम्रो लुक आफ्टर गरेर भाइहरूले एकदम राम्रो गरेका हुन्छन् भने यहाँ डिसिप्लिन केसहरू पनि थुप्रो खालको छ. तर कोही सक्छैन द वे द्याट हाम्रो गोर्खालीले लुक आफ्टर गर्ने र यहाँ चाहिँ आम नो सेङ लुक आफ्टर गर्ने होइन कि हाम्रो इन्स्ट्रक्टरहरूले पनि दे डु टेक केयर अफ द सोल्जर्स एज एज पार्ट अफ द ड्युटी अफ केयर अनि जुन उनीहरूको रेस्पोन्सिबिलिटी अनुसार. तर हाम्रो त्यो बन्डिङ एउटा नाता छुट्टै खालको हाम्रो इस्टाब्लिस हुन्छ त्यो चाहिँ हामीले राखिराख्नुपर्ने हुन्छ. जुन रेस्पेक्ट छ हामीमा भ्यालुज इन स्ट्यान्डर्ड गोर्खालीको ती कुराहरू चाहिँ म एडमायर अनि वी मस्ट कन्टिन्यू द्याट.
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्छ सपोर्ट बटालियन क्याट्रिकमा रहेको यो इन्फेन्ट्री ट्रेनिङ सेन्टर दुईवटा बटालियनलाई पनि सपोर्ट गर्ने लगायत आफ्नै सपोर्ट बटालियनलाई पनि उहाँले हेर्नुहुन्छ. बटालियन 2IC मेजर जीवन पुनज्यूसँग हामी कुराकानी गरिरहेका छौँ आज क्याट्रिकमा उहाँकै अफिसमा. म एकदमै लक्की भएको छु, एकदमै भाग्यमानी भएको छु उहाँसँग यसरी उहाँकै अफिसमा कुराकानी गर्न पाएको छु. यहाँ हेरेर भिजिट गर्ने अवसर पनि मिल्यो. यसको लागि यहाँहरूले जो मौका मिलाइदिनु भएको छ यसको लागि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र अब यहाँसँग छुट्टिनु पर्ला आज. आई थिङ्क मैले यहाँ यही बारेमा जान्न खोजेको थिएँ सपोर्ट बटालियनले के गर्छ होइन तपाईँहरूले के गर्नुहुन्छ भन्ने कुरा नै क्याट्रिकमा. आई थिङ्क मैले चाहिँ त्यो कभर गरेँ जस्तो लाग्छ. तर यहाँलाई केही मैले छुटाएको छु जस्तो लाग्छ भने चाहिँ केही एड गरिदिनु होला अन्तमा.
2: थ्याङ्क यू वन्स अगेन फर ह्याभिङ मी. अनि यो यस्तो खालको एक दुई कुरा राख्ने मौका दिनुभयो हजुर भने जस्तै झन्डै अलमोस्ट अहिले भयो क्या हो अहिले. पहिला गोर्खा मेजर हुनेमा निकै कुराहरू बोल्ने मौका पाउँथ्यो. नेभरलेस म हरेक आई थिङ्क रेगुलर लिसनर हो बिएफबिएसको र जति पनि कुराहरू हजुरहरूले प्रसारण गर्नुहुन्छ त्यसको लागि थ्याङ्क यू वन्स अगेन. अनि आई थिङ्क म यो माध्यमदेखि हाम्रो ब्रिगेड गोर्खाका सबै सिनियर जुनियर अथवा हाम्रो एक्स सर्भिस मेम्बरलाई के एस्योर गर्न चाहन्छु भने जुन लेभलमा हामीले भाइहरू पाइरहेका छौँ स्टिल हाई स्ट्यान्डर्डमा छ कम्पेयरिङ टु अदर इन्फेन्ट्री रेजिमेन्ट. किनकि हामी यहाँ हेर्दाखेरि अन्य कोरिनमा जाने जस्तै पब राइडमा एउटा हाम्रो सोल्जर एकाडेमीको चाहिँ ट्रेनिङ सेन्टरहरू छ र यहाँको कम्पेयर गर्दाखेरि हाम्रो गोर्खाली एकदम राम्रो स्ट्यान्डर्डमा आइरहेको छ र जुन लेभलमा ट्रेनिङ डेलिभर गर्नुभएको छ गोर्खा ट्रेनिङ कम्पनीले कोही सक्छैन. त्यो चाहिँ एउटा एक्जाम्पलरी एभ्री मेम्बर फ्रम ट्रेनिङ टिम एडमायर्स दैट. अनि त्यसै किसिमले हाम्रो बाबाजी कम्पनीले जुन लेभलमा सपोर्ट गरेको छ कोही सक्छैन. यदि उहाँहरूको पोजिसनमा चाहिँ हुन्थ्यो भने आई डोन्ट थिङ्क that this organization could sustain with this many people for that output gardaheri hamro gorkhali ko naam even infantry training center ma ekdam highly regarded cha jes hami yo continue garne chhau ra aasha cha hamile future generation lai chai jun level ma hamro field army ka unit le expect garnu bhayeko cha te level ma chai hami deliver garne chhau. Thank you once again.
0: Hajur yala dherai dherai dhanyabad cha. BFPS Gorkha Radio.

कुन्ती मोक्तानले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ. कैलाश लिम्बू ननिटन निवासी हुनुहुन्छ, उहाँले कुनै एउटा सुनाइदिनु होला है भनेर भन्नुभएको थियो. कुन्ती मोक्तानको आवाजमा कुनै गीत यहाँहरू सबैको लागि, सो एउटा गीत हामीले राख्यौँ. समय अहिले 5:53 गइसकेको छ र हामी फेरि अर्को गीत सुन्दै अगाडि बढ्छौँ. यहाँहरूले नै रोज्नु भएको गीत छ, पार्वती राईले गाउनु भएको खोटाङ हलेसी भन्ने गीत, हाम्रो नीता राईजीले पठाउनु भएको छ सुनाइदिनुहोस् है भनेर, र यो गीत पनि हामी सुन्छौँ. अनि हाम्रो योगा गुरुङजीको एकदमै भावपूर्ण मेसेज छ होइन, र यो मेसेज हामी सुन्छौँ. निम्सताईको लागि उहाँले केही लेख्नु भएको छ, म अर्को आवरमा राख्नेछु. हाम्रो धनु बहिनीले पनि निम्सताईको त्यहाँ ओल्ड सर्टमा यो उहाँको सम्झनामा दीप प्रज्वलन गरिएको थियो होइन, श्रद्धाञ्जली व्यक्त गर्न आउनुभएको थुप्रै नेपालीहरूको भिडियो फोटो उहाँले पठाइदिनु भएको छ. अल्डर सर्टमा हिजो साँझ 5:30 to 8 चाहिँ ब्रोड पिकको पाकिस्तानमा रहेको ब्रोड पिक हिमालको हिम पहिरोमा ज्यान गुमाउनुभएका निर्मल पूर्जा र अन्य आरोहीहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम थियो. म पनि उपस्थित भएर फुल चढाई उहाँहरूप्रति श्रद्धासुमन अर्पण गरेर आएको थिएँ. केही तस्बिर यहाँलाई पठाइदिएको छु भनेर, र उहाँहरू सबैको आत्माको शान्तिको कामना गर्दछु. ओम शान्ति भनेर हाम्रो धनु बहिनीले लेख्नु भएको छ. धेरै धन्यवाद धनु बहिनी, त्यहाँको भिडियो अलिकति पठाइदिनु भएको छ यहाँले, थ्याङ्क यू. जानुभएछ, तपाईँको ठाउँमा नै त्यो कार्यक्रम थियो, अवश्य पनि जानुपर्छ होइन, यस्तो कार्यक्रमहरू हुँदाखेरि र जानुभएछ. थ्याङ्क यू तपाईँलाई सहभागिताको लागि अनि भिडियो फोटोको लागि पनि हामीलाई पठाइदिनु भएकोमा. र हाम्रो अरू थुप्रैको मेसेजहरू छन् यहाँ, मैले सबैको मेसेज अहिले राखिसकेको छैन, नेक्स्ट आवरमा अझै पनि राख्छु. र हाम्रो धन तुलाचन्द दिदी, उहाँको बारीको पुरा भिडियो पठाइदिनु भएको छ. यो के छैन उहाँको बारीमा? बाफ्रे, लौकादेखि लिएर चटेला, लौकादेखि लिएर लट्टेसम्म छ उहाँको बारीमा. हजुर, त्यो पठाइदिनु भएको छ उहाँले, म नेक्स्ट आवरमा चर्चा गर्नेछु एज प्रमिस्ड. अलिअलि टिप्पण टापन पनि गरेको छु मैले, यहाँहरूलाई सुनाउँछु. टिप्पण टापनमा त सधैँ योगजीले रेकर्ड गर्नुहुन्थ्यो हामीसँग पालो पालो, अनि विभिन्न स्वास्थ्य खबरहरू सुनाउनुहुन्थ्यो, तर आज चाहिँ मैले केही लिएको छु. प्रतीक्षा गर्दै गर्नु होला, नेक्स्ट आवरमा म राख्नेछु. अहिलेलाई पार्वती राईले गाउनुभएको, पार्वती राई र साथीहरूले गाउनुभएको खोटाङ हलेसी गीत हामी सुन्दैछौँ. नीता राई, कोही राईले यहाँहरू सबैलाई सुनाउन चाहनु भएको छ.

0: नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्याउने बताउनु भएको छ। मफा नलेज फोरम मन्त्री तथा वरिष्ठ अधिकारीहरूले अनुसन्धानकर्ता प्राज्ञ थिङ्क ट्याङ्क तथा विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम हो। मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले मफा नलेज फोरम महिनामा एकपटक सञ्चालन हुने जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानुन अनुसार मात्र ग्यास कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सृजना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुनासो बढेपछि कार्यालयको निर्देशन आएको छ। यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकार प्राप्त निकायहरूले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको कार्यालयले जनाएको छ। कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई निरन्तरता दिइने भएको छ। एमालेका सचिव कार्कीको नेतृत्वमा कोशीमा सरकारले निरन्तरता पाउने भएको हो। पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको हो। प्रदेश सरकारका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा लगायत नेताबीच छलफल भएको खतिवडाले जानकारी दिनुभएको छ। छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीहरूसित मन्त्रीहरूले राजीनामा दिनुपर्ने शर्त राख्नुभएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबैकाले झण्डा हटाउन अपिल गरेको छ।
1: कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा पताका हटाउन सार्वजनिक अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल जातीय धार्मिक साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आउँदा तीन दिनभित्र हटाउन सबै पक्षसँग अपिल गर्नुभएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ।
0: सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा दुई फरक समुदाय हिन्दू र इस्लाम धर्मका युवाहरूबीच सार्वजनिक स्थलमा झण्डा राख्ने र हटाउने विषयमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
2: हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा दुईजनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 र कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। सँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा लघुवित्त ऋणीहरूको आन्दोलनका क्रममा पक्राउ परेका 3 जेएनजी अभियानीसँग प्रति व्यक्ति 1,00,000 रुपियाँ धरोटी मागेको छ। उनीहरूले धरोटी तिर्न नसक्ने बताएपछि कार्यालयले थुनामा पठाउन आदेश दिएको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उनीहरूलाई 1,00,000 धरोटी बुझाउन नसकेपछि थुनामा पठाइएको पुष्टि गर्नुभएको हो। जेएनजी अभियानी अजय सोडारी, प्रकाश पम र सुनिल विकलाई प्रपक्षका लागि थुनामा पठाइएको छ। उनीहरू साउन 13 गतेदेखि थुनामै थिए। उनीहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसरमा साउन 13 गते साँझ माइतीघरबाट प्रहरले नियन्त्रणमा लिएको थियो। यसैबीच अजय सोडारी टिमकी सुप्रिया नेपालीले 1,00,000 धरोटी तोकिएपछि आफूले सिडियोलाई भेट्न खोजे पनि कार्यालय बन्द भइसकेको भन्दै भित्र प्रवेश गर्न नदिएको बताउनु भएको छ। र मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको पलेरा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई धरोटीमा छाड्न भारतीय अदालतले आदेश दिएको छ। नमस्कार।

0: मनभरि माया छ देवेन्द्र बाब्लु अनि साथीहरू गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. अहिले 6:10 गइसकेको छ, साँझको समय भनेर भन्न खोज्छु तर होइन, साँझ परेकै छैन, घाम लागिरहेको छ यहाँनिर. हुन त नाम गोधुली कार्यक्रम हो, जुन कार्यक्रम चाहिँ साँझको समयमा सञ्चालन हुने गर्छ. अब विन्टरतिर लाग्दै गर्दाखेरि चाहिँ बल्ल यो साँझको समय गोधुली कार्यक्रम भन्न ठिकै हुन्छ. अहिले चाहिँ अझै घाम डुबिसकेको छैन, घाम डुब्नको लागि निकै समय बाँकी नै रहेको छ. आज लन्डन एरियाबाट भरे 8:43 जाँदा मात्रै आज सूर्यास्तको समय छ. बेलायतबाट सञ्चालन भइरहेको छ गोधुली कार्यक्रम, म आशा छु तपाईँको साथमा र अब 7 रहनेछु. यो अन्तिम आवरमा हामी देवेन्द्र बाब्लु अनि साथीहरूले गाउनुभएको गीतसँगै प्रवेश गरिसकेका छौँ र यहाँहरूको मेसेज हेरिरहेको थिएँ. यहाँहरूको मेसेज आज यहाँहरूले मेसेन्जरमा मेसेज पठाउनु भएको छ. हाम्रो योगा गुरुङ, हजुर योगा गुरुङज्यूको यो भोइस मेसेज यहाँ मैले देखेको छु. हाम्रो अरू श्रोता पनि आउनु भएको छ, हाम्रो जस्तो मनु राणा दिदी होइन, सुन्दैछु भन्नुभएको. अघिदेखि आउनुहुने श्रोताहरूको यसो नाम सरस्वती हेरिहाल्नु पर्दाखेरि साँझको समयमा, अहिले यो दिउँसोको समयमा सुन्ने अघिदेखि नारायण सपकोटाजी होइन, विष्णु गुरुङ, कैलाश लिम्बू, धनकुमारी तुलाचन. हाम्रो धनकुमारी तुलाचन दिदीले त अहो, उहाँको बारेमा के चाहिँ छैन, अघि भनेको थिएँ नि, के चाहिँ छैन रहेछ हौ, काँक्रा त यति यति यति ठुलो ठुलो काँक्रा फलेको छ कि हाम्रो काँक्राको बोटमा त एउटा मात्रै त्यो पनि यसपालि त छैन, त्यही पनि उतापट्टि बहिनीको काँक्राको बोट हेरेको, एउटा मात्रै उम्रेको होइन, हो त्यस्तो के त्यस्तो प्रकारको. उहाँको काँक्रामा काँक्रा त यति ठुल्ठुलो नेपालकै काँक्रा है, कस्तो मजाले त्यो मादल जस्तो काँक्राहरू फुलिरहेछ हौ. वा कसरी बनाउनु भयो यस्तो, पानी नपरेको हुन त 2 भयो बहिनी, भएन यहाँनिर तरकारीहरू पनि, यहाँ त यस्तो भयो भन्दै उहाँले सब्जीहरू सबै रोप्नु भएको छ. हुनु चाहिँ कुनै चाहिँ फलेका छन् कुनै छैनन्. यो पानी नचाहिने चाहिँ यो अङ्गुरलाई पनि पानी नचाहिने छ हौ बहिनी, नचाहिने रहेछ हौ बहिनी भनेर. बाफरे, उहाँको अङ्गुर घरै छ, अङ्गुरको अनि छाना, एउटा मानिलियोस् घर छ, एउटा कोठा अनि छाना छ त्यसको, त्यो छानाभरि अङ्गुर पुरा झुन्डेको छ, त्यो मुनि त बस्ने ठाउँ बनाउनु भएको रहेछ उहाँले. हजुर, वाउ, अङ्गुर त यति छ यति छ उहाँको, अनि अङ्गुरलाई पानी नचाहिने रहेछ बहिनी भन्दै देखाउनु भएको छ. यस्तै गरिकन अर्को चाहिँ लट्टे, नेपालमा हुन्छ नि लट्टेलाई पनि पानी नचाहिने रहेछ बहिनी भन्दै देखाउनु भएको छ भने, वाउ, लट्टे पनि यहाँ फुला फुल्दो रहेछ है. अनि यस्तै घिरौला, लौका, करेला, चुच्चे करेला, अरू के करेला छ, अनि खोर्सानी होइन, डल्लो खोर्सानी, काँक्रा भइहाल्यो, अरू के छ, फर्सी, हजुर फर्सी पनि छ, अनि इभन लौका पनि फलेको छ यस्तो मजाको, घिरौला है, अनि अरू के छ त्यहाँ, अलिक मकै चाहिँ देखिनँ है, अरूको बारीमा त 1-2 मकै पनि हल्लेको देख्छु हजुर, तर उहाँ चाहिँ मकै चाहिँ छैन रहेछ. एनिवे थ्याङ्क यू हाम्रो धनकुमारी तुलाचन दिदीलाई यस्तो मजाले पठाइदिनु ल, अङ्गुर खाने भए आउनुहोस् है भनेर डाक्नु भएको छ है उहाँले. अङ्गुर खानुलाई त्यहाँ आउन त सकिँदैन दिदी, बरु बिउ चाहिँ यसो पठाइदिनुलाई बिएफबिएसतिर भन्नु पऱ्यो, त्यो काँक्राको बिउ अनि अङ्गुरको यसो पठाइदिनुहोस् न, बिएफबिएसतिर पोस्ट गरिदिनु होला बिउ चाहिँ, हाम्रो धनकुमारी तुलाजन दिदीको बारी हेरेर भनेको. मनु राणा यस्तै खेलमती हाङमा होइन, अनि ताराप्रसाद चेम्जोङ, हाम्रो देवबहादुर गुरुङ, धनु गुरुङ, निता कोइराई सबै आउनु भएको छ र हाम्रो योगा जिउको चाहिँ मेसेज, विशेष मेसेज म अब राख्न चाहन्छु. उहाँको मेसेज मेसेन्जरमा राख्नु भएको छ, उहाँको मैले सबै यो यतातिर ल्याएर एडिट गरेर मैले सकिनँ, अलिकति मलाई लाग्छ टाइम होइन, तर एनिवे उहाँको मेसेज उहाँले जे पठाउनु भएको छ त्यो राख्छु र यसपछि चाहिँ हामी गीत पनि सुन्छौँ र यस्तै गीत पनि सुन्ने. अनि आज म चाहिँ तपाईँहरू समक्ष अलिकति टिप्पण टापन गरेर ल्याएको चिजहरू राख्छु होइन, टिप्पण टापनमा चाहिँ अलिकति बोल्ड सब्जेक्ट विषय त भन्दिनँ म, यो खासमा एकदमै चाहिने चिज हो जो हामीलाई सुन्न जरुरी हुन्छ, जान्न जरुरी हुन्छ होइन, र यो यिनै कुराहरू म राख्छु. महिनावारीको पीडाको कुरा छ होइन, कतिखेर चाहिँ हस्पिटल जाने, अत्यधिक पीडा कतिखेर हुन्छ, कस्तो बेला भयो भने चाहिँ हस्पिटल जाने, यस्तो. अनि अर्को चाहिँ फेरि पुरुषहरूको बारेमा, एउटा महिलाको पुरुषको बारेमा, अनि पुरुषहरूको यो टेस्टोस्टेरोन जुन हर्मोन निस्किन्छ नि, यसले गर्दा चाहिँ के हुन्छ, कस्ता लक्षणहरू देखिन्छन् पुरुषहरूमा चाहिँ त्यो टेस्टोस्टेरोन कम भयो भने, र यसलाई चाहिँ के कसरी चाहिँ तपाईँहरू हामीले चाहिँ यसबाट, यसको टेस्टोस्टेरोनको कमी हुनबाट बस्न सकिन्छ, त्यो कुरा म राख्नेछु. अब हाम्रो योगाजीको योगा गुरुङजीको मेसेज राखौँ म यतिखेर।
1: आशाजी सन्चै हुनुहुन्छ? म योगा गुरुङ हेजबाट बोल्दैछु, कार्यक्रम सुन्दैछु। म छोटो भोइस म्यासेज पठाउँछु, स्थान दिनुहुन्छ होला भन्ने आशा गरेकी छु र स्थान दिनुभएमा आभारी हुनेछु। विश्व कीर्तिमानी व्यक्ति गुमाउनु परेको खबर संसारभरि स्तब्ध बनायो मानव जातिलाई, संसारभरि स्तब्ध भयो मानव जाति सारा संसारभरि। साथमा उस्तै साथ सपोर्ट दिने अर्धाङ्गिनी घुमिरह्यो मेरो आँखाभरि, साथमा उस्तै साथ सपोर्ट गर्ने अर्धाङ्गिनी घुमिरह्यो मेरो आँखाभरि। ज्यानलाई बाजीमा राखेर आफूलाई भन्दा अरूलाई सोचेर, परिवारलाई भन्दा संसारको मानवलाई सम्झेर, बाँचुन्जेल सबैको हित सोचेर, असम्भव केही छैन भने सन्देश दिएर जानुभयो निर्वाणको बाटो रोजेर, जानुभयो निर्वाणको बाटो रोजेर। सबलाई विश्वास छ निर्वाण प्राप्ति भयो भनेर, सबलाई विश्वास छ निर्वाण प्राप्ति हुनेछ भनेर। हार्दिक श्रद्धा सुमन निर्मल भाई, हार्दिक श्रद्धा सुमन निर्मल भाई। आँसुलाई प्रेरणाको स्रोतमा बदल्न सकुन्, शोकलाई शक्तिमा बदल्न सकुन्। हजुर उदाहरणीय हुनुहुन्छ, आज उदाहरणीय हुँदै जान सकुन्। हजुर उदाहरणीय हुनुहुन्छ, आज उदाहरणीय हुँदै जान सकुन्। यही छ प्रार्थना भगवानलाई, यही छ प्रार्थना भगवानलाई। हार्दिक समवेदना सूची बहिनी अनि परिवारजनलाई, हार्दिक समवेदना सूची बहिनी अनि परिवारजनलाई। धन्यवाद आशाजी।
0: हेजमा हुनुभएको योगा गुरुङज्यूको यो मेसेज हो, उहाँले आफ्नै भोइसमा रेकर्ड गरेर पठाइदिनु भएको छ। र निम्स दाईप्रति उहाँले व्यक्त गर्नुभएको जुन भावना छ, श्रद्धाञ्जलीको भावना, यस भावनाप्रति हामी एकदमै आभार व्यक्त गर्दछौँ। थ्याङ्क यू तपाईँको समय निकालेर उहाँलाई सम्झनु भयो रेडियो मार्फत, उहाँलाई होइन भाव श्रद्धासुमन व्यक्त गर्नुभयो, यसको लागि फेरि पनि धन्यवाद छ। र हाम्रो धनुबहिनीले पनि हो, हिजो त्यहाँ अल्डर्सटमा भएको उहाँकै निम्सदाईकै जुन कार्यक्रम लागिराखिएको श्रद्धाञ्जली कार्यक्रम थियो, यो कार्यक्रम हिजो 5:30 बजेदेखि 8 बजेसम्म भएको यो अल्डर्सटको प्रिन्सेस गार्डनमा होइन, र प्रिन्सेस हल अगाडिको पार्कमा त्यहाँको तस्विर पनि उहाँले पठाइदिनु भएको छ। अनि अब हाम्रो योगाज्यूले उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो, श्रद्धाञ्जली व्यक्त गर्नुभयो होइन, हामी निम्स दाईकै लागि भनेर फेरि पनि एकचोटि गीत सुनाउँछौँ। उहाँकै नाममा लेखिएको गीत छ, बनेको एउटा गीत रहेछ। मैले यो हुन त कार्यक्रममा अस्ति बिहान पनि सुनाएको थिएँ। रोहित साक्यजीले निम्स दाई भनेर, हिमालको छोरो भनेर उहाँलाई नै सम्बोधन गरिकन यो गीत बनाउनु भएको छ। उहाँप्रति नै फेरि एकचोटि हामी डेडिकेट गर्न चाहन्छौँ, उहाँप्रति नै श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: प्रकाशबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: यो PFBS गोर्खा रेडियो हो।

अहिले हामीले भुपु पाण्डे र बेनुका राईले गाउनु भएको गीत सुन्दै थियौँ। अब गीत यो गीतपछि पनि आज टिप्पण टापन हजुर गरेर ल्याएको विषयतर्फ एकैछिन यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु र टिप्पण टापनमा मैले आज एउटा विषय महिलाको लिएको छु। हुन त थुप्रै विषयहरू मैले फेला पारेको थिएँ, तर पनि स्वास्थ्य सम्बन्धी चर्चा गर्नुपर्दाखेरि पुरुषहरूमा हुने टेस्टोस्टेरोन सम्बन्धी कुरा अलिकति गरौँ, अनि त्यसपछि महिलाको यो पेन, महिलाको महिनावारी सम्बन्धी दुखाइ, यसको बारेमा पनि हामी अलिकति कुरा गर्छौँ। एउटा महिलाको लागि, एउटा पुरुषको लागि, एउटा यी सब्जेक्टहरू मैले लिएको छु। सायद पहिले कतै सुन्नु भएको भए, पढ्नु भएको भए पनि यहाँहरूलाई यसो रिमाइन्ड मात्रै हो यो, ताकि के हो भन्ने कुरा किन हुन्छ र यसबाट बस्न के गर्न सकिन्छ भन्ने कुरा यहाँहरू समक्ष राख्न चाहन्छु। र टेस्टोस्टेरोन एक्चुअली हजुर यो के हो त, यसले के हुन्छ? धेरै जसो पुरुषहरूमा चाहिँ टेस्टोस्टेरोनको कमीले चाहिँ थकान लाग्ने, ऊर्जाको कमी हुने, मांसपेशी घट्ने आदि इत्यादि, मुड पनि स्विङ हुन्छ इभन। र आजको समयमा चाहिँ कम उमेरका युवा पुरुषहरूले पनि निरन्तर थकान, ऊर्जाको कमी, पेटको बोसो बढेको, होइन, चिडचिडापना जस्ता समस्याहरू अनुभव गरिरहेका पाइन्छन्। र केही वर्ष अगाडि चाहिँ पहिले चाहिँ यी समस्याहरू प्राय वृद्ध पुरुषहरूमा मात्रै देखिन्थे, तर यी समस्याहरूलाई चाहिँ आजभोलि प्राय बढ्दो तनावको लक्षणको रूपमा खारेज गरिएको भए पनि धेरै अवस्थामा चाहिँ तिनीहरू पुरुषहरूमा कम टेस्टोस्टेरोनको कारण हुन सक्छन् भन्ने कुरा यो बुझ्न सकिन्छ। र यही कुरा आज मैले यहाँहरू समक्ष चाहिँ आज रातोपाटी.com सेयर गर्न लागिरहेको छु यो लेख हजुर। र यो प्रसङ्गलाई चाहिँ अब कसरी हेर्न सकिन्छ भने, अब हुन त थकान, कमजोरी र मोटोपना जस्ता लक्षणहरू, थाइरोइड समस्या, रक्त अल्पटा, यो रगतको कमी भयो, डिप्रेसन भयो, खराब निद्राको गुणस्तर र पोषणको कमी भएको सङ्केत पनि हुनसक्छ भनेर विज्ञहरू भन्छन्। त्यसैले यसको अन्तर्निहित कारण थाहा पाउनु, मेडिकल जाँचको आवश्यकता पनि पर्दछ है। फेरि मैले यहाँ भने भनेर ज ए मलाई त्यस्तो पो रहेछ भनेर फेरि आफै चाहिँ यो हुन्छ नि गुगलमा खोजेर आफै उपचार गर्ने, त्यस्तो चाहिँ गर्नु हुँदैन। आफूलाई शङ्का लाग्छ र यो लक्षणहरू छन् भने डक्टरसँग एकचोटि चेक जाँच चाहिँ गराउनै पर्ने हुन्छ। ओके, पुरुषहरूको लागि यो के हो त, किन महत्त्वपूर्ण छ यो टेस्टोस्टेरोन? यो एउटा प्राथमिक हर्मोन हो पुरुषहरूको चाहिँ, र यो मुख्यतया अण्डकोषमा उत्पादन हुन्छ पुरुषहरूको। यो चाहिँ यो हर्मोन के को लागि जिम्मेवार हुन्छ भन्दाखेरि, पुरुषहरूको आवाज गहिरो बनाउने, दाह्री जुङ्गाको वृद्धि हुने, किशोर अवस्थामा मांसपेशीको विकास हुने, होइन, यी कुराको लागि यी जिम्मेवार छ। र यतिमा मात्रै यसको भूमिका सीमित छैन, वयस्क पुरुषहरूमा टेस्टोस्टेरोनले चाहिँ ऊर्जा दिने, मांसपेशीलाई बलियो बनाउने, हड्डीलाई बलियो बनाउने र यो चाहिँ ठुलो बनाउने हड्डी, होइन, यसको घनत्व बाक बढी हुने, अनि यौन इच्छा, शुक्राणु उत्पादन गर्ने, रातो रक्त कोशिका उत्पादन गर्ने, मानसिक स्वास्थ्य र शरीरको बोसोलाई पनि यसले असर गर्छ यो हर्मोनले। र यस हर्मोनको कम स्तरले चाहिँ शरीर र दिमाग दुवैलाई असर गर्न सक्छ। र यो कम टेस्टोस्टेरोनको समस्या सामान्य हो त भन्ने कुरा पनि हुन आउन सक्छ, होइन, र विज्ञहरूका अनुसार चाहिँ उमेरसँगै यो हर्मोनको स्तरमा क्रमिक रूपमा कमी आउनु एउटा सामान्य कुरा हो। लगभग 30 वर्षको उमेरपछि प्रत्येक लगभग 1% कमी देखिन्छ यो हर्मोनमा पुरुषहरूमा चाहिँ। मोटोपना, टाइप 2 डायबिटिज भयो, मेटाबोलिक सिन्ड्रोम, स्लिप एप्निया र केही औषधिहरूले पनि जोखिम बढाउन सक्छ यसको यो घट्नुमा। अमेरिकन युरोलोजी एसोसिएसनका अनुसार चाहिँ जनसङ्ख्याको लगभग 1% युवाहरूमा टेस्टोस्टेरोनको कम हुनसक्छ, जबकि 80 वर्षभन्दा माथिकामा चाहिँ लगभग 50% पुरुषहरू यसबाट प्रभावित हुन सक्छन्। यो यद्यपि रगत परीक्षणमा मात्र कम टेस्टोस्टेरोन फेला पार्नु चाहिँ पर्याप्त हुँदैन। यदि कुनै व्यक्तिमा सम्बन्धित लक्षणहरू छन् र 2 अलग बिहानको परीक्षणमा कम स्तर छ भने मात्र परीक्षण सिफारिस गरिन्छ। 2 अलग अलग बिहानको हेर्ने हो भने यो परीक्षण। अब यसको कमीले के कस्ता लक्षणहरू देखिन्छन् त पुरुषहरूमा एकचोटि हेरौँ। पुरुषहरूमा हुने यो एकदमै महत्त्वपूर्ण हर्मोन
टेस्टोस्टेरोनका लक्षणहरू कमी भएका लक्षणहरू के हुन् त? ओके, लामो थकान लाग्ने र ऊर्जाको कमी हुने। यो मायो क्लिनिकका अनुसार चाहिँ पर्याप्त निद्राको बावजुद पनि धेरै थकान महसुस हुनु, सधैँ थकान महसुस हुनु, दैनिक कामहरू गर्दा छिटो छिटो थकान लागेको, थकाइ लागेको महसुस हुनु र पहिलाभन्दा धेरै कम ऊर्जावान महसुस, एकदमै कम के पहिलाभन्दा जति ऊर्जा आउँथ्यो त्यति ऊर्जा नहुने, कम महसुस गर्ने ऊर्जाको, र यो कम टेस्टोस्टेरोनको सम्भावित सङ्केत हुनसक्छ। र यस्तै चाहिँ यो हर्मोनले मांसपेशी, रातो रक्त कोशिकाहरू, शरीरको ऊर्जा प्रणालीलाई नै असर गर्छ र यसले घट्दा चाहिँ शारीरिक र मानसिक दुवै कमजोरी अनुभव हुन्छ पुरुषहरूलाई। हामी पुरुषहरूको कुरा, हर्मोनको कुरा गरिरहेका छौँ यतिखेर। र अर्को चाहिँ मांसपेशी घट्दै पनि जानु अनि पेटको बोसो चाहिँ बढ्दै जानु। फेरि यो हर्मोन टेस्टोस्टेरोनको कमीले चाहिँ नियमित व्यायाम गरिरहँदा पनि मांसपेशी कम हुँदै गइरहेको तर पेटको वरिपरि बोसो चाहिँ फेरि बढिरहेको हुन्छ र यो चाहिँ यो हर्मोन कम भएकोसँग सम्बन्धित हुनसक्छ भनेर विज्ञहरू भन्छन्। र यो हर्मोनले मांसपेशी प्रोटिन निर्माणलाई बढावा दिन्छ र शरीरको बोसोमा सन्तुलित भूमिका खेल्छ। यसको कमीले शरीरको बनावट परिवर्तन गरिदिन सक्छ र पेटमा चाहिँ मोटोपना निम्त्याउन सक्छ पुरुषहरूमा। यस्तै निरन्तर मुड स्विङ र चिडचिरापन पनि हुन्छ। टेस्टोस्टेरोनको कमीले चाहिँ शारीरिक मात्र होइन मानसिक स्वास्थ्यलाई पनि असर गर्छ र केही पुरुषहरूले चाहिँ मुड स्विङ भएको, चिडचिरापन बढेको, कम आत्मविश्वास भएको र उदासीपन जस्ता लक्षणहरू अनुभव गर्न सक्छन्। यद्यपि डिप्रेसन र तनावका अन्य कारण, अन्य धेरै कारणहरू पनि हुनसक्छन्। त्यसैले खराब मुडको कारणले मात्र कम टेस्टोस्टेरोन भएछ भनेर त्यो मान्नु चाहिँ हुँदैन। अनि अर्को चाहिँ स्मरण शक्तिमा कठिनाई हुने, एकाग्रतामा पनि कठिनाई हुने। हजुर, काममा ध्यान केन्द्रित गर्न कठिनाई भइरहेको छ र ससाना कुराहरूमा बिर्सन थाल्नु भएको छ वा ब्रेन फगको अनुभव भइरहेको छ भने डाक्टरले अन्य कारणहरूका साथसाथमा यो हर्मोनको परीक्षण गर्ने पनि गर्दछन्। केही अध्ययनहरूले यो टेस्टोस्टेरोन र संज्ञात्मक कार्यबीचको सम्बन्ध देखाएको छ, यद्यपि यस विषयमा थप अनुसन्धान भने आवश्यक छ। अर्को चाहिँ कपाल झर्ने र कमजोरीको अनुभूति हुने। कपाल झर्ने मुख्यतया आनुवांशिक कारणहरूको एउटा प्रमुख यो आनुवांशिक कारणहरू कारकहरूको पनि कारण हुन्छ तर केही पुरुषहरूमा हर्मोनल असन्तुलनले पनि यसलाई योगदान पुर्याउन सक्छ। मेयो क्लिनिकका अनुसार कमजोरी र कमजोरी हुनु, काम बास्नमा कमी हुनु, मांसपेशीको शक्तिमा कमी र थकान जस्ता लक्षणहरू छन् भने चाहिँ तपाईँको डाक्टरले यो परीक्षण गर्नको लागि सिफारिस गर्छन्। तर कपाल झर्नु मात्रै टेस्टोस्टेरोन कमी भएको निश्चित सङ्केत भने चाहिँ होइन है, फेरि अरू कारणले पनि हुन्छ। त्यसैले यसलाई मात्र मान्नु चाहिँ हुँदैन, डाक्टरले पहिल्यै परीक्षण चाहिँ गर्नुपर्छ। र अर्को चाहिँ अब चाहिँ यी लक्षणहरू भए होइन, यो कमी भयो भने के हुन्छ त पुरुषहरूमा भन्ने कुरा। अब टेस्टोस्टेरोनको कमीबाट चाहिँ बच्नलाई के गर्नुपर्छ त, यो हर्मोन कमी हुनबाट बच्नलाई चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ आफ्नो दैनिक दिनचर्यामा चाहिँ अब एक्सर्साइज राख्नै पर्यो होइन, गर्नै पर्यो। स्ट्रेन्थ ट्रेनिङहरू चाहिँ समावेश गर्ने आफ्नो दैनिक दिनचर्यामा, अर्थात् केही तौल उचालेर चाहिँ एक्सर्साइजहरू गर्ने। तपाईँले गार्डनमा काम गर्दाखेरि पनि निकै भारी बोराहरू पनि उचाल्नुपर्छ नि त माटोहरू, त्यो पनि किसिमले स्ट्रेन्थ ट्रेनिङ जस्तै हो, भारी उचाल्ने गर्ने होइन, हेभी चिजहरू लिफ्टिङ गर्ने त्यस्तो। र पर्याप्त प्रोटिन र सन्तुलित आहार खानु पर्यो। अर्को चाहिँ हरेक दिन 7-8 घन्टा राम्रोसँग निद्रा लिनु पर्यो, निदाउनु पर्यो। तनाव कम गर्न योग र ध्यान अभ्यास गर्नु पर्यो, तनाव नियन्त्रणमा राख्नु पर्यो, अनि मदिरा र धुम्रपानबाट बस्नु पर्यो, चुरोट पिउने, रक्सी पिउने यो कामबाट चाहिँ बस्नु पर्यो। र यति गर्दा गर्दै पनि लक्षणहरू रहिरह्यो, माथि जुन हामीले कुरा गऱ्यौँ त्यो लक्षणहरू रहिरह्यो भने चाहिँ युरोलोजिस्टसँग अथवा एन्ड्रोक्लाइनोजिस्टसँग चाहिँ हामीले सम्पर्क राख्नुपर्ने हुन्छ। यहाँहरूले लामो थकान, पेटको बोसो बढ्ने, मांसपेशी कमजोर हुने, मुड स्विङ हुने, ध्यान केन्द्रित गर्न कठिनाई हुने जस्ता लक्षणहरू केही पुरुषहरूमा चाहिँ यो हर्मोनसँग जोडिएको हुन्छ तर हुनसक्छ, तर तिनीहरू धेरै चाहिँ अन्य स्वास्थ्य समस्याहरूको कारणले पनि हुनसक्छ है। फेरि त्यसैले गर्दाखेरि यही कारण हो भनेर आफैले निक्रेल गरेर त्यहीँ त्यो निक्रेल गर्नु चाहिँ भएन, त्यसको सट्टा डक्टरको सल्लाह चाहिँ लिन एकदमै उचित हुन्छ। आफूलाई शङ्का लाग्यो भने डक्टर कहाँ मलाई यस्तो भएको हुनसक्छ यो चेक गरौँ भनेर जाने।
ओके, यो भयो पुरुषहरूको लागि आजको यो टिप्पण टापनमा एउटा जानकारी होइन. अब यसलाई यति नै गरौँ. पुरुषहरूको यो एउटा महत्त्वपूर्ण हर्मोन, प्राथमिक हर्मोन टेस्टोस्टेरोनको कुरा हामीले गरिरहेका थियौँ, यसको कमीले के हुन्छ भन्ने कुरा. अब एकछिन गीत सुन्नेछौँ हामी. यो गीत सुनेपछि फेरि हामी अन्य विषय प्रसङ्गतर्फ लाग्छौँ. अन्य विषय प्रसङ्गमा महिलाहरूको पिरियड पेनको कुरा छ. आज टिप्पण टापन अन्तर्गत नै मैले यो प्रसङ्ग राखेको छु. एउटा पुरुषहरूको लागि भयो, अर्को चाहिँ महिलाहरूको, टु बी फेयर होइन, महिलाहरूको पनि हामी कुरा गरौँ न. उहाँहरूलाई पनि कति समस्या हुन्छ र यसमा मेनोपोज त एउटा छँदैछ. मेनोपोजको लक्षण त पुरुषलाई पनि हुँदोरहेछ, हुँदोरहेछ उहाँहरूको हर्मोनको कमीले गर्दाखेरि. मेनोपोजल जस्तै जस्तै खालको होइन, तर अब महिनावारीको पीडा को कुरा हामी गर्छौँ. कहिले चाहिँ हस्पिटल जाने, कति धेरै चाहिँ रक्तस्राव भयो भने चाहिँ हस्पिटल जानुपर्छ त भन्ने कुरा हामी कुरा गरौँ है त एकछिनमा.

0: यो BFBS गोरखा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

समय अहिले 6:44 गएको छ। गोधुली कार्यक्रम सञ्चालन भइरहेको छ यति बेला र गोधुली कार्यक्रमको साथमा म आशा छु हेमन्त शर्माले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ। अब हामी अघि हामीले पुरुष सम्बन्धी हर्मोनको कुरा गरिरहेका थियौँ, पुरुषमा हुने एउटा हर्मोन कमी भएपछि के हुन्छ भन्ने कुरा, होइन कस्तो लक्षण देखिन्छ भन्ने कुरा। अब महिलाहरूको यो रक्तस्रावको कुरा गरौँ, हामी महिनावारीको कुरा गरौँ। महिनावारीमा अब महिनावारी जब महिलाहरूलाई सुरु हुन्छ होइन, 12-13 वर्षको उमेरदेखि नै महिनावारीका सबभन्दा अब कठिन दिनहरू सुरु हुन्छन् भनौँ। आजभोलि योभन्दा अगाडि नै 9-10 वर्षदेखि नै आजभोलिको यो खानपिन, आजभोलिको लाइफस्टाइल, आजभोलिको हाम्रो हरेक चिजले गर्दाखेरि नै अगाडिदेखि नै सुरुवात हुन्छ। र अब यो महिनावारीमा धेरै रगत बग्नु भनेको सामान्य कुरा होइन, यो एकदमै गम्भीर स्वास्थ्य समस्या हो भनेर लिनुपर्ने हुन्छ र डक्टरसँग जानुपर्ने हुन्छ। यो एकदमै यसको स्वास्थ्य यसले चाहिँ कस्तो भने उपचार गरिहाल्नुपर्ने हुन्छ, उपचार गर्नतर्फ लाग्ने अथवा केही न केही गर्ने, डक्टरसँग त एटलिस्ट जानु पर्यो नि होइन। महिलाहरूलाई थाहा हुँदैन अब कति चाहिँ धेरै हुन्छ भन्ने कुरा होइन। अब प्याडबाट कतिको चाहिँ अब हुन्छ नि त्यहाँ जे लगाउनु भएको हुन्छ त्यसबाट एकदमै धेरै अत्यधिक रक्तस्राव भएर पनि बाहिर निस्केर पनि होइन त्यो सबै देखिन्छ। र तैपनि महिलाहरू बिचरा यो सामान्य हो भनेर, किशोरीहरू सामान्य हो, यसको सामना हामीले गर्नैपर्छ भनेर अब लागिराख्छन् कि उनीहरूलाई त्यति दुखाइ हुन्छ अत्यधिक। त्यो दुखाइ जति धेरै रक्तस्राव भयो, महिनावारी हुँदाखेरि जति धेरै रगत बग्यो, मात्रा धेरै मात्रामा भयो त्यति नै धेरै दुखाइ हुन्छ फेरि। र यो दुखाइ महिनावारीको सामना गर्न नसक्दाखेरि चाहिँ महिलाहरूलाई एकदमै कस्तो भने कमजोरी महसुस हुन्छ। र कतिलाई चाहिँ धेरै वर्षपछि, लेट्स से 12-13 वर्षमा भयो अनि 40 वर्षको उमेर नागेपछि मात्रै, एकजना स्टोरी यहाँनिर मैले देखिरहेको छु बिबिसी होइन मा, यो मिसेल अल्टन उनले चाहिँ आफ्नो सेयर गरेका छन् कि 11-12 वर्षदेखि सुरु भएको, 40 वर्षको उमेर पुगेपछि मात्र बल्ल थाहा पाइनले कि यसको कमजोरी, यसमा उनको कुनै पनि दोष थिएन। यो महिनावारी चाहिँ अस्वाभाविक रूपमा धेरै रगत बगेको थियो र यसले चाहिँ उनको दैनिक जीवनमा उनको जीवनलाई असर गरेको थियो भनेर पछि मात्रै थाहा पाइनले। र यो एउटा गम्भीर चिकित्सकीय समस्या हो भन्ने कुरा उनलाई धेरै पछि मात्रै थाहा भयो। र विश्वभरका मानिसहरूमा गरिएको अध्ययन अनुसार चाहिँ प्रजनन उमेरका 10-30% महिलाले चाहिँ यी महिलाले जस्तै जुन हामीले भर्खरै एक्जाम्पल दियौँ, उनी जस्तै नै महिनावारीमा अत्यधिक रक्तस्रावको समस्या भोग्छन्। यसबारेमा कमै मात्र उजुरी वा जानकारी पनि दिइने र कति रगत बग्नलाई अत्यधिक मान्ने भन्ने बुझाइको कमीले पनि वास्तवमा प्रजनन उमेरका आधा जसो महिलामा यस्तो समस्या हुन सक्ने अध्ययनहरूले देखाएका छन्। र अत्यधिक रक्तस्रावले स्वास्थ्य समस्याहरूको धेरै सङ्केत गर्छ अन्य स्वास्थ्य समस्याहरूको। यसलाई व्यवस्था गरेमा चाहिँ रक्त अल्पता अर्थात् एनिमिया, रगतको कमी हुने जस्ता गम्भीर परिणामहरू चाहिँ निम्तन्छ। रगतको कमी हुनुभएको तपाईँलाई कमजोर बनाउँछ र पक्का पहेँलो हुने, सेतो हुने होइन, अनि कमजोर भएपछि अरू चिजहरू पनि यसले फेरि हानि गर्दै जान्छ र कतिपय अवस्थामा गम्भीर यसले अवस्थामा पुर्याएर हस्पिटलाइज पनि गराउँछ। र यो एउटा अध्ययन स्कटल्यान्ड स्टेट युनिभर्सिटी अफ एडिनबर्ग के एकजना स्त्रीरोग विशेषज्ञ तथा अत्यधिक रक्तस्राव सम्बन्धी अनुसन्धानमा पहल गर्ने द मिस्ट भाइटल साइन कि कार्यक्रम निर्देशक ज्याकी मेविन भन्छन्, महिलाहरूका लागि दशकौँ नभए पनि वर्षौँको अनुसन्धान बाँकी छ र मलाई लाग्छ त्यो समय अब आइसकेको छ भनेर उनी भन्छन्। अनुसन्धानकर्ताहरूको लागि प्रति चक्र हरेक महिना चाहिँ 80 मिलिलिटरभन्दा बढी रगत बग्नु अर्थात् बग्नु होइन 80 मिलिलिटरभन्दा बढी रगत बग्नु भनेपछि अब तपाईँले एक चम्चाको कति मिलिलिटर हुन्छ यसो हेर्नुहोस् होइन, ठुलो चम्चा एक टेबल स्पुनमा कति मिलिलिटर हुन्छ त्यो यसो गुगल गर्नु भने थाहा पाउनुहुन्छ। र 80 मिलिलिटरभन्दा बढी रगत बग्नु, अमेरिकी सिक्काभन्दा ठुलो रगतका ढिक्का जानु महिनावारी हुँदा र 7 दिनभन्दा बढी समयसम्म महिनावारी भइरहनु,
चाहिँ अत्यधिक रक्तस्राव भनेर मान्नुपर्छ र यो चाहिँ अत्यधिक रक्तस्राव हो अर्थात् एकदमै बढी रगत बगेको हो महिनावारी हुँदा भन्ने कुरा बुझ्नुपर्छ तर यो महिनावारी हुनेहरूका लागि चाहिँ रक्तस्राव मापन गर्ने व्यवहारिक तरिकाहरूलाई रूपान्तरण गर्ने कुनै प्रमाणित वा मेट्रिक प्रणाली चाहिँ छैन जस्तै कति पटक बाथरुम जाने कतिवटा प्याड वा टेम्पोन फेर्ने वा रगत लागेको भित्री वस्त्रको सङ्ख्या कति भन्ने कुरा निश्चित माप यसको यसको लेखाजोखा चाहिँ छैन कि मापदण्ड चाहिँ स्ट्यान्डर्ड छैन यतिवटा फेरेपछि यति बढी हुने भन्ने कुरा चाहिँ तर अघि हामीले भनेको कुरा चाहिँ याद गर्नुपर्ने हुन्छ होइन यति मिलिलिटर कस्तो भन्ने कुरा चाहिँ र केही चिकित्सकहरू डक्टरहरू चाहिँ क्रमशः धेरै रगत लागेका प्याडहरू र ट्याम्पनहरू देखाएको चार्ट प्रयोग गरेर बिरामीहरूले आफ्नो रक्तस्रावको अनुमान पनि गर्न लगाउँछन् डक्टरहरूले चाहिँ जानु पर्यो पहिला होइन उनीहरूले तपाईँहरूलाई कतिको भनेर भन्छन् पनि तर यो कहिलेकाहीँ सही हुँदैन पनि फेरि किनकि सबै महिनावारीका उत्पादनहरू एकैनासे हुँदैनन् र तिनका रगत सोच्ने क्षमता पनि फेरि भिन्न भिन्नै हुन्छन् यो प्याडहरूको ट्याम्पोनहरूको कुरा गर्नुपर्ने हो भने त्यसले गर्दाखेरि यसको परिणामस्वरूप चाहिँ महिनावारीको समयमा कति रगत बग्नु अत्यधिक हो धेरै हो भनेर निर्धारण गर्न सजिलो चाहिँ छैन धेरैजसो अवस्थामा चाहिँ डक्टरहरूले यसले बिरामीको दैनिक जीवनको गुणस्तरमा कतिको असर गरिरहेको छ भन्ने आधारमा पनि बढी रक्तस्राव भएको रगत बगेको निक्रोल गर्ने गर्दछन् र क्यालिफोर्नियाको एउटा विश्वविद्यालय सान फ्रान्सिस्कोको स्त्रीरोग प्रसूति र प्रजनन विज्ञान विभागकी क्लिनिकल प्रोफेसर एकजना प्रोफेसर भन्छन् कहिलेकाहीँ बिरामीहरूलाई आफूलाई भइरहेको रक्तस्रावको मात्रा सामान्य होइन र वास्तवमा यो उपचार गर्न सकिन्छ भन्ने कुरा नै थाहा हुँदैन अरे महिलाहरूलाई थाहा हुँदैन यो सामान्य हो यो यस्तै हो भनेर उनीहरू बसिरहेका हुन्छन् दबाई खाएर होइन अत्यधिक रक्तस्रावले दुखाइले गर्दाखेरि दबाई खाएर बसिरहेका हुन्छन् त्यो गर्नु हुँदैन डक्टरलाई भन्नुपर्छ र यस्तै गरिकन धेरै मानिसहरू यसबारेमा गुनासो नै गर्दैनन् कि महिलाहरू सायद दुखाइलाई सामान्य मान्ने चलन पनि र सामाजिक लाञ्छनाका कारण पनि डक्टर कहाँ जाने गर्दैनन् र यो गर्न चाहिँ भएन र अब यो अत्यधिक रक्तस्राव आफैमा एउटा समस्या भए पनि यो मुख्यतः ठुलो समस्याको लक्षण हो यो चाहिँ पोलिप्स मासु पलाउने पाठेघरभित्र मासु पलाउनु फाइब्रोड्स होइन पोलिप्स भनेपछि यो सर्भिस पाठेघरको मुखमा हुन्छ पोलिप्स र फाइब्रोइड्स त्यहाँभित्र मासुको डल्लाहरू पलाउनु कहिलेकाहीँ क्यान्सर रगत सम्बन्धी विकार अन्डाशय सम्बन्धी समस्या अनि एन्ड्रोमेटियोसिस जस्ता गर्भाशय सम्बन्धी विकार लगायत विभिन्न कारणले चाहिँ उत्पन्न हुनसक्छ भनेर डक्टरहरू भन्छन् र पहिलोपटक महिनावारी सुरु हुँदा र महिनावारी रोक्ने मेनोपोजको अवस्थामा शरीरको हार्मोनल सन्तुलन चाहिँ परिवर्तन भइरहेको बेलामा पनि यो सामान्य मानिन्छ यद्यपि यसलाई चाहिँ सामान्य मानेर बस्नु हुँदैन डक्टर कहाँ गइहाल्नुपर्छ र यसलाई चाहिँ सम्बोधन गरिहाल्नुपर्छ कि आफूले होइन यो त यस्तो नहुनुपर्ने भनेर जानुपर्छ सोध्नुपर्छ र यस्तै गरिकन अब यसलाई चाहिँ उपचार गरेर अत्यधिक रक्तस्रावलाई कम गर्न सकिन्छ तर समस्याहरूले रक्तस्रावको मात्रालाई कसरी बढाउँछ भन्ने वैज्ञानिकहरूलाई चाहिँ अझै ठ्याक्कै थाहा चाहिँ हुन सकेको छैन र गर्भाशयको मांसपेशीलाई पलाउने होइन मासुको डल्लोहरू फाइब्रोड भएको बताउँछन् कतिले त्यो भेटिन्छ पनि र फाइब्रोड्सकै बारेमा धेरै अनुसन्धान पनि भएको छ तर उदाहरणको लागि तिनीहरूले चाहिँ अत्यधिक रक्तस्राव किन गराउँछ भन्ने विषयमा अनुसन्धान चाहिँ भएको छैन पाठेघरमा फाइब्रोइडहरू निस्कन थाल्यो भने पनि बढ्न थाल्यो भने यसले अत्यधिक रक्त धेरै रगत बगाउँछ तर यसबारेमा किन चाहिँ रगत बगाउँछ त भन्ने चाहिँ अनुसन्धान भएको छैन अरे होइन र हजुर अर्कोतर्फ अत्यधिक रक्तस्रावको उपचार नगर्दाखेरि आइरनको कमी जस्ता समस्याहरू सिर्जना हुन सक्छन् स्वास्थ्य कोष होइन रोग प्रतिरोधात्मक क्षमता मांसपेशी छाला कपाल नङको लागि आइरन एकदमै आवश्यक खनिज तत्त्व हो आइरन र आइरनको मात्रा घट्न थालेपछि दिमाग लट्ठ पर्ने ब्रेन फग हुने रिङ्गटा लाग्ने सास फेर्न गाह्रो हुने सजिलै निलडामहरू बस्ने कपाल झर्ने जस्ता समस्याहरू देखिन्छन् यो निलडामको कुरा गर्दाखेरि चाहिँ याद गर्नुपर्ने कुरा के भने यो निलडाम शरीरमा चाहिँ महिलाहरूको शरीरमा निलो निलो निलो डाम हुन्छ नि दाम देखिन्छ कहिलेकाहीँ दाग होइन यो चाहिँ केले टोकेको भनेर चाहिँ अरूले चाहिँ भन्छन् होइन अब त्यो शब्द नभनौँ ए यसले टोकेछ ल यसले टोके मलाई त भनेर लामातिर झाँक्रीतिर जाने होइन हजुर त्यो निलडाम चाहिँ एनेमिकलाई चाहिँ हुन्छ रगतको कमी भएको मानिसहरूमा हात खुट्टामा शरीरमा चाहिँ निलो छाप दागहरू देखिन्छ दामहरू देखिन्छन्
हो यसलाई ध्यान दिनुपर्छ, निलो डामहरू बस्न थाल्यो भने ओहो मेरो शरीरमा केही कमी भयो, रगतको कमी हुन थालेछ क्यारे भनेर चाहिँ शङ्का गरेर डक्टर कहाँ जानुपर्छ, डक्टरलाई देखाउनुपर्छ यो यस्तो भयो मेरो शरीरमा भनेर उनीहरूले एनिमिया तपाईँको टेस्ट गर्छन्, आइरनको मात्रा कति छ भनेर टेस्ट गर्छन्। हजुर र हजुर यो यसैले गर्दाखेरि चाहिँ यसमा ध्यान दिनुपर्ने हुन्छ। अब आइरन चक्की लिनुपर्छ होइन, कमी छ भने आफ्नो लागि यो महिनावारी हुँदाखेरि प्रशस्त रेस्टहरू गर्ने अनि खाना प्रशस्त खाने, यसले मुड स्विङ पनि गराउँछ महिलाहरूमा त्यो हुने बेलामा अगाडि पछाडि होइन, पछाडि त होइन अगाडि चाहिँ। त्यसैले गर्दाखेरि खाना चाहिँ फेरि अब यो दुखाइको रहँदाखेरि खाना मन पनि लाग्दैन, खाना नलाग्ने बेलामा मन लाग्दैन, अब खाना खाँदैनन् कि कतिपय महिलाहरू, त्यसले गर्दाखेरि खाना चाहिँ पौष्टिक तत्त्व चाहिँ आहार चाहिँ लिएर आउनुपर्छ त्यो बेलामा चाहिँ, र आराम गर्ने होइन, आइरनको कमी हुनबाट जोगिने यस्तो चाहिँ गर्नुपर्छ, डक्टरको सल्लाह चाहिँ जरुर लिन पर्ने हुन्छ। ओके, महिलाहरूको बारेमा पनि हामीले कुरा गऱ्यौँ। अब चाहिँ आजको कार्यक्रम यो टिपन टापन अन्तर्गत नै मैले सबै राखिरहेको थिएँ, अब टिपन टापन आजलाई यति नै मैले एक्लै टिपन टापन आज हुन त टिपन टापन जस्तो त लागेन तपाईँहरूलाई पक्कै पनि मलाई थाहा छ, तर पनि यसमा राखिएको जुन विषय छ, जुन विषयहरू जो हाम्रो लागि अत्यन्तै जरुरी छ, ती जरुरी विषयहरू मैले राख्ने कोसिस गरेको थिएँ। आशा गर्छु तपाईँको लागि यो फलदायी नै भयो होला अथवा केही जानकारी यसबाट लिनुभयो होला भन्ने सोचेको छु। अब छुट्टिनुपर्छ किन भन्दा समय धेरै छैन, 5 मिनटभन्दा पनि कम बाँकी रह्यो तपाईँसँग यस कुरा सेयर गर्दा गर्दै, अब छुट्टिनुपर्छ। छुट्टिनुभन्दा अगाडि एउटा गीत राख्दैछु, नवराज थापा मगर अनु चौधरी उहाँहरूले गाउनुभएको, यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु यहाँहरूले सम्पर्क गर्नुभएको छ। देवबहादुर गुरुङ होइन पछिल्लो समयमा, निता राई सुन्नुभएछ गीत र अनि एक्लै कसरी हुने बहिनी, हामी 24/7 नै सुन्छौँ नि भनेर हाम्रो देवबहादुर गुरुङज्यूले भन्नुभएको छ हामीलाई, अघि नै धनु बहिनीले पनि त्यस्तै भन्नुभएको थियो, तपाईँ राति 12 बजे आए पनि हामी त सुन्ने भनेर, होइन म त एक्लै बोलिरहेको छु कि क्या हो जस्तो लाग्छ कहिलेकाहीँ भनेर भन्दाखेरि त्यो भन्नुभएको थियो उहाँहरूले, र होइन अनि हाम्रो धनु बहिनीले फेरि अगाडि आउनु भएको छ, मरे म त भनेर भन्दै हुनुहुन्छ कि, मरे म त्यसो साह्रो अरूको बारीको नसुनाउनु न हौ दिदी, मेरो त सिमी थियो अस्ति होलिडे गएको त, आउँदा त सबै सुकेर गुन्द्रुक भएछ, हिजो सबै फ्यालिदिए भनेर भन्नुभएको छ धनु गुरुङ बहिनीले फार्मबाट। हाम्रो धनकुमारी तुलाचन्द दिदीको बारीको पुरा दृश्य देख्दाखेरि बहिनी यो साल बिउ अलि ढिला भयो अर्को सालको लागि है भनेर भन्नुभएको छ, हुन्छ दिदी बिउ पठाइदिनुहोस् बरु भनेको थिएँ, खाना आउनुहोस् भन्नुभएको थियो उहाँले। हाम्रो ओम थापा काउसा दाई उहाँ आउनु भएको छ र उहाँले लेख्नु भएको छ, उहाँले निकै लामो लेख्नु भएको रहेछ अल्डरसन ह्यामबाट, आशा बहिनी हिजो एनआरएन ए युकेले आयोजना गरेको महापुरुष निम्स दाईको सामूहिक श्रद्धाञ्जली सभा भयो भनेर उहाँले पनि पिक्चरहरू पठाइदिनु भएको छ र सफलतापूर्ण सम्पन्न भयो निम्स दाई र सहयात्री पर्वतारीहरूको श्रद्धाञ्जली कार्यक्रम भनेर उहाँले पिक्चर पठाइदिनु भएको छ र धन्यवाद पनि गर्नुभएको छ सबैजना आउने र आयोजकहरूलाई उपस्थित हुने सबैजनालाई है, र शोक सन्तप्त परिवार आफन्तहरूप्रति संवेदना र धैर्यधारणको शक्ति मिलोस् भनेर उहाँले कामना पनि गर्नुपर्छ र दिवंगत निम्स दाई प्रति चाहिँ र उहाँको सम्पूर्ण सहयात्री पर्वतारीप्रति हार्दिक श्रद्धाञ्जली पनि भन्नुभएको छ। हजुर हवस् त धेरै धन्यवाद छ ओम दाई, यहाँले हामीलाई जानकारी गराइदिनु भएको, अघि नै पनि यहाँहरूले कस कसले सम्पर्क गर्नुभयो भन्ने कुरा मैले नाम लिएको थिएँ, आशा गर्छु छुटेन होला, अब छुटिन्छु म आफै नै बरु, भोलि पनि मेरो गोधुली कार्यक्रममा नै तपाईँसँग भेट हुन्छ है, हजुर भोलि पनि हो तपाईँसँग भेट्ने, 4 बजे भेट्न आइपुग्छु, बिहान चाहिँ सोनियाजी आउनुहुन्छ, म चाहिँ एकैचोटि शुक्रबार मात्रै आउँछु ल, अहिलेलाई चाहिँ छुट्टिन्छु आजलाई, हवस् त एकचोटि फेरि बाहिर हेर्नु पर्यो, घाम अझै लागिरहेको छ, हजुर हवस् त शुभ दिन भन्छु, साँझ परिसकेको छैन बेलायतमा, आजलाई छुट्टिन्छु, बाबाई नमस्ते।

मर्ति हिमाल पदयात्राबाट फर्कने क्रममा तीनजना नेपाली युवक सम्पर्कविहीन भएका छन्। पोखरा 14 का अजित जीसी, युकेश गुरुङ र दिपेश गुरुङ मर्ति हिमालको हाई क्याम्पबाट तल झर्ने क्रममा हराएका प्रहरीले जनाएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेको र मोबाइल फोन समेत बन्द रहेको माछापुछरे गाउँपालिका

0: बताएका छन्। घटना भएको एक साता बितिसक्दा पनि सरकार, स्थानीय तह, व्यापार संघ तथा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्न समेत कोही नआएको उनीहरूको गुनासो छ। गोलबजार एकका 11 वडा अध्यक्ष सोहेब अनवरले गोलबजारका 80% व्यवसायी मुस्लिम समुदायका रहेको जानकारी दिनुभएको छ। गोलबजारमा वर्षौंदेखि कपडा, जुत्ता, होटल, मल तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी गोलबजार छाडेर विस्थापित हुने सोचमा पुगेको अनवरको भनाइ छ। कंग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम सर्न देखावटी समिति बनाएको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसाले घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोगको माग गर्नुभएको छ।
1: सुनसरीको देवानगंज कप्तानगंज घटनामा सरकारले संयमता पनि गुमायो, जवाबदेहीता पनि सरकारको देखिएन। के यस्तै हुन्छ सरकार? जनागरिकको प्रश्न हो। सुनसरीको लान घटनामा राज्य संयमित र जिम्मेदार भएर प्रस्तुत हुन सकेन। सरकारका व्यक्तिहरू फेसबुकमा सीमित देखिए, गोली लाठी र दमनमा मात्र सरकार भेटिन थाल्यो। यो घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन, ढाकछोप गर्न मिल्दैन। त्यसमा सरकारी कमजोरी लुकाउने समितिका प्रति हाम्रो विश्वास छैन र त्यसैले सरकारी समिति होइन, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय उच्च स्तरीय न्यायिक आयोग गठन गर्नु पर्दछ।
0: प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।
2: सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बास्कोटाको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले तीनैवटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेस स्ट्रुटिङले युक्रेनको किव भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 ज्यान गएका बेला मन्त्री स्ट्रुटिङले समुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड बेरिज नामक अनलाइन विक्रेतामाथिको आक्रमणले रुस आक्रामक भएको देखाउने बताउनु भएको छ।
3: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses. And Wildberries themselves are talking about establishing their warehouses now in Kazakhstan next year, which shows you that Wildberries don't think this war is going to be over anytime soon.
0: एबिस डोनेस्कका प्रमुखले रुसको आक्रमण जोखिम देखिएको भन्दै कार्माटोस्क सहर छाड्न सयौं परिवारलाई आग्रह गरेका छन्। जापानमा हुने 20 एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाली खेलकुदमा 22 खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो। परिषदले एसियाली खेलकुदका लागि खेलाडी र प्रशिक्षक गरी 168 जना नेपालबाट जापान जाने जनाएको छ। 20 एसियाली खेलकुदमा नेपाल कराते र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, गल्फ

0: TBS Gorkha Radio. Gorkha Radio. के तपाईँले सिस्नोको दाल खानु भएको छ? पक्कै पनि सिस्नोको सिजनमा धेरैको भान्सामा सिस्नोको मुन्टाको दाल त पाकेकै होला, तर तेरेथुमको बसन्तपुर बजारमा भने अहिले सिस्नोको पाउडर मात्र नभएर सिस्नोबाट बनाइएको बिस्कुट पनि पाइन्छ। बसन्तपुर स्थित तिन्जुरे बिस्कुट उद्योगले सिस्नोको पाउडर प्रयोग गरेर बिस्कुट उत्पादन गरिरहेको छ। उद्योग सञ्चालक सरोज श्रेष्ठका अनुसार शुरूआतमा परीक्षणका रूपमा उत्पादन गरिएको बिस्कुट अहिले ग्राहकको रोजाई बन्दै गएको छ।
1: सिस्नोको पाउडर चाहिँ हाम्रो यो चैते वनमा अहिले हाम्रो प्रशोधन गर्ने मेसिन ल्याउनु भएको छ पोहोरदेखि, त्यहाँ पाउडर बनाउनुहुन्छ। त्यही पाउडर चाहिँ म यहाँ खरिदेर ल्याएर अनि बिस्कुट बनाएर बेच्छु।
2: कति मासिक कति जति ल्याउनुहुन्छ पाउडर सिस्नोको?
1: मासिक त्यहाँबाट लगभग 30-40-50 केजी जस्तो आउँछ
2: पाउडर।
1: हजुर, सबै जान्छ अर्डरकै हुन्छ प्राय गरेर। जिल्ला बाहिर चाहिँ विशेष गरेर धरान जान्छ, त्यहाँ अर्ग्यानिक मार्टमा बेच्नुहुन्छ। इटरी जान्छ, व्यासनगर पनि अर्ग्यानिक मार्टमै जान्छ, अनि बिरतामोडतिर जान्छ, अनि काठमाडौँ सबै लगभग अर्ग्यानिक पसलतिर गइरहेछ। यो चाहिँ अब लगभग 2-3 वर्षदेखि यता चाहिँ अलिकति अब मैदा खानालाई अलिक अयोग्य भन्न थाले होइन, खानपिनलाई पनि अलिकति सुधारौँ, अलिकति लोकलै आइटम बनाऊ न त भनेर त्यति सुरु गरेको, जस राम्रै भइरहेछ। अब अर्ग्यानिक लोकल आइटम खोज्ने क्रम बढेको हुनाले मलाई पनि त्यतैतिर अलिकति चासो आएर चाहिँ यो मैदाबाट बन्ने चिजलाई अलिकति माइनस गराएर म अलिकति यो लोकलतिरै अलिकति लागिरहेको छु।
0: लालीगुराँस नगरपालिका स्थित चैते सामुदायिक वन उपभोक्ता समितिले 6 महिना अघि सिस्नोको धुलो उत्पादन सुरु गरेको हो। प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयले करिब 10 लाख रूपियाँ बराबरको सिस्नो सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराएपछि उत्पादन सम्भव भएको हो। शुरूमा परीक्षणका रूपमा बजारमा ल्याइएको सिस्नोको धुलोको माग अपेक्षा भन्दा धेरै बढेपछि अब ठूलो क्षमताको मेसिन जडान गरी उत्पादन बढाउने तयारी भइरहेको उपभोक्ता समितिका सदस्य हेमराज बानिया बताउनुहुन्छ।
3: अब लगभग स्टोर रहन पाउँदैन, अब धेरै बनाउँदा पनि अब बिग्रिन्छ कि भन्ने डर होइन, त म 20-50 प्याकेट मैले चाहिँ यहाँ त्यसरी सेल गर्न राख्छु। उत्पादन त धेरै हुन्छ, बिराटनगर जान्छ, काठमाडौँ जान्छ, इटरी जान्छ होइन, म्याङलुङ जान्छ, धनकुटा जान्छ, यहीँको माथि अब तिन्जुरे पाथिभराको नजिक बस्तीमा त्यहाँ चाहिँ धेरै बिक्छ। अब त्यहाँ चाहिँ डाइरेक्ट पर्यटक ठोकिने भएको हिसाबले त्यहाँ चाहिँ धेरै बजार राम्रो छ, माग राम्रो छ।
2: अनि पहिला चाहिँ मेसिन सानो भएकोले तपाईँहरूलाई गाह्रो भयो, अब चाहिँ ठुलो किन्नु भयो?
3: अब ठुलो हिजो अस्ति भर्खर सामान झरेछ, फिट गरेको छैन मेसिन, हामीलाई जिल्ला वन कार्यालयले देख्यो।
2: अनि लेबलिङ ब्रान्डिङको प्रोसेस त गर्नु भएको नि?
3: लेबलिङ ब्रान्डिङ प्रोसेस अब चाहिँ सक्सेस भयो, भर्खर अब हामीले प्याकिङ बनाएर ल्याइसक्यौँ र पहिलो हिजो अस्ति 1 लट 2-3 केजी प्याकिङ गरेर इटरी पठाएको छौँ।
2: अनि सिस्नो चाहिँ कहाँदेखि ल्याउनुहुन्छ गाउँबाटै?
3: सिस्नो त अब चैते सामुदायिक उपभोक्ता प्लस अब धनकुटा भनौँ, यता शङ्ख सह भनौँ, छिमेकी जिल्ला, अनि अब गाउँको तल खोल्सा खाल्सी त्यहाँबाट ल्याउँछौँ।
2: प्रति केजी कसरी पुग्नुहुन्छ?
3: घरेसी सिस्नो 80 रुपियाँ केजी, अनि पातले सिस्नो 100 रुपियाँ केजी।
2: किनेर अनि
3: किनेर प्रशोधन गरेर हामी पाउडर बनाएर बेच्नु।
2: 6 महिना मात्रै पाउने हो सिस्नो?
3: लगभग त्यस्तै नै हो, अब मुसुरीदेखि अन्तिम अन्तिम हुन्छ, मुसुरीदेखि अब यसलाई चाहिँ अलिकति बढी पानी चाहिन्छ, उस चाहिन्छ होइन, त्यो अब त्यतिखेर सुक्खा मौसम हुन्छ, अनि मुला पनि कम पलाउँछन्, अनि मुला पलाएका पनि त्यतिखेर चाहिँ अत्यधिक किरो लाग्छ, अनि त्यसलाई चाहिँ युज गर्न सकिँदैन।
0: अहिले सिस्नोको धुलो प्रति किलो 2,000 रुपियाँमा बिक्री भइरहेको छ भने सिस्नोको बिस्कुट प्रति प्याकेट 100 रुपियाँमा पाइन्छ। शुरूमा यस्तो उत्पादन बिक्री नहोला कि भन्ने चिन्ता भए पनि अहिले ग्राहकको राम्रो प्रतिक्रिया पाइरहेको बसन्तपुर स्थित लक्ष्मी होटलका सञ्चालक रेणुका बानिया बताउनुहुन्छ।
2: सिस्नोको पाउडर बिस्कुटहरू राख्नुहुन्छ नि?
4: हजुर, कहिले काहीँ त फेरि त्यो बनाउन पनि थोरै बनाउनुहुन्छ होला, पुग्दैन पो, नगरमा जान्छ होइन, नगरमा आउने स्टाफहरूले त्यहाँ पाहुनाहरूले लानुहुन्छ, अनि त्यहाँदेखि त्यो बिस्कुट चाहिँ तल इटरतिर पनि अलिअलि जान्छ। पाउडरहरू चाहिँ राम्रो प्याकिङ भएपछि चाहिँ
2: सिस्नो
4: सिस्नोको पाउडर राम्रै जान्छ, बिक्री हुन्छ।
2: खोज्नेहरू
4: आउँछ, आउन त धेरै पनि होइन, होइन ठिकै ठिकै छ अहिले, अब त्यति प्रचार प्रसार भइसकेको छैन होला।
2: पहिलोचोटि राख्नु भएको
4: होइन? हजुर,
2: सुरुमा राख्दा चाहिँ कस्तो लाग्दै थियो?
4: मलाई बिक्दैन होला जस्तो लाग्दै थियो, राम्रै बिक्दो रहेछ बिस्कुटहरू। हजुर,
2: सिस्नोको धुलो पनि
4: आउने
2: पर्यटकहरूले
4: पनि
2: लान्छन्?
4: पर्यटकहरूले पनि लान्छन्, अब त्यहाँ आउँदाखेरि चाहिँ यसो देखेर पनि होइन, यो चाहिँ के हो रहेछ भनेर भन्नुहुन्छ, अब यो चाहिँ सिस्नोको बिस्कुट हेर्नु न अर्ग्यानिक भनौँ, त्यहाँ बाहिर खोल्मै देखेर पनि लानुहुन्छ।
0: कुनै समय गाउँघरका पाखा पखेरा वनजङ्गल र खेतबारीमा उम्रिने सिस्नोलाई पोल्ने झारका रूपमा मात्र हेरिन्थ्यो, गरीबको खाना भनेर समेत उपेक्षा गरिने सिस्नो अहिले भने रूपैयाँ साट्ने वनस्पतिमा परिणत भएको छ। पहिले खेतबारीमा उम्रेको सिस्नो उखेलेर फालिन्थ्यो, तर गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि अहिले भएका सिस्नो जोगाउने मात्र होइन, खाली जमिनमा सिस्नोका बिरुवा समेत रोप्न थालिएको छ। स्थानीय विमला खड्का यसले गाउँको सोच नै परिवर्तन गरेको बताउनुहुन्छ।
2: आमा, यो अहिले त अब सिस्नो बिक्री हुन थालेको छ, तपाईँलाई कस्तो लागिरहेछ? पहिला तपाईँहरू सिस्नोलाई कसरी लिनुहुन्थ्यो र अहिले यो बिक्री भइराख्दा तपाईँलाई कस्तो लागिरहेछ?
4: ए, हामी पहिला त खोले खुवाउनलाई सबै काटेर मुन्टा मुन्टा दिन्थ्यौँ, कोही फाँडेर फालिदिन्थ्यौँ। अहिले त मजाले बिक्न थालिरहेछ, अब हामी पनि रोप्छौँ बारीमा। पहिला चाहिँ उखेलाएर फालिदिन्थ्यौँ, यो जताततै सिस्नो जागो सबै पोल्छ भनेर, त्यसैको महत्त्वपूर्ण भयो राम्रै मजाले। अर्थ काम गर्न नसके पनि त सिस्नो लगाम हामी, अनि त्यही बरु बेच्छौँ पो भन्दैछौँ। राम्रो बाली नभए ठाउँमा त सिस्नो रोप्नु नै हुन्छ, चेपचापमा नि हुन्छ।
2: पहिला चाहिँ सिस्नोलाई कसरी हेरिन्थ्यो तपाईँले सानोमा खाँदाखेरि?
4: सानोमा त भित्र पकाउनु हुँदैन भन्थे, बाहिर मात्र पकाइन्थ्यो, यसो कुना कानी लगो पकायो। सिस्नो पकाउँदा लाज हुन्छ भन्थ्यौँ, सिस्नो खाएको देख्दा लाज हुन्छ भन्थ्यौँ। अहिले त के को सबैले खान थाले, जुन ठुल्ठुलो मान्छेले खान थाले, बिक्न थालो अनि पैसा आउन थाले, यस्तो त केहीको नै भएन नि त। पहिले हेपेर दिने, सिस्नो खान्छन् तिनीहरूका त भन्ने नि हुन्थे मान्छे।
0: गाउँका महिलादेखि युवासम्म अहिले फुर्सदको समयमा सिस्नो संकलन गरी प्रशोधन केन्द्रमा बिक्री गर्छन्। करिब 365 हेक्टर क्षेत्रफलमा फैलिएको चैते सामुदायिक वनको करिब 10% भूभागमा प्राकृतिक रूपमा सिस्नो पाइन्छ। यही सम्भावनालाई अवसरमा बदल्दै सामुदायिक वनले सिस्नोको व्यावसायिक उपयोग शुरू गरेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्का बताउनुहुन्छ।
5: यसको माग अत्याधिक छ, सबै बजारबाट सबै ठाउँका नेपालका कुना कन्दरादेखि चाहिँ यसको माग आइरहेको छ। यो डसलाई चाहिँ, यो सिस्नोको पाउडरलाई कसरी खाने, हामीलाई कति पर्छ, कहिले हामीलाई पठाइदिनुहुन्छ भन्ने चाहिँ फोन पर्याप्त आएको हिसाबले अब हामी कम्तीमा दिनमा 10 क्विन्टल कच्चा पदार्थ सुकाएर 1 क्विन्टल धुलो बनाएर चाहिँ नेपालका बजारहरूलाई चाहिँ पुर्याउन सक्छौँ भन्ने आशा गरेर हामीले यस क्षेत्रको यो 3 जिल्ला भनेको धनकुटा, शङ्खसभा, तेह्रथुमको सङ्गम स्थलमा रहेको यो चाहिँ सिस्नोको मिसिनमा चाहिँ हामी तिनै जिल्लाबाट चाहिँ कच्चा पदार्थ मगाएर यहाँका चाहिँ केही रोजगार गर्न खोज्ने मान्छेलाई रोजगार दिलाउने र खोला खाल्सीमा भएको सिस्नोलाई चाहिँ उत्पादन गरेर बजार पठाउने काम पर्याप्त रूपमा हामी गर्नेछौँ भन्ने एकै रति पनि तपाईँको 5% पनि बजार माग धान्न सकेको छैन। अबको दिनमा चाहिँ अलिकति केही अलि उत्पादन निकाल्न सक्यो भने बजार धान्न सकिन्छ कि भन्ने आशा हो।
2: कच्चा पदार्थ चाहिँ प्रशस्त छ कि?
5: छ, कच्चा पदार्थ खोला खाल्सीमा सबैका घुरेनहरूमा अहिले धेर जसो चाहिँ गाउँघर बजिएका छन्। बजिएकोले गर्दाखेरि सबैका घुरेनमा सिस्नै सिस्नु भएकोले गर्दाखेरि कच्चा पदार्थ छ गाउँघरमा रोप्न। हामीले सामुदायिक वनमा रोप्न पनि सुरु गरेका छौँ र केही व्यक्तिहरूले उपभोक्ताहरूले घर छेउमा रोप्न पनि र जगाउन पनि थाल्नु भएको छ।
0: स्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि सिस्नो निकै उपयोगी मानिन्छ। यसमा प्रोटिन, भिटामिन ए, सी र के, फलाम, क्याल्सियम तथा म्याग्नेसियम प्रशस्त पाइन्छ। नियमित सेवनले शरीरलाई ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, रक्त अल्पता कम गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने तथा जोर्नी दुखाई कम गर्न मदत गर्ने बताइन्छ। यही कारण पछिल्ला वर्षहरूमा यसको माग पनि बढ्दो छ। यस सम्भावनालाई थप विस्तार गर्न लालीगुराँस नगरपालिकाले 3 जुटे बिस्कुट उद्योगलाई सिस्नो बिस्कुट उत्पादनका लागि चालू आर्थिक वर्षमा 2 लाख रूपियाँ अनुदान उपलब्ध गराएको छ। चैती सामुदायिक वनलाई पनि सिस्नो प्याकेजिङका लागि 2 लाख रूपियाँ सहयोग गरिएको नगर प्रमुख अर्जुन माबुहाङ बताउनुहुन्छ। साथै यसको बजारीकरणका लागि पनि नगरपालिकाले प्रयत्न गर्ने नगर प्रमुख माबुहाङको भनाइ छ।
6: चैते सामुदायिक वन र 3 जुरेकी हो, यिनीहरूलाई हामीले अलिअलि पैसा दिएका थियौँ र त्यो अर्गानिज अनि यी सबै चाहिँ हामी अब यहीँ हाम्रो इन्स्टल रहन्छ र यिनीहरूको हामी किनिदिन्छौँ र किनिदिएर चाहिँ हामी बेच्छौँ।
0: कुनै बेला पुल्ने झार भनेर हेपिएको सिस्नो आज गाउँलेको आय आर्जनको आधार बन्न थालेको छ। स्थानीय स्रोतको सही उपयोग, सरकारी सहयोग र समुदायको सक्रियताले उपेक्षित वनस्पतिलाई आय आर्जनको माध्यमको रूपमा रूपान्तरण गर्न सम्भव भएको हो।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Express Gorkha Radio.
1: सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य, आकर्षक तलब र आधुनिक उपकरण सहितको कार्य वातावरण अधिकांश चिकित्सकको सपना हुन्छ। तर सबैले एउटै बाटो रोज्दैनन्। कोही व्यक्तिहरू आफ्नो पेसालाई सेवाको माध्यम बनाउँदै समाजको सबैभन्दा आवश्यक स्थानमा पुग्ने निर्णय गर्छन्। यस्तै उदाहरण हो डाक्टर शशाङ्क ताम्राकार। सुविधा सम्पन्न अस्पतालको जागिर छोडेर उहाँ अहिले नेपालका दुर्गम तथा ग्रामीण बस्तीका नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आइरहनु भएको छ। उहाँको उद्देश्य केवल दाँतको उपचार गर्नु मात्र होइन, उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनु हो। हालै डाक्टर ताम्राकारले दोस्रो पटक ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पुगेर स्थानीय नागरिकलाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्नुभयो। दुर्गम गाउँमा उहाँको आगमनले स्थानीयवासीमा नयाँ आशा जगाएको छ। आर्थिक अभाव, भौगोलिक विकटता र स्वास्थ्य सेवाको पहुँच नहुँदा वर्षौंदेखि दाँतको पीडा सहेर बसेका नागरिकले उहाँबाट प्रत्यक्ष उपचार सेवा पाएका छन्। ताप्लेजुङका उच्च हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, गोला, सेकाथुम, हेल्लोक लगायतका बस्तीमा पुग्न मानिसलाई त्यति सहज भने पटक्कै छैन। न त गाउँहरूमा यातायात पुग्छ, न त इमेल, इन्टरनेट, टेलिफोनको राम्रो सुविधा नै छ। केवल घन्टौँ मात्र नभएर पाँच पाँच दिनसम्म जोखिमपूर्ण बाटोमा पैदल यात्रा गरी विभिन्न बस्तीका 177 नागरिकलाई उहाँले सेवा प्रदान गर्नुभएको छ। स्थानीयका अनुसार दाँत दुखेपछि उनीहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम वा झापा, धरान अथवा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो यात्रा सम्भव छैन। फलस्वरूप सामान्य दाँतको समस्या जटिल बन्दै जान्छ। यस्तो अवस्थालाई नजिकबाट बुझेर डाक्टर ताम्राकारले सेवा गाउँमै पुर्याउने अभियान सुरु गर्नुभएको बताउनुभयो।
2: हेल्थ सर्भिस भन्ने बित्तिकै लाइक सिटिजहरूमा, जिल्लामै पनि एकदम अभाइलेबल छ, तर उच्च हिमाली भेगतिर चाहिँ अलिकति मान्छेहरूले नसक्ने हुनुभएको कारण कतिजना गाउँमा त अहिले म्याक्सिमम हेर्नु भने बुढाबुढीहरू मात्रै हुन्छ, र जुन चाहिँ हाम्रो यङ्स्टर्सहरू त कोही पनि भेट्नुहुन्न। त्यो बुढाबुढीहरूलाई एज टार्गेट गरेर चाहिँ, किनभने उहाँहरू त उच्च हिमाली भेगतिरबाट हिँडेर पनि यहाँ आउनुलाई लामो यात्रा छ, धेरै दिन लाग्छ, धेरै कष्ट हुन्छ। त्यो कारणले पनि म चाहिँ मेरो नेपालको अलिकति उच्च हिमाली भेगतिर अलिक दुर्गम पार्टहरूमा चाहिँ गएर दाँतको शिविर लानुको कारण मुख्य कारण चाहिँ त्यही मेरो लागि।
1: उहाँका अनुसार नेपालका धेरै ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य अझै पनि प्राथमिकतामा परेको छैन। धेरै नागरिकले समस्या अत्यन्तै भोगेपछि मात्रै उपचार खोज्ने गर्छन्। अत्यन्तै दाँत परीक्षण, मुखको सरसफाई र समयमै उपचार गर्ने बानीको अभावले समस्या झन जटिल बन्छ। त्यसैले उहाँ उपचारसँगै दन्त स्वास्थ्य सम्बन्धी जनचेतना पनि फैलाउँदै ताप्लेजुङसहित विभिन्न ठाउँमा पुग्नु भएको छ।
2: मैले लगभग 1.5 वर्षभित्र 8 क्याम्प चाहिँ सञ्चालन गरेको, पूर्वको धेरै ठाउँमा गइसकेको, भोजपुर सम्पासभा भयो, सन्दकपुर इलामतिर भयो, ताप्लेजुङको भयो। ताप्लेजुङ किन भन्दाखेरि अलिकति एक्सेसेबल हस्पिटलसँग अलिकति टाढो, अनि यहाँको मान्छेहरू कति ठाउँमा त इन्टरनेट एक्सेस, जस्तो हामी भयो ताप्लेजुङको पहिला ओलुङचुङगोलामा गयौँ, त्यसपछि यो पालि घुन्सा यहाँ टार्गेट गरौँ। किन भन्दाखेरि त्यो भागको मान्छेहरूमा अझै बिजुली पनि पुगेको छैन, साथसाथै इन्टरनेटको एक्सेस पनि छैन, उहाँहरूलाई हेल्थबारे त्यस्तो नलेज पनि छैन। कतिजनाले त हुन्छ नि केही थाहै छैन क्या दाँतको स्वास्थ्यबारे। अनि योपालि जाँदाखेरि कतिजनाले के भन्नु भने नि हामीले त अहिलेसम्म डक्टर पनि पहिलोचोटि देखाइ पनि भन्नु।
1: दुर्गम गाउँका नागरिकले उपचार नपाएर दुःख पाइरहेको देख्दा सहरको सुविधा मात्र रोज्न मन लागेन डाक्टर शशाङ्क ताम्राकारलाई। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। उपचारका लागि बिरामी सहर आउनुपर्ने होइन, सम्भव भएसम्म स्वास्थ्य सेवा नै नागरिकसम्म पुग्नुपर्छ भन्ने उहाँको बुझाइ छ। ताप्लेजुङमा गरिएको शिविरमा वृद्ध वृद्धा, महिला बालबालिका तथा युवाहरूले दाँत परीक्षण, दाँत निकाल्ने, संक्रमणको उपचार, मुख स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निशुल्क प्राप्त गरेका छन्। लामो समयदेखि दाँत दुखेर खानासमेत समस्या भएका धेरै बिरामीले उपचारपछि राहत महसुस गरेका छन्।
2: यो दुखेको दाँतलाई सहेर बस्नुहुन्थ्यो, दाँतको दुखाइ छ तर उहाँहरू त्यसलाई सहेर दुखाइ औषधि केही हुन्छ हेल्थ पोस्टमा पाउने एउटा पेन किलर खाएर उहाँहरू बसिरहनु भएको छ तर तल झर्नु हुँदैन उहाँहरू त्यो पार्टमा हामी गाउँमा गएर हामीले एजुकेट पनि गऱ्यौँ उहाँहरूलाई हामीले सेवा दाँत सफा गरिदिउँ दाँत उखालिदिउँ दुखेको दाँत एउटा गाउँको मान्छेलाई दुखाइ भएको दाँत निकालेर फालिदिँदाखेरि पनि यति आनन्द भयो हामीलाई यति खुसी लाग्यो भनेर भन्नुहुन्छ द्याट्स द मोस्ट इम्पोर्टेन्ट थिङ जो जे चाहिँ हामीले खोजेको तर यो पालि धेरैवटा क्याम्प गरियो तर ताप्लेजुङको गोला र घुन्सामा गर्दाखेरि चाहिँ जब हुन्छ नि आफूलाई पुग्नु नै यति दुःख गरेर चार दिन पाँच दिन लाएर पुगेको ठाउँमा उहाँहरूले केही खर्च नगरी जिरो पैसामा एक रुपियाँ नगरी फ्री अफ कस्टमा उहाँहरूले आफ्नो दाँत दुखेको दाँतको पीडाहरू हुनु पाउँदा द्याट वाज द मोस्ट ह्याप्पिएस्ट मोमेन्ट मैले पाएको चाहिँ
1: यो अभियान केवल ताप्लेजुङमा मात्र सीमित छैन डाक्टर ताम्राकारले पूर्वी नेपालका विभिन्न जिल्लाका 8 दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर निरन्तर निशुल्क दन्त उपचार सेवा प्रदान गरिसक्नु भएको छ पीडामा भएका नागरिकको घाउमा उपचार गर्न पाउँदा त्यो पलमा हुने खुसी अरू कुनै ठाउँमा नपाइएको उहाँको अनुभव रहेको छ
2: कोही मान्छेले त वर्षौँदेखि ब्रस पनि गर्नु भएको थिएन गिजा पुरै सुन्नेको थियो होइन मुख पुरै गनाउने होइन त्यो गिजा पुरै तल सरेर दाँत झर हल्लेर झर्ने अवस्थासम्म पुगिसकेको थियो तर हामीले उहाँलाई अवेर गरायौँ यस्तो दाँत किन सफा गर्नुपर्छ मान्छेहरूको एउटा छ नि दाँत सफा गऱ्यो मिसिनले भने हल्लेर झर्छ भन्ने छ उहाँहरूले पनि त्यही कुरा भन्नुहुन्छ त्यही भएर गर्दिनौँ हामी तर द्याट्स अ रङ थिङ अब दाँत त तपाईँको जति सफा गऱ्यो गिजाले छोडेर तल झर्दैन नि त जस्तो तपाईँको इक्जाम्पल लिँदाखेरि एउटा कोठामा तपाईँको फोहोर राखेको छ भने त्यो फोहोर थुप्रिँदा थुप्रिँदा थुप्रिँदा कस्तो हुन्छ भने गनाउँछ
1: आर्थिक लाभ भन्दा पनि नागरिकको अनुहारमा मुस्कान फर्काउनु नै उहाँको सबैभन्दा ठुलो उपलब्धि भएको उहाँ बताउनुहुन्छ दुर्गम क्षेत्रमा उपचार सेवा सञ्चालन गर्नु चुनौती रहित भने छैन यातायातको अभाव उपकरण ढुवानीको कठिनाई मौसमको प्रतिकूलता विद्युत तथा आवश्यक पूर्वाधारको कमीले कामलाई थप कठिन बनाएको छ तर यी चुनौतीले उहाँको उत्साह घटाएको छैन बरु प्रत्येक सफल उपचारले नयाँ ऊर्जा दिएको उहाँ बताउनुहुन्छ उहाँका अनुसार जनचेतनाको कमीका कारण अधिकांश नागरिकको दाँतमा समस्या भएको पाइएको छ
2: दाँतको सर्भिस त देखाउँछु साथसाथै ठाउँहरू यो ठाउँमा यस्तो छ यो हाम्रो पूर्व नेपालमा यस्तो ठाउँ छ त्यो पनि देखाउँदै जाँदाखेरि आई थिङ्क टुरिज्ममा पनि एकदम इफेक्ट भएको छ पूर्व नेपालको पहिला म रेन्टल क्याम्प गएको ठाउँमा पुगिसकेर फर्किँदाखेरि अरू मान्छेहरू कसरी जाने हामीलाई पनि जानु मन लाग्यो कति राम्रो रहेछ हाम्रो पूर्व नेपाल भन्नु पनि एकदमै त्यो मान्छेहरू आउनु थाल्नुभयो घुम्नु थाल्नुभयो गोला पुगेपछि कतिजना गोला पुग्नु खोज्नुभयो कसरी जाने माथि कसरी जाने कस्तो राम्रो ठाउँ लाग्यो किनभने मान्छे पुग्नु पऱ्यो देखाउनु पऱ्यो नि र मैले घुम्दै र अर्को साथसाथै एउटा राम्रो कार्य गर्दाखेरि पनि मान्छेले एकदम रोजाइदिनु भएको छ मन पराइदिनु भएको छ र आफू पूर्वको भएर मलाई चाहिँ धेरै मान्छे पूर्वमा आउनुहोस् घुम्नुहोस् पूर्व स्टिल र भन्नुपर्दाखेरि अरू ठाउँमा कञ्चनजङ्घा ट्रेक जाँदाखेरि मैले के फिल गरेँ भन्दाखेरि अझै त्यो नेपालको रनेस भन्ने कुरा जुन ट्राभल गर्दा एउटा घुम्ने मान्छेले एडभेन्चर गर्ने मान्छेले पाउनुपर्ने चिज चाहिँ कञ्चनजङ्घा बेस क्याम्प ट्रेकमा पाउनुहुन्छ यो रिजनमा नट ओन्ली कञ्चनजङ्घा धेरैवटा सर्किटहरू छ
1: मानव सेवालाई सबैभन्दा ठुलो धर्म मान्दै दुर्गम गाउँ बस्तीमा पुगेर निशुल्क उपचार गरिरहनुभएका डाक्टर ताम्राकारले एउटा सन्देश दिनुभएको छ स्वास्थ्य सेवा सबैको अधिकार हो र यो अधिकार नागरिकको घर दैलोसम्म पुग्नुपर्छ यही सोचले उहाँको यात्रा निरन्तर अघि बढिरहेको छ जसले हजारौँ नेपालीको अनुहारमा स्वस्थ मुस्कान फर्काइरहेको छ।

0: एस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: पोखरा महानगरपालिकाले सुरु गरेको फिर्के खोलाको खोलाघर अतिक्रमण हटाउने कार्य रोकिएको छ। पोखरा 18 अधेरीकुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 स्थित पर्यटकीय गन्तव्य फेवाताल गाईघाटसम्म फैलिएको फिर्के 8 किलोमिटर लामो छ। जेठ पहिलो साता महानगरले बजारको मध्यभाग भएर बग्ने फिर्के अतिक्रमण हटाउनका लागि डोजर चलाए पनि अहिले काम रोकिएकोमा नागरिक समाज तथा वातावरणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले आपत्ति जनाएका छन्। महानगरले शुरू गरेको कार्यले पूर्णता नपाउँदै बीचमै रोकिएको हो। फिर्केको खोला घरमा 160 स्थायी तथा अस्थायी संरचना पर्ने भए पनि एकाध बाहेक अन्य सबै संरचना पूर्ण रूपमा हट्न सकेका छैनन्। पोखरा महानगरपालिकाले संघीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोला घर हटाउने कार्य शुरू गरेको थियो। महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चलाउने बताए पनि केही दिन डोजर चलेपछि काम रोकिएको हो। वडा नम्बर 4, 5, 7 र 8 अधिकांश संरचना भत्किएका छैन। नागरिक समाज कास्कीका संयोजक एवं अभियन्ता रामबहादुर पौडेलले महानगरले फिर्केको संरक्षण र अतिक्रमित संरचना हटाउन गरेको प्रतिबद्धता अनुसार काम नगरेको बताउनुहुन्छ। उहाँले महानगरले भत्काउन सुरु गरेका अधिकांश संरचना अधुरा छाडिएको बताउनुभयो।
3: यसरी खोला घरमा बनेका यी खोला घरहरू पूर्ण रूपमा खाली नगरिएको भन्ने कुरा प्रत्यक्ष हामीले देखेका छौँ। र पोखरा एउटा जोखिम युक्त ठाउँ भूगोल दृष्टिकोणले, भौगोलिक दृष्टिकोणले पोखरा भइचालो आउने जोखिम स्थल पनि हो। र फिर्के खोलाको आडमा भएका संरचनाहरू पूर्ण रूपमा खोलाघर पूर्ण रूपमा खाली नगरेको हुनाले अहिले त्यहाँ मानिसहरूको बसोबास छ। त्यो यदि भूकम्पमा आयो र यहाँ बाढी पनि आयो र भूकम्प पनि आएर त्यहाँ क्षेत्रमा मानवले क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने? त्यसकारण जुन किसिमले यो खोलाघर खाली गर्नुपर्ने हो, यो एउटा नमुना हो। यो घर भनेको नमुना हो। त्यसै लिटिल स्टेपको बाहेक, लायन्स भवन बाहेक है सबै संरचना अधुरा छन्। लिटिल स्टोर लाइन्स भवन बाहेक सबै संरचना अधुरा छन्। त्यसमा यस्तै खालको अधुरा भएको हुनाले त्यहाँ मान्छे पनि बसिरहेका छन्। खोला छेउमा मानिसहरू पनि बसेका छन् र उनीहरू अहिले भनौँ न मानवीय जोखिमको प्रबल सम्भावना छ। त्यसकारण यस्तो हुनु हुँदैन, पूर्ण रूपमा खोला घर खाली गर्नुपर्छ।
2: फिर्केको खोला घर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ। यस परियोजनाका लागि दात्री निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ। पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी करिडोर सहरका रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको बताए पनि महानगरले फिर्के खाली गर्न नसकेपछि यो परियोजनाको भविष्यका बारेमा समेत प्रश्न उठ्न थालेको छ। नागरिक अगुवा पौडेलले पोखरा बनाउनका लागि आफूहरू नागरिक खबरदारीमा जुटेको बताउनुभयो। करिडोर बनाउनका लागि खोला घर पूर्ण रूपमा खाली हुनुपर्ने उहाँ बताउनुहुन्छ।
3: भोलि गएर करिडोर निर्माण गर्दाखेरि पनि महानगरलाई सजिलो हुन्छ। यसरी खर्च गर्नु गरिसकेपछि त्यो खर्च यसरी पूर्ण रूपमा खर्च गरिदिएको भए राम्रो हुन्थ्यो। र मैले अघि जुन भोट ब्याङ्कको कुरा गरेँ, अहिले भोट ब्याङ्कको लागि ल अब आफै भत्काउने छ उहाँहरूले, अब छोडिदिउँ भनेर जानुभयो, यो कुरा गलत हो। अहिले मानवीय जोखिम छ कि छैन हामीले देख्ने कुरा हो। मानिसहरू यहाँ बसेका छन् र भोलि रातारात भूकम्प आयो भने, बाढी आयो भने यो यस्तो घर त बाँकी रहँदैन नि। त्यसकारण यो अधुरो छोडिएको जुन छ पूर्ण रूपमा खाली गर्नुपर्छ, पूर्ण रूपमा भत्काइनुपर्छ भनेर नागरिक समाज र वातावरण संरक्षण महाअभियान कास्की तर्फ आज हामीले जुन पत्रकार सम्मेलन गऱ्यौँ त्यसको जिस्ट भनेको त्यही हो। पूर्ण रूपमा खाली हुनुपर्छ र यो फिर्के खोलामा कोरिडोर निर्माण भयो भने अन्य खोलाहरू विजयपुर खोला, बुरौनी खोला, खुस्रे खोला, काली खोला याम्ती खोलामा पनि बोली गएर यही अवधारणामा हामीले करिडोर निर्माण गर्न सक्छौँ र पोखरा व्यवस्थित हुन्छ भन्ने कुरा हामीले ठानेका छौँ। त्यसले के हुन्छ भने आर्थिक अवस्था पनि मान्छेले चिया बेचेर खान पाउँछन्, मोमो चाउचाउ अझ खाजा मकै भुटेर बेच्न पाउँछन् र आर्थिक अवस्था पनि मान्छेहरूको हुनाले छ नि अवस्था स्तर उन्नति गर्नको लागि पनि त्यसले मद्दत गर्छ। यदि यो ठाउँमा मान्छे हिँड्न पायो भने भनौँ बिहान बिहानीको पख साँझ पख मान्छे अब हामी इभिनिङ गएर बनिङ गएको भन्छौँ त्यसलाई कोट गर्दै यदि त्यस्तो ठाउँ बनाउन सक्यो भने सकिन्छ। स्काउट भविष्यमा यसले सम्पूर्ण रूपमा खोला गरेर खाली गर्ने भने यहाँबाट कोरिङ त्यहाँ बनिहाल्छ र छ मिटर कुरा पछि छँदैछ। पहिलो चरणमा यहाँको खोला गरेर खाली गर्नुपर्छ।
2: फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने योजना छ। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोट बिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरण मैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने योजनामा समावेश छ। करिडोर भित्र ठाउँ ठाउँमा पोखरेली शैलीमा विश्राम स्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट बनाउने योजना छ। फिर्के करिडोर परियोजना अन्तर्गत फिर्केमा दृश्यावलोकन स्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, कलात्मक संरचना, बाल मैत्री र ज्येष्ठ नागरिक मैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ। पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले फिर्के अतिक्रमण हटाउने कार्य नरोकिएको बताउनुभयो। उहाँले महानगरको प्राथमिकता अहिले बस पार्क भित्रका संरचना खाली गर्ने तर्फ रहेको बताउँदै बजेट व्यवस्थापन लगायतका कामका कारणले काम रोकिए पनि अभियान पत्र नपरेको तिवारी बताउनुहुन्छ।
0: फिर्केको पहिलो चरणमा खोला घर भनेरै घोषणा गरेको महानगरले होइन, पहिला पनि सुरु गरेको पैँतिस दिनको सूचना निकालेको अदालतमा मुद्दा परेपछि हामीले त्यहाँ अब स्टे अर्डर आइसकेपछि केही गर्न सकेन होइन, फेरि मुद्दा जित्यो, जितिसकेपछि त सुरु त गरेको त हामीले सुरु गरेका छौँ। अब यस्तो हो कि अब फिर्के अनि फेरि अरू उता अर्को बसपारको कुरा सँगसँगै आइरहेको जतासुकै एकैचोटि हातमा भएर भद्रगोल गर्नु त भएन नि। त्यसलाई चाहिँ अब अहिले खोला घर चाहिँ अब एउटा कुरा के हो भने बरु भत्काएको ठाउँमा बरु त्यसले क्लियर गरेर निर्माणतिर जान पर्ने हो। बजेटको पनि यसमा चाहिँ स्रोतको पनि कुरा जोडिएर आउँछ होइन, र त्यो अहिले त्यो फिर्केलाई अलपत्र पारेको चाहिँ होइन, त्यसरी बुझ्नु चाहिँ पनि भएन। फेरि नागरिक समाजले चासो राख्नु चाहिँ राम्रो हो, खाल्ने हो, तर हामीले के पनि गर्यौँ भने त्यहाँ 7-8 घर परेर छ कि, घरै व्यवस्थापन गरिदिन पर्ने अन्तर पुरै घरै गएर चाहिँ बस्ने ठाउँ नहुने 2 महिनाको हामीले 5 जनासम्मको परिवारलाई 2 महिनाको 15,000 गरेर पैसा पनि देखाउँ। त्यो त अब तत्काल चाहिँ घर खालिसकिएपछि तत्काल चाहिँ अब खोजेर बस्ने क्रमको लागि व्यवस्थापन होस् अनि अब फिर्केमा गरिसकेपछि यता बस पार्कमा सुरु भयो होइन, अब बस पार्कको पछाडि विभिन्न सङ्घ संस्थाले ओगटेका यता लहरले फेरि होइन, अब अहिले हामी ध्यान केन्द्रित अलिक बढी बस पार्कमा भएको कारणले हो त्यो छोडेका चाहिँ होइन।
4: अहिले म नेपालगञ्जको जमुना नाकामा छु। यो नाका लुम्बिनी र कर्णाली प्रदेशको भारतसँग जोडिएको मुख्य नाका अन्तर्गत पर्दछ। जमुना नाका नजिकै रहेको स्वर्गद्वारी बस काउन्टरले भारतको सिमला र चण्डीगढका लागि टिकट बुकिङ गर्ने गर्छ। 2-3 दिन यता बुकिङ काउन्टर भरि बनाउँछ। काउन्टरको अगाडि सयौंजनाको हुल छ, कोही अटो रिक्सामा छन् त कोही पैदल यात्राबाट नाका पार गर्ने क्रममा रहेका छन्। तिनी मध्ये रोल्पा रुन्डी निवासी भीमबहादुर रेउले
5: पहिला पनि आउने जाने
6: गर्नुहुन्थ्यो,
5: अहिले कति वर्ष
6: गर्नुभयो? 58 गरिबको जिन्दगी हेर्नुहोस्, अब 10-11 महिना पैसा कमाउन जान लाग्यो।
5: पहिला कुन कुन ठाउँ जानुहुन्थ्यो इन्डियाको?
6: म जाने धेर जस्तो समय गरल बसे होइन, त्यहाँबाट उता सोलनतिर पनि गइयो हिमाचलतिर, अहिले पनि अब 20 जना टोल छौँ हामी, हिमाचलै जान लाग्छौँ।
5: कहिले फर्किनुहुन्छ तपाईँ अहिले गएर?
6: हामी त तिहार मान्न फर्कियो,
5: तिहार मान्न
6: कार्तिकको अन्तिममा।
4: नेपालगञ्जको जमुना नाका भएर हिजो आज दैनिक 1,000 हरारीमा नेपाली कामको खोजीका लागि भारत पसिरहेका छन्। खेतीको काम सकिएपछि एकै दिन कर्णाली प्रदेशबाट झरेका सयौं युवा कामको खोजेका लागि भारततर्फ हानिएका हुन्। सल्यान कालीमाटीका लोकमान गिरी र टेकबहादुर डाङ्गी भारतको गढवालका लागि नाका पार गरिसक्नु भएको छ।
7: 1-2 महिना यसो अब खेसेत लगाएर भ्याइयो, अनि कमाउनु कति यसो 1-1.5 महिना जानु पर्यो भनेर हिँड्न लाग्यो।
5: पहिला पनि जानुहुन्थ्यो?
7: पहिला पनि गइयो हजुर, बाउ लगभग 10-11 वर्ष भइसक्यो। हेर्नुहोस् गरल रानुकोटतिर
5: के गर्नु?
7: घन छडाउने, ढुङ्गा बोक्ने, माटो फाल्ने, बेल्चा लगाउने, त्यही काम हेर्नुहोस्।
5: कति कमाइ हुन्छ?
7: कमाइ त्यही महिना 9-10 हजार रुपियाँ हुन्छ। हेर्नुहोस्
5: भारु
7: भारु
5: रोजगारी चाहिँ गाउँघरमै मिल्छ भन्थे होइन, बोटाल्ने बेलामा पनि त्यही भन्थे नि,
7: भन्दै गरेर खै त आतोसम्म के थाहै पनि छैन र के गर्नुपर्छ अब कमान, अब जानै पर्यो, अब गरिब कुरा हो कि नै, कमान त अब कमानै पर्यो, नगएर कहाँबाट हुन्छ त।
5: सो यहीँ पनि त काम गर्न त मिल्छ होला नि त,
7: किन्न मिल्दा त मिल्छ, मिल्न तर अब यहाँको पैसा देखाले हुन्न कि हेर्नुहोस्, दिनभरि काम गऱ्यो तपाईँ नाटी क्यानु र दिनभरि काम गऱ्यो, साँझ कोही महिमा आउँछ कोही पाहुना आउँछ त्यहाँदेखि साँझ बस्यो खायो त्यहाँ चिलो मिल्छ, अब के हुन्छ त।
5: तपाईँको नाम के हो?
8: टेक बहादुर ड्याङ्गी।
5: कति वर्ष गर्नुभयो तपाईँ?
8: म 30 वर्ष।
5: पहिला पनि गइरहेको हुन्थ्यो?
8: पहिला पनि गएको।
5: कतिपल्ट जानुभयो?
8: म यसचोटि सिधा 5 पटक हुन्छ।
5: कति जति कमाउनुहुन्छ त?
8: कमाउनु महिनाको त्यो 7-8 हजार रुपियाँ खानापिना खाएर बच्छ हजुर, तर रोजगार कमजोरी छ, हामी कमजोरीको यो मूल्यमा हिँड्दैछौँ अहिलेसम्म, हामीलाई अहिलेसम्म दुःख छ है नेपालमा, अनि विकास त भन्छन् है, को कोले कहाँ के छ त्यो त थाहा छैन होइन, त्यही भएर हामी बिजोगमा रोजगारी छौँ, रोजगारको लागि हामी जान्ला।
5: अब जस्तो यहीँ नै रोजगारी भयो भने तपाईँहरू यहीँ बसेर काम गर्ने वातावरण बन्छ कि भन्दैन?
8: यहीँ त बन्थ्यो, बन्न त अनि त्यति भनेको टाइममा पैसा मिल्दैन, अनि त्यही भएर अनि हामी बिजुगरी भयो त्यसरी भिड्ने, अनि भनेको ठाउँमा अनि पैसा मिलाएन होइन, त अनि कति ठाउँमा पैसा रोकिरहेको छ होइन, महिनाको 2-3 महिनाको पछि अनि पैसा रोकिन्थ्यो, यताउता हुन्छ, अनि त्यही भएर
4: बाले नेतृत्वको सरकार आएपछि अब त केही हुन्छ भन्ने सबैलाई लागेकै हो, तर 4 महिना बित्यो त्यो पनि छाम्न पाइएको छैन। कमाईका लागि भारत जानुपर्ने उनीहरूको रहर होइन बाध्यता हो। आर्थिक अवस्था कमजोर भएका लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश युवाहरू भारत फस्ने गरेका छन्। गाउँघरमै रोजगारी पाएको भए दैलेख नौमोलीका 19 वर्षीय अमर बहादुर सुनारलाई भारत भासिनुपर्ने बाध्यता आइपर्ने थिएन। पहिलो पटक कमाईका लागि भारत जान लागेका सुनार उमेर समूहका 6 जना परदेशी छन्।
5: कुन ठाउँ जान लाउनुभएको?
9: सिमला।
5: पहिला पनि जानुभएको?
9: फर्स्ट चोटि।
5: किन जान लाउनुभएको?
9: घरको स्थिति नै कमजोर भएको।
5: पढ्नु भएको छ कि छैन?
9: पढेछु।
5: कति पढ्नु भएको छ?
9: 8 वर्ष।
5: उहाँ गएर के गर्छु भन्नुभएको छ?
9: उहाँ पहिलोचोटि गए के कसो थाहै छैन।
5: तपाईँको ग्रुपमा कतिजना हुनुहुन्छ?
9: 6 जना।
5: ए 6 जना। अनि पहिला गएको को हुनुहुन्छ?
10: मेरो नाम प्रशान्त मल्ल।
5: पहिला कुन ठाउँ जानुभएको?
10: सिमला खरापत्थर गएको।
5: के काम गर्नुहुन्थ्यो उहाँ?
10: स्याउ टिप्ने, बोक्ने, त्यस्तै घाँस सास काट्ने।
5: कति जति कमाइ हुन्थ्यो त्यहाँ?
10: त्यहाँ हुन्छ त्यस्तै 15-20 हजार।
5: भर्खरको युवा हुनुहुन्छ होइन, अब यहीँ गाउँघरमा चाहिँ रोजगारी भइदिएको भए, अब भोटाल्ने बेलामा चाहिँ अब गाउँघरमै रोजगारी पाइन्छ भन्थे होइन,
10: अझै केही पनि पाइएको छैन कि, अब बाहिर जाने अवस्था आइहाल्यो, फेरि बाहिर जाने कुरो अवस्थामा।
5: अब गएर कहिले फर्किनुहुन्छ?
10: अब 2-3 महिनामा, दसैँ तिहार मान्नको लागि।
5: दुःख हुन्छ उहाँ काम गर्नको लागि?
10: दुःखै हुन्छ।
9: आफ्नो देशमा त यति दुःख छ भने चाहिँ अर्का देशमा झन्झै दुःख हुने,
5: बाध्यता नै हो यो होइन?
9: बाध्यता हो, अब नेपालमा रोजगारी छैन।
5: गरिदियो भने तपाईँहरूले चाहिँ यहाँ बस्नुहुन्छ?
9: अब सरकारले अब टाइम भएका केटाहरूलाई जागिर, जो अब छोरा अवस्था छ, अवस्था नभएको मान्छेलाई त्यस्तै खाले रोजगार भएपछि पो गाउँमै बस्ने थियो।
4: भारत जानेको संख्या एकाएक बढ्न थालेपछि नेपालगञ्जबाट सञ्चालन हुने सवारीको समेत अभाव हुन थालेको छ। अधिकांश नेपाली भारतको सिमला र काला पहाडमा कामका लागि जाने गरेको बताउँछन्। उनीहरू यसरी भारत गएको यो पहिलो पटक भने होइन, हरेक वर्ष धान रोपाई सकेपछि हजारौं नेपाली युवादेखि पाका उमेर समूहका समेत कामको खोजीमा भारत पस्ने र चाड पर्वमा फर्कने गर्छन्। स्वर्गदारी बस काउन्टरका एकजना कर्मचारी सन्तोष थापा।
11: अहिले तपाईँको सिजन छ, यतै इन्डिया जान्छन् कमाउन जान्छन्, यिनीहरू सिजन छ, दिनका 3-4 गाडी गइरहेछ, यो छिटो पनि सुविधा पनि हुन्छ, सामान आज हिँडेको गाडी यतिखेर 10-11 बजी हिँडे पनि तपाईँको सिमला यिनीहरू 10-11 पुगिहाल्छन्।
5: यो
11: सरकारी गाडीमा तपाईँको ढिलो हुन्छ, पर्सि पुग्ने हो, सुविधा हुन्छ, भाडा 100-200 महँगो पर्छ यिनीहरूलाई, यहाँ सरकारी भन्दा 1100-1150 सरकारी पर्छ, यहाँ हजुरको 1400 पर्न जान्छ, 1300 थियो पहिला, अहिले हामीले के तेल वेल बढायौँ, त्यो लागि 100 रुपियाँ बढाएछौँ प्रति व्यक्ति।
5: कुन कुन ठाउँका प्राय जानुहुन्छ?
11: बढी जस्तो सिमला, चण्डीगढ, त्योभन्दा अगाडि पनि हुन्छ।
5: यो सिजनमा
11: यिनीहरू उहाँ तिहारैमा आउँछन् फर्केर, अब तिहार मनाउन दसैँमा।
4: स्थानीय प्रदेश र संघको निर्वाचनको बेला राजनीतिक दलले एक घर एक रोजगारको नारा खुबै उचाले। स्थानीय सरकार बन्यो, प्रदेश सरकार बन्यो, अनि संघीय सरकार पनि बन्यो, तर रोजगारीको वातावरण बन्न सकेको छैन।
6: रोजगार दिइदियो नि हजुर, भ्याट लगाएर 10 रुपियाँ 15 रुपियाँ भन्छन्, माथि सबैले जाने अघि नै 50 रुपियाँ छुट गरिदिन्छ भने यहाँ 50 रुपियाँ लिइहाले, त्यही थियो नि छुट गरिबलाई। रोजगार त के छ र हाम्रो गाउँ? केही छ? केही छैन। झन् उल्टुमै भ्याट लगा अनि 15 रुपियाँ तिर्ने ठाउँ दिनु, 20 रुपियाँ तिर्नु परेको छ, अनि 4,000 पुग्नुलाई, अब त्यही थियो नि।
4: बाले नेतृत्वको सरकारले स्वदेशमै 12 लाख नयाँ रोजगारी सिर्जना गर्ने र बाध्यात्मक वैदेशिक पलायन घटाउने लक्ष्य सार्वजनिक गरेको छ। तर नेपालगंज नाकाबाट दैनिक भारततर्फ रोजगारीको खोजीमा युवाको बढ्दो लर्कोले ती प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुँदैछन् भन्ने प्रश्न सृजना गराइदिएको छ।

ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव आज बिहिबार नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिङमा डेभिड शेर्पाले आरोही गुरुङको शव पाकिस्तानबाट बिहिबार साँझ फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुसीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार पर्यटन विभाग लगायत निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागिएको शेर्पाले बताउनु भएको छ। पर्वतारोही निर्मल पूर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनिया पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको छ। निधन भएका तीनजनाको शव निकाल्न बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुछिएका सचिव डण्डुराज घिमिरे विशेष अदालतको आदेशपछि

0: रुपियाँभन्दा बढी नोक्सानी पुगेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वैशाख 24 गते मुद्दा चलाएको थियो। मुद्दामा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 13 जनालाई प्रतिवादी बनाइएको छ। परराष्ट्र मन्त्रालयले पहिलोपटक मफा नलेज फोरमको सुरुवात गरेको छ। मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा फोरमको सुरुवात गरिएको हो। फोरमको पहिलो सत्रमा सगुनी सिंह साक्यले गिफ्ट आदान प्रदान मार्फत कूटनीतिक प्रवर्धन, आवास पियाले विकास सहायता तथा डाक्टर सन्तोष शर्मा पौडेलले नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको छ। मोफा नलेज फोरम मन्त्री तथा वरिष्ठ अधिकारीले अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषय विज्ञहरूसँग प्रत्यक्ष सम्वाद गर्ने कार्यक्रम हो। मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले मोफा नलेज फोरम महिनामा एकपटक सञ्चालन हुने जानकारी दिनुभएको छ। जिल्ला अस्पताल 13 थुममा शल्यक्रिया मार्फत हुने प्रसूति सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट काट हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। उहाँ डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसुतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ, यसले गर्दा 13 थुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडोभन्दा चाँडै यसमा ध्यान दिनुपर्छ। आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 वर्षदेखि निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एनडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसूति सेवा ठप्प भएको जिल्ला अस्पताल तिरथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनु भयो।
4: निक साइमनबाट हामीलाई सिइओ एनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सिएनसी सेवा अन्तर्गत पर्ने सेवाहरू चाहिँ बन्द छ। शल्यक्रिया विधिबाट चाहिँ बच्चा जन्माउने होइन, त्यो बन्द छ।
3: महिनामा औसत 30-35 जना महिलाले यहाँ प्रसूति सेवा दिने गरेका थिए, तर सेवा बन्द भएपछि यस महिनाको साउन 20 गतेसम्म जम्मा 6 जनाले मात्रै प्राकृतिक प्रसूति सेवा लिएका छन्। हाल प्राकृतिक प्रसूति सम्भव नभएका सबै गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको छ। तिरथुम सँगै संखुवासभाको मादी र मूलखर्क लगायतका क्षेत्रका सेवाग्राहीले पनि यस अस्पतालबाट सेवा लिँदै आएका थिए। सिजेरियन आवश्यक पर्ने अवस्थामा गर्भवती महिलालाई 5-6 घण्टासम्मको सड़क यात्रा गरेर धरान वा विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ। सम्भावित जोखिमका कारण धेरै गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसूति गराउन आउने छाडेका छन्।
4: शल्यक्रिया विधिद्वारा सुकेरी गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसूति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
3: हाल ठप्प रहेको सिजेरियन प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तिरथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनुभयो।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानून अनुसार मात्र कारोबार गर्न, ग्यासको कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री
5: गोर्खा रेडियो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: नमस्ते कार्यक्रम एजुकेशन टॉक हर एक बुधवार अपराह्न 4 बजेदेखि 5 बजेसम्म बज्ने गर्दछ। हामी यो कार्यक्रममा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा कुराकानी गर्छौँ। विभिन्न समयमा कार्यक्रममा गेस्टहरूसँग कुराकानी गरिरहेका हुन्छौँ र कुनै समयमा हामीले गेस्टहरूलाई इन्भाइट नगरिकन शिक्षा क्षेत्रसँग अन्तर सम्बन्धित विभिन्न यस्ता इस्युजको बारेमा कुराकानी गरिरहेका हुन्छौँ। र यसै साता पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ र नेपाली कङ्ग्रेसका नेता गोपालमान श्रेष्ठ केही समयदेखि दीर्घ रोगबाट पीडित थिए, क्यान्सरबाट पीडित थिए र नेपाल लगायत भारतका विभिन्न ठाउँहरूमा उनको उपचार पनि भइरहेको थियो। र गोपालमान श्रेष्ठ स्याङ्जाबाट पटक पटक निर्वाचित सांसद पनि थिए र तत्कालीन समयमा 2074 साल जेठ 24 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उनी शिक्षा मन्त्री पनि भएका थिए र 74 साल भदौ महिनामा उनकै अध्यक्षतामा सरकारले उच्च स्तरीय शिक्षा आयोग समेत गठन गरेको थियो। देशको संरचना बदलिएको अवस्थामा त्यति बेला शिक्षा नीति अख्तियार गर्न भन्दै शिक्षा आयोग गठन गरिएको भए तापनि सो आयोगमा स्वार्थ समूहका व्यक्तिहरू राखिएको भन्दै तीव्र आलोचना पनि भएको थियो। त्यति बेला तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रारम्भिक तहदेखि नै उच्च शिक्षासम्मको नीतिलाई तय गर्ने भनेर जो गठन गरिएको आयोग थियो, आयोग गठन हुँदा नहुँदै विवादित पनि भएको थियो र दलको भागभण्डामा आफ्ना नजिकका कार्यकर्ताहरू अनि त्यसै गरी निजी विद्यालयका सञ्चालकहरूलाई समाहित गरेर आयोग गठन गरेको भन्दै त्यति बेला तीव्र आलोचना समेत भएको थियो। अनि तत्कालीन समयमा नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मिलेर गठबन्धन सरकार बनेको थियो तर त्यो सरकार ढलेसँगै उनी अर्थात् गोपालमान श्रेष्ठ शिक्षा मन्त्रीबाट हटेका थिए र त्यति बेला जुन उच्च स्तरीय शिक्षा आयोग गठन गरिएको थियो र त्यो आयोगले तोकिएको समयमा कामहरू गर्न नसके पछाडि सरकारबाट बाहिर निस्किँदै गर्दा पनि तत्कालीन मन्त्री गोपालमान श्रेष्ठले सो शिक्षा आयोगको समय 4 महिना थप पनि गराएका थिए तर त्यो समय पनि 75 साल जेठ 19 गते सकिएको थियो र पुरानो आयोग निष्क्रिय भएको भन्दै त्यस पछाडि मन्त्री भएका तत्कालीन माओवादीका नेता गिरिराज मणि पोखरेलको अध्यक्षतामा 75 साल असार 4 गते फेरि नयाँ आयोग गठन गरिएको थियो र नयाँ आयोगले त्योभन्दा अघिल्लो मन्त्री गोपालमान श्रेष्ठ नेतृत्वबाट गठित आयोगद्वारा प्रस्तुत गरिएको प्रारम्भिक प्रतिवेदनको स्वामित्व समेत ग्रहण गरेको अवस्था थियो। शिक्षा मन्त्री भएको समयमा उनीद्वारा गरिएका केही कामहरू जो त्यस्तो सम्झना लायक कामहरू त अब खासै छैन तर जति कामहरू गर्न खोजिएको थियो ती कामहरू विवादरहित भएको थिएन। अहिले तिनै शिक्षा मन्त्री गोपालमान श्रेष्ठको निधन भएको सन्दर्भमा हामीले उनी शिक्षा मन्त्री हुँदाखेरि के कामहरू उनले गर्न खोजेका थिए भन्ने बारेमा चर्चा मात्रै गर्न खोजेको हो। यस्तो उल्लेखनीय सम्झना लायक कामहरू खासै उनको पालामा हुन सकेन। अब छोटो समय पनि भएको थियो, सँगसँगै अब गठबन्धनको सरकार भइसके पछाडि विभिन्न खालका अब्सट्यागलहरू हुन्छन्। सरकारमा सँगसँगै हिँडिरहेका सहकर्मी पार्टीहरूको आफ्ना विचारहरूलाई पनि सँगसँगै लिएर हिँड्नुपर्ने अवस्था हुन्छ। त्यसले गर्दाखेरि तत्कालीन समयमा त्यस्तो धेरै उल्लेखनीय कामहरू भने हुन सकेको थिएन। यद्यपि त्यो समयमा शिक्षा ऐन 2028 को 9 संशोधन भर्खरै जारी भएको अवस्था थियो, त्यसले गर्दाखेरि त्यो लगभग 1 वर्ष भएको थियो 9 संशोधन जारी भएको। अनि तत्कालीन समयसम्ममा पनि शिक्षा मन्त्रालयले नियमावली समेत बनाउन नसकेको अवस्थामा उनको अघिल्तिर चाहिँ अब संविधानले गरेका शिक्षाका व्यवस्था सहित शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने मुख्य जिम्मेवारी थियो। यद्यपि त्यो काम पनि उनले प्रष्टसँग गर्न सकेको अवस्था थिएन। त्यति बेला 2074 सालमा पुरानै शिक्षा ऐन को नौ संशोधन भर्खरै जारी भएको अवस्था थियो तर अब यसलाई धेरै मानिसहरूले 74 को शिक्षा ऐन भनेर बुझ्ने गर्छन् 2074 सालको शिक्षा ऐन भनेर मानिने गर्छ तर त्यो नयाँ ऐन नभइकन शिक्षा ऐन 2028 को नै नौ संशोधन मात्र रहेको थियो र विशेष गरी त्यो समयमा नौ संशोधनमा अस्थायी शिक्षा व्यवस्थापन शिक्षक व्यवस्थापन त्यसै गरी प्रतिशत परिवर्तन यो भनेको अब शिक्षक सेवा आयोगको खुल्ला परीक्षाको कोटा घटाएर 75% कोटा अस्थायी शिक्षकहरूको लागि र जो आन्तरिक प्रतियोगिता र बाँकी 25% मात्र खुल्ला प्रतिस्पर्धाको लागि भनेर छुट्याइएको थियो यसले गर्दाखेरि नौ संशोधनमा ती विभिन्न बुधाहरू समेटिएका थिए त्यसको तीव्र आलोचना पनि भएको थियो यो संशोधनले नयाँ र योग्य उम्मेदवारहरूको शिक्षण पेसामा आउने अवसर नपाउने भन्दै विद्यार्थी सङ्गठन र शिक्षाविदहरूले गोपालमान श्रेष्ठ तत्कालीन शिक्षा मन्त्रीको मन्त्रालय घेराउ गर्दै चर्को विरोध पनि गरेका थिए जो 50-50% खुल्लाबाट र 50% आन्तरिक प्रतिस्पर्धाबाट शिक्षकहरू आउनुपर्छ भन्ने मागलाई लत्याएर त्यति बेला 75% कोटा चाहिँ अस्थायी शिक्षकहरूबाट पदपूर्ति गरिने अनि 25% मात्र खुल्ला प्रतिस्पर्धाबाट आउने भन्ने पछाडि तत्कालीन समयमा एकदमै चर्को विरोध पनि भएको थियो र अन्तत त्यो प्रतिशत घटेर 50-50 नै कायम रहने भन्ने सहमति समेत भएको थियो त्यो बेलामा र 74 सालको शिक्षा ऐन जो संशोधित थियो त्यति बेला भर्खरै निधन भएका शिक्षा मन्त्री गोपालमान श्रेष्ठ रहेको कारणले गर्दाखेरि पनि हामीले यो कुरा गरिरहेका छौँ नेपालको चाहिँ संविधान 2072 जारी भइसके पछाडि भर्खरै देश एउटा सङ्घीय संरचनामा गएको अवस्था थियो नयाँ संविधान जारी भएको अवस्था थियो त्यसले गर्दाखेरि नयाँ सङ्घीय जो विद्यालय शिक्षा ऐन बनाउने प्रयास अहिलेसम्म पनि भइरहेको छ जुन संसदबाट हालको समयसम्म पनि कुरा गर्ने हो भने पारित हुन सकेको छैन र नयाँ सङ्घीय विद्यालय शिक्षा ऐनको हामीले धेरै चर्चा गर्ने गर्दछौँ र नेपालमा अझै पनि नेपालको विद्यमान शिक्षा ऐन भनेको 2028 विभिन्न संशोधनसहित प्रचलनमा नै रहेको छ अहिले पनि होइन र नयाँ सङ्घीय शिक्षा ऐन संसदमा विचाराधीन छ तर शिक्षक सङ्गठनहरू र महासङ्घहरूले भने यसलाई तुरुन्त जारी गर्नको लागि निरन्तर माग र दबाब दिँदै आइरहेका छन् यद्यपि यो अहिलेसम्म नयाँ शिक्षा ऐन जारी हुन सकेको अवस्था छैन र पुरानो कानुन हाल शिक्षा ऐन 2028 नै क्रियाशील अवस्थामा छ यद्यपि अब शिक्षक त्यसै गरी विभिन्न शैक्षिक सङ्घ संस्थाहरूले चाहिँ शिक्षा क्षेत्रबाट क्षेत्रमा चाहिँ बजेट बढाउन नयाँ सङ्घीय ऐन छिटो ल्याउन माग गरिरहेको अवस्था छ तर यसतर्फ अहिलेको अब यति बलियो सरकारले पनि त्यति तदारुकताको साथ काम गर्न सकेको छैन अब यसमा के कुराहरूले अड्काउने काम गर्छ भन्ने बारेमा त हामीले विभिन्न समयमा यही कार्यक्रममा कुराकानी गर्दै पनि आइरहेका छौँ आशा छ अब निकट भविष्यमा चाँडै यो कामहरू हुनेछन् पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठको निधन भएको सन्दर्भमा र उनले 74 सालमा छोटो समय केही समय शिक्षा मन्त्रालय सम्हालेको विषयलाई स्मरण गर्दै हामीले केही कुराकानी गर्यौँ र अब कार्यक्रममा कार्यक्रम एजुकेसन टक सुन्दै हुनुहुन्छ केही समय अगाडि मात्रै भारतमा विद्यार्थीहरूको चर्को आन्दोलन भएको थियो अब यो आन्दोलनलाई कतिले नेपालमा भएको जेएनजी आन्दोलनसँग पनि तुलना गरेर हेरे स्वयं भारतमा नै यी कुराहरू उठेका थिए त्यो सँगसँगै प्रतिपक्षीय दलका नेताहरूले पनि त्यो आन्दोलनमा साथ दिएका थिए तर विद्यार्थीहरूले प्रतिपक्ष दलका नेताहरूको सहभागितालाई समेत इन्कार गरेका थिए उनीहरूको माग स्पष्ट थियो र उनीहरू आफ्नो मागमा स्पष्ट किन पनि थिए भने जुन अवस्था सृजना भएर आन्दोलन गर्नु परिरहेको छ त्यो आन्दोलनको कारक तत्त्वहरू सबै दलहरू हुन् सत्तामा रहेका र सत्ता बाहिर रहेका दलहरू पनि त्यो आन्दोलनका कारक तत्त्वहरू हुन् भन्ने बुझाइ विद्यार्थीहरूको रहेको थियो किनभने प्रतिपक्षीय दलका नेताहरूले समेत आन्दोलनमा सहभागिता जनाउँदा उनीहरूलाई समेत विद्यार्थीहरूले टार्गेट गरेका थिए र विद्यार्थीहरूको आन्दोलनको उद्देश्य अर्कै थियो किनभने भारतमा विभिन्न समयमा हरेक वर्ष प्रश्नपत्रहरू लिक हुने गर्दछ र यसपटक पनि चिकित्सा क्षेत्रमा धेरै लाखौँ विद्यार्थीहरूले आफूलाई आबद्ध गर्नको लागि लामो तयारी गरेका थिए र सोही परीक्षाको प्रश्नपत्र लिक भएको भन्दै सरकारले परीक्षा पुनः गराउने सूचना जारी गर्यो अथवा घोषणा गर्यो र त्यो सरकारको घोषणाबाट विद्यार्थीहरू आत्तिए उत्तेजित भए आजित भए अथवा उनीहरू डिप्रेस्ड भए जे भए त्यहाँ झन्डै दर्जन विद्यार्थीहरूले आत्महत्या गरे सुसाइडल एउटा केस भयो त्यहाँनिर जसले गर्दा देशभरि विशेष गरी दिल्लीलाई लक्षित गरेर विद्यार्थी आन्दोलन भयो लामो समयको तयारी हुन्छ विद्यार्थीले वर्षौँसम्म मेहनत गरेको हुन्छ र पुनः परीक्षा दिनुपर्ने अवस्था सृजना भइसके पछाडि विद्यार्थीमा एक प्रकारको आक्रोश उत्पन्न भयो आवेशमा आए अथवा आक्रोश व्यक्त गर्नको लागि उनीहरू सडकमा आए या जुन एउटा सिस्टम जुन एउटा परिपाटी छ त्यो परिपाटीमा को को सहभागी छन् उनीहरूलाई कारवाही गर्नुपर्छ भन्दै शिक्षा मन्त्रीको समेत त्यति बेला राजीनामा मागियो र शिक्षा मन्त्रीको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहेको थियो यद्यपि त्यो आन्दोलनमा कोही पनि प्रदर्शनकारीको ज्यान भने गएन रगत बगेन त्यो एउटा सुखद पक्ष थियो तर इन्ट्रेस्टिङ पार्ट के थियो भने शिक्षा मन्त्री धर्मेन्द्र प्रधान तत्कालीन शिक्षा मन्त्री उनी आफै पनि विद्यार्थी नेता हुँदाखेरि प्रश्नपत्र लिक भएको घटनामा विद्यार्थीको अगुवाई गरेका नेता थिए कुनै बेला 1990 यो 95-97 समयतिर उनी आफै पनि विद्यार्थी हुँदाखेरि जसरी विद्यार्थीहरूले यो समयमा आन्दोलन गरे भारतमा सेम त्यही प्रकृतिको आन्दोलनको अगुवा गर्ने व्यक्ति थिए उनी र कालान्तरमा उनी नै शिक्षा मन्त्री भएर उनकै पालामा शिक्षा मन्त्रीको राजीनामा मागियो र अन्तत बाध्य भएर शिक्षा मन्त्रीले राजीनामा दिनु पर्यो भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्नु पर्यो प्रदर्शनलाई र तत्कालको लागि प्रदर्शन रोकियो यद्यपि यो विसङ्गति व्यतिथि विरुद्ध हाम्रो आन्दोलन जारी रहनेछ भनेर एउटा निश्चित पार्टीको नाम लिएर पनि विद्यार्थीहरूले निश्चित पार्टीसँग आबद्ध भएको देखिएर एउटा नेटवर्क स्थापना गरेर आन्दोलन गरेका थिए र यो भारतको समस्या एकपटकको मात्र होइन पटक पटक हामीले भन्यौँ तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनु पर्दै गर्दाखेरि अथवा उनको राजीनामा मागिँदै गर्दा आफै पनि 90 यही प्रकृति यसपटक जे आन्दोलन भयो यही प्रकृतिको आन्दोलनमा उनले सहभागिता जनाउनु परेको थियो या विद्यार्थीको नेतृत्व लिनु परेको थियो भने पछाडि यो त आजको मात्रै कुरो होइन हिजोदेखि नै चल्दै आएको परिपाटी र यसमा कसको संलग्नता छ को को दोषी छन् भन्ने आफ्नो ठाउँमा छ तर तत्कालीन समयमा शिक्षा मन्त्रीको राजीनामा माग्यो र शिक्षा मन्त्रीको राजीनामा आएसँगै आन्दोलन मत्थर भएर पनि गयो र यसले देशभरि नै एक प्रकारको आन्दोलनको नेटवर्क लगभग स्थापना गर्ने तय भइ नै सकेको थियो यो प्रसङ्ग कहाँ आएर जोडिन्छ भने प्रश्नपत्र लिकको कुरा नेपालमा पनि बेला बेलामा प्रश्नपत्र लिक भएका समाचारहरू आउँछन् त्यसै गरी परीक्षार्थीहरूले अर्को परीक्षार्थी खडा गरेर नकली परीक्षार्थी खडा गरेर प्रश्न मतलब परीक्षामा सहभागी भएका समाचारहरू पनि आउँछन् त्यो सँगसँगै कहिलेकाहीँ अब विद्यार्थीहरूले परीक्षामा सहभागी भएर उत्तर पुस्तिकामा अङ्क चढाउने एउटा काम गरेको जो अङ्क एउटा गोप्य शाखा हुन्छ त्यहाँका मानिसहरूलाई प्रभावमा पारेर चिन्जान गरेर अङ्क चढाउने गरेको खालका समाचार पनि हामीले बेलामा सुन्छौँ र एक समयमा त काठमाडौँको एउटा प्रसिद्ध सरकारी क्याम्पसबाट गोल्ड मेडल प्राप्त गरेका गोल्ड मेडलिस्टको यो जुन उपाधि नै रद्द पनि गरिएको थियो होइन किनभने उनले जुन विषयमा एक्जाम दिएका थिए त्यो विषयमा उनले यति धेरै नम्बर ल्याएपछि चेक गर्दाखेरि त्यो वास्तविकता त्यो थिएन र उनको त्यो स्वर्ण पदक खोसिएको पनि थियो यस्ता खालको घटना पनि घटेका छन् पहिले नै घटिसकेका छन् र ठिक यही समयमा जसरी भारतमा आन्दोलन हुँदै गर्दा आन्दोलन मत्थर हुँदै गर्दाखेरि नेपालमा पनि एमबिएसको प्रश्नपत्र चुहावट भएको समाचार आयो र यसले सनसनी मच्चायो त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर अर्थात् एमबिएसको पनि प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनटमै सार्वजनिक भएको थियो। जति बेला भारतमा आन्दोलन चल्दै थियो र मत्थर हुने क्रममा रहेको थियो र नेपालमा पनि त्यही प्रकृतिको घटना घट्न पुग्यो। भले यहाँ आन्दोलन भएन तर केही मिनटमा एउटा वाट्सएप ग्रुप मार्फत सार्वजनिक भएको थियो प्रश्नपत्र, तर सरकारले यसलाई निकै संवेदनशील इस्युको रूपमा लिएर प्रहरीलाई निर्देशन दिएसँगै प्रहरीले मुख्य आरोपीलाई 24 घण्टाभित्र नै पक्राउ गरेको थियो।
1: बीएफपीएस गोर्खा रेडियो।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो। गोर्खा रेडियो।
0: यो कुरा हो गएको साउन आठ गते सञ्चालन भएको परीक्षाको प्रश्नपत्र, जो परीक्षा सुरु भएको लगभग 6 मिनटभित्र यो लिक भयो। एउटा यस्तो ग्रुपमा लिक भयो जहाँ 1,000 भन्दा बढी सदस्यहरू आबद्ध थिए वाट्सएप ग्रुपमा, जसको नाम चाहिँ एमबिएस्ट पहिलो सेमेस्टर सेक्सन सी भनेर राखिएको थियो वाट्सएप ग्रुपको नाम। र त्यो ग्रुपमा यो प्रश्नपत्र लिक भएको थियो र त्यो ग्रुपमा प्रश्नपत्र मात्र नभएर उत्तर समेत उपलब्ध गराइदिन आग्रह गर्दै लेनदेन सम्बन्धी समेत छलफल भएको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। र यो घटना पछाडि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनको लागि नेपाल प्रहरीलाई निर्देशन दिएका थिए र निर्देशन दिएसँगै नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोको सहयोगमा घटनाको अनुसन्धान तीव्र बनाउनको लागि निर्देशन दिएको थियो। र यसको एउटा प्राविधिक विश्लेषण पछाडि प्रश्नपत्र चुहावटमा संलग्न रहेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरियो र पक्राउ परेका माथि थप अनुसन्धान पनि भयो। त्यसमा घटना पछाडि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले प्राध्यापक डाक्टर अच्युत घेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन पनि गर्यो र यो समितिलाई प्रश्नपत्र चुहावटको कारण, त्यसै गरी परीक्षा सुरक्षामा देखिएको कमजोरी र भविष्यमा आउने दिनमा चाहिँ यस्ता घटनाहरू कसरी दोहोरिन्छन् र किन दोहोरिन्छन् र नदोहोरिनको लागि के गर्ने भन्ने उपायबारे अपनाउनु पर्ने गरी जिम्मेवारी दिएको पनि थियो। र यो नेपालको घटना पनि पहिलो घटना चाहिँ थिएन, होइन? विगतमा पनि यस्ता प्रश्नपत्र चुहावट हुने गरेको बेला बेला समाचारहरू आउँथे र परीक्षा अनियमितताका घटनाहरू पनि आउने गर्थे र यस्तो घटनामाथि छानबिन गर्नको लागि यस्तो छानबिन समिति गठन पनि हुन्थ्यो। तर छानबिन समिति गठन भए पनि दोषीमाथि चाहिँ प्रभावकारी कारवाही किन हुन सकेन भनेर आलोचना पनि हुने गरेको थियो। र यसपटक पनि घटना सार्वजनिक भएको 24 घण्टाभित्रै मुख्य आरोपित पक्राउ परेसँगै अनुसन्धानले तीव्रता पनि पायो, तर अब कारवाहीको प्रक्रियाको बारेमा त्यस्तो धेरै जानकारी प्राप्त भएको छैन। यो विगतको जस्तै प्रश्नपत्र चुहावट, परीक्षा अनियमितताका घटनामा पक्राउ पर्ने अनि अथवा चाहिँ पक्राउ नपरे पनि छानबिन समिति गठन हुने, तर जो दोषी पाइयो उनीहरूलाई प्रभावकारी कारवाही हुन नसकेको भनेर तीव्र आलोचना हुने गर्थ्यो। र यसपटक पनि अब यस्तै हुने हो कि भन्ने आशंका जन्मेको छ, नजन्मेको भन्ने चाहिँ होइन। र प्रहरीले भने यस्ता घटनामा एकजना मात्र होइन अन्य व्यक्तिको नै संलग्नता हुनसक्ने, ठुलै समूहको संलग्नता हुनसक्ने भने अनुसन्धानलाई थप विस्तार गरेको जनाएको थियो अथवा जनाएको छ। यद्यपि त्यो अनुसन्धानलाई संवेदनशील विषयको रूपमा लिएर सरकारले थप यसमा अनुसन्धानलाई तीव्र पार्नको लागि निर्देशन दिन जरुरी पनि छ र त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउनको लागि चाहिँ कस्ता कस्ता कामहरू गर्न सकिन्छ, के उपायहरू अवलम्बन गर्न सकिन्छ भन्ने तयारी गरेको चाहिँ जानकारी पनि दिएको छ। तर यस्ता खालका तयारी भए तापनि किन बारम्बार घटनाहरू दोहोरिन्छन् त? यो खालको घटनाहरू बेला बेलामा आइरहन्छन्, हामी सुनिरहन्छौँ, अनि प्रश्नपत्र लिक भएको समयमा यस्ता घटनाहरूले अलिकति केही चर्चा पाउँछन्, पछि बिस्तारै यत्तिकै सेलाएर जान्छ। अब यो सेलाएर जानुको कारण के हो, यसमा कस्ता व्यक्तिहरू दोषी हुन्छन्, सम्बन्धित निकायका व्यक्तिहरूसँग जोडिएका मानिसहरू नै पो यसमा कनेक्टेड हुन्छन्, के हुन्छ, किनभने कारवाही फितलो भइसके पछाडि अनि समिति गठन हुन्छ कारवाहीको निम्त, छानबिनको निमित्त, त तत्पश्चात यस्ता कारवाहीहरू प्रभावकारी हुन नसके पछाडि, छानबिन समितिको प्रतिवेदन नै गोप्य राखिसके पछाडि यो कारवाहीको प्रक्रिया र छानबिन समितिको प्रतिवेदन र उनीहरूको कामकाज कारवाहीप्रति नै अथवा उनीहरूको विश्वसनीयतामाथि नै योभन्दा अगाडि प्रश्न चिन्ह नउठेको भन्ने चाहिँ होइन। त्यसले गर्दा अब यस्तो जुन खालका यो आपराधिक कामहरू हुने गर्छन्, यस्ता खालका कामहरूमा संलग्न भएको प्रमाणित भएमा त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा रहेका कर्मचारी अथवा आफ्नो अधिकार क्षेत्र अधिकारभित्र रहेर कडा कारवाही गर्नुपर्ने अवस्था त छँदै नै छ, र नेपाल सरकार, नेपाल प्रहरी, शिक्षा मन्त्रालयले पनि यस्ता विषयलाई एकदम सिरियस इस्युको रूपमा लिएर भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनको लागि भरपर्दो उपायहरू अवलम्बन गर्न जरुरी छ। नत्र भने अब प्रश्नपत्र लिक हुने अनि त्यो केही समूहमा थाहा हुने भने पछाडि मेहनत गर्ने विद्यार्थीहरू जसले आफ्नै मेहनत आफ्नै बलबुतामा वर्षौँसम्म महिनौसम्म मेहनत गरेर पढिरहेका हुन्छन्, अध्ययन गरिरहेका हुन्छन्, तर यस्ता आपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरू जो हुन्छन् प्रश्नपत्र लिक गर्ने समूह, उनीहरूको एउटा समूहमा अथवा उनीहरूको समीपमा पुगेर व्यक्तिहरू जो जस्ता जो विद्यार्थीहरू हुन्छन् जो मेहनत नगरिकन उनीहरूले परीक्षामा चाहिँ प्रश्नपत्र लिक भएकै आधारमा लिक गराएकै आधारमा भोलि राम्रो नम्बर राम्रो नम्बर अथवा मार्क्स ल्याउने अवस्था बन्यो भने मेहनत गर्ने विद्यार्थीहरूको मनोबल अवश्य नै गिर्नेछ। त्यसले गर्दाखेरि यो खालको कार्यहरूलाई चाहिँ एकदमै नियन्त्रण गर्न भविष्यमा दोहोरिन नदिनको लागि सम्बन्धित निकाय, मन्त्रालय, त्रिभुवन विश्वविद्यालय या कुनै पनि अन्य विश्वविद्यालयहरू जति पनि छन् आफ्नो मातहतमा जस्ता खालका परीक्षाहरू सञ्चालन हुन्छन् त्यहाँ सुरक्षित र पारदर्शी हिसाबले यी कामहरू गर्न जरुरी देखिन्छ। अब भारतमा भइरहेको घटनाको समयमा नेपालमा पनि ठ्याक्कै यो घटना भएको हुनाले यसले अलिकति चर्चा पायो, नत्र भने यस्ता खालका घटनाहरू छिटपुट छिटपुट विगतमा पनि नभइरहने भन्ने चाहिँ होइन, भइ नै रहेका हुन्थे, जसको बारेमा हामीले अघि नै चर्चा पनि गरिसक्यौँ। र हामीले अघि चर्चा गऱ्यौँ भारतमा विद्यार्थीले गरेको आन्दोलनको विषयसँगै जस्तै आन्दोलन गर्नुको कारणसँग जोडिएको प्रकृतिको घटनाको बारेमा। अब अलिकति अर्को विषयमा चर्चा गर्छु म। अब नेपालमा अहिले 23 विश्वविद्यालयहरू सञ्चालनमा छन् र थप 3 विश्वविद्यालयहरू सञ्चालनको प्रक्रियामा रहेका छन्। प्रादेशिक र सङ्घीय गरेर 23 विश्वविद्यालयहरू अहिले हाल सञ्चालनमा छन्। तर ती सारा विश्वविद्यालयहरूमा जति विद्यार्थी पढ्छन् सबै विश्वविद्यालयको जोडेर, त्यसमध्ये 80% विद्यार्थी भार केवल त्रिभुवन विश्वविद्यालयसँग छ। भनेको मतलब 80% स्टुडेन्टहरू त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा पढ्ने गर्दछन् अथवा त्रिवीभित्रै भनौँ, समग्रमा त्रिभुवन विश्वविद्यालय का आङ्गिक क्याम्पसहरू या सम्बन्धन प्राप्त कलेजहरू जति छन् ती कलेज जो मा पढ्ने गर्दछन् त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा, र जसमध्ये पनि अब यसको छुट्टै छुट्टै अङ्गहरू रहेका छन्, जसमध्ये अब त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ आइओई छुट्टै एउटा अङ्गको रूपमा रहेको छ, र त्रिभुवन विश्वविद्यालय अन्तर्गत जति पनि यी विभिन्न विषयका कार्यालयहरू रहेका छन् ती सबै त्रिवी परिसरभित्र छन् भने इन्जिनियरिङ डिपार्टमेन्टको डिनको कार्यालय चाहिँ पुल्चोकमा रहेको छ, यो चाहिँ अलग्गै रहेको छ होइन। र भर्खरै मात्र यही त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ आइओईले 83-84 लागि सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ हिजो मात्रै। त्यसै पनि 23 विश्वविद्यालयहरूमध्ये त्रिभुवन विश्वविद्यालयमा 80% विद्यार्थी भार छ सबै विषयहरूको गरेर, अनि सँगसँगै त्यसमा पनि इन्जिनियरिङ अथवा जो इन्जिनियर बन्न चाहन्छन् इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको रुचि पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा नै धेरै देखिन्छ। यसको मतलब अब काठमाडौँ युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, पोखरा अन्तर्गतका कलेजहरूमा छैनन् भन्न खोजेको होइन, तर सकेसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक या सम्बन्ध प्राप्त कलेजहरूमा नै पढ्न खोज्ने, नत्र भने त्यहाँ यदि असम्भव भए खण्ड मात्रै बिस्तारै अन्य युनिभर्सिटीका कलेजहरूमा जाने विद्यार्थीको रुचि हुन्छ। यो किन भइरहेछ त? यो खालको असमानता किन देखिएको छ त? यसतर्फ खोजी गर्न जरुरी छ, किनभने त्रिभुवन विश्वविद्यालय जेठो विश्वविद्यालय हो र यसको एउटा प्रणाली चुस्त छ, त्यसमा कुनै दुईमत छैन। तर यदि सबै विद्यार्थीको रुचि त्रिवि अन्तर्गतका कलेजहरूमा मात्रै हुन्छन् भने अन्य ती जसले इन्जिनियरिङ पढाउँछन् अन्य ती युनिभर्सिटीहरू उनीहरूको के काम भन्ने एउटा प्रश्न पनि उठ्छ नि त। उनीहरूको गुणस्तरमा किन चाहिँ विद्यार्थीले विश्वास गर्न सकेका छैनन् भन्ने एउटा गतिलो प्रश्न चाहिँ अभिभावक र विद्यार्थीहरू माझ पनि आउने गरेको छ। अब अहिले सार्वजनिक हुँदाखेरि पनि विभिन्न ती त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ आइओई अन्तर्गतका कलेजहरूमा पनि अझ पुल्चोक इन्जिनियरिङ कलेजको गुणस्तर चाहिँ निकै राम्रो देखिएको छ। यसपटक पनि पुल्चोक नै अगाडि देखिएको छ यसमा। अब अहिले आइओई अन्तर्गत, हामीले सर्टमा आइओई भन्छौँ, आइओई अन्तर्गत विभिन्न कलेजहरू छन्। 2047 पछाडि उच्च शिक्षामा आएको उदारीकरणसँगै नेपालमा इन्जिनियरिङ शिक्षाको थप विस्तार भएको पाइन्छ। तर त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान चाहिँ सबैभन्दा पुरानो र ठुलो संस्था पनि हो, जसका आङ्गिक क्याम्पस र सम्बोधन प्राप्त कलेजहरूले वार्षिक हजारौँ दक्ष इन्जिनियर उत्पादन गरिरहेको पाइन्छ। र हाल इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत 5 आङ्गिक क्याम्पस रहेका छन् र 10 सम्बन्ध प्राप्त कलेज रहेका छन्। र ती कलेजहरू अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधि पिएचडीसम्मको कार्यक्रम सञ्चालन भइरहेको छ। र पिएचडी कार्यक्रम चाहिँ पुल्चोक इन्जिनियरिङ कलेज क्याम्पसमा मात्र हुने गरेको पाइन्छ, भने स्नातक र स्नातकोत्तर आङ्गिक क्याम्पस अन्तर्गत थापाथली, त्यसै गरी पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरान, पश्चिमाञ्चल पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस, यो चाहिँ इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत त्रिवीको आङ्गिक क्याम्पसहरू भए। सम्बन्धन प्राप्त कलेजहरूमा त अन्य थुप्रै छन्, जसमा एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, त्यसै गरी कान्तिपुर इन्जिनियरिङ कलेज, नेसनल कलेज अफ इन्जिनियरिङ, हिमालय कलेज अफ इन्जिनियरिङ, सगरमाथा इन्जिनियरिङ कलेज, अनि ललितपुर इन्जिनियरिङ कलेज, क्याथफोर इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, काठमाडौँ इन्जिनियरिङ कलेज, खप कलेज अफ इन्जिनियरिङ तथा जनकपुर इन्जिनियरिङ कलेज गरेर 10 सम्बन्धन प्राप्त कलेजहरू यति बेला चलिरहेका छन्। यो कलेज मार्फत शैक्षिक कार्यक्रम चलिरहेको छ। केही आङ्गिक क्याम्पसहरू 5 र 10 सम्बन्धन प्राप्त हुने चाहिँ 15 क्याम्पसहरूमा अहिले इन्जिनियरिङ अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गतले आफ्ना शैक्षिक कार्यक्रम चलाइरहेको छ। र यसमा सिभिल, विद्युतीय, इलेक्ट्रोनिक्स तथा कम्प्युटर, मेकानिकल, अटोमोबाइल, औद्योगिक तथा एरोस्पेस, वास्तुकला, अप्लाइड साइन्स एन्ड केमिकल, कृषि तथा जियोमेट्रिक्स इन्जिनियरिङ, त्यसै गरी अन्य केही जो शैक्षिक कार्यक्रम अझ ल्याउने तयारी समेत गरिरहेको छ आइओईले। अब यो विषय अन्तर्गत विभिन्न इन्जिनियरहरू उत्पादन हुने क्रममा यसपटक पनि विद्यार्थी भर्नाको निमित्त भर्ना लिइएको थियो केही समय अगाडि, र यसको नतिजा हिजो सार्वजनिक भयो। र सार्वजनिक हुँदाखेरि अब प्रवेश परीक्षा लिएका 12,621 विद्यार्थीमध्ये 7,179 उत्तीर्ण भएका छन्। र यस वर्षको नतिजामा पनि थापाथली स्थित पिई एसोसिएसनका विद्यार्थीहरूले चाहिँ सर्वोत्कृष्ट शीर्ष स्थान हासिल गर्नेको समेत समाचारहरू आइरहेका छन्। र सार्वजनिक नतिजामा यसपटक विराटनगर स्थित विद्या बाल विद्या मन्दिरका मनन श्रेष्ठले सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए व्यक्तिगत तर्फ भने पोखराको मदरल्यान्ड स्कुलका अमृत तिमल सेना दोस्रो र काठमाडौँका विश्व निकेतन माध्यमिक विद्यालयका विपिन पन्त तेस्रो स्थानमा आएका छन्। यो व्यक्तिगत हिसाबमा कुरा गर्ने हो भने र पुरुषतर्फ र महिलामा ललितपुरकी पिनाकल एकाडेमीकी समीक्षा तामाङले उत्कृष्ट नतिजा हासिल समेत गरेका छन् र उनीहरूलाई चाहिँ सम्मान पनि गरिएको छ र यस वर्ष समेत यो 12,621 विद्यार्थीहरू सहभागी हुँदाखेरि थुप्रै विद्यार्थीहरू पास भएका छन्। तर अब विद्यालयबाट आइरहेका विद्यार्थीहरूको अब इन्जिनियरिङ पढ्ने इच्छा हुँदाहुँदै पनि अब आङ्गी क्याम्पस र सम्बन्धन प्राप्त कलेज जति छन् 15 ती सबैमा विद्यार्थीहरू नअटाउने हुनाले पनि धेरै विद्यार्थीको सपना भने चाहिँ अधुरो रहने गरेको नै पाइन्छ। यद्यपि गुणस्तरीय शिक्षाको लागि चाहिँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सञ्चालन भइरहेका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरू नै देशमा अझै पनि अगाडि देखिएका छन्। हामीले अघि पनि भन्यौँ विभिन्न स्ट्रिममा चाहिँ पढाइ भइरहेका छन्। अब अहिले सिभिल, विद्युतीय, इलेक्ट्रोनिक्स, कम्प्युटर, त्यसै गरी मेकानिकल, अटोमोबाइल लगायत अब औद्योगिक, कृषि, रसायन, एरोस्पेस इन्जिनियरिङ र वास्तुकला गरेर चाहिँ 12 विषयहरू अध्ययन गराउँदै आइरहेको छ र इन्जिनियरिङ अध्ययन संस्थानले जहिले पनि आफूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट इन्जिनियरिङ शिक्षण संस्थाको रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ, जस अन्तर्गत विद्यार्थीहरूको पहिलो रोजाइ भनेको पुल्चोक क्याम्पस नै पर्ने गरेको पाइन्छ, जुन 2029 सालमा स्थापना भएको क्याम्पस पनि हो, पुल्चोकमा अवस्थित पनि छ। सँगसँगै थापाथली क्याम्पस हामीले अघि भनिहाल्यौँ, पूर्वाञ्चल क्याम्पस धरान, अनि त्यसै गरी पश्चिमाञ्चल क्याम्पस पोखरा जो आङ्गी क्याम्पस अन्तर्गतको पनि हो र अन्य प्राइभेट सेक्टरबाट पनि जो इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन लिएर धेरै विद्यार्थीहरू यति बेला अध्ययन गरिरहेका छन्। तर अब बेला बेलामा हामीले सुन्ने पनि गर्छौँ वार्षिक हजारौँ विद्यार्थीहरू उत्पादन हुन्छन् इन्जिनियरको रूपमा र पछिल्लो समय त अब इन्जिनियरिङ पढाइ सकेर इन्जिनियर बन्नको लागि लाइसेन्स परीक्षामा सहभागी बन्नुपर्ने एउटा अवस्था पनि छ। जसरी एमबिबिएस पास गरिसके पछाडि डक्टर बन्नको लागि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा सहभागी भएर पास हुनुपर्छ, लाइसेन्स लिनुपर्छ, त्यसरी नै इन्जिनियरले पनि लाइसेन्स लिनुपर्ने अवस्था सृजना भएको छ। केही वर्ष अगाडिसम्म मात्रै पनि यो अवस्था थिएन। तर अब इन्जिनियरहरू उत्पादन चाहिँ हुने विभिन्न युनिभर्सिटी अन्तर्गतका कलेजहरूबाट, तर देशमै उत्पादित इन्जिनियरहरूलाई खपत गर्न सक्ने वातावरण कति छ त भन्नेतर्फ चाहिँ राज्यले नसोचेको भन्ने गुनासो पनि हामी बेला बेला सुन्छौँ। उत्पादन त हुन्छन् मेडिसिनतर्फ पनि इन्जिनियरिङतर्फ पनि, होइन, डक्टर पनि उत्पादन हुन्छन्, इन्जिनियर पनि उत्पादन हुन्छन्, तर विदेशी पनि बाध्यता रहेको कारणले विद्यार्थीहरू देशमै केही गर्छु भन्दाखेरि पनि फ्रस्ट्रेसनमा आउनु परेको गुनासोहरू हामीले स्वयं विद्यार्थीहरूबाट पनि सुनिरहेका हुन्छौँ। बेरोजगार हुने विद्यार्थीहरू, उत्पादित जनशक्तिहरू र उत्पादित जनशक्तिहरूलाई देशका विभिन्न यस्ता ठाउँहरू जे पढेर आएका छन् त्यस्ता क्षेत्रहरूमा प्रयोग गर्न नसकिएको अथवा सरकारले गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको पाइन्छ। किनभने हजारौँ जनशक्तिहरू वार्षिक रूपमा उत्पादन हुँदाखेरि जनशक्तिहरूलाई चाहिँ उचित रूपमा कसरी उपयोग गर्ने भन्नेतर्फ सरकारको ठोस योजना नरहेको भन्दै बेला बेलामा आलोचना हुने गरेको पनि पाइन्छ। जे होस्, हामीले चर्चा गऱ्यौँ अहिले आइओई इन्जिनियरिङ अध्ययन संस्थानले त्रिभुवन विश्वविद्यालय अन्तर्गत लिएको परीक्षाको परीक्षाफलको विषय र अहिले इन्जिनियरिङतर्फ विद्यार्थीहरूको आकर्षण अझै पनि त्रिभुवन विश्वविद्यालयकै कलेजहरूमा किन छ त, अन्य युनिभर्सिटीका कलेजमा त्यो आकर्षण कम किन छ भन्नेतर्फ चर्चा गऱ्यौँ र एउटा चुनौती पनि हो अन्य विश्वविद्यालयहरूलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा जुन आकर्षण छ त्यो लेभलको आकर्षण बनाउन अन्य विश्वविद्यालयहरूलाई चुनौती थपिँदै गएको छ। पहिलो कुरा त विद्यार्थीहरूको कमी आफ्ना कलेजहरूमा ल्याउनको लागि त्यो आकर्षण, त्यसै गरी उत्पादित जनशक्तिहरूलाई खपत गराउन सक्ने ठोस योजना नभएकै हुनाले पनि यो खालको अवस्था सृजना भएको पाइन्छ। पाठ्यक्रमका कुराहरू आउँछन्, भौतिक पूर्वाधारका कुराहरू आउँछन्, त्यसै गरी कुन विश्वविद्यालयबाट उत्पादित जनशक्ति हो भन्नेमा पनि निकै यसले चाहिँ यो चाहिँ मापनमा मापदण्डमा चाहिँ यसले पनि निकै असर पारेको हुन्छ होइन. यसको मतलब अन्य युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजमा पढेका विद्यार्थीहरूको गुणस्तर कम भन्न खोजेको होइन, तर अहिलेसम्मको अवस्था सरस्वतीभन्दा दुःखका साथ भन्नुपर्दा त्यस्तै देखिएको छ. यसले अन्य युनिभर्सिटीहरूलाई आफ्नो गुणस्तरमा वृद्धि गर्नको लागि चुनौती थपेको अवश्य पनि छ.
1: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो.
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ.
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
3: यो त अति राम्रो कुरा सुनाउनु भयो.
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्सको खोज गर्न सक्नुहुन्छ.
1: BFBS गोर्खा रेडियो.
0: सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग केसीलाई नियुक्त गरेको छ. यही हप्ता बसेको मन्त्री परिषद बैठकले डाक्टर केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको हो. सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो निर्णय सार्वजनिक गरेका पनि हुन्. प्राध्यापक डाक्टर केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष पनि हुन्. केही समय अगाडि त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ बरालले पदबाट राजीनामा दिए पछाडि उनले केही समय उपकुलपतिको जिम्मेवारी पनि हेरेका थिए. त्यसै गरी अहिले मन्त्री परिषदले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक डाक्टर रोजिन श्रेष्ठलाई नियुक्त समेत गरेको छ. अब सरकारले यो विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेसँगै नीति निर्माण त्यसै गरी गुणस्तरमा अभिवृद्धि र विश्वविद्यालयहरूको समन्वयमा प्रभावकारी काम हुने समेत अपेक्षा गरेको छ.

बालबालिकाहरूको आधारभूत सिकाइको हामी धेरै कुरा गर्छौँ, चर्चा गर्छौँ। साँच्चीकै नेपालमा बालबालिकाको आधारभूत सिकाइको अवस्था कस्तो छ भन्ने बारेमा कतिको अध्ययन अनुसन्धान भएको छ त? एउटा संस्थाले अन्य केही संस्थाहरूको सहयोगमा यो विषयमा अनुसन्धान गरेको छ र त्यसले एउटा यस्तो प्रतिवेदन सार्वजनिक गरेको छ, त्यति राम्रो निष्कर्ष चाहिँ रहेको छैन विद्यार्थीको सिकाइको कुरा गर्ने हो भने। केही समय केही हप्ता अथवा केही दिन अगाडि मात्रै यो प्रतिवेदन सार्वजनिक भएको छ, जसले के बताउँछ भन्दा नेपालका 5-16 वर्ष उमेर समूहका बालबालिका छन् जो विद्यार्थीहरू, उनीहरूको आधारभूत सिकाइको स्तर निकै खराब रहेको निष्कर्ष निस्किएको छ। विशेष गरी गणित र पढाइ साक्षरताको अवस्था मापन गर्ने यो एउटा अध्ययनको उद्देश्य रहेको थियो र यसले 3,820 घरका सो घरका पनि 4,694 बालबालिकामा अनुसन्धान गरेको थियो। एउटा प्रतिनिधि जो विद्यार्थीहरू थिए जो 3,820 घरका 4,694 बालबालिकामा उनीहरूमाथि यो अनुसन्धान गरिएको थियो र अनुसन्धान पश्चात यो निष्कर्ष आयो कि 16 वर्ष उमेर समूहभन्दा मुनिका र 5-देखि माथिका बालबालिकाको आधारभूत सिकाइ अत्यन्तै कमजोर रहेको निष्कर्ष निस्किएको छ। अब यहाँ के पनि भनिएको छ भने विद्यालयको पहुँच र भर्ना दरमा चाहिँ वृद्धि छ। फेरि विद्यालयमा जान्छन् विद्यार्थीहरू, हामीले भन्छौँ नि लगभग कक्षा एकमा भर्ना दर त झन्डै 100% छ नेपालमा, अलिकति केही कम छ होइन, थोरै केही पर्सेन्ट, तर त्यो विद्यार्थीहरू क्लास 10 आउँदाखेरि आधा मात्रै हुन्छन्। फेरि यो पाटो छुट्टै हो है, फेरि लगभग वर्षेनी 10,00,000 विद्यार्थीहरू कक्षा एकमा भर्ना हुन्छन्। त्यही विद्यार्थीहरू पढ्दै पढ्दै पढ्दै क्लास 10 अथवा एसइईसम्म पुग्दाखेरि 5,00,000 हाराहारीमा रहन्छन्। 5,00,000 विद्यार्थी कहाँ जान्छन्, कता गायब हुन्छन्, के गर्छन्, किन उनीहरू बिचैमा पढाइ छोड्छन् भन्नेमा सरकारले खासै खोजी गरेको पाइँदैन। अघिल्लो सरकारले पनि अथवा त्योभन्दा अघिल्लो सरकारले पनि त्यति धेरै चासो दिएको पाइँदैन। र अहिले जुन अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ, यहाँ पनि के भनिएको छ भने 5-16 वर्षसम्मका विद्यार्थी बालबालिकाहरूको विद्यालयको पहुँच र भर्ना दर चाहिँ राम्रो छ फेरि, तर कक्षा कोठाभित्र के सिक्छन् उनीहरूले, वास्तविक सिकाइ कस्तो छ, त्यसको लेभल कस्तो छ भन्ने चाहिँ अत्यन्तै कमजोर रहेको छ, जसमा धेरै फ्याक्टरले काम गरेको छ। भाषाका कुराहरू, भूगोलका कुराहरू होइन, अन्य भौतिक पूर्वाधारका कुराहरू, यसले गर्दा गम्भीर असमानताहरू अझै पनि कायम रहेको यो अध्ययनले देखाएको छ। र यो प्रतिवेदनले के पनि भनेको छ भने खास गरी अन्तर्राष्ट्रिय रूपमा नेपालको शैक्षिक यथार्थ के हो भन्ने बारेमा जानकारी दिनको लागि पनि अध्ययन गरिएको थियो। र यो दिगो विकास लक्ष्यको सूचक अनुसार 10 वर्षको उमेर र कक्षा 4 अध्ययन गर्ने बालबालिकालाई मुख्य आधार मानेर यो अध्ययन गरिएको थियो। युनेस्कोले निर्धारण गरेको एउटा न्यूनतम सिकाइ स्तरको आधारको कुरा गर्ने हो भने उमेर र कक्षाअनुसार विश्लेषण गरिएको तथ्याङ्कलाई हेर्दाखेरि 10 वर्षका बालबालिकामध्ये 60.78% भनौँ, चान्चुन 61% मात्रै गणितमा न्यूनतम दक्षता हासिल गरेको पाइन्छ। अब एग्रिगेटमा पढाइको कुरा गर्ने त अत्यन्तै कमजोर छ, 40 हारिया मात्रै न्यूनतम दक्षता हासिल गरेको पाइन्छ र म्याथ र समग्रमा पढाइ दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने 10 वर्षका बालिकाको सङ्ख्या चाहिँ 34% रहेको छ। फेरि म्याथलाई मात्रै हेर्ने, गणितलाई मात्रै हेर्ने हो भने चाहिँ 60 हुन्छ यो होइन, त्यसै गरी पढाइलाई मात्रै हेर्ने हो भने 40% हुन्छ, पढाइ र गणित विषयलाई मात्रै एकै ठाउँ मर्ज गरेर हेर्ने हो भने यो अझ घटेर 34 आउँछ। र कक्षा 4 अध्ययनरत बालबालिकामध्ये गणितमा 54 र पढाइमा चाहिँ 35% न्यूनतम दक्षता हासिल गरेको पाइन्छ, छुट्टा छुट्टै हिसाब गर्ने हो भने। र समग्रमा भन्दाखेरि चाहिँ पढाइभन्दा गणित विषयमा चाहिँ बालबालिकाको नतिजा अलिक केही राम्रो देखिएको पाइन्छ। र यसले एउटा सन्देश पनि के दिएको छ भने विद्यालयमा पहुँच हुँदा, कक्षा कोठाभित्र प्रवेश गर्दैमा र विद्यालयमा भर्ना गर्दैमा मात्रै सिकाइ हुन्छ भन्ने कुराको ग्यारेन्टी गर्न नसकिने चाहिँ यो प्रतिवेदनको भनाइ पनि रहेको छ।
अब अध्ययनले अर्को के पनि देखाएको छ भने विद्यालय भर्ना भएका बालबालिकाहरूले चाहिँ भर्ना नभएकाहरूभन्दा राम्रो प्रदर्शन चाहिँ गरेका छन् फेरि होइन अब उमेरअनुसार विद्यालय कतिपय गइरहेको हुन्छ नि कति चाहिँ अब घरमै अब सिकाउँ एक वर्ष जस्तो अनि अर्को वर्ष मात्रै हालौँ भन्ने पनि हुन्छ घर कतिपय अभिभावकले घरमै सिकाइरहेका हुन्छन् त्यस्ता बालबालिकाभन्दा विद्यालयमै गएर सिकेका बालबालिकाको पढाइको गुणस्तर चाहिँ राम्रो देखिएको छ अघि हामीले भाषाको कुरा गऱ्यौँ अब भूगोलको हिसाबको कुरा गर्दा विभिन्न भाषा बोलिन्छ समुदायको कुरा गर्दा थुप्रै भाषाहरू प्रयोग गरिन्छ र घरमा नेपाली भाषा नबोल्ने बालबालिकाहरू यदि हुँदाखेरि चाहिँ न्यूनतम दक्षता हासिल गर्नबाट पनि निकै पछाडि परेको देखिएको छ विशेष गरी चाहिँ अब पढाइमा यो खालको समस्या देखिएको छ जहाँ भाषिक अवरोध पनि मुख्य कारक रहेको देखाइएको छ ग्रामीण क्षेत्रमा र ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका बालबालिकाको स्तर चाहिँ निकै राम्रो पाइएको पनि छ अनि लैङ्गिक हिसाबले गर्दाखेरि चाहिँ केटा विद्यार्थीहरू अलि अगाडि देखिन्छन् र छात्राहरू चाहिँ पढाइमा केही पछाडि देखिएको पाइन्छ यद्यपि दक्षता स्तर भने चाहिँ उस्तै उस्तै रहेको समेत पाइएको छ अब दक्षिण एसियाका विभिन्न देशहरू नेपाल बङ्गलादेश पाकिस्तान सहित यो 12 देशमा 16 भाषामा यो अध्ययन गरिने गरिन्छ र यो अध्ययन चाहिँ नेपालमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन त्यसै गरी असर नेपाल र पिपुल एक्सन फर लर्निङले संयुक्त रूपमा गरेको अध्ययन पश्चात निस्केको प्रतिवेदन पनि हो र यसले स्पष्ट सन्देशहरू दिएको छ कि बच्चाहरूको पढाइको जो गुणस्तर छ सिकाइको गुणस्तर यो सन्तोषजनक छैन चिन्ताजनक अवस्था रहेको छ र विद्यार्थीहरूलाई केवल स्कुल पठाएर विद्यालयमा पहुँच दिएर भर्ना गरेर मात्रै उनीहरूको सिकाइको गुणस्तर वृद्धि हुने भन्ने कुरा चाहिँ केवल यो भ्रम रहेको भन्ने चाहिँ यस्तो सन्देश दिएको छ अभिभावकले हामी सोध्छौँ नि मेरो बच्चा त स्कुल गएको छ उसले सिकिहाल्छ नि यस्ता कुराहरू जानिरहेको होला पढिरहेको होला भन्ने एउटा बुझाइ हुन्छ यो चाहिँ गलत रहेको यो प्रतिवेदनले बताउँछ त्यसले गर्दाखेरि आफ्ना बच्चाहरूले के सिकिरहेका छन् कस्ता सिकिरहेका छन् भन्ने बारेमा बेला बेलामा स्कुलहरूसँग पनि समन्वय गर्न अभिभावकले जरुरी छ स्कुलले पनि आफ्ना बच्चाहरूको सिकाइ स्तर कस्तो छ भन्ने बारेमा परीक्षण गर्न जरुरी छ विद्यार्थी आउँछन् पढ्छन् त्यस पछाडि घर फर्कन्छन् यति भयो भन्ने खालको तरिकाले चलेका स्कुल पनि धेरै छन् विशेष गरी ग्रामीण भूभागमा यो खालको असर चाहिँ धेरै देखिएको छ सहरी भूभागमा केही कम देखियो र ग्रामीण भेगमा चाहिँ सिकाइ गुणस्तर बच्चाहरूको अत्यन्तै कमजोर रहेको यो प्रतिवेदनले सार्वजनिक गरेको छ ओके अब वर्षेनी गरिने यस्ता अध्ययनले एउटा सङ्केत चाहिँ दिने गरेको पाइन्छ तर त्यसलाई त्यस्ता खालका कमजोरीहरूलाई अझ सुधार गर्नको लागि कस्ता खालका कार्यक्रमहरू ल्याउनु पर्दछ भन्नेतर्फ चाहिँ खासै त्यस्तो ठोस योजनाहरू तर्जुमा गरेको चाहिँ देखिँदैन सम्बन्धित निकाय अब सरकारी पक्षबाट होइन यो चाहिँ अब ग्रामीण भेगको धेरै समस्या हो दूरदराजका गाउँहरूमा ग्रामीण क्षेत्रका स्कुलहरूमा विशेष गरी अझ सामुदायिक विद्यालयहरूमा यो खालको समस्या टटकारो रूपमा देखिएको पाइन्छ ओके अब यति भन्दै आजको लागि हामी कार्यक्रमबाट बाई बाई भन्छौँ थ्याङ्क यू हामीलाई सुनिदिनु भएकोमा अर्को हप्ता सम्बन्धमा एकजना गेस्टसँग आउने कोसिस पनि गर्नेछौँ आउनेछौँ र रेगुलर प्रोग्रामहरूमा तपाईँ हाम्रो भेट भइ नै हाल्नेछ कार्यक्रममा महेशले मैलेको लागि बिदा लिन्छु हामीलाई सुन्दै गर्नुहोला

0: सर्वोच्च अदालतका न्यायाधीशमाथि दबाब बढाइएको विषयमा अन्तर्राष्ट्रिय संस्थाको चासोलाई स्वाभाविक मान्न सुझाव दिइएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिमा संविधानविद डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय संस्थाको चासो अन्यथा लिनुपर्ने खालको होइन भन्नुभएको छ।
1: सार्वजनिक रूपमा आएका विवरणहरू छन्, त्यसले कसैलाई महाभियोग लाउनु पर्ने अवस्था छ त भन्दा त्यस्तो छैन। र जसरी सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफ्यालका बारेमा टिका टिप्पणी भएको छ प्रेसमा, मिडियामा, र यो सरकारको टिका टिप्पणी गर्दाखेरि यो कुरालाई अत्यधिक रूपमा, अब सही र गलतको कुरा मात्र भएन, त्यसलाई अत्यधिक रूपमा प्रस्तुत गरिएको हुनाले यतिको संस्थाहरूले त्यसलाई न्यायिक जानकारीमा लिन्छ भन्दा हामीले त्यसलाई विडम्बना मान्नु हुँदैन जस्तो लाग्छ मलाई।
0: डाक्टर अधिकारीले मानव अधिकार घोषणा पत्र मानिसकेको नेपालका सरकारी अधिकारीहरूले मान्यता प्राप्त संस्थाको चासोलाई स्वीकारेर गल्ती सुधार्न मौका भएको उल्लेख गर्नुभएको छ। कुनै मुलुकमा मानव अधिकारको अवस्था खस्किन लागेको अवस्थामा खबरदारीका रूपमा लिएर प्रतिबद्धता जाहेर गर्न उहाँको सल्लाह छ।
1: यस्ता संस्थाहरूसँग डिल गर्दाखेरि हामीले आफ्नो कुरो फर्मली भन्दा पनि पुग्दछ, र उनीहरू जस्तो भनौँ एउटा के भने प्रतीकात्मक रूपमा आफ्नो टिप्पणी ल्याएर नेपालमा हुनसक्ने

0: सूचना निकालेको हो। सहायक प्रमुख जिल्लाधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुक्तिजन्य पदार्थ नियन्त्रण नियमित गर्ने ऐन 2068 को पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुरेन्टहरूले आफ्नो व्यावसायिक स्थलमा धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने 92% रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ। 13 चिनी मिलबाट 68,000 उखु किसानले पाउनुपर्ने 13,76,00,000,000 धेरैजसो दिइसकेको सरकारका प्रवक्ताको भनाइ छ। विगतमा उखु किसानले भुक्तानीका लागि 6-8 महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष समयमै उपलब्ध हुन थालेको प्रवक्ता सस्मित पोखरेलको भनाइ छ। सरकारका तर्फबाट दिइने प्रति क्विन्टल 70 दरले 1,52,00,000,000 अनुदान रकम पनि सम्बन्धित निकायमा निकासा भएको छ। अब खबर फटाफट।
1: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह। अरू कसैले केही चिज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन लिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद। गएको वैशाखदेखि असारसम्ममा मुलुकभरबाट 67 हतियार सहित 84 पक्राउ, पक्राउ परेकाबाट 2-2 चाइनिज पेस्तोल र पेस्तोल सहित एउटा रिभोल्भर, 9 कटुवा पेस्तोल, 41 भरुवा बन्दुक र 3 एयर गन सहित एसएलआरको 263 गोली समेत बरामद भएको प्रहरीको तथ्याङ्क। पूर्वी नाका काँकडभिट्टाबाट वर्ष दिनभित्र 4,92,00,00,000 हाराहारीको कच्चा जुट आयात, पोहोरभन्दा यसपालि 57,54,00,000 बढीको जुट आयो। र चितवन निकुञ्जको सौराहा क्षेत्रमा 2 यता नयाँ जंगली हात्ती देखा पर्यो। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको नयाँ हात्तीलाई अरू जंगली हात्तीले लखेटेपछि सौराहाको मध्यवर्ती वन क्षेत्रमा बस्दै।
0: जर्मनीको लेक्सिक विमानस्थलमा विस्फोटक बोकेको ड्रोन बरामद भएको छ। राति जहाजसँग ठोकिएको अर्को वस्तुमाथिको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ। जर्मन राजनीतिज्ञ युर्गेन हार्टले यी घटनामा रुसको हात हुन सक्ने बताउनु भएको छ।

0: कप्तानगंज घटनापछि सुनसरीमा विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। घाइतेमध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्ग्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा 3 जना नेपाली युवक सम्पर्कविहीन भएका छन्। पोखरा 14 का अजित जेसी, युकेश गुरुङ र दिपेश गुरुङ मर्दी हिमालको हाई क्याम्पबाट तल झर्ने क्रममा हराएका प्रहरीले जनाएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेको र मोबाइल फोन समेत बन्द रहेको माछापुछरी गाउँपालिका छ भेडाबारी अस्थायी पोस्टका प्रहरी हवलदार जीवन बरालले जानकारी दिनुभएको छ। हराएकाको खोजी तथा उद्धार प्रयास जारी छ। झापाको अर्जुनधारा 2 टाङटिङ खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको शवको पहिचान खुलेको छ। डिएसपी रञ्जन अभाका अनुसार बुद्धशान्ति गाउँपालिका 1 बुधबारे नमुना टोलका 68 वर्षीय पद्मबहादुर थेगिम लिम्बूको शव भेटिएको हो। लिम्बूलाई खोज्न इलाका प्रहरी कार्यालय अनारमणिबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। मृत्युको कारण शव परीक्षण प्रतिवेदनपछि खोल्ने प्रहरीले जनाएको छ। बजेट अभावले कैलालीको धनगढीमा शिवपुरी वन्यजन्तु उद्धार केन्द्र सङ्कटमा परेको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले सुरुदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 नीलगाई, 12 चित्तल, 1 चरीबाघ

0: अहिले गाउँघरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
1: घाइते टुरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौ गाउँघरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
0: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओठको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
2: जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानून अनुसार मात्र ग्यास कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुडाँसो बढेपछि कार्यालयको निर्देशन आएको छ। यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकार प्राप्त निकायले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको कार्यालयले जनाएको छ। काठमाडौँको केसरीमा बनेको ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्न थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले बनाएको केन्द्रले ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। पिआइडीले सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत केन्द्र निर्माण गरिरहेको छ। बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेस ट्रिटिङले युक्रेनको किप भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 जनाको ज्यान गएका बेला मन्त्री स्ट्रिटिङले समुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड पेरिस नामक अनलाइन विरुद्धमाथिको आक्रमणले रुस आक्रमक भएको देखाउने बताउनु भएको छ।
3: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses. And Wildberries themselves are talking about establishing their warehouses now in Kazakhstan.
2: Hi, listen, I'm going to talk about it. Namaskar,
4: Mohamendra.

0: काठमाडौँमा आगामी भदौ 7 13 गतेसम्म तय भएको तिब्बती सम्मेलन रोकिएको छ। 17 इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज आइएटिएस सम्मेलन तयारी भए पनि सरकारको निर्देशनमा रोकिएको हो। सम्मेलनको आयोजक संयोजक समेत रहेका हिमालय सेन्टर फर एसियन स्टडिज सिकासका निर्देशक सागर राज शर्माले सम्मेलन नगरिने भएको जानकारी दिनुभएको हो। सम्मेलन नगर्न चीनले दबाब दिएको भनिएको थियो। आइएटिएसको काठमाडौँ सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ इन्स्टिच्युटले आयोजना गरेका थिए। सो कार्यक्रमका लागि सोल्टीसहितका काठमाडौँका अधिकांश 5-तारे होटल बुकिङ भइसकेका थिए। चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने 92% रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ। 13 चिनी मिलबाट 68,000 उखु किसानले पाउनुपर्ने 13,76,00,000,000 धेरैजसो दिइसकिएको सरकारका प्रवक्ताको भनाइ छ। विगतमा उखु किसानले भुक्तानीका लागि 6-8 महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष समयमै उपलब्ध हुन थालेको प्रवक्ता सस्मित पोखरेलको भनाइ छ। सरकारका तर्फबाट दिइने प्रति क्विन्टल 70 दरले 1,52,00,000,000 अनुदान रकम पनि सम्बन्धित निकायमा निकासा भएको छ। जिल्ला अस्पताल 13 शल्यक्रिया मार्फत हुने प्रसुति सेवा टप्पाउँदा सेवाग्राही मारमा परेका छन्। गत असार मसान्त यता अस्पतालमा सिजेरियन शल्यक्रिया मार्फत हुने प्रसुति सेवा बन्द भएपछि गर्भवती महिलाले सहज सेवा पाउन सकेका छैनन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट कार्ड हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। उहाँ डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसुतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ। यसले गर्दा तेर्थुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडो यसमा ध्यान दिनुपर्छ। आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसुति सेवा ठप्प भएको जिल्ला अस्पताल तिरथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनुभयो।
4: निक साइमनबाट चाहिँ हामीलाई सिइओएनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सिइओएनसी सेवा अन्तर्गत पर्ने

0: गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसूति गराउन आउने छाडेका छन्।
1: शल्यक्रिया विधिद्वारा स्वीकृत गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसूति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
0: हाल ठप्प रहेको सिजेरियन प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनु भयो।
2: अब एक हप्ता भित्रै एनेस्थेसिया चाहिँ आउनुहुन्छ। शल्यक्रिया गर्ने चिकित्सक चाहिँ मन्त्रालयसँग यो भन्दा 2-3 महिना अगाडिदेखि पनि निरन्तर सम्पर्कमै छौँ। त्यो छात्रवृत्ति करारहरू होइन आउनु भएपछि पठाउने भन्ने कुरा छ। मन्त्रालयले यसबार त्यस्तो चिकित्सक राख्नलाई बजेट पनि विनियोजन गरेछ, तर अब त्यो नियुक्ति चाहिँ होइन स्वास्थ्य मन्त्रालयबाटै हुने भएकोले उहाँहरूले नियुक्ति गरेर पठाएपछि हाम्रो काम अगाडि बढ्छ।
3: अब खबर फटाफट।
4: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह। अरू कसैले केही चिज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन लिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद। गएको वैशाखदेखि असारसम्ममा मुलुकभरबाट 67 हतियार सहित 84 पक्राउ, पक्राउ परेकाबाट 2-2 चाइनिज पिस्तोल र पिस्तोल सहित 1 रिभोल्भर, 9 फटुवा पिस्तोल, 41 भरुवा बन्दुक र 3 गोली समेत बरामद भएको प्रहरीको तथ्याङ्क।

0: सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गरेको निर्णयअनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका लागि विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशमाथि दबाव बढाइएको विषयमा अन्तर्राष्ट्रिय संस्थाको चासोलाई स्वाभाविक मान्न सुझाव दिइएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिमा संविधानविद डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय संस्थाहरूको चासो अन्यथा लिनुपर्ने खालको होइन भन्नुभएको छ।
1: सार्वजनिक रूपमा आएका विवरणहरू छन्, त्यसले कसैलाई महाभियोग लाउनुपर्ने अवस्था छ त भन्दा त्यस्तो छैन। र जसरी सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफ्यालका बारेमा टिका टिप्पणी भएको छ प्रेसमा, मिडियामा, र यो सरकारको टिका टिप्पणी गर्दाखेरि यो कुरालाई अत्यधिक रूपमा, अब सही र गलतको कुरा मात्र भएन, त्यसलाई अत्यधिक रूपमा प्रस्तुत गरिएको हुनाले यतिको संस्थाहरूले त्यसलाई न्यायिक जानकारीमा लिन्छ भन्दा हामीले त्यसलाई विडम्बना मान्नु हुँदैन जस्तो लाग्छ मलाई।
0: डाक्टर अधिकारीले मानव अधिकार घोषणा पत्र मानिसकेको नेपालका सरकारी अधिकारीहरूले मान्यता प्राप्त संस्थाको चासोलाई स्वीकारेर गल्ती सुधार्ने मौका भएको उल्लेख गर्नुभएको छ। कुनै मुलुकमा मानव अधिकारको अवस्था खस्किन लागेको अवस्थामा खबरदारीका रूपमा लिएर प्रतिबद्धता जाहेर गर्न उहाँको सल्लाह छ।
1: यस्ता संस्थाहरूसँग डिल गर्दाखेरि हामीले आफ्नो कुरो फर्मली भन्दा पनि पुग्दछ र उनीहरू जस्तो भनौँ एउटा के भने प्रतीकात्मक रूपमा आफ्नो टिप्पणी ल्याएर नेपालमा हुन सक्ने जुन एउटा कठोर अभ्यासहरू छ त्यसलाई रोक्ने मात्र नियतले पनि चाहिँ मानव अधिकार क्षेत्रका चाहिँ सङ्घ संस्थाहरूले यस्तो चाहिँ टिप्पणी गर्ने गर्छन्। त त्यो के भने अन्तत त्यसको उद्देश्य चाहिँ ह्युमन राइट्सको प्रोटेक्सन, यसको प्रमोसन र यसको चाहिँ संस्थागत विकासमै हो।
0: परराष्ट्र मन्त्रालयले पहिलोपटक मोफा नलेज फोरमको सुरुवात गरेको छ। मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा फोरम सुरुवात गरिएको हो। फोरमको पहिलो सत्रमा सगुनी सिंह साक्यले गिफ्ट आदान प्रदान मार्फत कूटनीतिक प्रवर्धन, आवास पियाले विकास सहायता तथा डाक्टर सन्तोष शर्मा पौडेलले नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको हो। फोरम मन्त्री तथा वरिष्ठ अधिकारीले अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषय विज्ञसँग प्रत्यक्ष संवाद गर्ने मासिक कार्यक्रम भएको सहसचिव कौशल किशोर रायले जानकारी दिनुभएको छ। विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान किसिङले ग्यास सिलिन्डरमा निर्भर

0: निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर रुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुनासो बढेपछि कार्यालयको निर्देशन आएको छ। बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेसी स्ट्रेटिङले युक्रेनको किव भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 जनाको ज्यान गएका बेला मन्त्री स्ट्रेटिङले सम्मुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड पेरिस नामक अनलाइन विक्रेतामाथिको आक्रमणले रुस आक्रमक भएको देखाउने बताउनु भएको छ।
1: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदारी दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा संगठनका व्यवस्थापकहरूसँग उहाँले कुरा गर्दै हुनुहुन्थ्यो। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

Oricare Radio. गुड मर्निङ शुभप्रभात यहाँहरू सम्पूर्णलाई बिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोता म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र हार्दिक स्वागत छ हाम्रो प्रभातकालीन आवाज कार्यक्रममा। हजुर श्रोता, सदा झैँ बिहानीको प्रभातकालीन आवाज कार्यक्रम भने हाम्रो स्टेसन म्यानेजर दाई लाल दाईले चलाउनुहुन्थ्यो, तर आज भने समय नमिलेको हुनाले चाहिँ आज मैले उहाँको कार्यक्रम सञ्चालन गर्दैछु र उहाँ भने मजेरी कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ। फेरि पनि गुड मर्निङ अनि स्वागत छ कार्यक्रम प्रभातकालीन आवाजमा। र आज रहेको छ बिहिबारको दिन 6 अगस्त 2026 साल। तदनुसार तदनुसार साउनको 21 गते 2083 विक्रम सम्बत। र आज भने बिहिबारको दिन परेको छ र हामी प्रभातकालीन आवाज कार्यक्रम चाहिँ ब्रुनाईबाट सञ्चालन गर्ने गर्छौँ र अहिले ब्रुनाईको समय भएको छ बिहानको 7:10। हजुर श्रोता, ब्रुनाई, काठमाडौँ, युनाइटेड किङडम लगायत सम्पूर्ण देश विदेशमा रहनुभएका नेपालीहरू जसले बिएफबिएस गोर्खा रेडियो सुन्दै बस्नुभएको छ सबैजनाप्रति हार्दिक धन्यवाद। काठमाडौँमा भने अहिले बिहानको 5 बज्नका लागि 5 मिनट बाँकी रहेको छ श्रोता। यसै गरी लन्डन युनाइटेड किङडममा चाहिँ भर्खरै मध्यरात कटेर बिहानको 12:10 गएको छ। हजुर, कार्यक्रम प्रभातकालीन आवाज सुरुवात गरौँ एकदमै एउटा थट फर द डेबाट। यो भनाइ भने स्वामी विवेकानन्दले भन्नुभएको छ, तपाईँको जीवन तपाईँको सोचको प्रतिबिम्ब हो, राम्रो सोच्नुहोस्, राम्रो बन्नुहोस् र राम्रो जीवन जिउनुहोस्। हजुर, कार्यक्रम प्रभातकालीन आवाजमा यदि तपाईँ जोडिन चाहनुहुन्छ र आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग सम्पर्क राख्नुहोला। सम्पर्कका लागि स्टुडियोमा 2 नम्बरहरू रहेका छन्, 3224167, 3220098। ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड हाल्न भने नबिर्सिनुहोस्। यसै गरी इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com अनि फेसबुकमा चाहिँ बिएफपिएस गोर्खा पेजमा गई मेसेन्जर मार्फत हामीलाई सङ रिक्वेस्ट अथवा कुनै पनि मेसेजेसहरू पठाउन सक्नुहुन्छ। अब सुन्नतर्फ लागौँ आँखाको बाटो, बी8 ले गाएको छ श्रोता।

हजुर श्रोता, यो थियो B8 को एकदमै मन छुने गीत आँखाको बाटो। श्रोता, अब लागौ मौसमी विवरण तर्फ। र आज भने बिहिबारको दिन 6 अगस्त 2026 सालमा चाहिँ सेरियाको तापक्रम रहेको छ 25 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिन प्राय घमाइलो नै छ अनि मन्द गतिमा हावा बहने नै छ। श्रोता हजुर, अब लागौँ काठमाडौँ नेपालको मौसमी विवरण बुझ्नतर्फ। काठमाडौँ नेपालमा भने अहिले बिहानको ठिक 5 बजेको छ र बिहानको तापक्रम अहिले रहेको छ 21 डिग्री सेल्सियस। र अहिले भने हल्का वर्षा अनि मन्द गतिमा हावा बहँदैछ, लाइट रेन एन्ड लाइट विन्ड्स भनेर देखाइएको छ। सूर्योदय भने 5:32 हुँदैछ। श्रोता, अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ। लन्डनमा भने भर्खरै मध्यरात कटेर बिहानीको 12:16 गएको छ र रात्रिकालीन समय छ उहाँको, र अहिलेको तापक्रम भने 18 डिग्री सेल्सियस रहेको छ। लोमा चाहिँ 14 डिग्री सेल्सियस पर्न गएको छ। क्लियर स्काई एन्ड जेन्टल ब्रिज भनिएको छ, यानि कि आकाश एकदमै खुला अनि मन्द गतिमा हावा बहँदैछ। लन्डन युनाइटेड किङडममा पनि बिहानीको सूर्योदय भने 5:30 हुँदैछ। श्रोता हजुर, श्रोता, यो मौसमी विवरणपछि अब लागौँ अर्को गीत सुन्नतर्फ। गीतको बोल भने रहेको छ अल्मोडा राई, माफ गर्नुहोस्, कहिले भेट्ने खै अल्मोडा राणा उप्रेतीको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

उडायो हावाले हर्किलेस बस्नेत अनि निकिता थापाको आवाजमा सुन्नुभयो कार्यक्रम प्रभातकालीन आवाजमा। श्रोता भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको तपाईँको आफ्नै ब्रेकफास्ट मर्निङ सो प्रभातकालीन आवाज। र यो कार्यक्रम भने हाम्रो ब्रुनाईबाट सञ्चालन हुने गर्दछ र यो 3 घन्टे बसाइ चाहिँ बिहानको ब्रुनाई समय 7 बजेदेखि 10 बजेसम्म सञ्चालन हुने गर्दछ। यो समय अवधिभरि हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा चाहिँ गीत सङ्गीत यसको साथसाथै केही प्रेरक भनाइहरू त्यसको साथसाथै दैनिक हामीले ल्याउने विषयवस्तुहरूको बारेमा चर्चा गर्ने नै छौँ। केही समसामयिक विषयमा पनि चर्चा गर्ने नै छौँ र यसमा चाहिँ तपाईँहरूको प्रतिक्रिया पनि धेरै धेरै स्वागत छ। त्यस कारणले गर्दाखेरि रेडियो अन गरिराख्नुहोस्। हजुर श्रोता, आज भने अगस्त महिनाको 6 तारिकमा चाहिँ इन्टरनेसनल डे अफ अवेरनेस अफ द स्पेसल डेभलपमेन्ट निड्स एन्ड च्यालेन्जेस अफ ल्यान्डलक्ड डेभलपिङ कन्ट्रिज भनेर मनाइन्छ। र यो दिन यो दिवसले चाहिँ समुद्रसम्म प्रत्यक्ष पहुँच नभएका विकासशील राष्ट्रहरूले भोग्ने विशेष चुनौतीहरूबारे चाहिँ विश्वको ध्यानाकर्षण गराउने उद्देश्य राख्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव A/79/L यो चाहिँ अलिकति गाह्रो नै रहेछ श्रोता। यो चाहिँ जे हो, संयुक्त राष्ट्रसङ्घको सभा महासभाले चाहिँ यस अन्तर्राष्ट्रिय दिवसलाई घोषणा गरेको हुन्छ। र यो दिवस चाहिँ किन विशेष छ भन्दाखेरि चाहिँ नेपाल पनि यस्तै ल्यान्डलक्ड डेभलपिङ कन्ट्रिजहरूमा पर्दछ। समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा नेपाल जस्ता देशहरूले पनि विभिन्न अन्तर्राष्ट्रिय व्यापार ढुवानी र आपूर्ति व्यवस्थाका लागि छिमेकी देशहरूका बन्दरगाह तथा ट्रान्जिट मार्गहरूमा निर्भर रहनुपर्छ। हजुर श्रोता, आजको इन्टरनेसनल डेको बारेमा पनि चर्चा गऱ्यौँ र आज भने अगस्तको 6 तारिक रहेको छ। आशा छ तपाईँहरूको बिहानी एकदमै शुभ तरिकाले सुरुवात हुँदैछ। चिया कफी खाँदै हुनुहुन्छ भने चिया कफीको साथमा प्रभातकालीन आवाज कार्यक्रममा बज्ने गीतहरू सुनेर पक्कै पनि अवश्य नै तपाईँहरूले मनोरञ्जन लिनुहुनेछ र तपाईँको दिनको सुरुवात पनि एकदमै रमाइलो होस् भन्ने शुभकामनाका साथ अब सुन्नतर्फ लागौँ सीमा राईले गाउनुभएको माया।

हजुर, निकै नै मिठो गीत रहेको थियो, माया फेरि सीमा राईले गाउनु भएको। आशा छ तपाईँलाई मन पर्यो होला श्रोता। हजुर श्रोता, अहिले बिहानको 8 बज्नका लागि 29 मिनट बाँकी रहेको छ र कार्यक्रम प्रभातकालीन आवाज यो ब्रेकफास्ट सोमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत छ। एउटा इन्ट्रेस्टिङ आजको दिनमा घटेको घटनाको बारेमा चर्चा गर्नेछु श्रोता। आज भने हाम्रो इन्टरनेटमा चाहिँ वर्ल्ड वाइड वेब, आजकै दिन चाहिँ बेलायती वैज्ञानिक टिम बर्नर्स लीले चाहिँ वर्ल्ड वाइड वेब WWW सार्वजनिक रूपमा उपलब्ध गराउनु भयो। यही प्रविधिले आज हामी प्रयोग गर्ने वेबसाइट र इन्टरनेटको नयाँ युगको सुरुवात पनि गरेको थियो श्रोता, सन् 1991 सालमा। यो बेलामा त सायद म जन्मेकै पनि थिइनँ, तर 90s भनेको चाहिँ यो इन्टरनेट एन्ड टेक्नोलोजीको चाहिँ भर्खरै सूर्योदय जस्तै भइरहेको थियो श्रोता। हजुर, यसै गरी 1926 भने अमेरिकी पौडीबाज गर्ट्रुड एडरले चाहिँ इङ्ग्लिस च्यानल पार गर्ने पहिलो महिला बनेर इतिहास रच्नु भएको थियो। हजुर, इङ्ग्लिस च्यानल भन्नाले युकेमा बस्नुहुने श्रोताहरूले चाहिँ पक्कै पनि भन्न सक्नुहुन्छ होला। यो भनेको चाहिँ हामी, यदि तपाईँहरू चाहिँ डोभर जानुभएको छ भने चाहिँ डोभर इङ्ग्लिस च्यानल चाहिँ फ्रान्स अनि युनाइटेड किङडम बिचको च्यानललाई चाहिँ इङ्ग्लिस च्यानल भनेर भनिन्छ, अनि त्यसै च्यानलको अन्डरग्राउन्ड टनल चाहिँ त्यो ट्रेन सिस्टम चाहिँ रहेको छ। यो चाहिँ बेलायतमा चाहिँ सबैभन्दा पहिला सुरुवात भएको टेक्नोलोजीमा पर्दछ श्रोता। हजुर, ट्रान्सपोर्टको लागि चाहिँ युरो टनल चाहिँ इङ्ग्लिस च्यानलमा नै बनाएको थियो। हजुर, यो जानकारी पक्कै पनि तपाईँहरूलाई उपयोगी भयो होला र केही इतिहासमा भएका कुराहरूले गर्दाखेरि तपाईँहरूलाई पक्कै पनि रमाइलो एउटा तथ्यको रूपमा तपाईँहरूलाई पक्कै पनि इन्टरटेन भयो होला। यसको साथसाथै आजको दिन भने सन् 1945 दोस्रो विश्वयुद्धका क्रममा आजकै दिन जापानको हिरोसिमामा पहिलो पटक युद्धमा परमाणु बम प्रयोग गरिएको थियो, यानि कि एटम बम। यस दिनले विश्वलाई शान्ति र मानवताको महत्त्व पनि सम्झाइरहन्छ श्रोता। अब सुनौ स्वप्न सुमनको राधा।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, भेट्नु छुटिनु त के हो र, हाम्रो लेजेन्डरी गायिका अरुणा लामाले गाउनु भएको यो गीत तपाईँहरूलाई पक्कै पनि मन पर्यो होला। हजुर श्रोता, अहिलेको समसामयिक गतिविधिमा चाहिँ युरोपका धेरै देशहरूमा डढेलोको चपेटा परिरहेको छ। फ्रान्समा मात्र करिब 2,20,000 मानिसहरूलाई चाहिँ सुरक्षित स्थानमा सारिएको छ भने 42,000 हेक्टरभन्दा बढी वन क्षेत्र चाहिँ जलेर गएको छ। स्पेनमा पनि 81,000 हेक्टरभन्दा बढी क्षेत्र डढिसकेको छ र 1,00,000 भन्दा बढी मानिस प्रभावित वा विस्थापित भएका छन्। यसै गरी ग्रिसमा पनि आगो नियन्त्रणका लागि 100 अग्नि नियन्त्रक परिचालन गरिएका छन्। विज्ञहरूका अनुसार लगातारको अत्यधिक गर्मी, सुक्खा मौसम र जलवायु परिवर्तनले यस्ता डढेलोको जोखिम झन बढाइरहेको छ। हजुर, यी घटनाहरूले हामीलाई एउटा स्पष्ट सन्देश के दिन्छ भने, जलवायु परिवर्तन कुनै टाढाको विषय होइन, यसको असर आज संसारभरि नै देखिँदैछ। त्यसैले वन संरक्षण, वातावरण प्रतिको जिम्मेवारी र प्राकृतिक स्रोतको सदुपयोग गर्नु चाहिँ हामी सबैको साझा दायित्व हो। हजुर, अब ब्रिगेड ब्यान्डले गाएको सोए ढोले सोए भन्ने चण्डी गीत सुनौ।

हजुर श्रोता, ब्रिगेड ब्यान्डले गाएको सोय ढोले सोय भन्ने यो एकदमै सांस्कृतिक गीत सुनिहाल्नुभयो कार्यक्रम प्रभातकालीन आवाज। श्रोता, हामी प्रभातकालीन आवाजको पहिलो घन्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा समय बिहानको 8 बज्नका लागि केवल 12 मिनट बाँकी रह्यो र अब पालो भएको छ नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर भाउ जान्ने। अब लागौँ नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरतर्फ। अमेरिकी डलर एकको खरिद दर 151.90 रुपियाँ र बिक्री दर 152.50 रुपियाँ। यसै गरी 1 युरोको खरिद दर 175.26 रुपियाँ र बिक्री दर रहेको छ 175.95 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 257.57 रुपियाँ र बिक्री दर 205.38 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 187.66 रुपियाँ र बिक्री दर 188.40 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.01 रुपियाँ र बिक्री दर 107.44 रुपियाँ। यसै गरी कनेडियन डलर एकको खरिद दर 107.99 रुपियाँ र बिक्री दर 108.42 रुपियाँ। हजुर, यसै गरी सिङ्गापुर डलर एकको खरिद दर 118.47 रुपियाँ र बिक्री दर 118.94 रुपियाँ। जापानिज येन 10को खरिद दर 9.63 रुपियाँ र बिक्री दर 9.67 रुपियाँ। एक चाइनिज युआनको खरिद दर 22.51 रुपियाँ र बिक्री दर 22.60 रुपियाँ। यसै गरी साउदी अरेबियन रियाल एकको खरिद दर 40.45 रुपियाँ र बिक्री दर 40.60 रुपियाँ। कतारी रियाल एकको खरिद दर 41.66 रुपियाँ र बिक्री दर 41.83 रुपियाँ। थाई भाट एकको खरिद दर 4.57 रुपियाँ र बिक्री दर 4.59 रुपियाँ। युएई दिराम एकको खरिद दर 41.36 रुपियाँ र बिक्री दर 41.52 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिद दर 37.11 रुपियाँ र बिक्री दर 37.26 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 10.66 रुपियाँ र बिक्री दर 10.70 रुपियाँ। स्विडिश क्रोनर एकको खरिद दर 15.94 रुपियाँ र बिक्री दर 16.01 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.45 रुपियाँ र बिक्री दर 23.54 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.37 रुपियाँ र बिक्री दर 19.44 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 494.63 रुपियाँ र बिक्री दर 496.58 रुपियाँ। बहरैन डलर एकको खरिद दर 402.86 रुपियाँ र बिक्री दर 404.46 रुपियाँ। र अन्त्यमा ओमानी रियाल एकको खरिद दर 394.53 रुपियाँ र बिक्री दर 396.09 रुपियाँ। हजुर श्रोता, यो थियो आजको नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी। अब सुन्नतर्फ लागौँ ब्रिजेश श्रेष्ठको

हजुर विजय श्रेष्ठले गाउनु भएको डल्ली भन्ने गीत सुन्नुभयो श्रोता। हजुर नेपाली गीत सङ्गीतमा चाहिँ अहिले एकदमै चर्चामा आउनुभएको, अहिले मात्र नभनौँ केही दशक अगाडिदेखि नै ब्रिजेश श्रेष्ठ चाहिँ आफ्नो म्युजिक जर्नीमा चाहिँ एकदमै एक्टिभ हुनुहुन्छ अनि उहाँले दिनुभएको धेरै गीतहरूमा चाहिँ उहाँको म्युजिक कम्पोजिसनहरूले गर्दाखेरि चाहिँ प्रायः जसो गीतहरू चाहिँ अहिलेको युवा पुस्ताले चाहिँ एकदमै मन परेको हरूमा पर्दछन् र उक्त गीतमा सबैभन्दा एकदमै मेमोरेबल गीत डल्ली पनि रहेको छ। श्रोता पक्कै पनि तपाईँले सुनेर इन्जोय गर्नुभयो होला। र यो गीतसँगै हामी कार्यक्रम माफ गर्नुहोस् प्रभातकालीन आवाज हाम्रो पिएफपिएस गोर्खा रेडियो ब्रुनाईको ब्रेकफास्ट सोको पहिलो घन्टे बसाएको नै अन्तमा आइसकेका छौँ र ब्रुनाईमा भने अहिले 8 बज्नका लागि केवल 4 मिनट बाँकी रहेको छ। श्रोता हामीलाई सुनेर मोबाइल एप अथवा एफएम रेडियो अथवा एकदमै स्मार्ट स्पिकरहरू एलेक्सा जस्ता डिभाइसेसहरूबाट हामीलाई सुन्न सक्नुहुन्छ र यसको साथसाथै विभिन्न प्रोग्रामहरूलाई चाहिँ प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। त्यस कारणले पक्कै पनि नहिचकिचाइकन आफ्नो प्रतिक्रियाहरू पनि दिन नभुल्नुहोला श्रोता। र आशा छ अहिलेसम्म तपाईँले सुन्नुभएको गीत सङ्गीत जानकारीहरू चाहिँ पक्कै पनि धेरै नै उपयोगी भइरहेका छन् र कार्यक्रम रोचक बनिरहेको छ भन्ने पूर्ण आशा गरेकी छु। यससँगै अब भने कार्यक्रमको पहिलो घन्टालाई चाहिँ बिट मार्ने बेला भएको छ। श्रोता अब बज्न गइरहेको गीतको बोल भनिरहेको छ सन्तोष सुनारको छमक छमक, त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगत्तै म कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइमा अवश्य पनि आउने नै छु र राशिफल सुन्नुहुनेछ दोस्रो घन्टाको सुरुवातमा नै। त्यस कारणले अहिलेको लागि भने सुन्नुहोस् सन्तोष सुनारको छमक छमक।

0: संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदान गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादेले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। संघीय संसद अन्तर्गत आज 5 समितिका बैठक पनि राखिएका छन्। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका 4 र एउटा संयुक्त समितिको बैठक बस्ने जनाएको छ। प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठक बस्नेछन्। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक पनि डाकिएको छ। काठमाडौँमा आगामी भदौ 7-13 गतेसम्म तय भएको तिब्बती सम्मेलन रोकिएको छ। 17 इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज IATS सम्मेलन तयारी भए पनि सरकारको निर्देशनमा रोकिएको हो। सम्मेलनको संयोजक समेत रहेका हिमालय सेन्टर फर एसियन स्टडिज हिकासका निर्देशक सागर राज शर्माले सम्मेलन नगर्ने भएको जानकारी दिनुभएको छ। सम्मेलन नगर्न चीनले दबाब दिएको भनिएको थियो। IATSको काठमाडौँ सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजोङ इन्स्टिच्युटले आयोजना गरेका थिए। कार्यक्रमका लागि सोल्टीसहितका काठमाडौँका अधिकांश 5-तारे होटल बुकिङ भइसकेका थिए। ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव आज बिहिबार नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिङमा डेभिड शेर्पाले आरोही गुरुङको शव सहित पाकिस्तानबाट बिहिबार आज साँझ फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खुसीका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्कन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार, पर्यटन विभाग लगायत निकायसँग सहकारी गरेर आरोही गुरुङको शव ल्याउन लागेको शेर्पाले बताउनु भएको छ। पर्वतारोही निर्मल पूर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनिया पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको छ। निधन भएका 3 जनाको शव निकाल्न बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। सुनसरीको कप्तानगञ्ज घटनापछि विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डिएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। घाइते मध्ये 12 जना उपचारत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्ग्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। भेरगुटी मण्डपको सार्वजनिक पुस्तकालय बन्द भएको 114 दिनपछि फेरि खुलेको छ। पुस्तकालय व्यवस्थापनले भाडा नदिएको नियममा ताला लगाएको समाज कल्याण परिषद आफैले चलाउने गरी पुस्तकालयको ताला खोलेको हो। पुस्तकालय खोल्न महिला बालबालिका तथा लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादेले निर्णय गर्नुभएको थियो। परिषदका प्रशासन प्रमुख खगनाथ रेग्मी:
1: हामी कर्मचारी, हामीले त निर्देशन बन्द गर्ने भनेर निर्देशन आयो, हामीले त्यसरी नै बन्द गऱ्यौँ। अब अहिले खोल्ने यो भनेर माथिबाट निर्णय आएपछि हामीले त्यही निर्णय, त्यसमा चाहिँ अब कसरी यो सञ्चालन मोडेल कसरी गर्ने, कसरी कर्मचारी व्यवस्थापन कसरी गर्ने, कति टाइमिङ खोल्ने, यो सम्बन्धमा थप छलफल गरेर परिषदले बन्द गर्ने, यो चाहिँ ताला लगाउने बेलामा पनि हामीले त्यो विवरणहरू सबै सार्वजनिक गरेका छौँ। त्यो बकेल्दा रकमको कारणले त्यति बेला ताला लागेको थियो।